0: मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
1: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
1: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
3: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
4: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
5: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
1: सम्पर्क फोन नम्बर 0825902222।
2: रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
6: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू
6: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
7: छाती दम निमोनिया खोकी छेरो
6: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
7: मधुमेह सुगर मृगौला रोग पिसाब
6: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
7: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
6: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
7: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
6: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
7: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
6: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
7: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
6: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
7: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
6: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
7: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9847826001।
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
10: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
11: हाडजोर्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
12: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
9: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
13: इन्डोस्कोपी सेवा
9: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेसन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
3: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
9: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 0825607634 र 0825607138।
14: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
15: डाक्टरद्वारा दिइने सेवाहरू
14: सुगर रोग सम्बन्धी उपचार
15: हर्मोन सम्बन्धी समस्याको उपचार
14: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
15: हुनबाट पनि नाम दर्ता गर्न
16: बिरामी जाँच्ने मिति यही असार 28 गते आइतबार।
17: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 9847828913 र 9805912871।
13: एक हप्ता देखि यो दाँत दुखेको देखि छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
16: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
18: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
2: बाङ्गा टिङ्गा दाँत मिलाउने,
18: शल्यक्रिया गरेर दाँत निकाल्ने,
2: खाली ठाउँमा दाँत भर्ने,
18: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
2: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
18: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
19: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
20: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
19: अन्य सेवाहरू:
21: हाट जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
22: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
21: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
23: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-585-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41।
24: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
25: उपचार हुने रोगहरू:
24: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
25: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
24: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
25: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
24: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
25: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
24: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
20: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चोक दान। सम्पर्क फोन नम्बर 98-686-61-694।
26: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
19: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
20: नोट: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
19: भर्ना सम्बन्धी सूचना:
3: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
19: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेसनल कलेज, दाङ।
25: सम्पर्क फोन नम्बर 082563133, मोबाइल नम्बर 9847802983 र 9765526286।
0: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
1: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
0: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
1: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
0: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
1: ल ल काका, गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
25: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9849987741।
5: सीता के भयो तिमीलाई, घुम्छौ बसी छौ
6: के हुनु नि? बिहे भएको छ, छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रय मरिसक्यो।
5: के कुरा गर्छ तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
6: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
7: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिकी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ, समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ, आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
4: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
7: शिशु क्लिनिक फर्टिलिटी खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा, सम्पर्क मोबाइल 9847823572।
8: अम्बिकेश्वरी मन्दिर संरक्षण तथा प्रवर्धन समितिको मिति 2083/3/16 निर्णय अनुसार अम्बिकेश्वरी मन्दिर परिसरमा आप 2083/84 लागि फोटोग्राफी व्यवसाय सञ्चालन गर्न इच्छुक व्यवसायीबाट तपसिल अनुसार सिलबन्दी टेन्डर निवेदन पूर्ण आह्वान गरिन्छ।
27: मिति 2083 यही असार 23 गते बिहान 8 बजेसम्म निवेदन दिइसक्नु पर्नेछ, निवेदन फारम मन्दिर सचिवालयले उपलब्ध गराउनेछ,
8: निवेदनका साथ नेपाल सरकारको सम्बन्धित निकायमा फर्म दर्ता गरेको प्रमाण, कर दर्ता गरेको प्रमाण र प्रोप्राइटरको नागरिकता प्रमाणको प्रतिलिपि पेश गर्नुपर्नेछ।
27: मिति 2083 यही असार 23 गते बिहान 8 बजेसम्म आएका निवेदकहरू र मन्दिर समितिको सहमतिमा मिति र समय तय गरी टेन्डर खोलिनेछ।
8: न्यूनतम बोल कबोल रकम ₹10,00,000 कायम गरिएको छ, गोप्य बोल कबोलमा सबैभन्दा बढी रकम हाल्ने फर्मसँग आवश्यक सम्झौता गरी उक्त फर्मलाई टेन्डर प्रदान गरिनेछ।
27: सचिव दामोदर भूषाल,
8: अम्बिकेश्वरी मन्दिर संरक्षण तथा सम्वर्धन समिति, घोराही उपमहानगरपालिका।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 19 गते शुक्रबार, सन् 2026 जुलाई 3 तारीख असार कृष्ण पक्षको तृतीया तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सरकारको 100 दिनमा प्रशासनिक सुधार, सार्वजनिक सेवा प्रवाह र शासनतर्फ सकारात्मक कदम, सुकुम्बासी विस्थापन, विधि र प्रक्रियामा प्रश्न, लोकतान्त्रिक मूल्य मान्यता कमजोर पार्दै अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको विपक्षीको आरोप।
0: 52% घर परिवार पर्यटकीय गतिविधिमा संलग्न, पूँजीगत खर्च अरू महिनाका तुलनामा असारमा दोब्बर, राष्ट्र बैंकले तोकेकै क्षेत्रमा अत्यधिक खराब कर्जा।
1: धान रोप्नेदेखि भित्र्याउने बेलासम्म जलवायु परिवर्तनको चपेटामा, सम्भावित क्षतिको परिपूरणका लागि बीमा गर्न किसानलाई कृषि विभागको आग्रह।
4: हाम्रो आम किसानहरूलाई अनुरोध चाहिँ के हो भने बीमामा आउनुहोस्, त्यो हो भने भोलि सम्भावित जोखिमलाई यसले रक्षावरण गर्छ।
0: भूकम्पपछि भेनेजुएलामा मानवीय संकट गहिरिँदै गएको राष्ट्रसंघको भनाई, हजारौं मानिस घरबार विहीन, 6000 भन्दा धेरैको जीवितै उद्धार।
1: र अस्ट्रियालाई हराउँदै स्पेन विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश, पोर्चुगल र क्रोएसियाको खेल चल्दै।
5: प्राविधिक शिक्षा आजको आवश्यकता।
3: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था, नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एण्ड रूरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
5: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
3: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर।
5: फोन 01-5121-12-21-00 97-4-18-20-96।
3: वेबसाइट www.nec.edu.np।
6: It's a goal! Himsa goal! Harek World Cup say, yo World Cup ni garo celebrate! Mili sabai generation! Himsa TV kharid garna paun hos, 32% samma ko cashback! World Cup 2026 ko TV season pass, ra ek barsha ko net TV pack! Sartharu lagu hune chan! Himsa TV! Uhi celebration, harek generation!
7: Himsa, for a complete home!
8: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: काया कैरनमा अब खबरको सिलसिला। दुई तिहाई नजिकको जनसमर्थन प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको सरकारले 100 दिनमा प्रशासनिक सुधार, सार्वजनिक सेवा प्रवाह र सुशासनतर्फ सकारात्मक कदम चालेको छ। केही प्रक्रियागत कमजोरी बीच सरकारले यस अवधिमा व्यापक नीतिगत हस्तक्षेप र आक्रामक कार्यशैली मार्फत सशक्त उपस्थित देखाउने प्रयास गरेको छ। सामान्यतया 100 दिनलाई सरकारको प्रारम्भिक मूल्याङ्कन गर्ने समय मान्ने चलन छ। वैकल्पिक राजनीतिबाट उदाएको रासोपाले 21 फागुनमा भएको संघीय प्रतिनिधि सभा चुनावमा 182 सीटको ऐतिहासिक विजय हासिल गरेपछि चैत 13 वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको थियो। सरकारले अघि बढ़ाएको प्रशासनिक सुधार, भ्रष्टाचार छानबिन र खर्च कटौती लगायतका कदममा जनस्तरकै समर्थन छ भने सुकुम्बासी विस्थापन, विधि र प्रक्रियामा प्रश्न पनि उठेको छ। स्वास्थ्यमा सुधारको प्रयास थालिएको छ, तर आइतबार विद्यालय अस्पताल अस्तव्यस्त भएका छन्। शिक्षामा नतिजा प्रकाशन छिटो गरिएको गरिएको छ तर शैक्षिक सत्र सञ्चालनमा सरकार चुकेको छ। सन्तुलित कूटनीतिक छिमेक र आर्थिक विकासमा सरकारले प्राथमिकता दिएको छ। चुनावमा अप्रत्याशित पराजय भोगेर एकैसाथ विपक्षी बेन्चमा पुगेका परम्परागत राजनीतिक दलसहित संसदमा प्रतिनिधित्व गर्ने अरू दलले सरकारको 100 दिने कार्यकालको कठोर आलोचना गरेका छन्। यद्यपि राजनीतिक विश्लेषकहरूले भने सरकारको कार्य सम्पादनको मिश्रित मूल्याङ्कन गर्दै पर्याप्त तयारी, सहमति र स्पष्ट कार्यादेश बिनै संविधान संशोधनको बहसले देशमा नयाँ राजनीतिक द्वन्द्व चर्कन सक्ने चेतावनी दिएका छन्। विपक्षी दलका नेताहरूले सरकारले आफ्ना नेताहरूमाथि प्रतिशोधपूर्ण व्यवहार गरेको, राजनीतिक दलहरू बीचको संवाद समन्वय र सहकार्यको स्थापित परम्परा तोडेको तथा प्रधानमन्त्रीले संसदसँग अस्वाभाविक दूरी कायम गरेको आरोप लगाएका छन्। सरकारको कार्यशैलीले लोकतान्त्रिक अभ्यास कमजोर बनाउने उनीहरूको आरोप छ। सरकार 100 दिनमै लोकतान्त्रिक मूल्य मान्यता कमजोर पार्दै अधिरायकवादी प्रवृत्तितर्फ उन्मुख भएको विपक्षी दलको आरोप रहेको खबर नयाँ पत्रिकाले लेखेको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन महाधिवेशनमा प्रदेशसभा खारेज गर्ने बहस अघि सारेकामा मधेस केन्द्रित दलहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले हिजो प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार असीम शाह संयोजक रहेको संविधान संशोधन कार्यदलसँग भेटेरै सरकारले प्रदेशसभा खारेजीको प्रस्ताव औपचारिक रूपमा अघि बढ़ाए प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन्। यस विषयमा सरकारसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्ना धारणा के हो भनेर प्रश्न पार्नुपर्ने माग मधेसवादी दलहरूका नेताहरूको छ। संघीयताका लागि मधेस तराईमा ठूला आन्दोलन गरेका यी दलहरूले रासोपाको त्यो प्रस्ताव स्थगित गर्नुपर्ने धारणा राखेका छन्। सैद्धान्तिक रूपमा प्रदेशको पुनर्संरचना गर्ने विषयमा सहमति हुन सकिए पनि प्रदेशसभा खारेजीले संघीयता नै कमजोर बनाउने जसपा नेपाल, जनमत र नागरिक उन्मुक्ति पार्टीको भनाई छ। आजको कान्तिपुरमा खबर छ।
0: प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका केही सांसदले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमा पुगेर अनुसन्धान जारी रहेका फाइल देखाउन दबाव दिएका छन्। सांसदले अनुसन्धानको फाइल हेर्न खोजेपछि उत्पन्न भएको विवाद कार्यालयभित्रको घटनामा सीमित रहेर यसले संसदीय अनुगमनको सीमा कहाँसम्म हुन्छ भन्ने प्रश्न उठाएको छ। करिब डेढ़ घण्टासम्म दुवै पक्षबीच कानूनी व्यवस्था, संसदीय अधिकार र अनुसन्धानको गोपनीयताका बारेमा लामो प्रश्नोत्तर भयो। सांसदले अनुसन्धानको फाइल देखाउन दबाव दिएको भिडियो सार्वजनिक भएपछि घटना थप चर्चामा आएको छ। अख्तियार इटरीका प्रमुख यज्ञ पुरीले अनुसन्धान पूरा नभएसम्म आरोपीको नामदेखि अनुसन्धानसँग सम्बन्धित कुनै पनि कागजात सार्वजनिक गर्न नमिल्ने कानूनी व्यवस्था रहेको भन्दै सांसदहरूलाई त्यही कानून देखाएर सम्झाइएको बताउनुभयो। उहाँका अनुसार अनुसन्धान प्रक्रिया पारदर्शिता भन्दा पनि निष्पक्षताका लागि निश्चित समयसम्म गोप्य राख्नुपर्ने संवेदनशील प्रक्रिया हो। अन्नपूर्ण पोस्टमा खबर छ।
1: विद्यालयका विद्यार्थीमा मात्र केन्द्रित रहँदै आएको राष्ट्रिय सेवा दलको दायरा व्यापक रूपमा विस्तार गर्ने तयारीमा सरकार जुटेको छ। विशेष परिस्थिति, युद्ध र आन्तरिक द्वन्द्वको समयमा जुनसुकै नेपाली नागरिकलाई सैन्य तालिम दिए राष्ट्रिय सेवामा खटाउन सकिने गरी सरकारले नयाँ विधेयक संघीय संसदमा दर्ता गरेको छ। केही दिन अघि प्रतिनिधि सभामा दर्ता भएको यो विधेयक सदनबाट पारित भए साबिकको राष्ट्रिय सेवा दल एन 2027 पूर्ण रूपमा प्रतिस्थापन गर्दै राष्ट्रिय सुरक्षा र सेवामा नागरिकलाई आकस्मिक रूपमा परिचालन गर्ने नयाँ कानूनी बाटो खुल्नेछ। प्रधानमन्त्री एवं रक्षा मन्त्री बालेन्द्र शाहका तर्फबाट संसदमा दर्ता राष्ट्रिय सेवा दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको उद्देश्य बदलिदो बाह्य र आन्तरिक सुरक्षा चुनौतीलाई सम्बोधन गर्नु हो। विगतमा सीमित र परम्परागत भूमिकामा रहेको सेवा दललाई अब देशमा आइपर्ने विशेष संकटमा रणनीतिक मानव स्रोतका रूपमा उपयोग गर्ने सरकारको तयारी छ। सबैलाई सैन्य तालिम र परिचालन प्रस्ताव आजको नागरिक दैनिकमा खबर छ।
0: नेपालीले एक वर्षमा आन्तरिक तथा बाह्य पर्यटनमा 4,59,005,00,00,000 रूपियाँ बराबर खर्च गर्ने गरेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले पहिलो पटक गरेको आन्तरिक पर्यटन सर्वेक्षण 2081-82 नतिजा हिजो सार्वजनिक गर्दै यस्तो बताएको हो। सर्वेक्षणले आन्तरिक पर्यटन अन्तर्गत रात बिताउने भ्रमणमा 3,04,44,00,00,000 तथा त्यही दिन फर्कने गरी हुने भ्रमणमा 90,98,00,00,000,000 बराबर खर्च हुने गरेको अनुमान गरेको छ। यस्तै बाह्य भ्रमणमा बिताउने गरी हुने भ्रमणमा 47,97,00,00,000 र त्यही दिन फर्किने भ्रमणमा 15,67,00,00,000 रूपियाँ खर्च भएको देखिन्छ। उद्देश्यगत रूपमा स्वास्थ्य उपचार सम्बन्धी भ्रमणमा कुल खर्चको 31.78% खर्च भएको छ। सन्दर्भ अवधि 2081 असोजदेखि 2082 भदौसम्मको अवधिमा करिब 3,00,000 नेपाली विदेश भ्रमणमा गएको सर्वेक्षणमा उल्लेख छ। आन्तरिक पर्यटन सर्वेक्षणले 52.4% घर परिवारले एक वर्षको अवधिमा कम्तीमा एक पटक पर्यटकीय गतिविधिमा सहभागिता जनाएको देखिएको छ। नेपालको कुल ग्राहक उत्पादनमा आन्तरिक पर्यटनबाट 1,44,49,00,000 रूपियाँ बराबरको योगदान भएको सर्वेक्षणले देखाएको छ। पर्यटक घर परिवारमा युवा उमेर समूहको बाहुल्यता देखिएको छ। काया कैरनमा धान खेतीमा देखिएका चुनौती र भइरहेका कामबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
10: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाफिमपाट काठमाडौँ
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
2: बेटर अप्लायंसेस का एसी कूलर फ्रिज कुकर इंडक्शन एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस बेटर को बानी लाग्छ।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकारको 100 दिनमा प्रशासनिक सुधार सार्वजनिक सेवा प्रवाह र सुशासनतर्फ सकारात्मक कदम सुकुम्बासी विस्थापन विधि र प्रक्रियामा प्रश्न प्रदेशसभा खारेजीको प्रस्ताव विरूद्ध एकजुट हुँदै मधेसवादी दल सबैलाई सैन्य तालिम र परिचालनको प्रस्ताव 52% घर परिवार पर्यटकीय गतिविधिमा संलग्न
4: लगायतका खबर प्रस्तुत गर्यौं। चालू आर्थिक वर्षमा पूँजीगत बजेट खर्च गर्न नसकेर आलोचित बनेको सरकारले वर्षको अन्तिम महिना असार शुरू भएपछि खर्च बढ़ाउन शुरू गरेको छ। चालू वर्षको बजेटमा पूँजीगत शीर्षकमा 4.7 खर्ब रूपियाँ विनियोजन भएको छ। सरकारी लेखा राख्ने जिम्मेवारी पाएको महालेखा नियन्त्रक कार्यालयका अनुसार साउनदेखि जेठसम्मका 11 महिनामा शुरूका 15 दिन 1 गतेदेखि 15 गतेसम्म पूँजीगत बजेट जति खर्च भएको छ त्यसको तुलनामा असारका 15 दिनमा दोब्बरले बढ़ेको छ। साउनदेखि जेठसम्मका 11 महिनाको शुरूमा 15 दिनमा औसत 5.45 अर्ब रूपियाँका दरले पूँजीगत बजेट खर्च भएको छ तर असारका 15 दिनमा भने यस्तो खर्च 10.71 अर्ब रूपियाँ पुगेको छ। यो पछिल्ला 11 महिनाको औसत खर्चका तुलनामा झण्डै दोब्बरले बढ़ी हो। आजको कारोबार दैनिकमा खबर छ। यस्तै नेपाल राष्ट्र बैंकले निश्चित प्रतिशत तोकेरै ऋण प्रवाह गर्नुपर्ने भनी बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएका क्षेत्रमा प्रवाह भएको ऋणमा समस्या चुरिन थालेको छ। गएको चैतसम्मको कुल खराब कर्जा मध्ये कृषि र मत्स्य पालनको हिस्सा मात्र झण्डै 23.5% छ। जलविद्युत आयोजना लगायत निर्माण क्षेत्रको हिस्सा झण्डै 10.5% छ। खराब कर्जामा थोक तथा खुद्रा व्यापारको हिस्सा 10% छ। तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरे नियामक निकायको कार्यवाही भोग्नुपर्ने र बैंक तथा वित्तीय संस्थाले पनि कर्जाको गुणस्तर सम्बन्धमा आँखा चिम्लिने अर्थतन्त्र चलायमान नहुँदा कृषिसँगै लघु साना तथा मझौला उद्यमी सबैभन्दा छिटो प्रभावित हुने लगायत कारण यस्तो भएको जानकारहरू बताउँछन् कान्तिपुर दैनिकमा खबर छ।
3: देशका धेरै ठाउँमा रातभर पानी परेको छ। 1-2 ठाउँमा ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यतिखेर भने काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा घाम लाग्न थालिसकेको छ। महाशाखाका अनुसार आज र भोलि पनि केही ठाउँमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भेगका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ। भोलि पनि बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागको 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। हिजो काठमाडौँ उपत्यकाका केही ठाउँमा ठूलो पानी पर्दा सड़क जलमग्न भएका थिए।
4: बर्खे धान बाली देशभर झण्डै 13,82,000 हेक्टरमा रोपाई हुन्छ। वार्षिक 2 खर्ब 2 अर्बको धान उत्पादन हुने र जीडीपीमा यसको योगदान झण्डै 4% छ। तर यसपालि मध्य असार बितिसक्दा पनि तराई मधेसका प्राय फाँट बाँझैछन्। मंगलबार यता परेको पानीले केही राहत भए पनि रोपाईको काम धमाधम हुन सकिरहेको छैन। किसान अहिले पनि मल बिउ र सिंचाई समस्या भोग्न बाध्य छन्। यस्तो समस्या अनुकूल यस्तै मौसम अनुकूल नहुँदा रोप्नेदेखि भित्राउने बेलासम्म अनेकौं चुनौती भोग्नुपर्ने अवस्था छ। यस्तो बेला किसानले के गर्ने अनि कृषि विभागले के गरिरहेको छ त? थप जानकारी सहित साथी मदन पौड्याल।
5: अहिले धान रोपाईको अवस्था हेर्दाखेरि पछिल्लो प्रदेशहरूबाट प्राप्त विवरण अनुसार करिब 16% हारामारी रोपाई भएको छ। यो चाहिँ गत वर्षको हाराहारीमै छ, 1-2% तलमाथि छ। अलि मध्य प्रदेशमा यो वर्ष अलिकति कम भएको छ गत वर्षको तुलनामा। यद्यपि गत वर्ष पनि त्यहाँ सुक्खाको कारणले गर्दाखेरि निकै पछिसम्म पनि 7-8% रोपाई हुन सकेन अन्तिमसम्म पनि। यसपटक पनि अलिकति कम भएको छ।
6: कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेल देशको अन्न भण्डार मानिने मध्य प्रदेश सहित अहिले मध्य असारसम्मको रोपाई अवस्थाबारे जानकारी दिनुहुँदै तराई मधेसमा साउन पहिलो हप्तासम्म रोपाई गर्न सकिन्छ, तर मध्य पहाड़ र अन्य क्षेत्रमा यति बेला धेरै रोपाई भइसक्नु पर्ने थियो, त्यसका लागि मौसम अनुकूल भएन। यस वर्ष गएको असार 5 पूर्वमा भित्रिएको मनसून देशभर फैलिन नै झण्डै 12 लाग्यो। मनसून गएको मंगलबार मात्रै सुदूरपश्चिमसम्म पुग्यो, तर त्यो पनि कमजोर अवस्थामै रह्यो। बितेका 3 देशका धेरै जसो ठाउँमा पानी पर्दा केही राहत भयो, तैपनि किसानले अपेक्षा अनुसार रोपाईको काम गर्न सकिरहेका छैनन्। पुग्दो पानी छैन, मल अनि आवश्यक प्रविधिको अभाव छ, तर सरकारको लक्ष्य धानमा आत्मनिर्भरतामा पुग्नेछ। पहिलो चुनौती त यस वर्ष पोहोरको झण्डै 57 लाख मेट्रिक टन बराबरको उत्पादनलाई घट्न नदिनु नै रहेको छ। कृषि विभाग सहित जिम्मेवार निकायले यो बेला के गरिरहेका छन् त? महानिर्देशक सञ्जेल।
5: केही मनसूनमा भर पर्नुपर्ने कुराहरू त्यो आफ्नो ठाउँमा छन्, तर बाँकीहरू हाम्रो केही साना सिँचाई, केही हाम्रो भूमिगत सिँचाई, डिप ट्युबवेलहरूको, स्यालो ट्युबवेलहरूबाटको पनि हामीले थप प्रबन्धहरू गरेको छ तिनै तहको सरकारको समन्वयमा। यसरी अब समग्र रूपमा चाहिँ यो उत्पादन फ्याक्टर अफ प्रोडक्सन भन्छौँ, सबै आयाममा कामहरू गरेका छौँ। बिमालाई प्रबन्धन गर्ने, भोलि त्यो क्षति भयो भने त्यसको चाहिँ राहत क्षतिपूर्तिको लागि पनि तीन तहको समन्वयमा प्रयासहरू भइरहेका छन्।
6: यस वर्ष जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि नाराका साथ गएको असार 15 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव केन्द्रित विभिन्न कार्यक्रम पनि भए। कार्यक्रममा किसानको मुख्य गुनासो नै सिंचाई, मल र प्रविधि अभावको थियो। त्यति मात्रै होइन, अहिले मुख्य बाली धानको खेती जलवायु परिवर्तनको चपेटामा परेको छ। रोप्ने बेला सुक्खा खडेरी अनि बालीको उत्पादन लिने बेला अनपेक्षित वर्षाले विगतमा पनि क्षति गरेको किसानले पीड़ा भोगेका छन्। यस्तो संकटको अवस्थामा धान खेतीमा आबद्ध किसानलाई सम्भावित क्षतिको परिपूरणका लागि बाली बीमामा तत्कालै जोड़िन कृषि विभागको आग्रह छ। फेरि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेल।
5: उल्लेख्य मात्रामा धान बालीमा बीमा हुन सकेको छैन, यो दुर्भाग्यपूर्ण भएको छ। त्यसकारण हाम्रो आम किसानहरूलाई अनुरोध चाहिँ के हो भने बीमामा आउनुहोस्, त्यो हो भने भोलि सम्भावित जोखिमलाई यसले रक्षावरण गर्छ र 80% यसको दायी भुक्तानी पाइन्छ र 80% सरकारले बीमा प्रिमियममा अनुदान दिने गरेको छ।
3: धान खेतीमा देखिएका चुनौती र जिम्मेवार निकायले गरिरहेको कामबारे कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलसँगको विस्तृत कुराकानी अहिले बिहान 8 प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
8: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
7: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
8: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
7: हजुर, विगत 3 तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
9: नारायणी टेलर, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा।
10: सम्पर्क मोबाइल नम्बर 9822962460।
11: तपाईँको व्यक्तित्व

0: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि टाङभन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेसन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, वर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
1: अध्ययन अनुसन्धानमा सहयोग पुग्ने गरी एआईमा आधारित प्रणाली प्रयोग बढ़ाउने नीतिमा उल्लेख छ। न्यायिक निर्णयमा दखल पुग्ने गरी भने एआईको प्रयोग गर्न नपाइने उल्लेख छ। न्यायिक काम कार्यवाहीमा आन्तरिक वा बाह्य निकायहरूबाट विकास गरिएका एआई सम्बन्धी प्रणालीको प्रयोग गर्दा त्यसको विश्वसनीयता, पारदर्शिता, पूर्वाग्रह हिविनता र कार्य संचालनको ढाँचा लगायतका पक्ष विश्लेषण गरी उपयुक्तताका आधारमा प्रयोग गर्ने व्यवस्था मिलाइने पनि नीतिमा उल्लेख छ। मुद्दा व्यवस्थापनमा प्रणालीमा मुद्दा सम्बन्धी विवरण तथा कागजात प्रविष्ट गर्दा एआई प्रणालीका लागि मेसिनले खोजी गर्न सक्ने ढाँचामा डाटाबेस तयार गरिने भएको छ। सर्वोच्च अदालत सहित देशभरका अदालतका आदेश तथा फैसला एआईबाट सहजै खोजी गर्न सकिने र पढ्न सकिने बनाइने पनि नीतिमा उल्लेख रहेको खबर कान्तिपुरमा छ।
2: अब विदेशको खबर। भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि मानवीय संकट थप गइरहेको छ। राष्ट्रसंघीय सहायता एजेन्सीहरूले हजारौं मानिस घरबार विहीन भएका र उद्धार तथा राहत र पुनर्स्थापनाको काम तीव्र रूपमा अघि बढ़िरहेको बताएका छन्। राष्ट्रसंघीय शरणार्थी एजेन्सी यूएनएचसीआरका अनुसार अहिलेसम्म कम्तीमा 2300 जनाको ज्यान गएको छ भने 11,000 भन्दा धेरै घाइते भएका छन्। उद्धार कर्मीहरूले अहिलेसम्म 6,400 भन्दा बढ़ी मानिसलाई जीवितै उद्धार गरेका छन्। भूकम्पको झण्डै 8 दिनपछि पनि मानिसहरू जीवित भेटिने आशा कायमै छ। संयुक्त राष्ट्रसंघीय बाल कोष युनिसेफले 3 महिनाको लागि 1,00,000 मानिसलाई पुग्ने राहत सामग्री तयारी अवस्थामा राखेको छ भने यूएनएचसीआरले विस्थापित परिवारका लागि अस्थायी आश्रयको व्यवस्था गरिरहेको छ।
1: अब खेल खबर। अस्ट्रियालाई 3-0 पराजित गर्दै स्पेन फिफा विश्वकपको अन्तिम स्वरणमा स्थान बनाउन सफल भएको छ। सन् 2010 स्पेनले नकआउट चरणमा जीत हात पारेको हो। गैराती भएको खेलमा मिकेल ओयाजाबालले 2 गोल गरेसँगै स्पेनले अस्ट्रियामाथि सहज जीत निकाल्यो। पेड्रो पारोले 1 गोल गरे। स्पेनका ओयाजाबाल सर्वाधिक गोल गर्नेमा छैटौं स्थानमा उक्लेका छन्। फ्रान्सका कप्तान केलियन एम्बापे र अर्जेन्टिनाका कप्तान लियोनल मेसीले समान 6-6 गोल गर्दा नर्वेका एर्लिङ हालान्ड र इंग्ल्याण्डका कप्तान ह्यारी केनले 5-5 गोल गरेका छन्। स्पेनले अब अन्तिम स्वरमा पोर्चुगल र क्रोएसिया बीचको विजेतासँग खेल्नेछ। यस्तै गैरातीको खेलमा स्पेनका गोलकिपर उनाई सिमोनले फिफा विश्वकपमा लगातार धेरै समयसम्म गोल नखाई नयाँ कीर्तिमान बनाएका छन्। यसैबीच फिफा विश्वकपमा अहिले क्यानाडाको टोरन्टो रंगशालामा पोर्चुगल र क्रोएसिया बीचको अन्तिम स्वर प्रवेशका लागि खेल चलिरहेको छ। खेलको 79 मिनट जाँदा दुवै टोलीले 1-1 गोल गरेका छन्। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र क्रोएसियाका कप्तान लुका मोड्रिच आमने सामने भएकाले यो खेललाई चासोका साथ हेरिएको छ। दुवै खेलाड़ीका लागि यो सम्भावित अन्तिम विश्वकप हुन सक्ने भएकाले पनि खेलको महत्व अझ बढ़ेको छ। यस्तै आजै नेपाली समयअनुसार बिहान 9:15 क्यानाडाको भ्यानकुभरमा रहेको बीसी प्लेस रंगशालामा स्विजरल्याण्ड र अल्जेरिया बीच प्रतिस्पर्धा हुनेछ। यो खेलको विजेताले अन्तिम स्वरमा कोलम्बिया र घानासँगको विजेतासँग खेल्नेछ।
2: कायाकैरनमा अब केही खबर संक्षेपमा। अब तेज डिजेल पेट्रोल बिक्री गर्ने पेट्रोल पम्प बन्द गर्ने व्यवसायीले 10,00,000 रूपियाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ। नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोल पम्पको नियमन गर्न बनाएको पेट्रोलियम पदार्थ विक्रेता विनियमावली संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। कर्णाली राजमार्गको दैलेख सड़क खण्डमा दुर्घटना भई कर्णाली नदीमा खसिएको यात्रु बाघ बस गाड़ी अहिलेसम्म भेटिएको छैन। सशस्त्र प्रहरी बल नेपाल नम्बर 6 महेश्वरी बाहिनी मुख्यालय सुर्खेतको 6 गोताखोरको टोलीले गाड़ीको खोजबिन गरिरहेको खबर आजका पत्रिकाहरूले छापेका छन्।
1: आर्थिक अपराधको अनुसन्धान तथा अभियोजनका लागि सरकारले छुट्टै शक्तिशाली आर्थिक अपराध विरूद्धको प्राधिकरण गठन गर्ने भएको छ। आर्थिक अपराधका मुद्दामा प्रभावकारी अनुसन्धान होस् भनेर 1 वर्षभित्र अख्तियार जस्तै छुट्टै प्राधिकरण

0: गर्ने सरकारको तयारी रहेको अर्थमन्त्री स्वर्णिम वाग्लेले बताउनु भएको छ।
1: सरकारले भूमिहीन सुकुम्बासीलाई बर्दियाबाट जग्गाको जग्गाधनी दर्ता प्रमाणपत्र लाल पूर्जा वितरणको काम शुरू गरेको छ।
0: संयुक्त राष्ट्रसंघ अन्तर्गत दूरसंचार क्षेत्रको छाता संस्था अन्तर्राष्ट्रिय दूरसंचार संघ आईटीयूले सार्वजनिक गरेको आईसीटी विकास सूचकांक 2026 नेपालले 68.1 अंक प्राप्त गरेको छ।
1: नेपाली कांग्रेसका नेता तथा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तत्कालीन सभापति शेरबहादुर देउवा निकट नेताहरूको बैठक आज बोलाउनु भएको छ।
0: चालू आर्थिक वर्ष 966 जनाले स्टार्टअप कर्जा पाउने भएका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सूचना जारी गर्दै उनीहरूलाई स्टार्टअप कर्जाका लागि सिफारिश गरेको हो।
1: सर्वोच्च अदालतले पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्नुपर्ने माग सहितको रिट खारेज गरेको छ।
0: सन् 2026 जून महिनामा 91,363 विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार जूनमा हवाई मार्गबाट गएको वर्षको जूनको तुलनामा 19.5% बढ़ी पर्यटक नेपाल आएका हुन्।
1: अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 तथा शिक्षा नियमावली 2059 विद्यालयमा अध्ययनरत कुल विद्यार्थी संख्याको न्यूनतम 10% कोटा छात्रवृत्तिको लागि छुट्याउनु पर्ने प्रावधान छ। यही प्रावधान अनुसार संस्थागत तर्फका विद्यालयहरूले आफ्नै अनुकूलतामा कोटालाई प्रयोग गर्दै आएका थिए। विद्यालय आफैले तोकिएको छात्रवृत्तिको कोटा वितरण गर्दा थेग्ने नसक्ने भन्सुन चल्छ। धेरैजसो संस्थागत विद्यालयहरूमा आफू निकटहरूलाई मात्र छात्रवृत्तिको सहुलियत दिने गरिएको छ। लक्षित वर्गका विद्यार्थीहरूलाई यो सुविधाबाट वञ्चित गरिएको छ। पहुँच पुर्याउन नसक्नेहरू सधैँ पछाडि परेका छन्। लक्षितसम्म यो सुविधा पुग्दै पुग्दैन, तर रूपन्देहीको तिलोक्तमा नगरपालिकाले वर्षौंदेखिको यो जालो तोडेको खबर आजको अन्नपूर्ण पोस्टले छापेको छ। काया कैरनमा अब पालो उखानको
0: हतारका काम पछुतोमा जाम।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: सरकारको 100 दिनमा प्रशासनिक सुधार, सार्वजनिक सेवा प्रवाह र सुशासनतर्फ सकारात्मक कदम, सुकुम्बासी विस्थापन, विधि र प्रक्रियामा प्रश्न, लोकतान्त्रिक मूल्य मान्यता कमजोर पार्दै अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको विपक्षीको आरोप।
1: 52% घर परिवार पर्यटकीय गतिविधिमा संलग्न, पूँजीगत खर्च अरू महिनाका तुलनामा असारमा दोब्बर, राष्ट्र बैंकले तोकेकै क्षेत्रमा अत्यधिक खराब कर्जा।
0: धान रोप्नेदेखि भित्र्याउने बेलासम्म जलवायु परिवर्तनको चपेटामा, सम्भावित क्षतिको परिपूरणका लागि बीमा गर्न किसानलाई कृषि विभागको आग्रह।
1: भूकम्पपछि भेनेजुएलामा मानवीय संकट गहिरिँदै गएको राष्ट्रसंघको भनाई, हजारौं मानिस घरबार विहीन, 6,000 भन्दा धेरैको जीवितै उद्धार।
0: अस्ट्रियालाई हराउँदै स्पेन विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश, पोर्चुगल र क्रोएसिया बीचको खेल चल्दै।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले गजब छपा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। पानी पर्ने बित्तिकै काठमाडौँका सड़क जलमग्न हुने र गाड़ी चलाउने शास्ती हुने गरेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ पानी परिरहेको छ, सड़क जलमग्न छ, एकजना ट्राफिक प्रहरी र अर्का टाउकोमा हेलमेट मात्रै लगाइरहेका मान्छे कम्मरभन्दा माथिसम्म पानी आउने ठाउँमा आधी ज्यान मात्रै देखिने गरी उभिरहेका छन्। अनि हेलमेट लगाइरहेका मान्छे ट्राफिक प्रहरीसँग भन्दैछन्, रोकिरा होइन भने चलाइरा बाइक हरायो क्या। आजको काया कैरन सकिएको छ। काया कैरन
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
3: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्टल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
4: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
5: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, गुराहीदान। फोन नम्बर 082-5161-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
6: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराहीदाङमा।
7: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार, वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS एमजी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहीदाङ। सम्पर्क फोन नम्बर 0825980829। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825।
9: नेपाली जुत्ता घर
10: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
9: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
10: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
9: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली भुराही दाङ।
10: सम्पर्क मोबाइल नम्बर 98577-71546।
11: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
12: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
11: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
10: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार।
13: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन
10: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल। फोन नम्बर 0825-62023 98478-1817 र 98478-3643।
14: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नमस्कार। पत्र पत्रिका को संगालो कार्यक्रम खबर पत्रिका में प्रविधि का मित्र शालिग्राम चौधरी र सहकर्मी देवा भूषाल संगे अमर क्षितिज को तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली र गढुवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगा हर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: हुलाक मार्फत घरमै राहदानी पुर्याउने सरकारी प्रयास, दाङमा भने देखिएन आकर्षण।
0: चुरेको खेतीमा संरक्षण पोखरी, पानीको संकट टार्न जलाशय निर्माण गरिँदै।
1: र सुर्ती र मदिराको सेवनले जटिल प्रकारका रोगहरू बढ्दै नियन्त्रणका लागि सचेतनाको आवश्यकता।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका चारवटै दैनिक पत्रिकाहरू हातमा परेका छन्। नयाँ युगबोध राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक, गणतन्त्र राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक। यी चारवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं गोरक्षी दैनिकबाट।
2: दाङमा हुलाक मार्फत घरमै राहदानी सेवा पुर्याउने गरी जिल्ला प्रशासन कार्यालय र हुलाक निर्देशनालय दाङबीच सम्झौता भए पनि नागरिक इच्छुक देखिएका छैनन्। निश्चित शुल्क लिएर हुलाक मार्फत नागरिकको घरमै पुर्याउने गरी सम्झौता भएको करिब डेढ़ महिनाको अवधिमा सेवाका लागि एकजनाले मात्र आवेदन दिएका छन्। हुलाक निर्देशनालय दाङका निमित्त हुलाक निर्देशक शोभाराम बस्नेतका अनुसार हुलाक मार्फत राहदानी बुझ्ने गरी एकजनाले मात्र अहिलेसम्म फारम भरेका छन्। फारम भर्नेमा घोराई उपमहानगरपालिका 17 चौघेरा निवासी ईशन बुढा रहनु भएको छ। उहाँले हुलाक मार्फत काठमाडौँ उपमहानगरपालिका 16 कपुर धाराबाट बुझ्ने गरी जिल्ला प्रशासन कार्यालय दाङमा रहेको हुलाक काउन्टरमा नाम र ठेगाना टिपाउनु भएको छ। निर्देशनालयका अनुसार निर्देशनालयका निमित्त हुलाक निर्देशक बस्नेतका अनुसार नागरिकलाई घर दैलोमै सेवा दिने गरी सम्झौता गरिए पनि स्वैच्छिक राख्दा दाङमा खासै आकर्षण नदेखिएको बताउनुहुन्छ। बाहिर कतिपय जिल्लामा अनिवार्य हुलाक मार्फत नागरिकको घरसम्म राहदानी पठाउन गरी सम्झौता भएको रहेछ। त्यस्ता ठाउँमा हुलाकको काम बढ़ेको देखिएको छ। उहाँले भन्नुभयो, तर दाङमा स्वैच्छिक रूपमा भनेका छौ, पैसा लाग्छ भनेपछि धेरैले मन गर्नु भएको छैन। दाङमा जेठ महिनामा राहदानी 1142 जना मध्ये जिल्ला प्रशासन कार्यालय घोराईबाट 665 जना, इलाका प्रशासन कार्यालय तुलसीपुरबाट 117 जना र इलाका प्रशासन कार्यालय लमहीबाट 360 जना रहेका छन्। जिल्ला प्रशासन कार्यालय दाङका अनुसार असार 1 गतेदेखि 18 गतेसम्म 409 जनाले राहदानीका लागि बायोमेट्रिक दिएका छन्। उनीहरू मध्ये कसैले पनि घरमा बुझ्ने गरी हुलाक काउन्टरमा निवेदन नदिएको हुलाक निर्देशनालय दाङले जनाएको छ। राहदानी घरमा पुर्याउन 55 रूपियाँ अतिरिक्त शुल्क लाग्ने भएपछि अधिकांशले मन नगर्ने गरेको हुलाक निर्देशनालय दाङका निमित्त हुलाक निर्देशक बस्नेत बताउनुहुन्छ। संघीय सरकारको 100 दिने कार्ययोजना अन्तर्गत सरकारी सेवा घर दैलोमै उपलब्ध गराउने उद्देश्य अनुसार गत वैशाख 31 गते जिल्ला प्रशासन कार्यालय दाङ र हुलाक निर्देशनालय बीच राहदानी घरमै पुर्याउने सम्झौता भए प्रभावकारी काम देखिन्थ्यो होला। स्वैच्छिक भएकाले खासै आकर्षण देखिएन। काउन्टरमा सोध्न आउने गरे पनि 55 रूपियाँ लाग्ने बताएपछि मन नगर्ने गरेको निमित्त हुलाक निर्देशक बस्नेत बताउनुहुन्छ। आजको गोरक्ष राष्ट्रिय दैनिकमा लीलाधर ओलीले यो खबर लेख्नु भएको छ।
1: वनको बीचमा एउटा सुन्दर जलाशय छ, यसको नाम राखिएको छ संरक्षण पोखरी, जहाँ वन्यजन्तुले पानी खान पाउनेछन्। पहिला पानीकै लागि खोला र बस्ती नजिक पुग्दा वन्यजन्तुहरू असुरक्षित हुन्थे। लमही नगरपालिका 6 र 7 फैलिएको कर्रे सामुदायिक वनमा संरक्षण पोखरी बनाइएको हो। 465 हेक्टर क्षेत्रफलमा फैलिएको यस वनमा पछिल्ला वर्षहरूमा पाटे बाघको ओहोर दोहोर हुने गरेको पुष्टि भएको छ। त्यसबाहेक चितुवा, भालु, चित्तल, बदेल तथा विभिन्न प्रजातिका वन्यजन्तुहरू नियमित रूपमा देखिने गरेका छन्। पहिले यी वन्यजन्तुहरू पानीको खोजीमा घोराही लमही सड़क खण्ड पार गर्दै अर्जुन खोलासम्म पुग्नुपर्ने अवस्था थियो। त्यसक्रममा सवारी दुर्घटनामा पर्ने, चोरी शिकारी हुने तथा मानव वन्यजन्तु द्वन्द बढ्ने जोखिम उच्च थियो। कर्री सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कृष्ण खत्रीका अनुसार वनभित्रै संरक्षण पोखरी निर्माण गरिएपछि वन्यजन्तुले सहज रूपमा पानी पाउन थालेका छन्। यसले वन्यजन्तुको आवत जावतमा सुरक्षित हुनुका साथै सड़क पार गर्ने जोखिम समेत उल्लेखनीय रूपमा घटेको छ। देउखरीको चुरे क्षेत्रमा निर्माण गरिएका वन्यजन्तु मैत्री पानी पोखरीहरूले वन्यजन्तु संरक्षण, जैविक विविधताको प्रवर्धन र जलवायु परिवर्तन अनुकूलन मा महत्वपूर्ण योगदान पुर्याउन थालेका छन्। डिभिजन वन कार्यालय दाङ देउखरीले निर्माण गरेका यस्ता पोखरीका कारण वन्य जन्तुलाई पानीका लागि बस्तीमा सड़क पुग्न र वा सड़क पार गर्नुपर्ने बाध्यता घट्दै गएको छ। डिभिजन वन कार्यालय दाङ देउखरीले चालू आर्थिक वर्षमा तीनवटा नयाँ वन्य जन्तु मैत्री पानी पोखरी निर्माण गर्नुका साथै एउटा पुरानो पोखरी मर्मत पनि गरेको छ। चुरेको फेदीमा संरक्षण पोखरी आजको युगबोध दैनिकमा दशरथ घिमिरेले यो खबर लेख्नु भएको छ।
2: मदिरा तथा सुर्तीजन्य पदार्थको बढ़दो प्रयोगका कारण मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको भन्दै यसको नियन्त्रणका लागि प्रभावकारी सचेतना, कड़ा अनुगमन तथा स्थानीय तहको सक्रिय भूमिका बढ़ाउन आवश्यक रहेकोमा सरकारवालाहरूले जोड़ दिएका छन्। राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा बिहिबार गाउँपालिकाको सभाहल मसुरियामा आयोजित मदिरा तथा सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी अभिमुखीकरण तथा अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले मदिरा तथा सुर्तीजन्य पदार्थका कारण जटिल प्रकारका रोगहरू बढ़दै गएको उल्लेख गर्दै यसको रोकथामका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका थिए। राज्यले एकतर्फ स्वास्थ्यका लागि हानिकारक भन्दै मदिरा तथा सुर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह गर्ने तर अर्कोतर्फ त्यसको उत्पादन, बिक्री तथा कर संकलनलाई प्राथमिकता दिने दोहोरो नीति अवलम्बन गरेको भन्दै सहभागीहरूले असन्तुष्ट व्यक्त गरेका थिए। उनीहरूले जनस्वास्थ्यलाई केन्द्रमा राखेर यस्ता पदार्थको उत्पादन, बिक्री, वितरण तथा प्रयोगलाई व्यवस्थित र नियमन गर्न आवश्यक रहेको धारणा राखेका थिए। अन्तर्क्रियामा सहभागीहरूले विशेष गरी युवा पुस्तामा मदिरा तथा सुर्तीजन्य पदार्थको प्रयोग बढ़दै गएको प्रति चिन्ता व्यक्त गर्दै विद्यालय, समुदाय तथा परिवारबाट निरन्तर सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए। उनीहरूले स्थानीय तहको कानून बनाएर सार्वजनिक स्थल, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थाको आसपास यस्ता पदार्थको बिक्री वितरण नियन्त्रण गर्नुपर्ने आवश्यकता औल्याए। यस्तै उनीहरूले विद्यालय तहदेखि नै सुर्ती तथा मदिरा नियन्त्रण सम्बन्धी शिक्षा दिनुपर्ने, किशोर किशोरी लक्षित अभियान सञ्चालन गर्नुपर्ने तथा स्वास्थ्य संस्था मार्फत नियमित परामर्श सेवा उपलब्ध गराउन पर्ने सुझाव दिएका थिए। उनीहरूले यस्ता पदार्थको प्रयोग न्यूनीकरणका लागि स्थानीय संचार माध्यम, सामाजिक संस्था तथा नागरिक समाजको सक्रिय सहभागिता आवश्यकता रहेको धारणा राखे। मदिरा तथा सुर्तीजन्य पदार्थको प्रयोग न्यूनीकरणमा समुदायको भूमिका, परिवारको जिम्मेवारी, विद्यालयको योगदान तथा कानूनी कार्यान्वयनका विषयमा समेत छलफल गरिएको थियो। सहभागीहरूले नियन्त्रणका लागि केवल कानून बनाउनु मात्र पर्याप्त नरहेको भन्दै त्यसको प्रभावकारी अनुगमन तथा कार्यान्वयनमा जोड़ दिएका थिए। आजको गणतन्त्र राष्ट्रिय दैनिकमा खबर लेखिएको छ।
1: लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट सार्वजनिक गरेको करिब 3 सातासम्म पनि प्रदेश सभामा त्यसमाथिको औपचारिक छलफल अघि बढ़न सकेको छैन। बजेट प्रस्तुत भएसँगै आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की सहित केही मन्त्रीहरूले आफ्नै निर्वाचन क्षेत्र, पालिका र वडालाई अस्वाभाविक रूपमा प्राथमिकता दिएको आरोप लागेपछि सत्तारूढ़ दलभित्रै चर्किएको असन्तुष्टिले बजेटमाथिको छलफल अन्यलमा परेको छ। नेपाली कांग्रेस र नेकपा एमालेका बीच सत्ता सहयात्रामा रहेको छ। सत्ता सहयात्री दलले स्पष्ट बहुमत पुग्दा पनि बजेटमाथिको छलफल अघि नै बढ़न सकेको छैन। सामान्यतया प्रदेश सरकारले बजेट प्रस्तुत गरेपछि नीति, प्राथमिकता र स्रोत साधनको न्यायोचित वितरणबारे प्रदेश सभामा विस्तृत छलफल हुने संसदीय अभ्यास रहे पनि यसपटक बजेटको विषयवस्तुभन्दा बढ़ी यसको वितरण प्रणाली नै विवादको केन्द्रमा पुगेको छ। सत्ता पक्षकै प्रदेशसभा सदस्यहरूले बजेट पुनर्लेखनको माग गर्दै हस्ताक्षर अभियान शुरू गरेपछि प्रदेशसभामा दबाव परेको छ। लुम्बिनीमा बजेट छलफलको छैन टुंगो, राप्ती पोस्ट दैनिकमा खबर छ।
2: लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना तथा लुम्बिनी प्रदेशको पर्यटन तथा यातायात मन्त्रालयको सहयोगमा बुद्ध जन्मस्थल लुम्बिनीमा बिहिबारदेखि 2 दिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शुरू भएको छ। सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले बुद्ध मूर्तिमा माल्या माल्यार्पण गरेर गर्नु भएको थियो। लुम्बिनी प्रदेशमा रहेका बौद्ध सम्पदाको संरक्षण र अन्तर्राष्ट्रिय प्रचार गर्ने उद्देश्यले आयोजित सम्मेलनमा स्वदेश तथा विदेश बौद्ध विद्वान र सम्पदा विज्ञहरूको सहभागिता रहेको छ। दुई दिनसम्म चल्ने सम्मेलनमा लुम्बिनी प्रदेशमा सुशासन प्रबन्धन र दिगो पर्यटनको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर विभिन्न देशका विज्ञहरूद्वारा एक दर्जन कार्यपत्र प्रस्तुत गरिने विश्वविद्यालयले जनाएको छ। सम्मेलनमा भारत, चीन, श्रीलंका, फिनल्याण्ड तथा राजधानी काठमाण्डुबाट आएका सम्पदा विज्ञले आफ्ना प्रागिक धारणा र अनुसन्धानमूलक विचारहरू राख्ने कार्यक्रम रहेको छ। आजको गोरक्ष राष्ट्रिय दैनिकमा खबर छ,
1: लमही नगरपालिका छ देउपुरका आशारानी चौधरी विगत 15 वर्षदेखि अचार व्यवसाय गर्दै आउनु भएको छ, जसबाट आमदानी पनि राम्रो हुँदै गएको छ। अचार व्यवसायले गर्दा दुई चार पैसा आवश्यक परेको बेला अरूको भर पर्नुपर्ने बाध्यता अन्त्य भएको छ भने आमदानीको स्रोत पनि बलियो भएको छ। कुराकानी
3: म यो गर्न लागेको त मेरो 15-16 वर्ष भयो, तर अलि धेरै बनाउन लागेको चाहिँ भर्खर भर्खर भयो। सानो पसल छ, मैले त्यहाँ पनि पहिलेदेखि बेच्छु।
4: यो सुरुवातमा अचार व्यवसाय गर्नुपर्छ भनेर कसरी थाल्नु भयो, सुरु गर्नुभयो?
3: मैले सानपलानमा त तालिमहरू पाएको हो। पहिला त म सानपलानमा त तालिम पाएर नास्ता पसल गर्थे, नास्ताबाट सुरुवात गरेर नास्ता अनि किराना सानो सानो, अनि त्यसपछि अचारको तालिम पनि आयो, अचार पनि सिके, अनि त्यहाँदेखि गर्न लागेको हो। म
4: लमहीमा पसलबाट बिक्री
3: पसलबाट गर्छु, धेरै बनाउँदैन पसलको लागि, थोरै ताजा ताजा बनाएर बेच्छु।
4: बजारीकरण कस्तो छ, अचारको बिक्री कतिको सहज छ?
3: बजारीकरण यसको लागि धेरै कुरा चाहिने रहेछ कि, त्यही भएर मैले नि बजारीकरण अझै राम्ररी गराउन सके होइन, नत्र बजारीकरण गर्न सकेपछि त एकदम राम्रो छ, व्यापार भयो भने चाहिँ फाइदा चाहिँ छ।
4: के के को अचारहरू बनाउनुहुन्छ यहाँहरूले?
3: अचार मैले आँपको अचार हुन्छ, डल्ले खुर्सानी, टिमुरको छोप, लसुनको छ, कटहरको हुन्छ, मिक्स अचार, मुलाको अचार, हरियो खुर्सानी, अमलाको अचार बनाउँछु।
4: जुन अब यो फलहरू अचार बनाउने सामग्रीहरू अब बाह्रै मास पाइँदैन, यो अघि पछि कसरी म्यानेज गर्नुहुन्छ?
3: मेन भनेको धेरै नपाइने आँप हो, आँप हामी एक वर्षको लागि स्टोर गरेर राख्छौ, अरू त आज भोलि बेसिजनमा पनि पाइन्छ, अलिअलि त्यही अनुसारले बनाइराख्छ।
4: यो अचारको माग विशेष गरी कुन समयमा बढी हुन्छ?
3: घरमा पनि पसलमा आउनुहुन्छ, आउन त कहिले विदेश लाने घर खाने, अब धेरैले थाहा छ मिठो हुन्छ भनेर आउनुहुन्छ घरमा पनि, तर महोत्सवमा लग्दाखेरि चाहिँ अब अलि धेरै जान्छ।
4: यहाँ एउटा व्यवसायमा लाग्नु भएको छ, उद्यममा धेरै दिदी बहिनीहरू खाली बस्नु भएको हुन्छ, उहाँहरूलाई के भन्नुहुन्छ?
3: त्यहाँहरूलाई केही न केही गर्नुपर्छ भन्छु मैले, किनभने आफ्नो हातमा सिप हुन्छ होइन, जस्तो मेरो अचारको भयो, अरूको हातमा अरू सिप होला, आफ्नो सिपको चाहिँ प्रयोग गर्नुपर्छ भन्छु मैले। घरमा बसेर पनि अब घरमा बसेर मात्रै त हुँदैन होइन, अब बुढा बुढीले कमाउन त पुग्दैन घरमा, एक्लै बड्डोले मात्रै कमाएर छन् कहाँ हुन्छ होइन, त्यही भएर बुढीले पनि कमाएपछि केही नभए नि आफ्नो लागि चाहिँ हुन्छ भनौँ, आफ्नो कपडा लत्ता लिनलाई, मेकअपको सामान लिने, आफ्नो इच्छा के, आफ्नो कमाई, आफ्नो आफ्नो पैसा कमाएको र अरूले कमाएको चाहिँ फरक पर्छ के, आफूले कमाएको पैसाले जे पनि किन्न सकिन्छ होइन, मागेर फेरि अलि पुग्दैन के, त्यसले गर्दाखेरि आफूले चाहिँ कमाउनै पर्छ भन्छु मैले, सानो भए पनि थोरै भए पनि चाहिँ कमाउनु पर्छ।
4: यतिका परिकारका अचारहरू बनाउनु भएको छ, सबै बनाउन आउँछ यहाँलाई?
3: आउँछ धेरै जसो भनौँ, अब धेरै भइगयो नि त अचार बनाउनु लागेको, त्यसले गर्दाखेरि चाहिँ जस्तो फलहरू के को फल छ होइन, त्यो हेरेर पनि आफ्नो उसले आउँछ बनाउन, हेरेर विचार गरेर यो कसरी हुन्छ, कसरी गराएपछि राम्रो अचार बन्छ भनेर आफ्नो आइडियाले पनि हुन्छ।
4: कहिले काहीँ त्यस्तो खेर जाने, बिग्रिने त्यस्तो समस्या हुन्छ कि नै व्यवसायमा?
3: अरू त थाहा भएन मलाई, अचारकोमा चाहिँ एकदमै समस्या हुन्छ, धेरै समस्या हुन्छ, खेर पनि जान्छ एकदमै। घरमा जस्तो हामीले खाना बनाउँछौँ नि, नुन चर्को नहोस् भनेर त्यस्तै गरी ख्याल राख्नुपर्छ, मरमसलाहरू होइन एकदमै ख्याल राख्नुपर्छ, नत्र अचार एकदमै बिग्रिने हुन्छ क्या, त्यसले गर्दाखेरि अचारलाई चाहिँ आफ्नो घरको खाना जस्तै बनाउनु पर्छ।
4: अब स्थानीय सरकारले यहाँको अचार व्यवसायलाई बजारीकरणको लागि सहज होस् भनेर के गर्दै हुन्थ्यो भन्ने लाग्छ यहाँलाई?
3: लाग्छ नि त, अब घरमा मेरो फेरि आफ्नो स्थिति भनौँ घर कमजोरी धेरै छ होइन, त्यसले गर्दाखेरि मैले सबै काम गर्न सकेको छैन। अब यहाँ मेला राख्न आउँदाखेरि घरेलुले सबै कुरा माग्छ, अनि अनुगमनको टोली आउनुहुन्छ, सबै कुरा माग्नुहुन्छ, नत्र यहाँ बेच्न पाउँदैन भन्नुहुन्छ। तर अब अनुगमनको टोली घरेलुको टोलीले फेरि जस्तो भनेको जस्तो हुँदैन नि त, धेरै कुरा चाहिन्छ, त्यो पुर्याउन सकिरहेन मैले, त्यसमा सहयोग गर्दैछु, धेरै राम्रो हुन्थ्यो।
4: लामो समयदेखि यो व्यवसायमा हुनुहुन्छ, यहाँबाट त अरूलाई पनि तालिम दिनुहुन्छ होला, के छ?
3: तालिम त दिइराख्छु मैले, हाम्रो नगरपालिकामा, लम्बी नगरपालिकामा दिन्छु, गाउँपालिकामा बोलाएपछि दिइराख्छु।
4: अब यसरी आफूले सिकेर पनि अरूलाई सिकाउँदाखेरि कस्तो लाग्छ?
3: खुसी लाग्छ, तर मैले अझैसम्म मैले कति धेरैजनालाई सिकाइसकेको छु, त्यहाँहरूलाई चाहिँ गरेको देखेको छैन। अनि मैले भन्छु कि मैले मेरो हातमा सिप नहुँदाखेरि कति दुःख पाएको थिएँ नि मैले पहिला, अनि केही सिक्न पाए हुन्थ्यो, आफ्नो खुट्टामा उभिन पाए हुन्थ्यो, आफूले केही गरेपछि राम्रो हुन्थ्यो भनेर कस्तो हुन्थ्यो। अहिले चाहिँ आज भोलिको तालिमको खासै महत्व गर्दैनन् जस्तो लाग्छ। नत्र भने गाउँपालिकामा पनि धेरै महिलाहरूले एउटा मात्र होइन पाँच छवटा तालिम एउटैले सिक्नु भएको हुन्छ, मेरोमा असारै बिग्दैन, अनि त्यही भएर अब कहाँ बेच्न जाने, त्यही भएर हामी त बनाउनै छोडिदिउँ भन्नुहुन्थ्यो। अब जस्तो गाउँपालिकाले तालिम दिएछ भनेपछि गाउँपालिकाले पनि अलिअलि सहयोग गरेपछि होइन, के गर्न पर्छ, अब सबैतिर दर्ता गराइदिएपछि, समूहको दर्ता गराइदिएपछि कहाँ कहाँ जानु पर्छ, तिनी सबै सहयोग गरेपछि अलि महिलाहरू सक्नुहुन्थ्यो होला।
5: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
6: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
5: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
7: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
5: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
7: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
5: र मुखको स्वास्थ्यको सुधार।
8: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई दाँत, फोन नम्बर 082-63-218।
9: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
11: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
12: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
13: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
14: साथै ईसीजी, टीएफटी, मुटुको भिडियो एक्सरे, इको,
15: इन्डोस्कोपी सेवा,
14: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
16: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
17: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि, फोन 082-563-509 र मोबाइल 98453-0653।
1: अब बाँकी प्रसंगहरू। नेपालका विभिन्न जिल्लामा बर्ड फ्लूको संक्रमण देखिन थालेपछि सल्यानका विभिन्न क्षेत्रहरूमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै कडाई गरिएको छ। जिल्लाभित्र रोग भित्रिन नदिन सरकारवाला निकायहरूले सीमा क्षेत्रमा पशु पंक्षी तथा पशुजन्य वस्तुहरूको आवत जावतमा विशेष निगरानी गर्ने निर्णय गरेका छन्। बिहिबार खलंगामा सम्पन्न बर्ड फ्लू महामारी तथा आकस्मिक रोग पूर्व तयारी, रोकथाम, नियन्त्रण एवं क्षतिपूर्ति सम्बन्धी बैठक तथा अन्तरक्रियाले जिल्लामा रोग प्रवेश हुन नदिन सीमा नाकाहरूमा थप पढ़ाई गर्ने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका प्रमुख प्रवेश नाका कपुरकोट कालीमाटी बालुवा संग्रही लगायतका स्थानबाट भित्रिने वा बाहिरिने जीवित कुखुरा हाँस तथा अन्य पंक्षी अण्डा मासु र पंक्षीजन्य सामग्रीहरूको अनिवार्य स्वास्थ्य परीक्षण गर्ने निर्णय भएको छ। बर्ड फ्लू रोक्न सीमा नाकामा कडाई। आज सल्यानबाट बुद्धिपुलले युगबो दैनिकमा यो खबर लेख्नु भएको छ।
2: दाङको राप्ती गाउँपालिका अन्तर्गत संचालित राप्ती आधारभूत अस्पतालले न्यूनतम सेवा मापदण्ड एमएसएस मूल्याङ्कनमा 81% अंक प्राप्त गर्दै लुम्बिनी प्रदेशका आधारभूत अस्पतालहरूमध्ये उत्कृष्ट नतिजा हासिल गरेको छ। अस्पतालमा असार 15 गतेदेखि 2 दिनसम्म सञ्चालन गरिएको एमएसएस मूल्याङ्कनको नतिजा समीक्षा तथा आगामी कार्ययोजना निर्माण कार्य मार्फत उक्त उपलब्धि सार्वजनिक गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले स्थापनाको 2 वर्ष पनि नपुग्दै राप्ती आधारभूत अस्पतालले प्रदेशकै उत्कृष्ट नतिजा हासिल गर्नु गौरवको विषय भएको बताउनु भएको छ। उहाँले नेपालका धेरै स्थानीय तहमा स्थापना भएका आधारभूत अस्पतालहरू अझै पूर्ण रूपमा सञ्चालन हुन संघर्षरत रहेका बेला राप्ती आधारभूत अस्पतालले 81% अंकसहित उत्कृष्ट उपलब्धि हासिल गर्नु ठूलो सफलता भएको उल्लेख गर्दै यस्तै गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीले प्राप्त उपलब्धिलाई कायम राख्दै आगामी मूल्याङ्कनमा अझ राम्रो नतिजा हासिल गर्न सेवा सुधार व्यवस्थापन क्षमता अभिवृद्धि तथा उत्तरदायीलाई थप मजबूत बनाउन आवश्यक रहेको बताउनु भएको छ। आजको गणतन्त्र राष्ट्रिय दैनिकमा सन्तोष कुमार गुप्ताले यो खबर लेख्नु भएको छ।
1: घरेलु तथा साना उद्योग कार्यालय दाङले स्थानीय उद्योगबाट उत्पादित वस्तुहरूको गुणस्तर अभिवृद्धि तथा उपभोक्ता मैत्री लेबलिङ प्रणाली विकास गर्ने उद्देश्यले 1 दिनीय अन्तर्क्रिया कार्यक्रम सञ्चालन गर्यो। आर्थिक वर्ष 82-83 स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत मंगलबार आयोजित उत्पादित वस्तुको गुणस्तर र लेबलिङ सम्बन्धी 1 दिनीय अन्तर्क्रिया कार्यक्रममा मसला, पिउने पानी, नमकिन, अचार, चाउमिन लगायत खाद्य वस्तु उत्पादन गर्ने देवखोरी क्षेत्रका 30 वटा उद्योग सञ्चालकहरूको सहभागिता रहेको थियो। घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख सुदर्शन शर्माको अध्यक्षतामा भएको कार्यक्रममा देवखोरी उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष केशवराज पोखरेल प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख पदम बराल र खाद्य निरीक्षक अधिकृत सुदर्शन गोसाईले सहजीकरण गर्दै खाद्य उद्योग सञ्चालन गर्दा पालना गर्नुपर्ने कानूनी व्यवस्था, उत्पादनको गुणस्तर कायम गर्ने उपाय, उपभोक्ताको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सही लेबलिङको महत्वबारे प्रस्तुतिकरण गर्नुभएको थियो। युगबोध दैनिकमा खबर छ। अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको युगबोध दैनिकमा आरोग्यताका लागि आयुर्वेदिक दृष्टिकोणको चर्चा जितबहादुर शाहको विचार छापिएको छ। योग स्वास्थ्य सन्तुलित र समृद्ध जीवनको आधार श्रीधर अधिकारीको विचार छापेको छ भने विश्वविद्यालयमा आबद्धता होइन योग्यताको खोजी गर शीर्षकमा युगबोध दैनिकले सम्पादकीय लेखेको छ।
2: यसै गरी आजको गोरखपुर राष्ट्रिय दैनिकले पर्यटनको जग निवानी शीर्षकमा हरिगोपाल प्रधानको विचार छापेको छ। सबल अर्थतन्त्रको सपना शीर्षकमा उद्धव सिलवालको विचारलाई छापेको छ भने समृद्ध नेपाली समुन्नत नेपाल शीर्षकमा सुभाष न्यौपानेको विचारलाई छापेको छ। यसै गरी सावधानीपूर्वक यात्रा गरौ शीर्षकमा सम्पादकीय छापेको छ।
1: त्यसै गरी आजको राप्ती पोस्ट दैनिकमा दौड़ी रहे आफ्नै छायासँगै नरेन्द्र नाथ भट्टराईको नाटक छापिएको छ। जागौं हे युवा बिना रोका छेत्रीको कविता छापिएको छ। त्यसै गरेर स्वधर्म दीपक राज सापकोटाको कविता छापेको छ भने आजको राप्ती पोस्ट दैनिकले सम्पादकीय छापेको छैन।
2: यसै गरी आजको गणतन्त्र राष्ट्रिय दैनिकले पत्रकारिता साहित्य र सामाजिक सेवाले निर्माण गरेको पहिचान सबिन प्रियासनको एक प्रखर पत्रकार एक उत्कृष्ट साहित्यकार भनेर श्री लीलाधर ओलीले यो लेख्नु भएको छ। प्राकृतिक विपत्तिबाट बच्न विशेष कार्यक्रम आवश्यक शीर्षकमा सम्पादकीय छापेको छ।
1: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिग्राम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर क्षितिज
2: अनि म देवा भूषाल पनि बिदा हुन्छौ। नमस्कार।
15: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
18: सभाको हिजो वर्षको बैठकले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 पारित गरेको हो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको थियो। यस्तै अर्थमन्त्री डाक्टर सोनी बाग्लेले सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभएको थियो। विधेयकमाथिको दफावार छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले आफूहरूको एउटै लक्ष्य देशलाई ग्रे लिस्टबाट बाहिर निकाल्ने रहेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले ग्रे लिस्टबाट देशलाई निकाल्नका लागि निगरानी भइरहेको र सम्पत्ति शुद्धिकरण जस्तो विषयलाई राजनीतिक अभिष्ट पूरा गर्न दुरूपयोग गरियो भने देश ग्रे लिस्टबाट बाहिर निस्कन नसक्ने बताउनुभयो। यस्तै सहकारी पहिलो संशोधन विधेयक 2083माथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले बचतकर्ताको बचत फिर्ता गर्ने विषय सबैभन्दा महत्वपूर्ण रहेकाले यसमा सबैको सहयोग रहने अपेक्षा रहेको बताउनुभयो। मन्त्री रावलले बचतकर्ताको बचत उठाउन निर्मम भएर कठोर निर्णय लिनुपर्ने अवस्था रहेको र त्यसका लागि विभिन्न पक्षहरूसँग छलफल गरेर अगाडि बढेको बताउनुभयो। यसै गरी स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले पारित गरियोस् भनी विधेयक सभामा प्रस्तुत गर्नुभएको थियो। विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाब दिँदै मन्त्री मेहताले नेपाललाई स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बनाउन र नागरिकलाई सहज एवं प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन विधेयक महत्वपूर्ण हुने बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक यही असार 22 गते सोमबार बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको हिजोको बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत 9 वटा मन्त्रालयको विनियोजन शीर्षकमाथि समूहगत छलफल भएको छ। मन्त्रालयगत विनियोजन शीर्षकहरूमाथि छलफलमा सहभागी सांसदहरूले रोजगारी सृजना, गरीबी न्यूनीकरण, औद्योगिक पुनरुत्थान, कृषि उत्पादनमा वृद्धि, प्रतिभा पलायन रोक्ने, दलित समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउने लगायत जनअपेक्षा पूरा गर्नेतर्फ बजेट केन्द्रित हुनुपर्ने बताउनुभयो। यस्तै छलफलमा सांसदहरूले पर्यटन प्रवर्धन, वातावरण संरक्षण, लागू औषध प्रयोग निरसान, शारीरिक तथा मानसिक स्वास्थ्य, ज्येष्ठ नागरिक सुरक्षा जस्ता कार्यक्रमलाई स्पष्ट रूपमा प्राथमिकीकरण गर्नुपर्ने सुझाव राख्नुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न फिफाका प्रतिनिधिहरूसँग छलफलको प्रयास भइरहेको बताउनु भएको छ। मन्त्री परिषदको हिजो बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा संचारकर्मीको जिज्ञासामा सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले अहिलेको समस्या समाधानबारे छलफलका लागि फिफा र एसियाली फुटबल संघ एएफसीका पदाधिकारीलाई वार्तामा बोलाइसकेको बताउनुभयो।
19: हामीले फिफाका पदाधिकारीहरूलाई एएफसीका पदाधिकारीहरूलाई वार्तामा पनि हामीले बोलाइसकेका छौँ। स्वाभाविक रूपमा त्यसमा छलफल पनि भइ नै हाल्छ। तर हामी नेपालको फुटबलप्रति हामी एकदमै संवेदनशील छौँ। नेपालको फुटबललाई जसरी भने हामी माथि उठाउनको लागि हामी त अटोट पनि छ। र अब बन्ने यसपछि बन्ने एन्फामा राजनीतिक रूपमा होइन, जुन नेपालको फुटबललाई योगदान जो जोले गर्नुभएको छ, खेलाडीहरू जो जोले फुटबललाई माया गर्नुभएको छ र खेललाई बुझ्नु भएको छ, त्यस्ता व्यक्तित्वहरूलाई ल्याएर चाहिँ अब हामीले बन्ने एन्फा त्यस्तो बन्छ। योभन्दा तल जाने ठाउँ छैन, अब तल कति नै जान्छ र होइन, हामीले केही बोल्ड स्टेपहरू लिनुपर्छ।
18: अहिलेको सरकारबाट नभई विभिन्न समयमा विभिन्न तहबाट सरकारको हस्तक्षेप भएका कारण एन्फामाथि प्रतिबन्ध लागेको बताउँदै मन्त्री पोखरेलले एन्फामा भएका भ्रष्टाचारहरूको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाही गर्न र फुटबलको विकास गर्न सरकार लागिरहेको बताउनुभयो। राजनैतिक हस्तक्षेपका कारण नेपालमा फुटबलको विकास हुन नसकेको उल्लेख गर्दै मन्त्री पोखरेलले एन्फालाई राजनैतिक भर्ती केन्द्र र भ्रष्टाचारको अखडा हुन नदिन सरकारले गम्भीर कदम चाल्ने बताउनुभयो। यसैबीच हिजो बसेको मन्त्री परिषद बैठकले गोर्खापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मत बहादुर रावललाई नियुक्त गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले संरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको छ। यसै गरी बैठकले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने, कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली 2083 तथा शिक्षा दशौं संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय गरेको छ। यसै बैठकले राष्ट्रिय सदाचार नीति 2083 र राष्ट्रिय विज्ञापन नीति 2083 स्वीकृत गर्ने, नेपाल प्रहरीका 8 जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूको सरूवा गर्ने, विशिष्ट संरचना संचालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने लगायतका निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। सरकारले पेट्रोलियम पदार्थको निर्बाध बिक्री वितरणमा व्यवधान गर्ने पेट्रोल पम्पलाई अधिकतम 10 लाख जरिवाना र 15 दिन पेट्रोलियम पदार्थको बिक्री वितरण रोक्का गर्ने कानूनी प्रावधानको व्यवस्था गरेको छ। नेपाल आयल निगम संचालक समितिले पेट्रोलियम पदार्थ विक्रेता विनियमावली संशोधन गरी उक्त प्रावधान राखेको हो। पेट्रोल पम्पका कारण बुधबार देशभर इन्धन बिक्री वितरण असहज भएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीको निर्देशनमा निगमले विनियमावलीमा जरिवाना र बिक्री वितरण रोक्का गर्ने कानूनी प्रबन्ध गरेको हो। संशोधित विनियमावली अनुसार पम्प बन्द गर्ने व्यवसायीलाई 3-10 लाख जरिवाना र 5-15 दिनसम्म पेट्रोल डिजल वितरण रोक्का हुने उद्योग मन्त्रीको स्वकीय सचिवालयले जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले बर्दियाबाट हिजोदेखि जग्गाधनी प्रमाण पूर्जा लाल पूर्जा वितरण अभियान शुरू गर्नुभएको छ। बर्दियाको बढ़िया ताल गाउँपालिका 4 का 29 जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई मन्त्री रावलले लाल पूर्जा उपलब्ध गराउनु भएको हो। लामो समयदेखि जग्गाको स्वामित्व नपाएका स्थानीयले लाल पूर्जा प्राप्त गरेपछि कानूनी रूपमा जग्गाधनी बनेका छन्। सो अवसरमा मन्त्री रावलले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। यातायात व्यवस्था विभागले हिजोदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तर प्रदेश चल्ने सार्वजनिक तथा मालवाहक सवारी साधनको भाडा दर 2% घटाएको छ। विभागले सूचना जारी गर्दै सार्वजनिक यातायात तथा मालवाहक सवारी साधनको भाडा 2% घटाइएको जनाएको हो। विभागले पछिल्लो पटक भाडा दर समायोजन गर्दा भएको डिजलको औसत मूल्य प्रति लिटर 235.83 रूपियाँ रहेको थियो भने असार 17 गतेदेखि भने 193.83 रूपियाँ कायम भएकाले स्वचालित प्रणाली अनुसार नयाँ भाडा समायोजन गरिएको जनाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले प्रवक्ताहरूले राष्ट्रिय हितलाई केन्द्रमा राखी सूचना प्रवाह गर्नुपर्ने बताउनु भएको छ। संचार मन्त्रालयमा हिजो आयोजित प्रवक्ता संवाद कार्यक्रममा मन्त्री डाक्टर तिमिल सिन्हाले विभिन्न मन्त्रालय तथा सरकारी निकायका प्रवक्ताहरू आफ्ना निकाय अन्तर्गत सरकारका आधिकारिक प्रवक्ताका रूपमा महत्वपूर्ण जिम्मेवारीमा रहेका बताउनुभयो। मन्त्री तिमिल सिन्हाले सार्वजनिक हुनुपर्ने आधिकारिक सूचना भने समयमै प्रवाह हुन नसकेको बताउँदै गोप्य रहनुपर्ने सूचना अनधिकृत रूपमा बाहिरिने घटना न्यूनीकरण गर्न र संवेदनशील सूचनाको चुहावट रोक्न आवश्यक सावधानी अपनाउनुपर्नेमा जोड़ दिनुभयो।
20: विभिन्न निकायका प्रवक्ताहरूमा आफ्नो निकाय अन्तर्गत पनि एक किसिमले सरकारको प्रवक्ता नै हो। आजको सूचनाको युगमा एकदमै त्यो महत्वपूर्ण भूमिका पनि हो। दिनुपर्ने सूचना कसरी आधिकारिक र सुरक्षित रूपमा दिने र चुहाउन नहुने सूचनाहरू कसरी राष्ट्रिय स्वार्थको लागि काम गर्ने जुन निकायमा काम गरिरहनु भएको छ त्यो निकायलाई अहित हुने गरी सूचना डिसमिनेट गर्नु भने राष्ट्रप्रतिको एउटा घात हो।
18: कार्यक्रममा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रभावकारी सूचना प्रवाहका लागि सबै मन्त्रालय तथा सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको र प्रवक्ताहरूका लागि सूचना प्रवाह सम्बन्धी स्पष्ट कार्यदिशा हुनुपर्ने बताउनुभयो। सरकारले सार्वजनिक गरेको 100 दिनमा गर्ने 100 बुदाका काम प्रभावकारी रूपमा कार्यान्वयन भइरहेका छन्। 100 दिनमा सरकारले शैक्षिक क्षेत्रमा समेत नयाँ सुधारको थालनी गरेको छ। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
21: सुशासनलाई प्राथमिकता दिने प्रतिबद्धता सहित गठन भएको सरकारले विभिन्न क्षेत्रमा सुधारका कार्यहरू आरम्भ गरेको छ। शिक्षा क्षेत्रमा वर्षौंदेखि कायम रहेका व्यथिति ढिलो परीक्षा तथा नतिजा प्रकाशन प्रणाली शैक्षिक संस्थामा राजनीतिक हस्तक्षेप र सार्वजनिक स्रोतको दुरूपयोग जस्ता पक्षमा विभिन्न सुधार आरम्भ मात्रै भएको छैन, कतिपय कामहरू कार्यान्वयनमै आइसकेका छन्। विद्यालय तहमा कक्षा 5 सम्मका विद्यार्थीका लागि परम्परागत आन्तरिक परीक्षा हटाई वैकल्पिक मूल्याङ्कन प्रणाली लागू गरिएको छ भने जन्मदर्ता प्रमाणपत्र नभएका बालबालिकालाई स्थानीय तहबाट प्रमाणित विवरणका आधारमा विद्यालय भर्ना गर्ने व्यवस्था मिलाइएको छ। त्यस्तै विश्वविद्यालयहरूमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ़ाउनका साथै सबै तहको पाठ्यक्रम पुनर्संरचना गर्ने नीति सरकारको छ। शिक्षकका लागि ई पेन्सन कार्डको व्यवस्था गर्नुका साथै डिजिटल हस्ताक्षर प्रमाणीकरण र गुनासो व्यवस्थापनका लागि हेल्प डेस्कको स्थापना पनि गरिएको छ। गत भदौ 23 र 24 गतेको आन्दोलनबाट प्रभावित र तीनका परिवार मध्येका 76 जना युवालाई प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र मार्फत समेटिएको छ। नयाँ परिस्थितिमा बनेको युवा पुस्ताको नेतृत्वको सरकारले शिक्षामा राजनीतिक हस्तक्षेप रोक्नेदेखि विद्यार्थी संगठन खारेज, विधा दुरूपयोग अन्त्य, परीक्षा प्रणालीमा सुधार लगायतमा उल्लेख्य उपलब्धि हासिल गरेको शिक्षा तथा खेलकुद मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटा बताउनुहुन्छ।
22: पाठन प्राकेको उन्नयन समुन्नति भन्दा बाहिर खण्डित हुन नपरोस् भन्ने एउटा पक्ष थियो, त्यो पक्ष कार्यालयमा गइराखेको कुरा तपाईँ हामीले बुझेकै छौँ। विद्यालय तहमा पनि मूल्याङ्कन प्रणालीको सुधार, परीक्षा प्रणालीको सुधार, नतिजा प्रकाशनका प्रणालीको सुधार, कम समयावधिमा नतिजा प्रकाशन गर्ने, अलिकति सिस्टममा एफिसियन्सी ल्याउने भन्ने कुराहरू भइराखेकै छ।
21: त्यसै गरी लामो समयदेखि अध्ययन विधाको नाममा विदेश बसेर नियम विपरीत तलब भत्ता लिएका प्राध्यापकहरूबाट सरकारी रकम फिर्ता गराउने प्रक्रिया पनि अघि बढेको छ। परीक्षा सञ्चालन, उत्तर पुस्तिका परीक्षण र नतिजा प्रकाशनलाई समयमै सम्पन्न गर्न थालिएको छ, जसले गर्दा विद्यार्थीहरूलाई लामो समयसम्म नतिजा कुरेर बस्नुपर्ने समस्याको अन्त्य भएको छ। सरकारले समग्र शैक्षिक क्षेत्रको पुनर्संरचनाका लागि पनि काम गरिरहेको प्रवक्ता सापकोटाको भनाइ छ।
22: चाहे त्यो विद्यालयकामा भन्नुहोस्, चाहे त्यो शिक्षकहरूको बन्दोबस्तमा भन्नुहोस्, पाठ्यक्रममा भन्नुहोस्, मूल्याङ्कन प्रणालीमा भन्नुहोस्, शिक्षक तालिमका प्रणालीहरूमा भन्नुहोस्, यो सबै विषयहरू अहिले पुनर्संरचना योग्य छ। सरकारले सबै अङ्गहरूमै पुनर्संरचना गरेर जाने
21: शैक्षिक संस्थाका साथै सरकारले प्रशासनिक सुधारमा समेत जोड दिएको छ। मन्त्रालयका प्रवक्ता सापकोटाका अनुसार विगतमा हुने जस्तो ढिला सुस्ती र फाइल रोक्ने प्रवृत्तिको पनि अन्त्य भएको छ।
22: प्रशासनिक कामहरूमा पनि फाइलहरूलाई छिटो टुङ्ग्याउने, जनताका सरकारका विषयहरूलाई चासो राख्ने, गुनासा सुन्ने, त्यसलाई खर्चोट गर्ने हाम्रा आन्तरिक प्रशासनिक शैलीहरूमा पनि व्यापक सुधार भइराखेकै छन्।
21: यो सरकार शिक्षा विधेयकसँगै शैक्षिक क्षेत्रको पुनर्संरचनाका लागि आवश्यक पर्ने नीति तथा कानून तर्जुमा गर्न पनि लागि परेको छ। दशकौंदेखि विद्यालय तथा विश्वविद्यालय तहमा रहेका विकृत पक्षलाई उजागर गर्न सरकारले सकारात्मक शुरूआत गरेको छ, तर सार्वजनिक शिक्षामा सुधार, व्यावसायिक र प्रविधि मैत्री पाठ्यक्रम निर्माण, शिक्षक तथा कर्मचारी व्यवस्थापन र लाखौं युवालाई शिक्षा तथा तालिमको व्यवस्था लगायतमा पनि सरकारले कदम चाल्नुपर्ने देखिन्छ। सरकार गठनको 3 महिनाको अवधिमा भएका सुधारका पक्षले भने शैक्षिक क्षेत्रमा आशाको ढोका खोलिदिएको छ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
18: बाँकी समाचार। विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा तेस्रो पटक 6 दिन म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले हिजो पूर्व अर्थमन्त्री पौडेललाई थप 6 दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो। कर्तव्य ज्यान मुद्दामा उच्च अदालत जनकपुरबाट कैद सजाय ठहर भएका पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई प्रहरीले पक्राउ गरेको छ। महोत्तरी गौशाला नगरपालिका दुई निगौल घर भएका पूर्व सांसद कोइरीलाई गौशाला नगरपालिका पाँच एमाले पार्टी कार्यालय अगाडिबाट हिजो साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले जानकारी दिनुभयो। रसुवागढ़ी नाकाको मितेरी पुलबाट हिजोदेखि सवारी साधन सञ्चालन हुन थालेका छन्। गत वर्षको असार 24 गते लेहेन्दी खोलामा आएको बाढ़ीले सिमेन्टको मेसिनरी पुल बगाएपछि बेली ब्रिज निर्माण गरी परीक्षण समेत गरेपछि सवारी साधन सञ्चालन हुन थालेका इलाका प्रहरी कार्यालय टिमुरेले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलामा गएको शक्तिशाली दुईवटा भूकम्पपछि भत्किएको भवनको भग्नावशेषबाट 8 दिनसम्म फँसेका 43 वर्षीय एक पुरूष हर्नान गिललाई जीवितै उद्धार गरिएको छ। उद्धार टोलीले गिललाई भग्नावशेष मुनिबाट सुरक्षित बाहिर निकाल्न सफल भएको हो। उनलाई पहिचान गरेको करिब 100 घण्टापछि उद्धार कार्य सफल भएको अधिकारीहरूले बताएका छन्। उद्धार अभियानमा भेनेजुएला, चिली, कोस्टारिका, एल साल्भाडोर, मेक्सिको, पोर्चुगल र अमेरिकाका विशेषज्ञ टोली सहभागी थिए। उद्धारका क्रममा भग्नावशेषभित्र बनाइएका सुरुङहरू पटक पटक भत्किँदा अभियान निकै जोखिमपूर्ण बनेको थियो। उद्धार अघि सानो क्यामेरा मार्फत गिलसँग प्रत्यक्ष सम्पर्क स्थापित गरिएको थियो। उद्धारकर्मीहरूले उनलाई धुलोबाट जोगिन मास्क, आँखाको सुरक्षाका लागि चस्मा उपलब्ध गराएका थिए। साथै पानी र स्लाइन पनि उपलब्ध गराइएको थियो। कोस्टारिकन रेडक्रसका उद्धारकर्मी रिकार्डो आरियासले गिलको स्वास्थ्य अवस्था स्थिर रहेको बताउनुभयो। गत जून 24 आएको दोहोरो भूकम्पमा हालसम्म करिब 2300 जनाको मृत्यु पुष्टि भइसकेको छ भने 10,000 मानिस अझै बेपत्ता छन्। उद्धार तथा खोजी कार्य निरन्तर जारी छ। अब आर्थिक समाचार।
0: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उद्योगी व्यवसायीका समस्याप्रति सरकार र पार्टी दुवै सकारात्मक रहेको बताउनु भएको छ। वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारीहरूसँग बिहिबार काठमाडौँमा भएको छलफलमा सभापति लामिछानेले उद्योग क्षेत्रका समस्याको व्यवहारिक र दीर्घकालीन समाधान खोज्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो। त्यस अवसरमा उद्योग व्यवसायीहरूले सीमा क्षेत्रमा बढ़दो तस्करी, भन्सार दर असन्तुलन, पूर्वाधार विकास लगायतका विषयमा ध्यानकर्षण गराएको वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले बताउनुभयो। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले स्वदेशमै रोजगारीको अवसर सृजना गर्न मन्त्रालयले काम गरिरहेको बताउनु भएको छ। मन्त्रालयमा बिहिबार वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम गर्दै आएका उद्यमी व्यवसायीलाई सम्मान गर्ने कार्यक्रममा मन्त्री यादवले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउँदै स्वदेशमै रोजगारीको अवसर सृजना गर्नु मन्त्रालयको आगामी मुख्य कार्यदिशा रहेको बताउनुभयो। त्यस अवसरमा मन्त्री यादवले मोरङका व्यवसायी लोकबहादुर राईलाई यस वर्षको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार तथा झापाका मनिका राई, सप्तरीका देवलाल यादव, सिन्धुलीका यम कुमार गोले, पर्वतका शिव कुमार छेत्री, अर्घखाँसीका दिनेश खत्री र बाजुराका कर्मराज मल्ललाई उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गर्नुभयो। नेपालको भन्सार प्रशासन सुधार र व्यापार प्रवर्धनका लागि एसियाली विकास बैंक एडीबीले 5 करोड़ अमेरिकी डलर बराबरको नीतिगत ऋण स्वीकृत गरेको छ। एडीबीले साउथ एसियन सब रिजन इकोनोमिक कोअपरेशन कस्टम एण्ड लजिस्टिक रिफर्म प्रोग्राम अन्तर्गत सो ऋण स्वीकृत गरेको हो। यस कार्यक्रम अन्तर्गत डिजिटल प्रविधिको प्रयोग मार्फत भन्सार प्रशासनको आधुनिकीकरण, पूर्वाधार योजनामा सुधार र नियामकीय संरचना सुदृढीकरण गर्ने एसियाली विकास बैंक नेपालका लागि देशीय निर्देशक आर्नो कोसवाले बताउनुभयो।
4: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
23: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
4: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
23: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
4: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
23: एकपटक दङ्गालीबाट किनेर हेर न।
4: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
24: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
23: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
25: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एण्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
26: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
23: प्रोप्राइटर सोमराज रैदास।
27: सम्पर्क फोन नम्बर 082-563-775।
23: सम्पर्क नम्बर 98 4 78 26 873।
24: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली टू मेटेरियल सेन्टरमा।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: किराले खाएको दाँत निकाल्ने,
25: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
25: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
25: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
7: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
8: आया, मम्मी मम्मी दाँत दुख्यो।
9: मम्मी मेरो दाँत भङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
11: हेलो श्रीमान ज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
12: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड
9: राप्ती अञ्चलको सुविधा।

0: डाक्टर विपिन भुसाल सम्पर्क बीआर डेन्टल न्यूरोड साझेदारी टोल यामाहा शोरूम नजिकै सम्पर्क फोन नम्बर 0825902222
1: न्यूरोड टुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिम बीआर डेन्टलको सहकार्यमा जारी सन्देश
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा महसेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डीफोर हटाउन अनुहारमा चमक ल्याउन समेत महसेवन अनिवार्य छ
2: हरेक बिहान मनतातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्रा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
0: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
7: भर्ना सम्बन्धी सूचना
8: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बिबिए बिएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्
7: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ
9: सम्पर्क फोन नम्बर 0825361133 मोबाइल नम्बर 9847802983 र 9765526286
10: सक्कु बुढी बुबा दाई बाबा दादु भैया दिदी बाबु उक्र लौ खबर सुनी
11: सक्कु जे लौ खबर सुनी
10: 300 सैया कि संजीवनी टीचिंग अस्पताल आप अपनो कनक सेवा म
11: आप बिराम पर्ले से बिरुवा करक लाग डान से बाहर जाइनी पर्ना
10: छुटी छुटी से भारी ओ सक्कु मेरक रुवागक बिरुवा करक लाग ई संजीवनी टीचिंग अस्पताल हन सक्कु जन समझी
11: हमार संजीवनी टीचिंग अस्पताल के सेवा करना असिन मेरके बा
10: ओपीडी सेवा भर्ना सेवा
11: सक्कु मेरिक ऑपरेशन सेवा
10: आईसीयू सेवा रेडियोलोजी सेवा
11: अस्पताल रात दिन 24 घंटा इमरजेंसी लैब और फार्मेसी सेवा संपर्क करना अस्पताल के ठेकाना
10: संजीवनी टीचिंग हॉस्पिटल घोराई उपमहानगरपालिका ओडा नंबर 3 बर्गदुआ दाङ संपर्क फोन नंबर 9709065225
11: 0825911
10: 591102
11: 0825911103
10: 591104 ओ 591105
12: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ
13: के हुनु नि बिहे भएको छ 6 वर्ष भइसक्यो बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलेन अब त आसै मरिसक्यो
12: के कुरा गर्छ तिमीले हाम्रो घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै अत्यार हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
13: ए ठिकै छ म जान त धेरै गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
14: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
15: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
14: शिशु क्लिनिक फर्टिलिटी हिजो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847748572
16: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
17: हाम्रा सेवाहरू
16: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
17: छाती दम निमोनिया खोकी छेरो
16: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
17: मधुमेह सुगर मृगौला रोग पिसाब
16: पेट ग्यास्ट्रिक कलेज हो। लामो समय देखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
17: डाक्टर कृष्ण तिमल सिन्हा द्वारा दिइने सेवाहरू
16: हाड जोर्नी तथा नसा

0: रोगको चेकजाल तथा नसा च्यापिएको
1: हात जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
0: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
1: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
0: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
1: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
0: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
1: कान पाक्ने कानबाट पिप बगिरहने कान गडा हुने
0: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
1: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
3: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा
4: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: लामो समयसम्म टाउको दुख्ने मुटुको ढुकढुकी बढ्ने तर्सने वा डराउने हातखुट्टा झमझम गर्ने वा पोल्ने काम्ने बेहोस हुने धेरै रक्सी खाने लागू पदार्थ सेवन गर्ने जिउ दुख्ने निद्रा र भोक नलाग्ने यौन इच्छामा कमी हुने बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि
3: नोट अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा
4: सम्पर्क मोबाइल नम्बर 98578-44-722 98578-35-060 सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दान
5: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
6: उपचार हुने रोगहरू पाइल्स फिस्तुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
5: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
6: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
5: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
6: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
5: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
2: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराही 15 बिपिसोक दाङ सम्पर्क फोन नम्बर 98686-61694

0: मध्य पश्चिम FM 91.4 MHz।
1: कानून निर्माणमा संसद, सांसद र जनता बीचको अर्थपूर्ण संवाद। नमस्कार, कार्यक्रम हेलो सांसदमा तपाईलाई स्वागत छ। म सुशीला श्रेष्ठ
2: अनि म सन्तोष गन्धर्व। जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोल्याब नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएनले कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ।
1: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinkhabar.com, युट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
2: कार्यक्रम हेलो सांसदमा कानूनी रूप लिनु अघि विधेयकमा प्रस्ताव गरिएका व्यवस्था र त्यसबारेमा सांसद, संसद, सरकारवाला विज्ञ सहितको छलफलका आधारमा निष्कर्ष निकाल्ने जमर्को गर्छौ। कार्यक्रममा प्राप्त सुझाव, विचार र निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति, सांसद र संसदलाई बुझाइएपछि विधेयकहरूका बारेमा बहस गर्दै पूर्णता दिन हेलो सांसदको छलफलले सहयोग गर्ने विश्वास हाम्रो छ।
1: आजको कार्यक्रम हेलो सांसदमा भने लागू औषध नियन्त्रण ऐन 2033 कार्यान्वयनको अवस्था, ऐन संशोधनको आवश्यकता र नागरिक सहभागिताका बारेमा विभिन्न सामग्री प्रस्तुत गर्दैछौ। यो ऐन संशोधन, कार्यविधि निर्माण लगायतका बारेमा पटक पटक सरकारवाला बीचमा छलफल भए पनि निर्णायक बहस र संवाद हुन सकेको छैन।
2: लागू औषध नियन्त्रण ऐन 2033 कुनै व्यक्तिले लागू औषध सेवन गरेको अवस्थामा वा ऐन उल्लंघन गरेको अवस्थामा कार्यवाहीका लागि सक्रिय हुन्छ। तर विज्ञ तथा सरकारवाला भने लागू औषधको लतमा फस्नु अघि नै चेतना तथा सूचना आवश्यक परेकोमा जोड़ दिन्छन्। सीआईएनको फेसबुक पेजमा हामीले लागू औषध नियन्त्रणका बारेमा तपाईँको वरपर भएका राम्रा अभ्यास र लागू औषध नियन्त्रणका लागि सरकार र सरकारवालालाई तपाईँको सुझाव के छ भनेर सोधेका छौं। हामीले 37 भन्दा धेरै विचार तथा प्रश्न प्राप्त गरेका छौं। तीमध्ये केही प्रतिनिधिमूलक विचार तथा जानकारी यहाँ सुनाउँदैछौ।
1: सुरेश विदारी लेख्नुहुन्छ, समस्या समाधानका लागि योजनाबद्ध कार्यक्रम ल्याउनु पर्नेमा सरकारवालाको ध्यान छैन। मधेसमा लागू औषधको समस्या जटिल बन्दै जाँदा सरकारवालाको ध्यान पुग्न सकेको छैन। युवा पुस्ता लागू औषधको दलदलमा फँसेका छन्।
2: कविता थापा, विद्यालय विश्वविद्यालय तहका विद्यार्थीलाई सचेतना अभियान सञ्चालन गर्दा राम्रो हुने सुझाव दिनुहुन्छ। जेपी भट्टको विचार यस्तो छ, रक्सी चुरोट गुटका बन्द गर्नुपर्छ।
1: बुढथापा पदमको विचार भने यस्तो छ, लागू औषध नियन्त्रणका लागि सीमामा कड़ा निगरानी, विद्यालय कलेजमा नियमित सचेतना कार्यक्रम र प्रयोगकर्तालाई उपचार तथा पुनर्स्थापनाको सहज व्यवस्था आवश्यक रहेको बताउनुहुन्छ। लागू औषधको तस्करी गर्ने मुख्य गिरोह र आपूर्तिकर्तामाथि कड़ा कानूनी कार्यवाही हुनुपर्ने र हरेक स्थानीय तहमा निशुल्क परामर्श, पुनर्स्थापना, रिहाब सेवा र युवालाई रोजगारी तथा सिपमूलक तालिमको व्यवस्था गरिनुपर्ने उहाँले भन्नुभएको छ।
2: लागू औषधको नियन्त्रणका लागि तपाईँको वरपर भएका कुनै राम्रा काम वा अभियान बारेमा कृपया कमेन्टमा लेख्नुहोस्। यो स्टाटसमा डम्बर कुमार दाहालले लेख्नु भएको छ, लागू औषध नियन्त्रणमा सम्पूर्ण जिल्ला, नगर, गाउँ, टोल, बस्तीका नेपाली जनतालाई सचेत गराएर उनीहरूकै पहलमा लागू औषध नियन्त्रण गर्न दरिलो सक्रियताको आवश्यक पर्दछ। जब जनता जगाउन सकिँदैन, विकराल स्थिति सृजना हुन्छ।
1: एमजी मगर लेख्नुहुन्छ, हाम्रो समुदायमा लागू औषध विरूद्ध सचेतना अभियान सञ्चालन गरिएको छ। विद्यालय, अभिभावक र स्थानीय निकायको सहकार्यमा सचेतना कार्यक्रम तथा र्याली आयोजना गरिन्छ। यसले युवाहरूलाई लागू औषधबाट टाढा रहन प्रेरित गरेको छ।
2: गणेश ओली लेख्नुहुन्छ, मानव अधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र हुरिक नेपालले वीरेन्द्रनगर नगरपालिका सुकेतको शिव मावि धुलियाबीठ र गंगामाला आधारभूत विद्यालयमा अभिभावक सचेतना कार्यक्रम असार 8, 9 र 10 गते सम्पन्न गरेको छ। सो कार्यक्रममा कुल 210 जनाको सहभागिता रहेको थियो।
1: विविध विष्ट मगरले रूकुम पश्चिममा गाँजाको व्यापार अनि ड्रग्सको व्यापार धेरै हुँदै गएको छ, यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ, कसरी भित्रिरहेको छ, सरकारवालाको ध्यानाकर्षण कहिले पुग्छ भनेर सोध्नु भएको छ।
2: सरकारले गरेका अध्ययन र राखेका विवरण अनुसार नेपालमा लागू औषध प्रयोगकर्ता वार्षिक 5.06% बढ़दै गएका छन्। पछिल्लो तथ्याङ्कले 1,63,000 भन्दा बढ़ी लागू औषध प्रयोगकर्ता पुगेको र एक वर्षमै 7,000 भन्दा बढ़ी पक्राउ परेका छन्। यस्तो अवस्थामा समस्या समाधानका लागि के गर्नुपर्छ? लैंगिक यौनिक अल्पसंख्यक युवा किशोरी तथा सरकारवालाको विचार अब सुनौ।
3: म प्रसु निलेरा समाजलाई रिप्रेजेन्ट गर्छु। हाम्रो एलजीबीटीआईक्यू कम्युनिटी चाहिँ यो कुराबाट चाहिँ अछुत चाहिँ छैन। एक त सरकारको सिस्टमेटिक डिस्क्रिमिनेशन, परिवारको रिजेक्सन अनि सोसियो इकोनोमिक समस्याले गर्दाखेरिमा चाहिँ परिवारबाट बाहिर बसेपछि चाहिँ कसको आशमा बस्नु हुँदो रहेछ त भन्दा, कसको आश रहेछ उहाँहरूको, कसको आड रहेछ त भन्दाखेरि ड्रग युजको। सबैको त भन्न मिल्दैन, धेरैजनाको चाहिँ हाम्रो समुदायको साथीहरूको यस यो पाइएको छ। विद्यमान कानूनहरूले चाहिँ स्वास्थ्य केयर भन्दा पनि कानूनी कार्यवाहीको रूपमा पनि अलिकति लानुपर्छ कि भन्ने हिसाबमा चाहिँ मलाई लाग्छ। यो कानूनलाई चाहिँ यस्तो कानून ल्याउन पर्यो जुन कानूनले चाहिँ विद्यालयदेखि लोकल लेभललाई चाहिँ कसरी स्ट्रेन्थेन गर्ने, हाम्रो संघीय स्तरबाट मात्रै नभइकन लोकलमा पनि एकदमै जानुपर्छ जस्तो मलाई लाग्छ।
4: सम्पूर्णमा नमस्कार, म क्षितिज पौडेल, हाल राष्ट्रिय युवा परिषद जलवायु तथा वातावरण क्षेत्रमा कार्यरत युवा सञ्जालको सदस्य, कानूनको विद्यार्थी। नयाँ प्रकारका लागू पदार्थलाई चाहिँ छिटोभन्दा छिटो चाहिँ समावेश गरिनुपर्छ। हालको अस्पष्टता, फरक प्रकृति त्यो व्यक्तिलाई एउटै दृष्टिकोणबाट चाहिँ हेर्ने अवस्था सिर्जना भएको छ, जसले गर्दाखेरि चाहिँ आधुनिक न्याय प्रणालीको चाहिँ सिद्धान्तहरूसित चाहिँ मेल खान गएको छैन। यसले चाहिँ अपराधको प्रकृति, मात्रा जुन हामी मनसाय भन्छौँ, तथा संलग्नताको आधारमा फरक फरक कानूनी व्यवस्था गरिनुपर्छ। सरकारी वकिलको दृष्टिकोणबाट चाहिँ चेन अफ कस्टडी चाहिँ कायम नहुनु, फोरेन्सिक प्रतिवेदनमा ढिलाइ हुनु, प्रभावकारी अभियोजनमा चाहिँ चुनौती सिर्जना गरेको छ। सरकारी वकिलको पनि भूमिका चाहिँ त्यसमा अलिक प्रभावकारी रूपमा चाहिँ राखिदिन म अनुरोध गर्छु। प्राकृतिक र कृत्रिम लागू पदार्थ बीच चाहिँ वैज्ञानिक आधार फरक सजायको व्यवस्था नगर्दाखेरि चाहिँ डिफरेन्ट ग्राभिटी अन डिफरेन्ट सेन्टेन्सिङको सिद्धान्तलाई चाहिँ कानूनी रूपमा संस्थागत गर्न सकिएको छैन। राज्यको क्षमता चाहिँ जति मान्छेलाई जेलमा खोच्यो त्यो चाहिँ राज्य त एउटा सक्षम हो भन्ने दृष्टिकोणले चाहिँ जानु हुँदैन।
1: कसरी यो लागू औषधको कुरालाई प्रिभेन्सन गर्ने भन्ने मात्र भन्दा पनि अब चाहिँ हामीले किन यो भइरहेछ भन्ने कुरालाई पनि क्वेशन रेज गर्नुपर्छ जस्तो लाग्छ। त्यसको साइकोलोजिकल आस्पेक्टहरूलाई पनि अझै धेरै हामीले खोतल्नुपर्छ जस्तो मलाई लाग्छ। इन्भेस्टमेन्ट चाहिँ इन प्रिभेन्सन चाहिँ हुनु पर्यो, जसले गर्दाखेरि एउटा बच्चाबाट सुरु भइरहेछ त्यो इमोसनल हेल्थका कुराहरू, एउटा क्वालिटी फ्यामिलीका कुराहरू आइरहेछ, बच्चाहरूलाई लाइफ स्किलका कुराहरू पनि हामीले सिकाउन सक्यो भने चाहिँ त्यो अहिले हामीले जति खर्चको लागि रिहाब सेन्टर्सहरू बनाइरहेछौँ त्यो खर्च चाहिँ अहिले पनि हामीले कम गर्न सक्छौँ भन्ने पनि हो। स्कुल्सहरू छँदैछ, त्यो सँगसँगै प्राइमरी हेल्थ केयरका कुराहरू त्यहाँ पनि हामीले काम गर्न सक्छौँ। एउटा व्यक्ति फर्स्ट छ भने ऊ रिकभर पनि हुन सक्छ नि त। कम्प्यासनेट केयर चाहिँ छ कि छैन त, कल्चरको कुरा, रिलिजनको कुरा होइन, र हाम्रो पियर प्रेसरको कुरा जुन सरहरूले भन्नुभयो स्कुलमा, सो हाम्रो कल्चरल आस्पेक्टबाट पनि त्यो रिसर्चहरू, एउटा रिसर्च गर्ने संघ संस्थालाई हजुरहरूले त्यसमा पनि इन्भेस्ट गर्न सक्नुभयो भने द्याट वुड बी हाम्रो लागि चाहिँ अहिले नै यो प्रिभेन्सनको एउटा टास्क हुन सक्छ।
5: एउटा चाहिँ परामर्श कक्षा हुनु पर्यो प्रत्येक समुदायमा, जुन सानसानो कामहरू गर्न सक्छौँ हामी, जस्तो परामर्श कक्षा हुनु पर्यो। प्राइभेट सेक्टर अथवा कुनै संस्थाहरूले गरेको जुन यो हाम्रो जुन पुनर्स्थापना केन्द्रमा त इनफ छैन, र स्थानीय सरकार र सम्पूर्ण ठाउँबाट परामर्श कक्षा, पुनर्स्थापना कक्षा, पुनर्स्थापना केन्द्र सबै हुनु पर्यो। घर परिवार समुदायबाट यी समस्याहरूलाई चाहिँ एड्रेस गरेर चाहिँ माथिसम्म लान्छ। सानसानो कामहरूबाट नै धेरै ठूलो उपलब्धिहरू हुने गर्छ।
1: झण्डै 50 वर्ष पुरानो लागू औषध नियन्त्रण ऐन 2033 बदलिदो परिस्थिति अनुसार अपर्याप्त रहेकाले यसको तत्काल समीक्षा र परिमार्जन गर्नुपर्ने माग उठ्दै आएको छ। लागू पदार्थ तथा अवैध तस्करी विरूद्धको दिवस जुन 26 अवसरमा काठमाडौँमा आयोजित छलफलमा सांसदहरूको प्रतिबद्धता र सरकारवालाको विचार सहितको छलफल चलाउँदै हुनुहुन्छ साथी लील प्रकाश चन्द।
6: गृह मन्त्रालयको केन्द्रीय तथ्याङ्क विभागको पहलमा 2077 निकालेको तथ्याङ्क अनुसार नेपालमा कड़ा लागू औषध प्रयोगकर्ताको अनुमानित संख्या 1,30,432, जसमा पुरूष 1,21,692 अर्थात 93.7%, 8,732 अर्थात 6.7% महिला भएको भनेर यो तथ्याङ्क कुरा भयो। हामीसँग लागू औषध नियन्त्रण ब्यूरोबाट डीएसपी जीवन निरौलाज्यू हुनुहुन्छ। के कुरामा मान्यज्यूहरूले सच्याउनको लागि सहयोग गर्नुभयो भने अहिले लागू औषध त्यसलाई नियन्त्रण गर्नको लागि कहीँ न कहीँ सहयोग पुग्छ?
7: अनौपचारिक रूपमा हामीले ब्यूरोले नै एउटा जिल्लामा सर्वे गर्यौं, एउटा जिल्लामा मात्रै 30,000, तराईको कुनै एउटा जिल्ला हो मैले नाम लिन, 30,000 दुर्व्यसनीको संख्या रहेको आकलन गर्न सकिन्छ। र त्यही रेसियोमा बोर्डर लाइनको जिल्ला र काठमाडौँ पोखरा भैरवा जस्तो उपत्यकामा त्यही रेसियोमा बन्ने भने 2076 भएको संख्याको 5-6 टाइम्स बढी संख्या डेफिनेटली छ हुन्छ होला
6: 15 ठाउँमा बेस बनाएर तपाईँले काम गरिराख्नु भएको छ जनशक्तिको हिसाबले संरचनाको हिसाबले त्यो ठिकै हो कि त्यसमा पनि केही बढाउनको लागि छ
7: यो हाम्रो जनशक्ति एकदमै कम छ हामी नेपालभरि हेडक्वार्टर र हाम्रो माता शाखा कार्यालय गरेर हामी 215 जना जति जम्मा कार्यरत छौं होल नेपाल दरबन्दी संख्या 78 हो र हामी सबैहरू काजमा छौं र हाम्रो बाहिरको अफिसहरू पनि काजमा नै हो हाम्रो पहिला लागोसत नियन्त्रण ब्युरोको शाखा कार्यालयहरूको दरबन्दी पनि हुन्थ्यो र त्यो अहिले चाहिँ संघीयताको विस्तारित योजनामा चाहिँ मर्ज भएर अहिले हामीसँग छैन यो हाम्रो काजमा आएर फेरि साथीहरू खटिनु भएको छ जनशक्तिको हिसाबमा कम छ कानूनकै मैले विषयतिर लागे अब यसमा लुक होलहरू चाहिँ हामी अहिलेसम्म विभिन्न मोडेलहरूमा काम गरिरहेका हुन्छौँ यो बाई एन्ड बस्ट भन्ने छ अनि यसमा कन्ट्रोल डेरी भन्ने छ जुन कानूनमा अलिकति छुवाइएको छ अन्डर कभर अपरेसनहरू चाहिँ हुन्छन् अब यस्तोमा लागू औषध एनमा लागू औषध अपराधमा यस्ता विधिहरू प्रयोग नगर्दा कारोबारीहरू हामी नियन्त्रणमा लिन सक्दैनौँ उनीहरूको इन्फर्मेसन हामीसँग आउँदैन अब यो विधिहरू हामीले प्रयोग गर्दा त्यो कानूनमा कार्यविधि अहिलेसम्म बनेको छैन भनेपछि यसमा कानूनी समस्या छ कहिलेकाहीँ हामीले यसमा सोमनी पनि देखाउनु पर्ने हुन्छ लोभ्याउन पनि हुन्छ हामी साँच्ची नै किन्ने मान्छे बनेर पैसै देखाएर त्यो पैसाको लोभले कारोबार गर्ने मान्छेले हामीलाई सामान बेच्न आउँछ त्यो पनि हामी टेक्निक लाउँछौँ सोमनी युज गर्छौँ हामी बाई एन्ड बस्ट हाम्रो अपरेसन मोडेलमा हाम्रो 5 लाख भन्दा बढी बोकेर हिँड्न नपाउने भन्ने छ 1 किलो अफिम हामीले चाहिँ किन्ने हामी एजेन्ट बन्यौँ भने हामीले 1 किलो अफिम किन्नलाई 3 लाख 5 लाख त हामी आफैले बोक्नुपर्छ हामी 20 किलो 30 किलोसम्म अफिमको डिल गर्छौं यस्तो पनि हाम्रो लागि समस्या छ विभिन्न औषधिहरू जीवन रक्षाको लागि हामीले युज गर्ने मेडिसिनहरू डाइभर्सन भएर विभिन्न नयाँ नयाँ औषधिहरूको दुरूपयोग बढ्दो छ त्यसलाई पनि एउटा नियमन गर्न आवश्यक छ
6: नेपाल प्रहरीका पूर्व एसएसपी र अहिले यो फौजदारी कानूनको विषयमा अभ्यास गरिराख्नु भएको म राजकुमार वैद्यवारजूलाई अहिले नआएको तर मान्यज्यूले अथवा सांसदज्यूहरूले सुन्नुपर्ने र त्यसलाई व्यावहारगत रूपमा चाहिँ कानून परिमार्जनको लागि गर्नुपर्ने के छ छोटकैमा राख्नको लागि अनुरोध गर्दछु
8: मैले हेडक्वार्टर्सबाट कति रहेछन् त मुद्दा दर्ता भनेर मैले हिजो मात्रै लिएको थिएँ त्यसमा मैले सबै डाटा सुनेन यो 81-82 को मात्रै संक्षिप्त भन्न चाहन्छु महिला पुरुष भन्ने छुट्या छ 7146 पुरुष महिला चाहिँ 9419 भारतको 283 पुरुष र 22 जना महिला र अन्य विदेशी भने छुट्टिया छ त्यसमा चाहिँ हजुरको 13 जना पुरुष 7 जना महिला भनेपछि महिलाहरू पनि थर्ड कन्ट्री अन्य देशको पनि महिलाहरू पनि उत्तिकै कारोबारमा चाहिँ संलग्न छ भन्ने छ 7890 चाहिँ मान्छेको संख्या र 5061 चाहिँ दर्ता यो सालको अरू पनि मसँग 5 वर्षको छ तर अहिले म चाहिँ यो भन्न अब समयको अभावले केही मेरा साथीहरू अहिले म त्यहाँ एलएलएम पढ्ने साथीहरू त्यसपछि मेरो काम गर्ने बोर्डरमा लाइनमा बसेका नेपालगंज भैरवा र झापामा बसेका साथीहरूसँग पनि स्टिल काम गरिरहेको मान्छेको पनि त्यसको पनि लिएर मेरो अनुभव पनि थोरै एड गर्न चाहन्छु भैरवाको साथी भन्ने हुनुहुन्थ्यो अहिले गाजा यहाँबाट इण्डिया होइन कि अस्ति थाइल्याण्डको उसमा चाहिँ यहाँ आइपुग्यो ब्याङ्ककबाट थाइल्याण्डमा यो भैरवाको रूट हुँदै गाजा आइपुग्यो भन्ने उहाँले त्यो भन्नुभएको थियो भने 13 जनालाई अहिले सबभन्दा चुनौती के हो भने तपाईँ हामीले चढ्ने सवारी साधनमा प्रहरीले चेक गर्छ मादपा सेवन चेक गर्छ भनेर अहिले लागू औषध सेवन गरेर बढ्दो रूपमा चालकहरूले खाएर हिँडेको अवस्था छ एउटा किटलाई लाग्दो रहेछ 1500 किटको अभावले पनि चेकिङ युवा प्रभावकारी भएको रहेनछ त्यो किट्सहरू यथेष्ट मात्रामा दिएर मापा चाहिँ अहिले लागू औषधको चाहिँ सेवनमा चेक गर्नुपर्नेछ किनभने दुर्घटना चाहिँ विविध कारणमध्ये अहिले एउटा कारण चाहिँ यो मेजर इस्यु भएको छ नेपाल प्रहरीलाई अलिक स्ट्रेन्थन गर्नुपर्ने यसलाई किट्सको व्यवस्थापन गर्ने देखिन्छ ल्याब टेस्ट टाइममा नआउनु होइन त्यसपछि कतिपय गाजा सेवनको 1 महिना छ अब अनुसन्धानको अवधि 90 दिन छ बढ़ी राख्नु यी कुराहरू छ अहिले धेरै कुरा आइसकेको छ यसमा म धेरै गइन सेवनी र कारोबारमा चाहिँ जस्तो कल डिटेल भए पैसाको आदान प्रदान नभएको परिणामलाई बेस बनाउँदा कतिपय मान्छे भरिया सानो स्केलका मान्छेहरू 10,000-15,000 एउटा क्यारिङ गरेको मान्छेहरू आजीवन गएको अवस्था चाहिने छ तराई थियो अहिले पहाड जानुहोस् लागू औषध मुद्दा चलिरहेछ त्यस कारणले पहाड़सम्म छोइसकेको अवस्था छ खुला बोर्डर छ पर्याप्त जनशक्ति छैन र पर्याप्त स्रोत साधन छैन र सम्बन्धित निकाय सम्मानित छैन भन्ने मेरो जिकिर रह्यो परिवारको भूमिका खोज्नु जरूरी छ समाजको भूमिका खोज्नु जरूरी छ प्रहरीको भूमिका तिमीले यो गर मात्रै होइन यसको लागि बजेट सहित आउनु पर्यो। लागु औषध ब्युरोलेमा थाम्न सक्ने अवस्था छैन, फैसलामा पनि एकरूपता छैन,
6: पुरस्कारले सजिलो बनायो कि अप्ठ्यारो भयो उहाँले चाहिँ रोक्नु पर्छ भनेर प्रस्ताव गर्नुभएको
8: छ। भारतमा चाहिँ नि त्यो लागु औषध बरामद हुने बित्तिकै तुरन्तै त्यसको भेरिफाई गरेर हाम्रो त फेरि पछि टेस्ट गर्दा पनि लागु औषध नभेटेको भन्ने पनि टेस्ट आइरहेको पाइन्छ कहिले काहीँ, त्यो व्यवस्था छ भने यहाँ चाहिँ फैसला भइसकेपछि हुने हुनाले यसको पनि अब पुरस्कार पाउने कुरा त अब केही एड्रेस त्यसको मकसद होला, तर अलिक यसको दुरुपयोग भयो भन्ने कुरा पनि आइरहेको छ। अब यसलाई कहीँ न कहीँ एड्रेस चाहिँ अन्य भत्ताहरू दिएर पनि एड्रेस गर्न सकिन्छ भन्ने म त्यसमा भन्न चाहेँ। एउटा एजेन्सीले मात्रै थाम्नु पर्ने अवस्था सक्ने अवस्था छैन कि, र कहीँ कहीँ रिसिभी पनि देखिन्छ तर लागु औषध फसाइदिएको पर्ने अवस्था देखिन्छ तराईतिर विशेष गरेर जुन अहिले प्रोत्साहन केन्द्र छ। अब त पालिकाले सरकारी लगानी गरेर पालिकाले दुईटा चारवटा आवश्यकताहरू अनुसार खोल्नै पर्ने अवस्था छ, उहाँहरूलाई स्किल अनुसार काम दिने बजेट चाहिँ त्यहाँ लगानी गर्नु जरुरी छ। प्राइभेट एजेन्ट उसले थाम्न सक्ने अवस्था छैन र धेरै चाहिँ उहाँहरूको टेक्निकल नपुगेर मान्छेहरू मरेको अवस्था पनि देखिन्छ। अहिले लागु औषध कुल्ली मात्रै लागु औषध ऊ मात्रै भिक्टिम भएन, जघन्य अपराध हत्या यो लागु औषध कारणले भइरहेको छ, यो आफू मात्रै पीड़ित होइन, यसले समाजलाई नै दोस्तो बनाएको हुनाले अब पालिकाको बजेट त्यहाँ जानु जरुरी छ।
6: हस्, धेरै धन्यवाद छ राजकुमार वैद्यवारज्यू, र हामी छलफल अगाडि बढाउने क्रममा अब यसलाई खुला गरौं, आफ्नो विचार राख्न चाहनुहुन्छ भने र यहाँहरूले हात उठाइदिनु होला। हामी पालै पालो नवराज भट्ट हामीसँग हुनुहुन्छ, क्याप्सनका काठमाडौँ अध्यक्ष जो हुनुहुन्छ।
9: यसको प्रत्यक्ष अहिले शिकार हाम्रो विद्यालयमा पढ्ने विद्यार्थीहरू भएको अवस्था छ। स्थानीय लोकल लेभलमा भएका साना साना पसलहरू विद्यार्थीहरूले यो गाँजा चरेस भन्दा पनि अहिलेको हाम्रो स्कूल लेभलमा पढ्ने विद्यार्थीहरूले त्यो औषधिहरू मिक्स गरेर एउटा डोज बनाएर बढी खाने गरिएको देखियो, मेडिकलहरूबाट विद्यार्थीहरूले किनेको देखियो क्या। 2051 सालदेखि लिएर अहिले तपाईँको 2083 सालसम्म आइपुग्दाखेरि 32-33 वर्षसम्म यो कानून आएन, यो चाहिँ विडम्बना हो। कानून नयाँ आउनु पर्यो, लागु औषधले गर्दाखेरि यो देशको युवा नै लतमा फस्ने र भयावह अवस्था भएको कारणले गर्दाखेरि यसमा अब नयाँ कानून बनाउने, नयाँ कानून बनाएर यसको एउटा छुट्टै टास्क फोर्स गठन गरेर आवश्यक जनशक्ति थपेर यसलाई चाहिँ कार्यान्वयनमा ल्याउनु पर्छ भन्ने हाम्रो भनाइ छ।
6: हामीसँग क्लिनिकल साइकोलोजिस्ट डाक्टर शालिग्राम भट्टराईजी हुनुहुन्छ, कानून निर्माण अथवा संशोधन प्रक्रियामा छ भने त्यो छोटकरीमा राख्न म अनुरोध गर्दछु।
10: धन्यवाद सर। चेतनाको स्तर कम्युनिटी लेभलमा यति पुर्याउन जरूरत छ कि जबसम्म हामीले वडा लेभलदेखि नै बजेट नै छुट्याएर घर घरमा हामीसम्म जति बेला पुग्न सकिँदैन यसलाई कन्ट्रोल गर्न धेरै गाह्रो छ। हरेक घरमा चाहिँ इच फ्यामिली मेम्बरलाई चाहिँ अवेर गर्न असाध्यै जरूरत छ। यो चाहिँ वडा लेभलदेखि अहिले नै यो प्लानिङ प्रोसेसको बेला पनि सके अरे, यति बेला नै बजेट छुट्याएर नीति नियम कानून के चेन्ज गर्ने कुराले चेन्ज गर्नै पर्यो। किन भन्दा एकचोटि इमेजिन गरौँ त हामी कसैको घरमा एकजना चाहिँ यो युजर्स कुनै भिक्टिम हुनुहुन्छ भने कति गाह्रो पर्छ। फ्यामिली मात्र सफर हुँदैन, त्यो कम्युनिटी सफर गर्छ, त्यो वडा सफर गर्छ, पालिका सफर गर्छ, जिल्ला सफर गर्छ, व्यक्ति त सफर हुन्छ त्यसले अरूलाई पनि धेरै नराम्रो हिसाबले त्यसले इम्प्याक्ट गरिरहेका हुन्छ। त्यही भएर वान इन्डिभिजुअल इज टू मेनी यो कुरालाई हामीलाई असाध्यै बुझ्नु जरुरत छ जस्तो लाग्छ। यसलाई मननै गर्न जरुरत छ कि यदि हामीमा त्यो कमिटमेन्ट छ चेन्ज गर्ने हो भने लेट्स स्टार्ट इट फ्रम टुडे, आजदेखि हामी शुरू गरौं न। 51 सालमा भएको नीति नियम अहिलेसम्म पनि कुनै त्यस्तो अपडेट भएको रहन्छ? व्हाट ह्याड वी बिन डुइङ फर लास्ट 30 इयर्स, 30 वर्ष हामी के गरेका थियौँ? महत्वपूर्ण कुरो भनेको रिफरल मेकानिजम असाध्यै जरुरी। एक त अवेरनेस चाहियो, स्कुलको बच्चाहरू कति भिक्टिम हुन्छन् भन्ने किसिमको कुराहरू सम्भवतः उहाँलाई थाहा छ जस्तो लाग्छ होइन। अर्को चाहिँ भइसकेपछि रेस्पोन्स मेकानिजम असाध्यै पुअर छ, कुन ठाउँमा पठाउने? लोकल लेभलमा वडा लेभलदेखि नै त्यो हेल्थ फेसिलिटिजहरूमा त्यो क्यापेसिटी छ कि छैन, त्यो हिसाबको ट्रेन ह्युमन रिसोर्स छ कि छैन, त्यो एउटा समस्या छ। कुन हस्पिटल पठाउने, कहाँ छ हस्पिटलमा छ कि छैन, होइन, एकदमै गाह्रो छ। रिहेबिलिटेसन सेन्टर्सहरू केही छन् तर त्यो ट्रेन ह्युमन रिसोर्स त्यहाँ छ कि छैन, होइन, उपचार गर्न सक्ने किसिमको क्यापेसिटी छ कि छैन, काउन्सिलर्सहरू छन् कि छैनन्, होइन, साइकियाट्रिस्ट क्लिनिकल साइकोलोजिस्टहरूको एभाइलेबिलिटी छ कि छैन। यी चिजहरू असाध्यै जरुरत पर्छ यो कार्यक्रममा। कमिटमेन्ट जनाऊ है, कमिटमेन्ट नभइकन चेन्ज आउँछ जस्तो लाग्दैन, तर कमिटमेन्ट भयो भने वी क्यान डु एन्ड वी क्यान वर्क टुगेदर।
6: पुनस्थापना केन्द्र सञ्चालक मध्येबाट रिकभरिङ नेपालका अध्यक्ष विष्णु पुयल शर्माजी हुनुहुन्छ, के कुरामा कानूनमा संशोधन गरियो भने 3-4 गुणाको दरले बढ़िरहेका छ त्यसलाई नियन्त्रणमा राख्न सकिन्छ, पुनस्थापनामा पनि सहयोग पुग्छ?
11: माननीयज्यूहरूलाई मैले के भने, तीनटा काम, एउटा पोलिसी तुरन्तै बनाउन सकिन्छ, रेडी छ, टिप्पणी उठाएर कानूनमा गएको थियो, कानूनबाट गएर क्याबिनेटमा लिएर जाने पास गर्ने भनेको थियो, भएन, त्यसपछि अर्को मन्त्री आउनुभयो, अब अहिले पनि हामी पुस गरिरहेछौ। उत्पादन, बेचबिखन, ओसार पसार, यो सबैलाई अहिलेको भन्दा कडा कानून बनाऊ, तर लघु औषध प्रयोगकर्ता त जानी नजानी साथीभाइको लैलैमा कहिले जाने र कहिले नजानेर फसाउँदा अपराधी होइन। म तपाईँहरूको अगाडि उभिरहेको छु त, म अपराधी हो त, म लघु औषध प्रयोगकर्ता हो, म अपराधी हो त, म समाजमा मेरो कन्ट्रिब्युसन गरेको छैन, मैले मेरो घर हेरेको छैन, जानी नजानी म बिग्रिएँ, तर होस आयो म फर्केँ फेरि, आई क्यान कन्ट्रिब्युट माई फ्यामिली होइन, मेरो ब्याक टु माई फ्यामिली भन्दाखेरि अहिलेको कानुन चाहिँ ओसार पसार बिक्री वितरण यो सबै भण्डारणलाई अहिलेको भन्दा पनि कडा कानुन बनाऊ, सेवनलाई अलिकति भिन्दै आँखाले चस्माले हेरौँ, जसले गर्दा हामीले क्विक इन्टरभेन्सन गरेर क्लिनिकल साइकोलोजिस्ट यहीँ हुनुहुन्छ उनीहरूलाई त्यहाँ दलदलबाट निकाल्न सकिन्छ। नेपाल सरकारले गरेको तथ्याङ्कमा 28,000 छ भन्दा काम शुरू गरे, म त्यसरी गृह मन्त्रालयबाटै गृह मन्त्रालयकै कर्मचारी लागोस्व शाखाकै कर्मचारी, म पहिला लागोस्व शाखामै काम गर्थे, त्यतिखेर भएन शाखाले सानो काम गर्यो भनेर म एनजिओ सेक्टरमा छिरे राजीनामा दिएर, र आज आइरहँदा मेरो क्षेत्रमा मैले रिभोल्युसनै ल्याएँ, ट्रिटमेन्ट रिहेबिलिटेसनमा धेरै ठूलो काम भयो, धेरै व्यक्तिलाई सुधार्न सक्यो, नयाँ जेनेरेसन यसरी वार्ता आइदियो कि हाम्रो कन्ट्रोल भन्दा बेहोर्न भइदियो, हाम्रो हातहरू अझै पनि सदैव हामी काम गर्न तयार छौ।
12: राष्ट्रिय युवा परिषदका उपसचिव विश्वास रोकाजी हुनुहुन्छ, यो सरकारको मात्रै दायित्व होइन, सामाजिक रूपमा अथवा व्यक्तिगत रूपमा पनि हाम्रो त्यो खालको भूमिका हुन सक्छ। युवा परिषदको अनुभव सुनाउँदाखेरि जनचेतनाको विषय हामी अघि सुन्यौं, 6 कक्षा 7 कक्षादेखि नै त्यो सेवनको शुरूआत जानी नजानी भइरहेको छ भने परिषदले केही त्यस्तो गरिराखेको अभ्यास छ भने अथवा थप यो विषयमा मान्यज्यूहरूले कानूनमा अथवा संसदमा अथवा बोल्न सक्ने अथवा जहाँ जहाँ उहाँको पहुँच छ त्यो कुरामा राखिदिनु भयो भने भविष्यमा जनचेतना जगाउने विषयमा अथवा अरू विषयमा पनि सरकारी निकायले काम गर्न सक्छ भन्ने लागेको के छ, छोटकरीमा राख्नु म अनुरोध गर्दछु।
13: कानून निर्माण गर्छौ तर त्यो कानून निर्माणको चाहिँ के छ भन्दाखेरि जनचेतना जनस्तरमा चाहिँ त्यो ओरिएन्टेशन अथवा जनचेतना एकदमै अभाव छ। लागू औषध नियन्त्रण ऐन 2033 पनि सायद सबैले पढ्दैनौ होला जस्तो लाग्छ। त्यसकारण हामीले चाहिँ कुनै पनि कानून निर्माण गरिसकेपछि त्यो कानूनलाई लक्षित वर्ग हो त्यसलाई चाहिँ हामीले चाहिँ ओरिएन्टेशन गर्न एकदम आवश्यक छ। जस्तै विद्यालय कलेजहरूमा त्यो कानून बारेमा अनि लागू पदार्थ दुर्व्यसन बारेमा एकदम चाहिँ ओरिएन्ट गर्नु, अथवा बिहान कुनै समयमा गरौं हप्तामा गरौं, त्यस्तो गर्यो भने त्यसले चाहिँ केही हाम्रो चाहिँ सकारात्मक प्रभाव पारेर त्यसले चाहिँ न्यूनीकरण गर्न सक्छ। हामीले यो नियन्त्रण कानून रूपमा मात्रै नियन्त्रण गर्यो भने यो सम्भव छैन।
12: अब हामी मान्यज्यूहरूतर्फ लागौं, जुन खालको एउटा धैर्यता राखेर यहाँ बसिराख्नु भएको छ र यो सुनिसकेपछि मनमा लागेको कुरा पनि हुन सक्छ र अथवा भोलिको संसद अथवा संसदीय समिति मार्फत यो कानूनलाई सच्याउने अथवा अझ समृद्ध बनाउने विषयमा यहाँहरूको प्रतिबद्धता सहित के छ त्यो मानिजहरूबाट अब हामी सुन्न शुरू गर्छौ।
14: म सुशीला ढकाल आचार्य, झापा जिल्लाबाट 3 नम्बर क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय संसद। कानूनमा बोल्ने कुरा कानूनको ठाउँमा हामी छौं, तपाईँहरूले हामीलाई जुन प्रोत्साहन गर्नुभयो यी विज्ञहरूसित गएर तपाईँहरूले हामीलाई केही कुरा दिनुभयो, हामी पनि अध्ययन गरेर विधेयकमा चाहिँ ल्याएर फेरि तपाईँहरूले 8 वर्षदेखि छलफल गरेको ड्राफ्ट गरेको विधेयक अझै पारिमार्जित गरेर तत्काल अवस्थामा नै यसलाई कार्यान्वयन गरेर सफल गराउने पोजिसनमा हामी जान्छौ।
12: यो कार्यक्रममा आएर यहाँ कुनै समयमा त्यो दलदलमा फसेर फेरि राम्रो अरूको लागि पनि अभियान चलाइराख्नु भएको छ, त्यो सबै कुरा सुन्दाखेरि हजुरको प्रतिबद्धता के हो? अब हजुरले
14: तपाईले जुन तपाईहरूले जुन चलाउनु भएको छ मैले अघि नै भने त्यसमा चाहिँ म धेरै प्रभावित छु, त्यसमा तपाईहरूका लागि सहयोग गर्न तपाईहरूले कुनै ड्राफ्ट गरिरहेको छलफल फेरि पनि सानो छलफल अथवा सुझाव दिनुभयो भने कानून बनाउने ठाउँमा हात उठाएर मेरा सुन्ने समयमा पनि राख्नेछु। यति कुरा भन्दै म धेरै कुरा भन्दिन, यो महत्वपूर्ण छ, यो आवश्यकता छ, पानीलाई फिल्टर गरे जस्तै यो मानिस जीवनका लागि दुर्गति हो, निर्मूल गर्नका लागि हामी संसदमा केही साथीहरू सहित यसलाई मुद्दा उठाउन हामी तयार छौँ भन्ने दुईटा कुरा यही टुङ्गाउँछु। धन्यवाद।
12: नजिकै मानिजी हुनुहुन्छ उहाँको पनि।
15: मेरो नाम मनमाया विश्वकर्मा, म झापा क्षेत्र नम्बर 2 को प्रतिनिधित्व गर्छु, मेरो पार्टी चाहिँ नेपाली कंग्रेस हो। धेरै महत्वपूर्ण विषय छ, थुप्रै कानूनहरू यस्ता छन् जुन महत्वपूर्ण छ हाम्रो समाजको लागि, र कानूनी शिक्षाको अभाव पनि छ नेपालमा चाहिँ रहेछ, र त्यसमा सरकारको दूरदर्शिता पनि रहेन रहेछ, त्यो पनि मैले थाहा पाएँ अहिले। अब यिनै विषयहरूमा मेरो भूमिकालाई म सशक्त बनाउनेछु, र मेरो चाहिँ कानूनले कस्तो किसिमले कानून निर्माण भयो भने हामीलाई सहजता हुन्छ
12: समातिएका हजुरले
15: यो कुरा म सशक्त रूपमा उठाउनेछु, र यो मलाई एकदमै गढेको विषय पनि हो। तपाईँहरूले दिनुभएको सल्लाह सुझावलाई जुन जुन समय मैले पाउँछु त्यो समयमा एकदम व्यापक उठाउँछु, र म यसलाई मेन मुद्दा बनाउँछु, मेरो प्रतिबद्धता हो।
12: माननीय बलावती शर्माजी,
16: सर्वप्रथम त कडा कानून भनेर भन्नुभएको छ, कानून त चाहियो नै, कानून बनाउनु पर्छ र त्यो कानून बनाउनको लागि त्यो कानून समितिमा नि भएको हुनाले र यो सबै भोगेको हुनाले मैले काका के गर्नुपर्छ तर कडा कानूनले मात्रै म अर्को के सहमति छु भने हुँदैन छ त्यसमा स्कूल लेभलदेखि करिकुलम जो बनाइराख्ने भन्नुभएको छ यो पञ्चवर्षीय गुरु योजना त्यसमा के छ हामीले पनि हेरौँ त्यसलाई चाहिँ कार्यान्वयन गर्नु पर्यो र 50 वर्षको पुरानो कानूनलाई तुरन्तै संशोधन गरेर नयाँ कानून ल्याउनु पर्यो पुनस्थापना गर्ने कुरा पनि एकदमै जरुरी रहेछ र करिकुलमदेखि नै कोर्समा राखेर त्यसलाई चाहिँ यसो यो गर्नु हुँदैन हामीले भन्न त पर्यो यो लागु औषध खाँदा यस्तो कानून छ यस्तो हुन्छ भन्ने कुरा चाहिँ अवेरनेस प्रोग्राम चाहिँ सँगसँगै स्कूल लेभलदेखि नै लग्नुपर्छ कडा कानूनले मात्र यो नियन्त्रण हुन्छ जस्तो मलाई लाग्दैन हामी संसदमा भएको हुनाले यसलाई उठाउने कुरा बोल्ने कुरा त्यहाँ कानून बनाउने कुरा र सहयोग गर्ने कुरा अब बिल त्यहाँ संसदमा आउँदाखेरि त्यसमा लागेर चाहिँ यसलाई अगाडि बढाउने कुरामा चाहिँ प्रतिबद्धता रहनेछ हस् धन्यवाद
17: कार्यक्रम आयोजक सम्पूर्णमा फेरि धन्यवाद दिन चाहन्छु म हरिना देवी कामी डडेलधुरा प्रतिनिधि सभा सदस्य यो धेरै कुराहरूलाई आत्मसात गर्दै आगामी मैले गर्नुपर्ने संसदमा बोल्नुपर्ने कुराहरूमा अब यो नियन्त्रणका लागि हामीले कानून बन्यो तर कार्यान्वयन हुन सकेको छैन भन्ने विषयमा हामी पुगेका छौं त्यसकारण यसका लागि हामीले बोल्ने कुराहरूमा यो सबै कुराहरूलाई मैले आत्मसात गर्दै मैले बोल्नुपर्ने शून्य समय हुन्छ कि कसरी हुन्छ मैले आफ्नो कुरा राख्नेछु र यो कार्यक्रम राख्नु भएकोमा धेरै धेरै धन्यवाद दिन छु
18: मेरो नाउँ डाक्टर चन्द्रमोहन यादव जो यहाँ जो ल छ त्यसको बारेमा आइदिनु नो द्याट यस्तो पुरानो अब सो 50 इयर्स ह्याभ पास्ड एन्ड नथिङ ह्याज ह्यापन न्यू सो द्याट्स अ भेरी सकिङ थिङ फर मी
19: यसलाई सच्याउनको लागि तपाईँले आवाज उठाउनुहुन्छ
18: यो दुई महिनामा दुईचोटि अब बलावतीजीले धेरै त्यहाँ हाम्रो मान्यज्यू धेरै बोलिराख्नुहुन्छ उहाँहरूले कति विचार गर्नुभएको छ म दुईचोटि यो ड्रग अब्युजको बारेमा आई हेभ रेज अलरेडी क्वेसन्स ट्वाइस
19: दुईपटक कुरा उठाइसक्नु भयो
18: दुईचोटि या यसको बारेमा फिल कस कसले गर्छ होला एउटा डाक्टरले एउटा परिवारले र जो रिहेबिलिटेसनसँग जोडिएको छ भनौँ नत्र अरू त अब यहाँहरू कुरा गर्नुहुन्छ होला होइन बुझेर पढेर होइन कति कुरा यु क्यान फिल
20: नमस्कार म सरस्वती लामा धादिङबाट म चाहिँ राप्रपाबाट चाहिँ प्रतिनिधित्व गर्छु गाजर खेती अहिले गाजर खेती गर्नुपर्छ भनेर व्यापक भइरहेछ कि है गाजर खेती चाहिँ उद्योगसँग जोडिएको त छ देशको अर्थतन्त्रसँग जोडिएको पनि छ तर त्यसो भन्दैमा हामीले गाजर खेतीलाई चाहिँ प्रोत्साहन दिने होइन कि त्यसलाई चाहिँ कन्ट्रोल गर्नलाई निकाय पहिला चाहिँ तयार हुनु पर्यो के अरे आमदानी पनि हुन्छ देशको लागि एकदमै राम्रो हो होइन उद्योग धन्दा पनि चल्छ त्यसको हरेक चिज हरेक जरादेखि लिएर बीजदेखि लिएर सबै चिजको अब धागो सागो सबै हुने सबै हुन्छ होइन हामीले बिर्सिनु हुँदैन कि त्यो लागू पदार्थ हो त्यसलाई चाहिँ सरकारी निकायबाट कसरी कन्ट्रोल गर्छ सरकारी निकायबाट कन्ट्रोल गरेर त्यसलाई प्रोत्साहन दिन चाहिँ ठिकै छ होइन त्यो त्यतातिर चाहिँ सोचौं तपाईँहरूले चाहिँ कानूनको तर्फबाट मात्रै हेर्नुहुन्छ उहाँले अनुसन्धानको तर्फबाट मात्रै हेर्नुहोला होइन कसैले के को तर्फबाट मात्रै हेर्नुहोला तर हामीले पनि त्यसमा फेरि कस्तो खालको विचार गर्छौं भने हामीले गाउँघरमा आफ्नो समाजमा के चलिरहेछ होइन त्यसलाई त्यो कानून ठ्याक्कै प्रयोग गर्दाखेरि त्यो बनाउँदाखेरि समाजलाई कस्तो असर पर्छ त्यसलाई पनि हामीले ध्यान दिएर हामी त्यहाँ सदनमा उठाउँछौ पूर्ण रूपले हामी चाहिँ यो लागू पदार्थ निर्मूल होस् भन्ने हामी चाहन्छौ कि लागू पदार्थको त्यो सेवन गर्नु चाहिँ निर्मूलै होस् त्यही प्रतिबद्धता जाहेर गर्छ हामी तपाईँहरूले बनाएर दिनुभएको चिज चाहिँ हामीले संसदमा हामी आवाज उठाउँछौ धन्यवाद
1: कार्यक्रम हेलो सांसदको अर्को भागमा फेरि भेटौला तबसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्
21: नमस्कार
22: यो दाँत दुखेर मर्नु भयो
23: दाँत छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने होइन
22: अस्ति भर्खर त औषधि गरेको 20 को 19 भएको होइन
23: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
22: आफूले यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
23: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको
24: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
25: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङ
0: नाम द्वारा सूचीकृत लिने
2: सगरमाथा डेन्टल क्लिनिक मा लामो समय अनुभव प्राप्त गर्नु भएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयु डेन्टल सर्जन द्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ्गर दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, किजाबाट रगत आउने, किजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
4: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
0: सम्पर्क फोन नम्बर 082-5630-027,
4: 98-41-68-46।
0: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
21: मध्यपश्चिम टाइम चेक, यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरमा देवा भुसालको नमस्कार। दैलेखमा हिजो गाड़ी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचान खुलेको छ। ज्यान गुमाउनेमा कालीकोटको पाचल झरना गाउँपालिका नौका 35 वर्षीय जोखे तिरुवा रहेको प्रहरीले जनाएको छ। भीड़मा अचेत अवस्थामा फेला परेका उहाँलाई दैलेखको दुल्लो अस्पतालका डाक्टरले मृत घोषणा गरेका हुन्। कर्णाली राजनगरको दैलेख सड़क खण्डमा दुर्घटना भई कर्णाली नदीमा खसेको यात्रुवाहक गाड़ी हालसम्म भेटिएको छैन। सशस्त्र प्रहरी बल नेपाल नम्बर 6 महेश्वरी वाहिनी मुख्यालय सुर्खेतको 6 गोताखोरको टोलीले गाड़ीको खोजी गरिरहेको छ। पानीको सतह बढ़ेको र वर्षापछि आएको बाढ़ीले पानी धमिलो हुँदा गाड़ी खोज्न नसकिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेता प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले जानकारी दिनुभयो। सुर्खेत बस पार्कबाट बिहान छुट्दा गाड़ीमा 5 जना रहेको भनिए पनि संख्या यकिन नभएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गाड़ी कर्णाली नदीमा डुबेको ठाउँ प्रहरी चौकी पातलाबाट 3 किलोमिटर उत्तरतर्फ र जिल्ला प्रहरी कार्यालय दैलेखबाट 50 किलोमिटर पश्चिमतर्फ पर्दछ। पेट्रोल पम्प बन्द गर्ने व्यवसायीलाई 3 लाखदेखि 10 लाख रूपियाँसम्म जरिवाना र 5 देखि 15 दिनसम्म इन्धन वितरण रोका गर्ने कानूनी व्यवस्था गरिएको छ। पेट्रोलियम व्यवसायीले मूल्य घट्ने अनुमानमा तेल नउठाउँदा देशभर इन्धन आपूर्ति असहज भएको थियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको निर्देशनपछि निगमको संचालक समितिले नियमावली संशोधन गरी नयाँ कानून व्यवस्था थपेको छ। नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलियम पम्पको नियमन गर्न बनाएको पेट्रोलियम पदार्थ विक्रेता नियमावली संशोधन गरेर पम्प बन्द गर्ने व्यवसायीलाई 3 लाखदेखि 10 लाख रूपियाँसम्म जरिवाना र 5 दिनदेखि 15 दिनसम्म पेट्रोल डिजेल वितरण रोका गर्ने कानूनी व्यवस्था गरेको छ। अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ति असहज गर्ने व्यवसायीलाई कार्यवाही गर्ने कानूनी आधार समेत नभेटिएपछि वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बुधबार साँझ नै नयाँ कानून व्यवस्था गर्न निर्देशन दिनुभएको थियो। मन्त्री यादवको निर्देशन लगतै बुधबार साँझ नै नियमको संचालक समिति बैठक बसेर पेट्रोलियम पदार्थ विक्रेता नियमावली 2075 दफा 29(घ)(1)मा विक्रेताले नोजल ड्राई गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सिर्जना गर्न नहुने भन्ने वाक्य थपिएको छ। उक्त कसुरमा पहिलो पटकलाई 3 लाख जरिवाना र 5 दिनसम्म निगमको डिपोबाट इन्धन आपूर्ति रोक्दा, दोस्रो पटकलाई 6 लाख जरिवाना लिई 10 दिन आपूर्ति बन्द र तेस्रो पटक भए 10 लाख जरिवाना लिई 15 दिनलाई आपूर्ति बन्द गर्ने व्यवस्था राखिएको छ। यो व्यवस्थाका कारण आउँदा दिनमा कुनै पनि पेट्रोल पम्प उचित कारण बिना बन्द गरेको भेटिए कार्यवाही हुने सुनिश्चित भएको छ। पछिल्लो अध्यावधिक रिपोर्ट अनुसार 1042 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत महामारी जन्य रोग नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत पुष 17 गतेदेखि हालसम्म 1042 जनामा डेंगू संक्रमण पुष्टि भएको हो। यो 6 महिनाको अवधिमा डेंगू संक्रमणबाट 2 जनाको मृत्यु भएको छ। ईडीसीडीका अनुसार हालसम्म 71 जनामा डेंगू संक्रमण देखिएको छ। कुल संक्रमित संख्या मध्ये सबैभन्दा धेरै कोशी प्रदेशमा 292 जना र बागमती प्रदेशमा 264 जना भेटिएका छन्। यस्तै मध्य प्रदेशमा 52 जना, गण्डकी प्रदेशमा 161 जना, लुम्बिनी प्रदेशमा 167 जना, कर्णाली प्रदेशमा 37 जना र सुदूरपश्चिम प्रदेशमा 69 जना डेंगू संक्रमण पुष्टि भएको छ। वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 नेपालभर 54,350 जना डेंगूबाट संक्रमित भएका थिए। 2080-81 48,883 जना र त्यसअघिको वर्ष 2079-80 56,338 जना संक्रमित भएको जनाइएको छ।
सन् 2026 को जुन महिनामा 91,363 विदेशी पर्यटन भित्रेका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्याङ्क अनुसार जुनमा हवाई मार्गबाट आउने पर्यटक गत वर्षको तुलनामा 19.5% वृद्धि देखिएको हो। गत वर्षको यसै महिनामा 76,425 जनाले नेपाल भ्रमण गरेका थिए। त्यसै गरी कोविड 19 महामारी अघि सर्वाधिक पर्यटन गतिविधि रहेको वर्ष 2019 को जून महिनामा 74,883 आगमन भएको थियो। त्यसको आधारमा पनि यस वर्षको जून महिनामा 22.01% पर्यटक संख्या वृद्धि भएको हो। जून महिनामा नेपाल आउने पर्यटक मध्ये सबैभन्दा धेरै दक्षिण एसियाली मुलुकबाट 48,254 जना आएका छन्। जून कुल आगमनको 52.8% हिस्सा हो। मुख्य स्रोत बजार मध्ये भारतबाट मात्रै 41,809 जना पर्यटक आएका छन्। अन्य एसियाली मुलुकबाट 16,152 पर्यटन आएका छन्, जसमा चीनबाट 9,995 पर्यटक आगमन भएको छ भने जापानबाट 925, दक्षिण कोरियाबाट 914 तथा थाइल्याण्डबाट 514 जना पर्यटक नेपाल आएका छन्। वन्यजन्तु पर्यटनका लागि विश्वमा नै परिचित चितवन पछिल्लो समय धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा पनि स्थापित हुँदै गएको छ। जिल्लाभर फैलिएका प्राचीन मन्दिर, आश्रम, ऐतिहासिक धार्मिक स्थल तथा विभिन्न जात जातिको मौलिक संस्कृति पर्यटन प्रबन्धनका महत्वपूर्ण आधार बनेका हुन्। पर्यटन विज्ञ डाक्टर विश्व सुवेदी वन वन्यजन्तु र जैविक विविधतासँगै धार्मिक तथा सांस्कृतिक पर्यटनमा लाग्नुपर्ने आवश्यकता रहेको बताउनुहुन्छ। चितवनमा रहेको देवघाट धाम, वाल्मीकि आश्रम, सोमेश्वरगढ़ी, त्रिवेणी धाम, इच्छाकामना मन्दिर, कालिका भगवतीमाई मन्दिर, श्रीकृष्ण प्रणामी धर्मधाम, भीम ओली बाबा, लटेश्वर महादेव, मौला कालिका लगायतका धार्मिक स्थलमा वर्षभरि आन्तरिक तथा भारतीय श्रद्धालु र पर्यटकको आगमन हुने गरेको बताउनुहुन्छ। धार्मिक पर्यटनसँगै चितवनको सांस्कृतिक विविधताले पनि पर्यटकलाई आकर्षित गरिरहेको उहाँले बताउनुभयो। भरतपुर धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष दिनेश कुमार चुके स्थानीय तहहरूले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै पूर्वाधार विकास, होमस्टे विस्तार, पदमार्ग, विश्राम स्थल, सूचना केन्द्र तथा पर्यटन मैत्री संरचना निर्माणलाई प्राथमिकता दिँदै पर्यटन प्रबन्धनमा टेवा पुगेको बताउनुहुन्छ। पर्यटन विज्ञका अनुसार चितवनको पहिचान अब केवल राष्ट्रिय निकुञ्ज र वन्यजन्तुमा सीमित नरही धार्मिक आस्था, ऐतिहासिक सम्पदा र सांस्कृतिक विविधताको समन्वय भएको समग्र पर्यटन गन्तव्यका रूपमा विकास हुँदै गएको छ। वित्तीय सेवाप्रति ग्राहकको असन्तुष्टि अनुभव र धारणा मापन गर्न वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण 2083 शुरू गरिने भएको छ। देशका 77 जिल्लाबाट 10,404 नमूना संकलन गरी वित्तीय सेवाको पहुँच, गुणस्तर र ग्राहक संरक्षणको अवस्थाबारे अध्ययन गरिने नेपाल राष्ट्र ब्याङ्कले जनाएको छ। वित्तीय सेवाप्रति सेवाग्राहीको सन्तुष्टि स्तर मापन गर्न वित्तीय सेवा प्रवाहको गुणस्तर मूल्याङ्कन गर्ने उद्देश्यले उक्त सर्वेक्षण सञ्चालन गरिन लागेको हो। सर्वेक्षण मार्फत वित्तीय सेवाको पहुँच, गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापन, ग्राहक संरक्षण तथा समग्र वित्तीय सेवाप्रतिको उपभोक्ताको धारणा र अनुभवको अध्ययन गरिने जनाइएको छ। सर्वेक्षणबाट प्राप्त नतिजालाई वित्तीय ग्राहक संरक्षण तथा वित्तीय सेवाको गुणस्तर अभिवृद्धि सम्बन्धी नीति, कार्यक्रम र नियामकीय व्यवस्थाका सुधारका लागि उपयोग गरिने अपेक्षा गरिएको छ। सर्वेक्षणलाई प्रभावकारी र विश्वसनीय बनाउन सम्बन्धित सबै पक्षलाई यथार्थ र निष्पक्ष जानकारी उपलब्ध गराई तथ्याङ्क संकलनमा सहयोग गर्न राष्ट्र ब्याङ्कले आग्रह गरेको छ। संकलित विवरण तथा सूचना तथ्याङ्क ऐन 2079 बमोजिम गोप्य राखिने र केवल सामूहिक तथा तथ्याङ्कीय प्रयोजनका लागि मात्र प्रयोग गरिने जनाइएको छ। वित्तीय ग्राहक ब्याङ्क तथा वित्तीय संस्था सम्बन्धित सरकारवाला निकाय तथा आम सर्वसाधारणले सर्वेक्षणमा आवश्यक सहयोग र सहकार्य गर्न आग्रह गरिएको छ।
र देशका धेरै ठाउँमा रातभर पानी परेको छ। एक दुई ठाउँमा ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखा अनुसार आज र भोलि पनि केही ठाउँमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ। भोलि पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। हिजो काठमाडौँ उपत्यकाका केही ठाउँमा पनि ठूलो पानी पर्दा सड़क जलमग्न भएका थिए। हस्त बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा विचिन अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया
2: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
2: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
1: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494-67487।
3: होइन भाइला
4: लखर लखर कहाँ हिँडिस
5: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
3: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
5: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछ
5: ल ल काका गइहाले म
6: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498-87741।
8: नेपाली जुत्ता घर
7: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
8: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट
7: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
8: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ
7: सम्पर्क मोबाइल नम्बर 98577-71546।
9: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
7: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
9: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
7: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
9: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने
7: छालामा दागहरू आउने कपाल झर्ने
9: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
7: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
9: बारम्बार गर्भपतन भएमा
7: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
9: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
7: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
9: बिना कारण शरीरको तौल घटेमा
7: ढाड दुखेमा कम्मर दुखेमा
9: गाउट तथा युरिक एसिडको समस्या
7: बारम्बार आँखा रातो भएमा
9: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
7: बारम्बार लामो समयसम्म ज्वरो आएमा
9: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
7: लामो समयदेखि छाला कडा भएमा
9: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
7: युवा अवस्थामा पक्षघात भएमा
9: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
7: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
9: कम उमेरमा हृदयघात मुटु रोग भएमा
7: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
9: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
7: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: फोन नम्बर 082-591-670,
9: मोबाइल नम्बर 98-578-43-123। परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।
10: डाक्टर आउने बारे सूचना।
11: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुँवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर खोराहीमा।
10: डाक्टरद्वारा दिइने सेवाहरू:
11: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
10: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार।
12: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
7: बिरामी जाँच्ने मिति 8/7/20 शनिबार।
13: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
7: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।

0: Hello, from America, Waka Waka, Washington DC, Josh W. Bush, hello, hello, hello.
1: यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
3: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
2: हुलासले बनाउँदैछ परिवार एक साथ।
4: एक जबरदस्त कहानी है।
5: और टाइटल क्या है फिल्म का?
4: वेलकम टू द जंगल।
6: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र वेलकम टू द जंगल।
7: हमें जाने दो मालिक, हम तो भांड है, रोजी रोटी के लिए काम करते हैं।
8: तेरी शक्ल कहीं देखी हुई है।
7: आप फ्लॉप फिल्म में भी देखते हो?
9: खुशी को खबर।
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
11: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार एक्कासी बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीन विधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-583-509 र मोबाइल 98453-0653।
12: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
13: ढिलो गरी मनसुन, अलिक पछि त मनसुन पनि त्यहाँ प्राप्त भयो। त्यसको बावजुद करिब करिब 94% हाराहारीमा गत वर्ष पनि रोपाइ भएको थियो। समग्रमा मधेसमा अलिकति 89% हाराहारीमा भएको थियो जस्तो लाग्छ। र यस वर्ष चाहिँ अहिले केही भन्यो भने गत वर्षकै प्रतिवेदनहरूकै समेतको आधारमा त्यहाँ वैकल्पिक सिँचाइका व्यवस्थाहरू पनि भएको छन्। केही स्यालो टिपलहरूको कार्यक्रमहरू गत वर्ष नै पनि भयो।

0: हुने क्षेत्रफल वृद्धि हुन्छ भन्ने अपेक्षा गरेका छन्।
1: भनेपछि बढ्छ, बढ्यो भने खाद्य सुरक्षामा चाहिँ कस्तो प्रभाव पार्छ? यदि बढ्न सकेन भने त्यसको असर अहिले र दीर्घकालीन कहाँनिर ठोकिन्छ?
0: हजुर, यो त अब धानको रोपाई हुने क्षेत्रफलसँग यसको उत्पादन प्रत्यक्ष रूपमा जोडिने भयो, धानको उत्पादन चाहिँ खाद्य सुरक्षासँग प्रत्यक्ष जोडिने भयो। त्यो हिसाबले त अब डाइरेक्टली कोरिलेटेड भन्छौँ नि, अब रोपाईको प्रतिशत वृद्धि भयो भने यसले उत्पादन वृद्धि भएर, यद्यपि उत्पादकत्व फ्याक्टर त आफ्नो ठाउँमा छ, उत्पादकत्व त हामी हाम्रो प्रविधि समयमा उपलब्ध भएको छ, रासायनिक मलको पनि यदा कदा भने जति नपाइए पनि त्यस्तो एकदमै पुरै भयावह किसिमको अभावको स्थिति यो होइन, त्यसलाई पनि क्रमशः सुधार भएकै अवस्थामा गएको छ। त्यस कारणले मलाई लाग्छ हामी खाद्य सुरक्षा सुदृढ गर्ने हिसाबले नै अगाडि बढ्छौँ। क्षेत्रफल रोपाई हुने क्षेत्रफल उल्लेख्य नै हुन्छ, गत वर्षको भन्दा घट्दैन, वृद्धि नै हुन्छ, र उत्पादकत्व चाहिँ हाम्रो गत वर्षभन्दा बढी हुन्छ भने, किनभने अलिकति धानमा हाम्रो आफ्नै स्वदेशी हाइब्रिड पनि र केही अझै बाहिरबाट आयात गरिएको भए पनि हाइब्रिड बिउको चाहिँ इन्टरभेन्सन बढेर गएको छ। त्यस हिसाबले उत्पादकत्व वृद्धि गर्छ, वृद्धि हुन्छ, क्षेत्रफललाई चाहिँ हामीले अब नघटोस् भने अब हरेक वर्ष हाम्रो केही क्षेत्रफल घट्दै घट्दै गइरहेछ।
1: कारण पनि बताउनु होला, के छ कारण?
0: हो, अब यो त घडेरीकरण नै एउटा मेजर समस्या हो होइन, र कतिपय चाहिँ यो स्थानीय तहहरूमा जग्गाको जमिनको वर्गीकरणसँग जोडिएको विषय छ, कृषि क्षेत्र र गैर कृषि क्षेत्र भन्ने। अब कृषि क्षेत्रमा वर्गीकरण गर्दाखेरि त्यसका केही त्यसका प्रभावहरू हुने रहेछन्, जसको कारणले गर्दाखेरि उहाँले त्यसलाई कृषि क्षेत्रको रूपमा वर्गीकरण नगर्ने वा कृषि अब त्यस हिसाबले कृषि कर्म पनि कम गर्ने होइन, अब अर्को समग्र रूपमा देशकै समस्या कर्म भनेको बाँझो रहने प्रवृत्ति, युवाहरू त्यो नरहने र केही अब अन्य वन्यजन्तु लगायतको प्रकोप पनि धेरै फ्याक्टरहरू छन्। र अघि यहाँले भन्नुभएको छ केही चाहिँ समयमा हामीले गुणस्तरीय बिउ सिँचाइको अभाव र मलको कुरा पनि कहीँ कहीँ जोडिन्छ। त्यस हिसाबले हामी सकेसम्म यो धानको क्षेत्रफल चाहिँ उल्लेख्य नगर्ने अवस्थामा उत्पादकत्व चाहिँ हाम्रो वृद्धि हुन्छ, उत्पादकत्व वृद्धि गर्नको लागि चाहिँ प्रविधिमा हामीले जोड़ दिएका छौँ, सिंचाई पूर्व सिंचाईको लागि पनि अलिकति सिंचाई विभागसँग समन्वय भएको छ, रासायनिक मलमा मिश्रित किसिमको छ, यसपालि हामीसँग केही मौजदातहरू अलरेडी रहेको छ, केही मल आउने क्रममा रहेको छ, त्यसले गर्दा अहिले हामी ठ्याक्कै अब यो अब औपचारिक रूपमा त असार 15 सुरु गर्छौँ, मेन मधेसमा हो, मधेसमा चाहिँ हाम्रो अहिले बेला हुँदैछ रोपाई हुने, र अहिले यो हप्ता अलिकति राम्रै पानी पर्ने भनिएको छ, यद्यपि अब यो मौसमी बाहेक अन्य हाम्रो यो सतह सिंचाईबाट पनि धेरै उल्लेख्य हाम्रो रोपाईहरू चाहिँ हुन्छ, त्यस कारणले पनि हामी अपेक्षा गर्छौँ रोपाईको क्षेत्रफल गत वर्षभन्दा वृद्धि हुन्छ, उत्पादकत्व पनि हामी गत वर्षभन्दा केही न केही बढ्यो, गत वर्ष हामी 4.19 मेट्रिक टन प्रति हेक्टर छ, त्यसमा थोरै 1.1 भए पनि वृद्धि हुन सक्यो भने पनि यसले खाद्य सुरक्षालाई सकारात्मक हिसाबले योगदान गर्छ।
1: सञ्जेलज्यू, यसपालि चाहिँ धानको उत्पादन बढ़ला कि नबढ़ला अथवा पोहोरभन्दा पनि घट्ला त?
0: यो यसका धेरै डाइमेन्सनहरू छन्, एउटा फ्याक्टर त रोपाई नै भयो, यदि हामीले अहिले अनुमान गरे जस्तो गत वर्षको हारारी वा त्योभन्दा केही बढी रोपाई हुन्छ भन्ने अनुमान जुन छ, त्यस हिसाबले उत्पादकत्व हामी वृद्धि गर्यौँ किनभने त्यहाँ हाइब्रिडको इन्टरभेन्सन भएको छ र प्रविधिका अरू आयाममा हामीले काम गरेका छौँ र सिंचाईका केही नयाँ क्षेत्रहरू पहिचान गरेर सिंचाई विभागसँग समन्वयमा हाम्रो सतह आयोजनाहरूलाई पनि त्यसलाई त्यसको उपयोगमा बढी जोड गरेका छौँ भनेपछि रासायनिक मलको मिश्रित उपलब्ध छ र यसलाई चाहिँ हामी सुधार गर्ने क्रममा रहेका छौँ, नयाँ अब मलहरू प्राप्त भइरहेको छन्, जी2जीको क्रममा पनि भारतसँग प्रक्रिया अगाडि बढ़िरहेको छ, अब अहिले अब शुरू हुँदैछ, पछि टप ड्रेसिङको बेलासम्म हाम्रो रासायनिक मलको उपलब्धता र प्रविधिको अरू इन्टरभेन्सन पनि हामीले समयमै लिएको हुनाले केही अरू फ्याक्टरहरू अभावको रूपमा केही त्यस्ता नेगेटिभ फ्याक्टरहरू आएनन् भने चाहिँ उत्पादन वृद्धि हुने नै अपेक्षा छ हाम्रो।
1: भनेको अर्थशास्त्रको चाहिँ एउटा सिद्धान्त, अरू कुरा चाहिँ यथावत रहेमा यसपालि पनि धानको उत्पादन हामी बढाउन सक्छौ भन्ने तपाईँको बुझाइ।
0: त्यसमा हाम्रो तर्क भनेको हामी उत्पादकत्व वृद्धि गर्छौँ, क्षेत्रफल धेरै हाम्रो कमान्ड बसमा छैन, हाम्रो मन्त्रालयको मात्रै बसमा छैन, किनभने मैले अघि भनेको कारणले गर्दाखेरि जमिन बाँझो रहने वा स्विफ्ट हुने पनि छ, धानबाट अरू कमर्सियलमा जाने पनि छ, त्यसलाई पनि हाम्रो हुन सक्दैन, त्यस कारण उत्पादकत्व वृद्धि मैले भने 0.1 उत्पादकत्व वृद्धि गर्न सक्यो भने यहाँले अघि भन्नुभयो 14 लाख करिब करिब जुन हेक्टर छ त्यसमा चाहिँ 0.1 गर्नुहोस् होइन, त्यसले चाहिँ हाम्रो 2-3 लाख टन त्यसैले आउँछ भनेपछि उत्पादकत्व वृद्धिमा यो मलको सिंचाईको अनि बिउको मेन रोल छ, बिउमा हामी धेरै हदसम्म अगाडि हाम्रो आफ्नै हाइब्रिडको पनि स्थानीय तहसम्म पुर्याउन धेरै प्रयासहरू भएको छन्, हाइब्रिडको लगाइने दर बढेर गएको छ, रासायनिक मलको फेरि पनि दोहोऱ्याएँ मिश्रित किसिमको छ त्यति भयावह किसिमको अभाव छैन यसलाई चाहिँ र यसको चाहिँ वितरणमा हामी थप प्रयासहरू गरिरहेका छौँ सिँचाइको हकमा पनि मौसमी सिँचाइ आफ्नो ठाउँमा छ हाम्रो आफ्नो तर्फबाट अलरेडी भएको इयर राउन्ड सिँचाइका जुन छन् नि भूमिगतदेखि लिएर सतह सिँचाइ

0: आयोजनाहरूलाई फुल फ्लेजमा चलाउन त्यो फुल क्यापासिटीमा चलाउनको लागि पनि समानात्मक कामहरू भएको हुनाले उत्पादकत्व वृद्धि हुने नै अपेक्षा हो।
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
3: छाती, दम, निमोनिया, खोकी, छेरो,
2: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
3: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
2: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
3: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
2: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
3: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
2: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
3: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
2: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
3: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
2: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
3: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
2: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
3: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001।
5: हेलो पिङ्की,
6: बोल दिन।
5: एलईडी टिभी किन नजाने?
6: जान्न।
5: फ्रिज, डिप फ्रिज किन्न जाउन भने होइन?
6: जान्न।
5: घरमा एसी, कुलर, पंखा चाहियो भने होइन त?
6: जान्न।
5: किन?
6: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
5: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
6: पाइने भएर त जान लाग्यो नि।
5: हो र, कहाँ
6: भन्दिन के?
5: साथै भन्दिनौ।
6: आई लभ यु पिङ्कुली भनेको
5: हो। एसी, कुलर, पंखा, फ्रिज, डिप फ्रिज, रेफ्रिजरेटर, भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
6: बन्जारे इलेक्ट्रोनिक घोराइदान।
5: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
7: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
6: बन्जारे इलेक्ट्रोनिक घोराइदान।
5: फोन नम्बर
6: 082562452
5: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
8: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एक मात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र 50 रुपियाँमा।
9: कुराहीको लागि आधिकारिक विक्रेता भुस स्टोर, हस्पिटल रोड, कुराहीदान। फोन नम्बर 082561210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: 6.9 को शानदार डिस्प्ले AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार
1: हेर्दाखेरि न्यूट्रिएन्ट ब्यालेन्सको हिसाबले अन्य बाली प्रयोग गर्दाखेरि राम्रो हुने हो तर हाम्रो अलिकति सहजताको हिसाबले पकाउन सजिलो विभिन्न कारणले गर्दाखेरि यो खाने बानीमा जुन आएको परिवर्तन छ अलि मसिनो बास्नदारतिरको हाम्रो लगाव छ त्यो सबैको कारणले गर्दाखेरि पनि अलिक इम्पोर्टेन्ट बढेको अवस्था छ तर हामीले यो अघि हामीले चर्चा गरे जस्तो धेरै कुराहरू सबका अलावा उत्पादकता वृद्धि गर्ने एउटा हो र खाने बानीमा पनि अलिकति परिवर्तन ल्याउन सक्यौँ भने त्यसले पनि हाम्रो खाद्य सुरक्षामा चाहिँ योगदान गर्छ
2: खाने बानीमा परिवर्तन ल्याउन उपभोक्ता आफै सचेत हुने हो कि निकायहरूले पनि त्यो एउटा पाटोमा चाहिँ काम गर्नु पर्थ्यो त
1: एकदमै यो समग्रमा त सरकारको दायित्व हुँदै हो त्यसबाट त सरकार पन्छिने भन्ने कुरै हुँदैन त्यो गरेको पनि छ हामीले विभिन्न निकायमा एक साग चाहिँ भात खाउँ एक साग चाहिँ रोटी वा अन्य वैकल्पिक खाद्यान्न प्रयोग गरौं भनेर क्याम्पेनिङ पनि विभिन्न समयमा गर्यौं अहिले पनि स्थानीय तह प्रदेशहरूले हाम्रा संघीय निकायहरूले गरिरहेका छौं यद्यपि त्यो प्रयास कतिको पर्याप्त हो भन्ने कुराहरू आफ्नो ठाउँमा छ तर अब उपभोक्ता स्वयं आम नागरिक आफै पनि सचेत हुनुपर्ने अवस्था चाहिँ हो तर राज्यले चाहिँ यो उहाँहरूको मात्र दायित्व हो उपभोक्ता आफै बुझेर गर्नुपर्छ भन्ने होइन हामीले प्रयास गरि पनि रहेका छौँ केही न केही अहिले चेन्ज पनि भइरहेको छ अहिले हेर्नु खाने बानीमा कमसेकम साँझको अलिक कम खाने त्यसमा चाहिँ अलिकति चामलको हिसाब कम गर्ने अलिकति तरकारी र फलफूलको हिसाब बढाउने भन्ने त त्यो देखेको पनि छ नि त त्यस हिसाबले जस्तो केही फलफूलको आयात बढेको होइन फलफूलतिर स्विफ्ट भएको अवस्थाहरू पनि देखिन्छ यो चाहिँ अलि अब कम्प्लेक्स डायनामिक्स छ होइन त्यस हिसाबले अब तपाईँ फेरि के भन्नुहुन्छ अझ त्यो हो भने त धानको चामलको आयात कम हुनु पर्थ्यो भन्ने कुरा पनि छ अब त्यो गैर खाद्यान्न प्रयोग हुने लगायतका विषयहरू पनि सँगसँगै छन्
2: विषय जटिल छन् र जोडिएका पनि छन् कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेल कुराकानीमा हुनुहुन्छ समग्रमा खाद्य बचत खाद्य सुरक्षाका कुरा गर्ने हो भने खेर जान नदिने धेरै नफ्याक्ने यस्ता कुराहरूको सचेतनाको पाटो त छँदैछ हामी धानतर्फ नै केन्द्रित रहेर कुरा गर्दा पछिल्लो समय जलवायु परिवर्तनको निकै चर्चा हुने गर्छ यो जलवायु परिवर्तन र हाम्रो धान उत्पादनसँग जोडेर चर्चा चाहिँ गर्नुपर्ने अवस्था किन आयो
1: एकदमै यो महत्वपूर्ण सवाल हो होइन अब धान उत्पादनमा अरू हाम्रा धेरै अघि हामीले चर्चा गरेको समस्याहरू छँदै थिए रासायनिक मलको समस्या सिँचाइ नहुने रोग किराकादेखि यावत अरू समस्याहरू होइन श्रमको अभाव कुराहरू त हामी गर्दै आएका थियौँ तर अहिले पछिल्लो समय चाहिँ के भने जलवायु परिवर्तनको नकारात्मक प्रभावको कारणले गर्दाखेरि त्यसमा थप भयो जसको कारणले गर्दाखेरि यो विषयलाई अब हामीले अन्य विषयहरूभन्दा पनि थप महत्व दिएर चर्चामा ल्याउनु पर्ने र यसलाई सम्बोधन गर्नुपर्ने विषयको रूपमा उठान गरेको किनभने अब रासायनिक मलको त मल उपलब्ध गराएपछि समस्या समाधान भयो अब सिँचाइको नयाँ आयोजना वा डिप ट्युबवेल गाडेपछि त्यसले तुरन्तै सम्बोधन गर्ने भयो त्यसै गरी अन्य जुन हाम्रा बाली रोग किराहरूको भयो भने त्यसको विज्ञहरूबाट समाधान हुन सक्ने भयो तर यो जलवायु परिवर्तन कारणले जुन नकारात्मक प्रभाव छ यो चाहिँ एउटा कम्प्लेक्स छ र एउटा सानो एउटा मात्रै प्रयास हुँदैन यसमा इन्टिग्रेटेड इफोर्ट चाहिन्छ त्यस कारणले गर्दाखेरि पनि यसको महत्व बढेर गयो र यो धान बालीको हकमा झनै महत्व बढ्यो किन हामीसँग एभिडेन्सै रह्यो विगतको 3 वर्ष हेर्ने हो भने बेमौसमी वर्षा हामीले असोज कार्तिकमा कहिले पनि त्यस्तो किसिमको वर्षाको अनुमानै गरे हुँदैन जुन बेला हामी हार्भेस्टको बेलामा हुन्छौँ त्यो हामी 78 सालमा असोज कार्तिकोदेखि लिएर गत वर्ष पनि हामीसँग दुईपटक असोजमा कार्तिकमा दुईपटक भयो जसको कारणले गर्दाखेरि धानमा मात्रै करिब 6-7 अरब रुपियाँ लस भयो भनेपछि ठूलो सब्सटेन्सियल लस चाहिँ अब अरू बालीमा पनि छन् तर धानमा अझै बढी भयो त्यस कारणले त्यो एउटा जलवायु परिवर्तन नकारात्मक असरलाई चाहिँ न्यूनीकरण गर्न अलिक बढी चासोको रूपमा आयो त्यसको लागि चाहिँ सचेतनाले पनि धेरै हदसम्म काम गर्छ एउटा समयमै मौसमी सूचना दिन सक्यौँ भने उता एउटा चाहिँ अब यो लगाउने बेलामा दिने सूचना भयो अर्को चाहिँ काट्ने बेलामा ठुलो लस भएको छ हाम्रो त्यसलाई चाहिँ के भने मौसमी अवस्था हेरेर मात्रै कटानी गर्ने वा काटिसकेपछि त्यसलाई थन्काउने वा काट्दाखेरि पनि हार्भेस्ट गर्दाखेरि पनि के त्यसमा चाहिँ सावधानीहरू अप्नाउने भन्ने कुराहरूको पूर्व सूचनाले मात्रै पनि त्यसले ठुलो लसबाट बचाउन सकिने रहेछ त्यस कारणले गर्दाखेरि पनि यो जलवायु अनुकूलन अथवा जलवायु अब यो होइन जुन जलवायु संकट जुन छ नि हो यसको चाहिँ नकारात्मक प्रभावबाट बचाउनको लागि चाहिँ यसलाई अभियानकै रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता चाहिँ अन्य बालीमा पनि छ धानमा चाहिँ अब यो महत्वपूर्ण बाली भएको हुनाले थप यसमा चाहिँ यसको औचित्य पुष्टि गर्ने भयो
2: हो तपाईँले अघि चर्चा गर्न खोज्दै हुनुहुन्थ्यो जलवायु अनुकूलनको एउटा परियोजना मैले त्यसलाई एउटा कार्यक्रमका रूपमा चाहिँ बुझेँ अबका दिनमा चाहिँ त्यस्तो अनुकूलन कार्यक्रम के हुँदैछ
1: एउटा चाहिँ अब यो यो अनुगुण कार्यक्रम चाहिँ छुट्टै एउटा आयोजना अथवा कार्यक्रमको रूपमा भन्दा पनि यसलाई अब हामीले नियमित यो हाम्रो होइन हाम्रो मूल कार्यक्रममै समाहित गर्नुपर्ने
2: हो, धानबालीसँग सम्बन्धित हो कि अरू पनि सँगसँगै जोडिएको
1: यो एउटा प्रोजेक्ट चाहिँ अहिले क्राफ्ट भन्छौँ हामी, धानबालीमा आधारित यो जलवायु अनुकूलन सम्बन्धी एउटा आयोजना, यो त निश्चित आठवटा स्थानीय तह मात्रै कार्यक्रम कार्यान्वयनमा हुन्छ, तर यसले चाहिँ एउटा के भने एउटा मोडल जस्तो निर्धारण गर्ने हो, तर यसलाई चाहिँ हामीले विभागले अब हाम्रा विभाग मात्रै होइन सबै तीनै तहका सरकारले जलवायु अनुकूलनलाई आफ्नो नियमित अभियानमा नै समावेश गर्नुपर्छ, कुनै एउटा प्रोजेक्ट एक वर्ष वा निश्चित स्थानीय तहमा मात्रै गरेर हुँदैन, यसले हामीले हाम्रो नियमित कार्यक्रम नियमित नीति कार्यक्रम हाम्रो संरचनाहरूमा नै यसलाई इनबिल्ट गरेर लानुपर्छ भन्ने कुरामा हामी अग्री गर्छौँ। अहिले यो आयोजनाको सन्दर्भ चाहिँ जेफ भन्छौँ होइन ग्लोबल इन्भाइरोमेन्ट फेसिलिटीबाट प्राप्त अनुदानलाई कार्यान्वयन गर्ने सन्दर्भमा आठवटा स्थानीय तहमा कार्यान्वयन हुने हो, यसले चाहिँ त्यहाँ जलवायु अनुकूलनका केही नयाँ मोडलहरू त्यसले इस्टाब्लिस गर्छ जसलाई चाहिँ हामी अरू ठाउँमा पनि रेप्लिकेट गर्ने
2: कस्तो प्रविधि चाहिँ विस्तार हुन्छ भनेर बुझौँ।
1: अब जलवायु अनुकूलनमा धेरै त्यसका उपायहरू छन् होइन विकल्पहरू छन्, अब एउटा भनौँ त्यस्तो अनुकूल जातहरूकै विकासको कुरा हो, त्यसको लागि पनि हामी यसमा नार्कलाई अनबोर्ड गर्छौँ, सम्भव भयो भने यो अघि मैले भने जस्तो इन्टरनेसनल राइस रिसर्च इन्स्टिच्युटबाट त्यस्ता किसिमको इराइट जर्मप्लाज्मको लागि ल्याउनको लागि पनि इरीलाई पनि अनबोर्ड गर्ने एउटा हुनसक्छ। अर्को हामीसँग मैले अघि भने डाइरेक्ट सिरेट जमिनको तयारी डाइरेक्ट पिउ नै छर्दिने छरुवा प्रविधि छ, अर्को अल्टरनेट ड्राइङ एन्ड वेटिङ भन्छौँ होइन त्यसलाई सुक्खा गर्ने र पानी दिने त्यो अल्टरनेटली गर्ने प्रविधिहरू लगायतका अन्य धेरै अब धैँचा खेतीको प्रवर्धनदेखि लिएर समग्र एउटा प्याकेजमै त्यसका विकल्पहरूको बारेमा हामी त्यसमा एउटा पाइलोटिङ जस्तो गर्छौँ, त्यहाँबाट कुन चाहिँ ठाउँ कुन ठाउँको लागि त्यो हिमाल पहाड चराको लागि फरक फरक हुनसक्छ, कुन विधि चाहिँ जलवायु अनुकूलित प्रविधिको रूपमा सिफारिसै गर्न सकिन्छ भन्ने कुरामा यसले एउटा पाइलोटिङको रूपमा काम गर्छ, त्यसको आधारमा यसले सिफारिस गरेपछि यसलाई चाहिँ हामी देशैभर यसको अब सफलता असफलता होइन कस्तो रह्यो यसको रिजल्ट यो दुई तीन वर्ष हेरेपछि त्यसको आधारमा चाहिँ हाम्रा कार्यक्रमहरूमा यसलाई इनबिल्ड गर्ने हो।
2: सञ्जेलज्यू मैले यहाँनिर एउटा चासो राखेँ, जुन अहिले चाहिँ एसिया क्षेत्रको चर्चा गर्ने हो भने एलनिनो प्रभाव चाहिँ भनिएको छ, यसको चुनौती पनि देखिँदैछ, यो हाम्रो यस्तो परियोजना कार्यक्रमहरूसँग यो विषय जोडिन्छ कि जोडिँदैन?
1: यसमा जोडिन्छ, यो मौसमको मौसममा हुने उतार चढावका विषयहरूलाई पनि यो आयोजनाले सम्बोधन गर्छ, जस्तो अहिले तपाईँले भन्नुभयो एलनिनोको प्रभावको आधारमा एकदमै सुक्खा हुन पनि सक्छ वा कुनै ठाउँमा फ्ल्यास फ्लडिङ भनेको एकदमै धेरै वर्षा हुने किसिमको अवस्था पनि हुनसक्छ, भनेपछि त्यस्तो अवस्थामा कस्तो किसिमको प्रविधिहरू चाहिँ त्यो निश्चित ठाउँको लागि ठिक हुन्छ त भनेर यसले यस्तो सानो एडाप्टिभ ट्रायलहरू गर्छ।
2: भनेपछि यी सबै विषयहरूलाई चाहिँ कारक मान्ने हो भने मैले एउटा जोड्न खोजे, चैते धान जुन किसानले चाहिँ हालै धेरै जसो क्षेत्रमा चाहिँ भित्र्याएर बर्खे धान बालीको चाहिँ तयारीमा हुनुहुन्छ, अघिल्लो महिना चाहिँ मरुवा रोगले चैते धान चाहिँ धेरै क्षेत्र जुन हाम्रो धादिङ चितवन तनहुँ गोर्खाको उदाहरण लिने हो भने नेक ब्लास्ट अथवा घाँटी मरुवा रोग अकस्मात चाहिँ देखिएको अवस्था थियो। अब यस्ता चुनौतीहरू हाम्रो बर्खे धान बालीमा पनि आउन सक्छ, यी कुराहरू जोडिएका छन्, विभागले काम गर्दैछ भनेर पनि भन्नुभयो, किसानलाई जोखिम पनि उत्तिकै छन्, अलिकति केही देखिने गरी गर्न सकिने विषय छ त यहाँ?
1: यहाँले के रोग क्रिया होइन प्रकोपसँग जोडेको विषयहरू उठाउन गर्नुभयो, अब यो जलवायु परिवर्तनकै कारणले गर्दाखेरि केही नयाँ रोगहरू पनि आयो, हुन त यो नेक ब्लास्ट हाम्रो अलरेडी भइरहेको हो, तर के हुन्छ
2: चैते धानमा चाहिँ त्यसरी विगतमा देखिएको थिएन भनेर मैसँगको कुराकानीमा भन्नुभएको छ।
1: ठिक हो, त्यसैले त यो जलवायु परिवर्तनको कारणले गर्दाखेरि कुनै वर्षहरू नदेखिने, कुनै वर्ष नयाँ त्यो नयाँ लक्षणका साथ देखा पर्ने, त्यसैले यो जलवायु परिवर्तनको सन्दर्भमा थप अध्ययन आवश्यक छ भनेको, नयाँ झार नयाँ रोग नयाँ किराहरूको प्रकोप भइरहेछ र त्यो प्याटर्न पनि सिफ्ट भइरहेछ, जुन बेलामा त्यो बाली लगाउनु पर्ने त्यो बेलाको वेदर प्याटर्न हेरेर मात्रै लगाउनु पर्छ भनेर हामीले भन्न खोजेको, अब हामीले अब महिना हेरेर भएन, जेठको अन्तिम वा असारको पहिलो हप्ता धान लगाउने भनेर भएन बर्खे धान, त्यो चाहिँ मौसमको अध्ययन गरेर त्यो हुनसक्छ सात दिन अगाडि नै सिफ्ट हुनु पनि सक्छ, त्यो हामीले अब हामी किसानहरूलाई त्यो मेसेज दिनुपर्नेछ कि दिन हेरेर होइन कि मौसमको प्याटर्न हेरेर गर्नुपर्ने, भने अब यहाँले भन्नुभयो जस्तो रोग किरादेखि लिएर लिएर अरू समग्र जुन समस्याहरू छन् ती सबैलाई एकीकृत सम्बोधनको लागि चाहिँ विभाग नै यसको चाहिँ संयोजनको हिसाबले जिम्मेवार रहन्छ। तिनै तहको सरकारसँग बढी जिम्मेवार, अब खास गरी उत्पादनसँग जोडिएकोमा चाहिँ स्थानीय तह बढी जिम्मेवार हुन्छ। तर स्थानीय तहमा त्यो विज्ञताहरूको जस्तो नयाँ नयाँ रोगहरू देखिँदाखेरि त्यसको परीक्षण
2: स्थानीय तहको अवस्था
1: स्थानीय तहलाई नै अब उहाँहरूको क्षमता विकास गर्ने, त्यहाँ प्राविधिकहरूको व्यवस्था गर्ने र त्यहाँ आवश्यक बजेटको व्यवस्थापन गर्नेमा हाम्रो मुख्य भूमिका रहन्छ। र केही नयाँ रोग नयाँ प्रवृत्तिहरू देखियो भने त्यसको अध्ययन अनुसन्धान गर्नेमा पनि विभागले नार्कसँग मिलेर सहयोग गर्ने हो, त्यो हामीले गरिरहेका छौँ। यहाँले उदाहरण दिनुभएको छ नेक ब्लास्टको हकमा चाहिँ केही गुनासोहरू आयो, हामीले यो प्लान्ट क्वारेन्टाइनसँग केन्द्रीय कृषि प्रयोगशाला नार्कको टिमहरूले हामीलाई जहाँ जहाँबाट समस्या अनुगमन गरेर यो यसरी चाहिँ यसको समाधान गर्नु होला भनेर रिकमेन्ड गरेका छौँ। त्योभन्दा पनि त्यसले पनि समाधान भएन भने चाहिँ हामी अलिकति अलिक फरक किसिमको व्यवस्था पनि गर्छौँ। तर मलाई लाग्छ अहिले त्यो लेभलको पुगेको छैन। अहिले हामीलाई रोग किराको प्रकोप अरूभन्दा पनि मेन चाहिँ चैते धानमा तोकिएको न्यूनतम समर्थन मूल्य पाउन सकिएन भन्ने गुनासो बढिरहेको छ।
2: उसो भए चैते धानमा चाहिँ किसानले समस्या भोग्नुभयो, बर्खे धानको पनि मौसमी अनुकूलता त्यति साह्रो गजब देखिएको छैन, सरकारको लक्ष्य चाहिँ धानमा चाहिँ उत्पादन बढाउने र आत्मनिर्भरताको चाहिँ नजिक पुग्ने पनि भनिएको छ। अलिकति यो कुराकानी हामीले जुन चर्चाहरू जोडिरहेका छौँ नि, यस वर्ष उत्पादन पर्याप्त होला त अघि हामीले भने जस्तै
1: एक्ज्याक्टली सर, अब योजनाको हिसाबले त हामीले भन्यो सैते धानमा क्षेत्रफल विस्तार गर्ने हो, बर्खे धानमा उत्पादकत्व वृद्धि गर्ने हो। बर्खे धानमा हामीसँग क्षेत्रफल विस्तार गर्ने स्कोपै छैन। हामी चाहन्छौँ कमसेकम गत साल जति थियो त्यति क्षेत्रफल नघटोस् वा भएको क्षेत्रफलमा रोपाई कम नहोस्, त्यसको लागि हाम्रो प्रयास अघि हामीले उत्पादनका विभिन्न आयामहरूमा विभाग र अन्य निकायको समन्वयकमा गर्ने प्रयास गरिरहेका छौँ। सैते धानको हकमा केही क्षेत्रफलको विस्तारको कार्यक्रमहरू भएको पनि छ, केही समस्याहरू न्यूनतम समर्थन मूल्य लगायतको कारणले गर्दा कहीँ कहीँ समस्याहरू आएको छ।
2: मैले भन्न सैते धानको उत्पादनै घट्यो भने यस वर्ष हाम्रो समग्र धान उत्पादन चाहिँ बढ्ला कि नबढ्ला?
1: सैते धानमा
2: चाहिँ यहाँनिर
1: होइन, सैते धानमा चाहिँ अहिले उत्पादन हामी अब यसको डाटा त बिस्तारै आउँछ, तर सैते धानको उत्पादकको त हाम्रो बर्खे धानको भन्दा बढी नै हुन्छ, त्यो छ पनि त्योभन्दा गत वर्षभन्दा यो वर्ष त्यो बढी नै हुन्छ। अरू हाम्रो त्यस्तो रोग किराको प्रकोपहरू आएन, मात्र हामीलाई डर चाहिँ के हो भने हामीले न्यूनतम समर्थन मूल्य जुन तोक्यौँ त्यो चाहिँ किसानहरूले सबै ठाउँमा पाउनु भएन कि भन्ने केही ठाउँबाट गुनासो पनि आएको छ। त्यसले गर्दाखेरि चाहिँ क्षेत्रफल विस्तारको अभियानै प्रभावित हुन्छ कि भन्ने मात्रै हाम्रो बढी चासोको विषय भयो, किनकि हामी क्षेत्रफल विस्तार भनेको चैते धान मात्रै सम्भव छ। अहिले एक लाख समथिङ एक लाख हेक्टरको हारिमा छ, त्यसलाई दुई लाखसम्म पुर्याउन सक्ने सम्भाव्यता छ। त त्यसलाई चाहिँ के भने केही पूर्वाधार ड्राइङ लगायतको पूर्वाधार विकास गर्नुपर्ने छ हामीले, र यो तोकिएको समर्थन मूल्यको कार्यान्वयनमा विशेष जोड दिनुपर्नेछ। अब यहाँले भनेको सन्दर्भमा चाहिँ एउटा चैते धानमा पनि पर्याप्त यहाँ हामीले भने चाहिँ क्षेत्रफल विस्तार भएको छ नि, क्षेत्रफल विस्तार भएको छ, तर हामीले जुन डबलै गर्नुपर्ने भनेको छ अहिले डबलै गर्ने गरी त त्यो त्यस्तो किसिमको हामीले कार्यक्रमहरू लान सक्ने अवस्था भएको छैन। बर्खे धानको हकमा पनि यहाँले अब आशंका व्यक्त गर्नुभयो जस्तो अब मौसमी इन्डिकेटरहरू त्यति धेरै पोजिटिभ छैन, अरू हाम्रो उत्पादनका आयामहरूको पनि मिश्रित किसिमको छ भने सरकारले चाहिँ उत्पादन वृद्धि गर्ने भनिरहेछ, यसको तादम्य त कसरी होला भन्ने सन्दर्भमा चाहिँ सरकारले प्लान गर्दाखेरि त हामी होइन उत्पादक वृद्धि गर्ने भन्ने गरी नै गरेका छौँ। त्यसका च्यालेन्जेसहरू छन्, जोखिमहरू पनि छन्, त्यसलाई न्यूनीकरण गर्दै जानेर त्यसको सम्बोधन गर्दै गएर समग्र उत्पादन बढाउनुपर्छ भन्नेमा हाम्रो सरकारी इफोर्टहरू केन्द्रित छन्। तर अब त्यही फेरि तपाईँले भन्नुभयो सेटिरेस प्यारिबस भन्छौँ, अन्य सबै चिज कन्स्ट्यान्ट रह्यो भन्ने कुराहरू छ, तथापि सरकारको तर्फबाट इफोर्टहरू चाहिँ पर्याप्त भएको छ। अहिले स्थानीय तहमा पनि जनशक्तिको पर्याप्त उपलब्ध भएको छ, प्राविधिक समस्याहरू कम छ अहिले हामीसँग रोकिरहेको कारण।
2: तपाईँले भने जस्तै मैले यहीँनिर जोडे, अलिकति तपाईँले बोल्दै गर्दा रोके जस्तो लाग्यो। अब किसानहरूले सधैँ गुनासो गर्ने अवस्था आउने, विभाग मातहतका निकाय मन्त्रालयले काम गरेका छौं भन्ने पनि अवस्था आउने, रोग देखियो खेतमा जानेर धान थियो समयमा चाहिँ त्यसको निराकरण किसानले पाउँदैनन्, मल गुनासो सधैँभरि रहिरहने एउटा अवस्था नै छ, मौसमले साथ दिँदैन, किसानले अर्को वर्ष मैले खेती गरूला भनेर आश राख्ने ठाउँ चाहिँ के हो त?
1: यो अब रणनीतिक किसिमको प्रश्नहरू भयो होइन। हामीले किसानहरूलाई भन्दाखेरि सरकारको तर्फबाट इफोर्टहरू प्रयासहरू भएका छन्, केही विगतको अनुभवको आधारमा सुधारोन्मुख पनि छन्, तर अपेक्षाको तुलनामा हुन नसकेको कुरा त यथार्थ हो। आगामी दिनहरूमा अलिकति अब अहिले सुशासनको सन्दर्भ यहाँले हेर्नु भएको छ, अलिकति सरकार चाहिँ मोर एकाउन्टेबल भएको छ, बढी जवाबदेही भएको छ। रासायनिक मलकै सन्दर्भमा यहाँले हेर्नु भने विगतको तुलनामा भएको कमसेकम मल वितरणमा चाहिँ आएको समस्या इन्स्ट्यान्टली समाधान हुन्छ। हरेक प्रदेश स्थानीय तहका फोकल पोइन्टहरू तोकिएका छन्। सिंचाईको लागि पनि हामीले अब अनगोइङ सिंचाई आयोजना छिटो कम्प्लिट गर्नलाई प्रयास भइरहेको छ सिंचाई विभागबाट, अनि भएका आयोजनाहरूको पूर्ण क्यापेसिटीमा चलाउनको लागि विभागले समन्वय गरिरहेको छ। कतिपय चाहिँ विभाग अथवा मन्त्रालय वा समग्र सरकारकै डोमेनभन्दा बाहिर भएका विषयहरू पनि छन्। जस्तो रासायनिक मलको उपलब्धता भनेको चाहिँ अलिकति इन्टरनेसनल कन्टेक्स्ट पनि जोडियो, त्यसमा सरकारको प्रयासहरू भएको छन्। तर सरकारले के भने यसको कृषि समग्र कृषि क्षेत्रलाई, कृषिमा पनि धान उपज क्षेत्रलाई प्राथमिकतामा राखेको, यसको मूल्यसँग जोडिएको विषय अहिले सहयोग कार्यसूचीमा पनि 90 ख हेर्नुभयो भने समयमा मूल्य तोक्ने, बजार सञ्जाल विकास गर्ने, त्यसकारण अब नयाँ सुशासनको परिवेशमा यहाँ किसानको समस्याहरू अलिक छिटो गरी समस्या समाधान हुन्छन्। त्यसको लागि सरकारका सबै निकायहरू र तिनै तहका सरकारहरू यसमा लागि परेका छन्। त्यसकारण अब हाम्रो सन्देश चाहिँ के हुन्छ भने आगामी दिनहरू बेटर नै हुन्छन् भन्ने हो।
2: उसो भए जहाँनिर जुन बेला चाहिँ किसानहरूले क्षति बेहोर्नुपर्छ त्यति बेला त्यो क्षतिको परिपूरण भरण अब विगतमा अवस्था जस्तो होला कि नहोला? विगतमा त तपाईँहरूले धेरै 3-4 महिनासम्म पनि किसानलाई समयमा राहत पुर्याउन नसकेको अवस्था पक्कै हो।
1: अब यो क्षतिपूर्ति र राहत सम्बन्धी चाहिँ अब सरकारको हिसाबले त अब हामी पनि जोडियौँ, तर यसको लागि छुट्टै एउटा निकाय होइन, विपद प्राधिकरण छुट्टै निकायको रूपमा रहेको हामीले। अब हामी विभागको हिसाबले त विगतमा पनि त्यो 78 सालको कार्तिकमा भएको लस होस् वा अस्ति जुन गत वर्ष हाम्रो असोज र कार्तिकमा भएको, हामीले तथ्याङ्कहरू सबै प्रदेशको समन्वयमा कम्पाइल गर्यौं अनि यति क्षति भएको रहेछ भनेर भन्यो पनि, तर त्यो राहत वितरण गर्ने अथवा त्यो क्षतिपूर्तिको व्यवस्थापन निकाय चाहिँ अर्को फरक निकाय हुँदाखेरि त्यहाँनिर चाहिँ अलिकति थप समन्वय आवश्यक देखिया छ। र यसमा चाहिँ अलिक यो राहत र क्षतिपूर्तिको जिम्मा जिल्लाको हाम्रो प्रमुख जिल्ला अधिकारी रहने समिति नै छ र स्थानीय तहहरूले आफ्नो स्रोतको उपलब्धता अनुसार गर्न सक्ने छँदैछ। त्यसमा हामीले एकरूपताको लागि तथ्याङ्कहरू कम्पाइल गर्ने र एउटा आवश्यक पर्यो भने विधि मापदण्डहरू बनाउने काममा सहयोग गरे पनि छौं। तर अब राहतै वितरण गर्ने संघीय निकायबाट भन्ने चाहिँ हामीले गत वर्ष पनि तथ्याङ्कहरू सार्वजनिक गर्यौं, त्यसको सम्बन्धित निकायमा त्यसको विवरणहरू पनि दियौं, प्रदेश र स्थानीय तहलाई आवश्यक पर्ने नीति नियम मापदण्डमा सहजीकरण गरेका छौं। त्यसकारण अब यो चाहिँ तुरन्तै क्षति भइहाल्यो भने तुरन्तै त्यसको राहत आइहाल्छ भनेर यो संघीय निकायले कमिट गर्दैन। तर एउटा के भने बिमाको प्रावधान हुन्छ नि, यसको चाहिँ कार्यान्वयनमा अलि बढी जोड गरेका छ हामीले। क्षति हुनु छ त्यसकै क्षतिको विभिन्न अरू जोखिमहरूको रक्षा वरण गर्नकै लागि भनेर सरकारले
2: व्यवसाय किसानसँग अलि बढी जोडिने कुरा,
1: व्यवसायिक 80% सरकारले त्यो लगभग सबै बालीमा छ, त्यो धान गहुँ मकैदेखि लिएर 26-27 बालीहरूमा हामीले गरिरहेका छौँ भने त्यो बिमामा आबद्ध हुनको लागि चाहिँ हाम्रो बढी जोड रहन्छ। किसानहरूलाई हाम्रो अनुरोध चाहिँ के हो भने क्षति भइसकेपछि त्यसको क्षतिपूर्ति वा राहत भन्दा त्यो क्षति अब विभिन्न कारण लगभग सबै कारणले भएको क्षतिको लागि चाहिँ बिमा मार्फत हामी 100% उहाँहरूले चाहिँ त्यो दाबी पाउने अवस्था भन्छ र त्यसको चाहिँ प्रिमियम बाबतको 80% सरकारले दिएको छ। 1,00,000 तपाईँको कुनै बालीको बिमा गर्नुभयो भने त्यसको 5% हुन्छ, त्यसको 80% सरकारले 4,000 त सरकारले बिहोरिरहेको छ भने चाहिँ 1,00,000 तपाईँ 1,000 मात्रै बर्डन भइरहेछ किसानलाई भने त्यसमा चाहिँ अलिक बढी जोड दियो भने त्यसले 1,000 कन्ट्रिब्युसनले 1,00,000 भोलि क्षति भइहाल्यो भने पनि दाई भुक्तानी पनि अवस्था बन्छ भने त्यसमा बढी जोड दिनु पर्यो। बिमाको दायरा विस्तार गर्नेमा नै सरकारको जोड छ, न कि भोलि क्षति भएपछि त्यसको चाहिँ राहत र क्षतिपूर्ति बढी। अब राज्यले हेरी हामीसँग स्रोत सीमित छ नि, त्यो राज्यले धेरै ठूलो राहत र क्षतिपूर्तिमा धान्न पनि सक्दैन। यद्यपि क्षति भइसकेपछि त्यसको परिपूर्ण गर्नको लागि त विभिन्न प्रयासहरू सरकारले आफ्नो नाम गर्छ, तर त्यो अवस्था आउन नदिनुको लागि बिमालाई प्रभावकारी रूपमा लैजाउँ भन्ने नै संघीय सरकारको जोड छ। अहिले हामी अर्को सालदेखि प्रदेश स्तरबाट यो बिमा कार्यक्रम कारण हुँदैछ, थप नजिक हुँदैछ, यसको चाहिँ भोलि बिमा लेख जारी गर्नेदेखि लिएर बिमा भुक्तानीसम्मको प्रक्रिया चाहिँ प्रदेशमा जाँदा सहजकरण हुन्छ। त्यसकारणले चाहिँ यो क्षतिको हकमा अलिकति त्यो क्षति न्यूनीकरण गर्नको लागि, रक्षावरण गर्नको लागि बिमामा नै जोड गर्नुपर्छ भन्ने हाम्रो नीति रहेको छ।
2: कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेल यो कुराकानीमा हामीसँग हुनुहुन्छ। हामी कार्यक्रमको अन्तिमतिर पनि छौं। मनसून देशका धेरै ठाउँमा सबैतिर लगभग सक्रिय भएको अवस्था छ र यस वर्ष कमजोर रहला भन्ने एउटा पूर्वानुमान पनि छ। धान खेतीमा किसान व्यस्त हुँदै गर्दा अहिले खेती गर्ने किसानहरूले धानको चाहिँ बिमा गर्न सक्नुभयो? उसो भए
1: सक्नुहुन्छ, एकदमै सक्नुहुन्छ। हुन्छ धानको धान मात्र होइन अधिकांश तरकारी फलफूल बालीहरूको अहिले हामी नयाँ नयाँ आएको ड्रागन फ्रुट किवी लगायतका बालीहरूको पनि बिमा गर्न गरिरहेका छौँ बिमा गर्न प्रेरित गरिरहेका छौँ र बिमामा सरकारले 80% कसैको बिमा लेख जारी गर्दाखेरि 50 लाखसम्म खास गरी साना मध्यम किसानहरूलाई नै हितमा राखेर हामी 50 लाखसम्म जम्मै बिमाङ्क कायम भएको हकमा 80% दिइरहेका छौँ अलि व्यावसायिक बढी बिमाङ्क आउने 50 लाखभन्दा माथिको हकमा चाहिँ हामी 50% जान सकिन्छ भनेपछि करिब 80% सरकारले बिहोर्ने त्यो भार सरकारले बिहोर्ने भएको हुनाले भोलि सम्भावित जोखिमलाई न्यूनीकरण गर्नको लागि पनि बाली बिमामा आकर्षित हुनलाई नै विभाग समग्र मन्त्रालय अथवा संघीय निकायको त्यो अनुरोध रहेको छ
2: भनेको किसान पालिकामा पुग्नुपर्ने हो
1: यसको यसमा चाहिँ सहजीकरण स्थानीय तहले गर्न सक्छ तर के 14 निर्जीवन बिमा कम्पनीहरू छन् उहाँहरूले अभिकर्ताहरू राख्नु भएको छ कृषि प्राविधिकहरू पनि त्यसमा जोडिन्छन् उहाँहरूले चाहिँ आफू बिमा गर्न इच्छुक भएको जानकारी सम्बन्धित स्थानीय तहमा दिनुभयो भने ती बिमा कम्पनीका प्राविधिकहरू वा बिमा अभिकर्ताहरू उहाँहरूकोमा पुगेर यद्यपि अब यहाँ केही बिमा कम्पनीहरू चाहिँ अलि भौगोलिक लगायतको कारणले गर्दाखेरि पुग्न त्यति इन्ट्रेस्ट गर्नु भएन भने गुनासो हामीसँग आएको छ तर हामी त्यसलाई सम्बोधन गर्दै गइरहेका छौँ उहाँहरूको दायित्व हो त्यो जानुपर्छ उहाँहरूले कोही किसान बिमा गर्न इच्छुक हुनुहुन्छ भने सम्बन्धित बिमा कम्पनीलाई खबर गरेपछि उहाँको आधिकारिक एजेन्ट वा प्राविधिकले गएर बिमा गरिदिन्छ त्यसको चाहिँ सरकारले दिनुपर्ने प्रिमियम बाबतको भुक्तानी सरकारले गर्छ त्यस कारणले यसमा 14 निर्जीवन बिमा कम्पनीहरू अहिले छन् उहाँहरूले गरि पनि रहनु भएको छ यद्यपि हामीले अपेक्षा गरे जस्तो हुन सकेको छैन र धानमा पनि बिमा गर्न सकिन्छ
2: भनेको फेरि पनि जोडे मैले अहिले धान खेती गर्दै गरेका किसानले ढुक्कसँग पछि क्षति हुने अवस्थामा चाहिँ क्षति भइहाल्यो भने पनि परिपूर्ण पाउने गरी अहिले बिमा गर्दा हुन्छ
1: एकदमै त्यसको एउटा कार्यविधिले व्यवस्था गरेको छ निर्देशिकाले व्यवस्था गरेको छ त्यसको लगाएको 15 दिनभित्र चाहिँ त्यो गरिसक्नु पर्ने प्रावधान छ जे होस् त्यो बिमा गर्ने जुन नियमनकारी निकाय नेपाल बिमा प्राधिकरणले जारी गर्ने निर्देशिकामा उल्लेख भएको प्रावधान अनुसार तोकिएको समयभित्र बिमा गर्नुभयो भने 100% त्यो भोलि क्षति भयो भने दायी भुक्तानी लिन सकिन्छ त्यसमा विभागले सहजीकरण गर्ने गरेको पनि छ दायी भुक्तानीमा कहीँ कतै समस्या भयो भने त्यसकारण भोलि अब यो मौसमजन्य कारण जलवायुजन्य कारणले गर्दाखेरि भोलि क्षति हुन सक्छ त्यस कारणले गर्दाखेरि अहिले नै हामी आम किसानहरूलाई अनुरोध के हो भने धानमा चाहिँ अलि यो खास गरी तरकारीमा फलफूलमा बिमा गर्ने प्रवृत्ति छ र धानमा चाहिँ अलि त्यति धेरै अब यो यसमा किन के क्षति हुन्छ र अथवा यसको धेरै अब धेरै रिटर्न पनि नहुने यो अलि सामाजिक र सांस्कृतिक कारणले गर्दा धान लगाउने अलिक कमर्सियल्ली कम छ त्यो हिसाबले होला विगतको तुलनामा बढ्दै त छ तर स्टिल किसानहरूले धान
0: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै
3: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ
4: डाक्टरद्वारा दिइने सेवाहरू
5: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा
4: अनुहार हड्डी भाँचिएको जोड्ने
5: दाँतको एक्सरे सेवा
4: सामान्य तथा जटिल दाँत निकाल्ने
5: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा
4: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई
5: मेसिनबाट जरेदेखि दाँत फरिने
4: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार
5: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार
4: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार
5: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
5: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा
6: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराहीदान दीपज्योति अस्पतालको 20 मिटर माथि फोन 082562707
5: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
7: विशेषज्ञ डाक्टरी सेवाहरू
5: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
8: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
7: नोज अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
7: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ
5: सम्पर्क फोन 082590079 मोबाइल नम्बर 98478010030 र 98229454555
9: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
10: डाक्टरद्वारा दिइने सेवाहरू
9: सुगर रोग सम्बन्धी उपचार,
10: हर्मोन सम्बन्धी समस्याको उपचार,
9: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: बिरामी जाँच निमिति यही असार 28 गते आइतबार
12: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 0985904010, मोबाइल नम्बर 9847828913 र 9905912871।
13: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
14: सीता के भयो तिमीलाई, घुम्चोएर बसेछौ?
15: के हुनु नि, बिहे भएको 6 वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रै मरिसक्यो।
14: के कुरा गर्छ तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
15: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
16: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
17: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
16: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सडक विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
18: सक्कु बुढी बुबा, दाई बाबा, दादु भैया, दिदी बाबु उक्र लौ खबर सुनी,
19: सक्कुजे लौ खबर सुनी,
18: 300 सैया की संजीवनी टीचिंग अस्पताल, आप अपने कनक सेवा में,
19: आप बिराम पर्ल से दुर्वा करक लाग डान से बाहर जाए पर्ना,
18: छुट्टी छुट्टी से भारी हो सक्कु मेरा खुरवागक बिरुवा करक लाग ई संजीवनी टीचिंग अस्पताल हन सक्कु जन समझी।
19: हमार संजीवनी टीचिंग अस्पताल के सेवा करना असिन्दर के बा,
18: ओपीडी सेवा, भर्ना सेवा,
19: सक्कुमेरिक ऑपरेशन सेवा,
18: आईसीयू सेवा, रेडियोलॉजी सेवा,
19: अस्पताल के रात दिन 24 घंटा इमरजेंसी लैब और फार्मेसी सेवा। सम्पर्क करना अस्पताल के ठेगाना
18: संजीवनी टीचिंग हॉस्पिटल, घोराई उपमहानगरपालिका, ओडा नंबर 3, बरगदुआ, दाङ। सम्पर्क फोन नम्बर 9709065225,
19: 0825911101,
18: 5911102,
19: 0825911103,
18: 5911104 ओ 5911105।
20: मध्यपश्चिम ट्राङ्क चेक, यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्समा देवा भुसालको नमस्कार। आधुनिक सूचना र प्रविधिको तीव्र विकास तथा बढ़दो प्रयोगका कारण परम्परागत चिठी पत्र लेखन संस्कृति दिनानुदिन ओझेलमा पर्दै गएको छ। ईमेल म्यासेज र सामाजिक सञ्जालको भीडमा हराउँदै गएको यस ऐतिहासिक लेखन परम्पराको संरक्षण गर्न र विद्यार्थीहरूमा लुकेर रहेको सृजनात्मक लेखन क्षमताको विकास गर्ने उद्देश्यले सल्यानमा प्रतियोगिता सम्पन्न भएको छ। जिल्ला हुला कार्यालय सल्यानको आयोजनामा कपुरकोट गाउँपालिका वडा नम्बर 4 किमुसौर स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा बिहिबार पत्र लेखन प्रतियोगिता तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो। प्रतियोगितामा विद्यार्थीले प्रविधिको कीबोर्ड छोडेर हातमा कलम समात्दै आफ्ना भावना, विचार र सृजनात्मक अभिव्यक्तिलाई पत्रका माध्यमबाट कागजमा उतारेका थिए। प्रतियोगितामा कक्षा 10 की विनिता राणा प्रथम, कक्षा 12 की पूजा बस्नेत द्वितीय र कक्षा 12 की हेमा बस्नेत तृतीय भएको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किमुचौरले जनाएको छ। यसैगरी कक्षा 8 की मेनिसा सेन र कक्षा 12 की करिना महतरा सान्तना पुरस्कारबाट सम्मानित भएका थिए। जिल्ला हुला कार्यालयका प्रमुख चिन्तामणि रेग्मीले विद्यार्थीमा नेपाली भाषाप्रतिको लगाव, सृजनशीलता र लेखन संस्कृतिको विकास गर्न यस्ता प्रतियोगिता प्रभावकारी हुने विश्वासका साथ कार्यक्रम आयोजना गरिएको बताउनु भएको छ। बितेका 24 घण्टामा 2042 सवारी साधन सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट राज्य कोषमा रू 13,33,000 राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको 56, नियम विपरीत राइड सेयरिङ गरेको 121, संकेत पत्ती उल्लंघनकर्ता 87 र तीव्र गतिमा सवारी साधन हुइकाएका 173 जनालाई कार्यवाही गरिएको हो। यसैगरी लेन अनुशासन पालना नगर्ने 128, निषेधित क्षेत्रमा हर्न बजाउने 87 जना र सड़क पेटीमा पार्किङ गर्ने 85, एकतर्फी सड़कमा सवारी चलाउने 56 र अन्य सवारी नियम पालना नगरेका 1,249 जनालाई कार्यवाही गरिएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले 82,00,000 मूल्य बराबरको सुन र चाँदी बरामद गरेको छ। गएको असार 16 गते जुत्ता, प्यान्ट, साडी र अन्य कपडामा रहेको भनी लुकाई छिपाई ल्याइएको अवस्थामा बरामद गरिएका ती सुन जस्तो देखिने धातुको गरगहना र सुन चाँदी जस्तो देखिने धातुको गरगहनालाई बिहिबार काठमाडौँ सुन चाँदी व्यवसाय संघ क्षेत्र पार्टीमा परीक्षण गराउँदा सक्कली सुन र चाँदी भएको पुष्टि भएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। विज्ञप्ति अनुसार बरामद गरिएको सुनको कुल परिणाम 285.178 ग्राम रहेको छ, जसको बजार मूल्य 67,34,350 कायम गरिएको छ। यसैगरी चाँदीको कुल परिमाण 3 किलोग्राम 914.650 ग्राम रहेको, जसको मूल्य 14,38,043 रहेको छ। बरामद गरिएको सुन र चाँदीको जम्मा कुल मूल्य 81,72,393 रहेको प्रहरीले जनाएको छ। वैध रूपमा खरिद गरिएको सुन र चाँदी भन्सारबाट ल्याउने कानून सुविधा हुँदाहुँदै गार्मेन्टका सामान भनी लुकाई छिपाई कुरियर मार्फत ल्याउन लागि अवस्थामा उक्त परिमाण धातु बरामद गरिएको थियो। बरामद गरिएको सुन र चाँदीका विषयमा थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा पठाई थप प्रक्रिया अगाडि बढ़ाइएको विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक एसपी राजकुमार सिलवालले जानकारी दिनुभयो। र दैलेखमा हिजो गाड़ी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचान खुलेको छ। ज्यान गुमाउनेमा कालीकोटको पचाल झरना गाउँपालिका 9 का 35 वर्षीय जोखे तिरुवा रहेको प्रहरीले जनाएको छ। भीड़मा अचेत अवस्थामा फेला परेका उहाँलाई दैलेखको दुल्लो अस्पतालका डाक्टरले मृत घोषणा गरेका हुन्। कर्णाली राजमार्गको दैलेख सड़क खण्डमा दुर्घटना भई कर्णाली नदीमा खसेको यात्रुवाहक गाड़ी हालसम्म भेटिएको छ। यहाँ सशस्त्र प्रहरी बल नेपाल नम्बर 6 महेश्वरी वाहिनी मुख्यालय सुर्खेतको 6 गोताखोरको टोलीले गाड़ीको खोजबिन गरिरहेको छ। पानीको सतह बढ़ेको र वर्षापछि आएको बारीले पानी धमिलो हुँदा गाड़ी खोज्न नसकिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक जयराज
सापकोटाले जानकारी दिनुभयो। सुर्खेत बस पार्कबाट बिहान छुट्दा गाड़ीमा पाँचजना सवार रहेको भनिए पनि संख्या एक नभएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गाड़ी कर्णाली नदीमा डुबेको ठाउँ प्रहरी चौकीको पातलडाको 3 किलोमिटर उत्तर पर्छ र जिल्ला प्रहरी कार्यालय दैलेखबाट 50 किलोमिटर पश्चिमतर्फ रहेको छ। हवस्त, बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिम पाइप वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्राली, जीबी रोड खोराहीदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98578-32-819 र 98578-32-223।
5: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
8: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
9: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: फेरि एक पटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीघर रोड, छोराही दाग,
10: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98-4-77-27-977
11: र 98-5-78-30-6-89।
12: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
13: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराही हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
12: डाक्टरद्वारा दिइने सेवाहरू: ठुला मानिसमा देखिने खोकी, दम खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला वा टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
14: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार।
15: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
14: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाल। फोन नम्बर 082-5-68-18-17 र 98-78-35-643।
16: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
17: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रचना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सिटीभिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
16: हाम्रा विशेषताहरू:
1: आधुनिक प्रयोगशाला,
16: अत्याधुनिक सर्वेक्षण उपकरण,
1: अनुभवी प्रशिक्षक,
16: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
1: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
16: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
1: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
16: आजै रजेना टेक्निकल कलेज घुराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
17: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावी रजना टेक्निकल कलेज घोराई 18 रजना दान।
16: सम्पर्क फोन नम्बर 082-562-204।
17: सम्पर्क मोबाइल नम्बर 98578-3672 र 98699-64848।
11: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
18: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
19: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
18: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
19: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
18: हुलासले बनाउँदैछ परिवार एक साथ।
20: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
21: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
20: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
22: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64643 र 98578-53825।
23: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचोली आयुर्वेद क्लिनिक घोराईदाङमा।
24: उपचार हुने रोगहरू पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
23: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
24: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
23: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसा पोल्ने, दुख्ने,
24: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
23: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
20: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686-61694।
25: होइन महिला, लखर लखर कहाँ हिँडिस्?
26: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
25: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
26: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
25: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो घरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
26: ल ल काका, गइहाले म।
27: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
26: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
27: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98498-87741।
28: भर्ना सम्बन्धी सूचना।
29: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
28: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
16: सम्पर्क फोन नम्बर 082-563-133,
0: मोबाइल नम्बर 9847802983 र 9765226686।

0: से हंस खेली है साईली गौ समाज लेके भान्छन् सिम पानी सिमले कुरा बुझ तिमले है साईली गौ समाज लेके भान्छन्
1: अतारको परमा पुछौ भने मर्म

कति बच्चो माई त आजै चुराउ साइ त हे साइली अनि मौका छ पौला

মায়ার চুমো পানি রানী আছো ভানী।

गही खेत को कुलो पानी आउँछ ठुलो हेसाइले छाताले पानी थाम्दैन बर्खा मासको पानी गर्छ आउने जानी हेसाइले छाताले पानी थाम्दैन मैले बोल्या बोली हो बन्दुकको गोली हेसाइले आठेसी कुट काम्दैन

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज एंड ओजोनाइज प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल डाङगाली नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्

रेट सकत्र नो इट लाइक फ्रो राशि थापा फ्रम टू एन्ड फ्रो साथ यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

0: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
1: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
0: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
2: शुद्ध महका लागि कहाँ जाने त?
3: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
2: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
4: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
5: सम्पर्क मोबाइल नम्बर 9858831840 र 9848204040।
4: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पाइल फिस्टुला फिसर स्तनमा आएको गाँठागुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
0: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
4: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
0: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
8: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
9: फोन नम्बर 0825 63 479
8: मोबाइल नम्बर 98494 67 487

0: Buy a network, buy one, gift one free offer. Ma, 3 महिना को 125 Mbps internet. 2700 में खरीद कर दा. Free internet package. नया चरण को लागी gift करने मौका. सफल referral ma, आपने लागी 1 महिना free internet. Buy a net. अब सबै connected.
1: भर्ना खुलियो.
2: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सीओईएम नेपालगञ्जमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
2: हाम्रा विशेषताहरू:
1: उत्कृष्ट शैक्षिक वातावरण,
2: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
1: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
2: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
3: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगञ्ज 10 चितल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
4: सम्पर्क फोन 081-536-086
1: र मोबाइल नम्बर 98480-96600, 98580-36086 र 98481-72073।

0: हाल्नु
1: लेट्स गो 6.9 इन्चको शानदार डिस्प्ले एआई पावर्ड क्यामेरा 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 प्रो मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार
2: मध्यपश्चिम जाइन्ट चेक यति बेला बिहानको 10 बजेको छ।

0: बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवावसालको नमस्कार। संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको आज अपरान्ह 1:15 बजे हुने बैठकमा आर्थिक तथा बजेट सम्बन्धी विधेयक र विनियोजन विधेयकमाथिको छलफललाई प्राथमिकता दिएको छ। संसद सचिवालयका अनुसार बैठकमा राष्ट्रिय सभाका सचिव तुलबहादुर कडेलले आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबल गर्ने कार्यसूची रहेको छ। त्यसपछि विनियोजन विधेयक 2083 अन्तर्गत उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि वन तथा वातावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय तथा रक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि समूहीकृत रूपमा छलफल हुनेछ। यसै गरी राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शीर्षकमाथि पनि छलफल हुने कार्यसूचीमा उल्लेख गरिएको छ। कृषि वन तथा वातावरण मन्त्रालयले बर्ड फ्लूमा प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशु सेवा विभागलाई रू 50 करोड़ निकासा गरेको छ। मन्त्रालयले बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा नष्ट गरिएका पन्छी अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि उक्त रकम विभागलाई उपलब्ध गराएको हो। बर्ड फ्लूबाट आर्थिक नोक्सानी बेहोरेका किसानलाई राहत स्वरूप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग रकम माफ गरेको थियो। विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले निकासा भएको रकम पीड़ित किसानलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिनुभयो। विभागका अनुसार बर्ड फ्लू संक्रमण देखिएका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे प्लान्ट, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपुरमा करिब 7 लाख पन्छी, 11 लाख अण्डा र 3 लाख किलो दाना नष्ट गरिएको थियो। यसबाट रू 70 करोड़ बराबरको क्षति भएको थियो। बर्ड फ्लू रोग नियन्त्रण 4 संशोधन 2074 अनुसार प्रमाणित क्षतिको विवरणका आधारमा नष्ट गरिएका पन्छी, पन्छीजन्य पदार्थ तथा पन्छी उत्पादन सामग्रीको मूल्याङ्कन गरी सम्बन्धित धनीलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गरिएको छ। आधुनिक सूचना र प्रविधिको तीव्र विकास र बढ़दो प्रयोगका कारण परम्परागत चिठी पत्र लेखन संस्कृति दिनानुदिन ओझेलमा पर्दै गएको छ। इमेल, म्यासेज र सामाजिक सञ्जालको भीड़मा हराउँदै गएको यस ऐतिहासिक लेखन परम्पराको संरक्षण गर्न र विद्यार्थीहरूमा लुकेर रहेको सृजनात्मक लेखन क्षमताको विकास गर्ने उद्देश्यले सल्यानमा प्रतियोगिता सम्पन्न भएको छ। जिल्ला हुला कार्यालय सल्यानको आयोजनामा कपुरकोट गाउँपालिका वडा नम्बर 4 किमुचौर स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा बिहिबार पत्र लेखन प्रतियोगिता तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो। प्रतियोगितामा विद्यार्थीले प्रविधिको किबोर्ड छोडेर हातमा कलम समात्दै आफ्ना भावना, विचार र सृजनात्मक अभिव्यक्तिलाई पत्रका माध्यमबाट कागजमा उतारेका थिए। प्रतियोगितामा कक्षा 10 की विनिता राणा प्रथम, कक्षा 12 की पूजा बस्नेत द्वितीय र कक्षा 12 की हेमा बस्नेत तृतीय भएको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किमुचौरले जनाएको छ। यसै गरी कक्षा 8 की मेनिसा सेन र कक्षा 12 की करिना महतरा सान्तवना पुरस्कारबाट सम्मानित भएका थिए। र सरकारले पेट्रोलियम पदार्थको निर्बाध बिक्री वितरणमा व्यवधान गर्ने, पेट्रोल पम्प बन्द गर्ने व्यवसायीलाई 3 लाखदेखि 10 लाख रूपियाँसम्म जरिवाना र 5 देखि 15 दिनसम्म इन्धन वितरण रोक्का गर्ने कानूनी व्यवस्था गरेको छ। नेपाल आयल निगम संचालक समितिले पेट्रोलियम पदार्थ विक्रेता नियमावली संशोधन गरी यो प्रावधान राखेको हो। पेट्रोल पम्पका कारण अस्ति बुधबार देशभर इन्धन बिक्री वितरण असहज भएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीको निर्देशनमा निगमनले विनियमावली जरिवाना र बिक्री वितरण रोक्का गर्ने कानूनी प्रावधान गरेको हो। संशोधित विनियमावली अनुसार पम्प बन्द गर्ने व्यवसायीलाई 3 देखि 10 लाख जरिमाना रूपियाँसम्म र 5 देखि 15 दिनसम्म पेट्रोल डिजेल वितरण रोक्का हुने उद्योग मन्त्रीको स्वकीय सचिवालयले जनाएको छ। पेट्रोलियम पदार्थ विक्रेता विनियमावली दफा 29(1)मा विक्रेताले नोजल सुखा ड्राई गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सिर्जना गर्न नहुने भन्ने वाक्य थप गरिएको छ। यो कसरमा पहिलो पटकलाई 3 लाख रूपियाँ जरिमाना र 5 दिनसम्म इन्धन आपूर्ति रोका, दोस्रो पटकलाई 6 लाख रूपियाँ जरिमाना लिए 10 दिन आपूर्ति बन्द तथा तेस्रो पटकमा 10 लाख रूपियाँ जरिमाना र 15 दिनलाई आपूर्ति बन्द गर्ने प्रावधान राखिएको छ। हवस् त, बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ, बाथरोग एण्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोड तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू,
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
2: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने,
3: छालामा बाघहरू आउने कपाल झर्ने,
2: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
2: बारम्बार गर्भपतन भएमा,
3: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
2: बिना कारण शरीरको तौल घटेमा,
3: ढाड दुखेमा, कम्मर दुखेमा,
2: गाउट तथा युरिक एसिडको समस्या,
3: बारम्बार आँखा रातो भएमा,
2: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
3: लामो समयदेखि छाला कडा भएमा,
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
3: युवा अवस्थामा पक्षघात भएमा,
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा,
3: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: फोन नम्बर 0825916770,
2: मोबाइल नम्बर 98578343। परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।
4: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ।
5: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुल्लासको पापड।
4: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
5: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस।
4: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
6: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
7: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908447, 0825908447।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेको।
10: स्वास्थ्यले
9: ल काका गइहाले म
11: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498887741।
12: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
13: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
14: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ?
13: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
14: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
13: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
14: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
13: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ।
15: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
16: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
15: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी, दम खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
13: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिवार।
17: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन,
13: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाङ। फोन नम्बर 0825562023, 98478-18617 र 98478-35643।

0: सम्झे
1: उहाँको किडनी खराब भएको रहेछ।
0: उपचारको लागि सहरतिर लग्नु पर्ने हुन्छ।
2: सानी
3: हजुर
2: यसो बुवामा पनि ख्याल गर्दै है।

0: किसानहरूलाई भ्याइ नभ्याइसक्यो ती ठाउँहरूमा रोपाई भइरहेको होला है, कति त हाम्रो रेडियो सुन्दै पनि काम गरिरहनु भएको छ, कति ठाउँमा चाहिँ गाउँ बस्तीमा त एक ठाउँमा बजाएको रेडियो परसम्म पनि सुनिन्छ होइन, कति खेतकै गरामा बसेर पनि कार्यक्रम सुन्दै मजा लिइरहनु भएको होला, किनभने असारको बेला रेडियोमा असारका भाकाहरू गुन्जिन्छन् भन्न पनि सुन्नुहुन्छ। यतिखेर अब एउटा गीत हामी प्रत्यक्ष छौँ नि त्यतिखेर होइन, थोरै गुनगुनाउन असारकै भाका,
1: असारकै भाका। हाम्रो अब यो गीत चाहिँ शब्द पनि एकदम नै राम्रो मिठो लेख्नु भएको छ भिनाजुले होइन, अब जहिले पनि खालि हजुर पक्कै पनि अब जहिले पनि त्यस्तो एकदम नै मन छुने खालको शब्द लेख्नुहुन्छ, अनि मलाई यो गीत मध्येमा सबैभन्दा मन परेको शब्द गाउँछ है त। हामीले जतिसुकै कमाए पनि जतिसुकै भए पनि बाउ आमाको काख भन्दा ठुलो हाम्रो लागि केही हुँदैन नि त होइन, त्यो शब्द छ त्यो मेरो भागमा परेको छ।
0: त्यो घरदेश छोडेर परदेश जाँदाका कुराहरू छन् कि क्या हो,
1: घरदेश छोडेर परदेश जाँदाको शब्दहरू पनि छन्, अनि मलाई चाहिँ अलिकति सबैभन्दा मन परेको शब्द छ म त्यही
0: गाउँछु। हामी सरलाई असाध्यै मन परेको यो मौलिक असारे घाँसे गीत भित्रको एउटा टुक्का यतिखेर सरुकै आवाजमा सुनाउँदैछौ।
1: कमाइ निला खाउ बाबामाको काखा भन्दा ठुलो के छ र, सोचै के फेरि बुझिल्याउँदा खेरि भन्दा ठुलो के छ र, बेला भन्दा अघि भागे भन्दा बढी पाउने के नै रे छ र, गए पनि बर्मा सँगै जान्छ कर्म पाउने के नै रे छ र।
0: अब चाहिँ यतिखेर हामी टेक्निकल सपोर्टमा काठमाडौँबाट ईशा धमला हुनुहुन्छ, अनि देशैभरका रेडियोबाट हामीलाई साथीले साथ दिइरहनु भएको छ, र यतिखेर हामी यो कार्यक्रमलाई एसडी केटीएम मार्फत पनि केटीएम एसडी मार्फत पनि तपाईँले मजाले हाम्रो भिडियोलाई हेर्न सक्नुहुन्छ। आज सरु र चन्द्रमणिसँगको यो वार्तालापलाई अब चाहिँ ध्यान गरौं, यतिखेर मौलिक घाँसे गीतलाई हामी प्रस्तुत गर्छौं, त्यसपछि आउँछौ कार्यक्रमलाई सुन्दै रहनुहोला।
2: कमलो मनको हाम्रो

छोडेर गाउँघर सात समुद्र पर धन कमाउने आशैमा

0: छुरु घरे तेरो मार्ने होइन यी लाठेहरू के हेरेर बस्छन् भने झिकन घाँसे जुवारी
1: म गाउँ छोडेर विदेश गएको भएर मलाई सत्र हाने जस्तो छ म भन्छु ल पख ल यस्तो जवाफ मलाई आइसक्यो
2: बाध्यताले गएको मै मुगलानी भएको
3: देशैभरका रेडियोबाट हेर्नुहोस् त मजाले इन्द्रणी सुनिरहनु भएको छ अनि रेडियोमा मजाले असारे यो घाँसे गीत बजिरहेछ र आजको हाम्रो अतिथि सरु गौतम अनि स्वरबद्ध गर्ने कलाकार चाहिँ राजेश ढकाल सरोज लामिछाने अनि कोपिला वाइबा हुनुहुन्छ यो गीतको सर्वत्र बजारमा छ राजेश ढकाल अफिसियलबाट अडियो र भिडियो भएको छ शंकरा डिजिटलमा यो गीत रेकर्ड भएको छ मिलन श्रेष्ठको निर्देशनमा राजेश ढकाल सरोज लामिछाने सरु गौतम कोपिला तामाङ पशुपति दहल रामेश्वर ढुङ्गाना सन्तोषी ढुङ्गाना अनि सुरज नेपाल रोशन नेपाल दीपक नेपाल लगायतका धेरै कलाकार साथीहरूले चाहिँ यो गीतमा अभिनय गर्नुभएको छ यो गीतको अब सोधिहालौँ न होइन यो कहाँ भएको यसको चाहिँ छायाङ्कन
4: हाम्रो नुवाकोट
3: नुवाकोटको कुन ठाउँमा
4: नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर 4 कि समथिङ कतिमा हाम्रो मिलन श्रेष्ठ निर्देशक हुनुहुन्छ नि
3: उहाँकै गाउँघरमा कस्तो रह्यो त्यहाँको सुटिङ अनि त्यो खेत्रोपाई गर्दै गर्दा अब त्यहाँबाट ठुलो फाँड छ नि त कस्तो भयो त्यहाँको रोपाई
4: रमाइलो भयो दाइ पहिला पनि हाम्रो पहिलो गीत पनि हाम्रो त्यहीँ नै सुटिङ भएको थियो होइन यसपालि पनि त्यहीँ भयो एकदम नै रमाइलो उहाँको त्यहाँको आमा दिदी बहिनीहरू एकदम नै
3: प्रतिक्रिया
4: ए पोहोर साल त किन आउनु भएन भन्नुभएको थियो पोहोर साल चाहिँ हामी अर्को नुवाकोटै गएको थियौँ तर अर्को ठाउँमा यसपालि त्यही ठाउँमा गयौँ अनि उहाँहरूले कति सम्झिरहेको थिए ओहो भेट्न पाइयो खुसी लाग्यो भनेर उहाँहरू एकदम नै एक्साइटेड
3: फेरि अब यहाँले गाउने यो गीत चाहिँ अहिले पछिल्लो समयकै यी खालका गीतहरू चाहिँ घाँसै गीतहरू भन्ने बित्तिकै कार क्षेत्र आसपासमा चाहिँ असाध्यै भनौँ होइन मन पराउनुहुन्छ कि हुन त यो गीतहरूलाई सबै ठाउँका आफ्नै गीतहरू छन् होइन पश्चिमतिरको चाहिँ घाँसे गीत पनि त्यस्तै छ सुदूरपश्चिमतिर भनौँ आफ्नै परम्परा अनुसार गाइन्छन् तर यी यस्ता तपाईँले गाउनु भएका गीतहरू चाहिँ काठ क्षेत्र आसपास र काठमा चाहिँ असाध्यै रुचाइन्छ
4: अनि मैले बुझे अनुसार दाइ मैले अब पूर्व पश्चिम सबै अब सबैजनासँग प्रतिक्रिया लिँदाखेरि चाहिँ उहाँहरूलाई पनि मन परेको छ हाम्रो यो असारे गीत चाहिँ अब तीनवटै गीत मैले तीनवटै गीतमा चाहिँ अब पूर्व पश्चिमतिरको मान्छेहरूलाई कस्तो खालको प्रतिक्रिया आउँछ भनेर
3: सोद्धाखेरि
4: त्यसैले उहाँहरूले चाहिँ मन पराउनु भएको छ अब हाम्रोतिरको चाहिँ अलिकति फरक खालको हुन्छ भनेर भन्नुहुन्छ होइन तर जोस राम्रो छ भनेर रेस्पोन्स चाहिँ राम्रो छ
3: राम्रो आएछ जोस अब अर्को वर्षको लागि होइन अहिलेदेखि सोच्दा फरक पर्दैन किनभने यो गीतले भ्युज आफ्नो ठाउँमा छ तर चर्चाको हिसाबले जुन एउटा लोकप्रियता हासिल गर्नु पर्थ्यो जुन एकचोटि सुनिसकेपछि जनजीव्रमा झुन्डिनु पर्ने थियो त्यो झुन्डिसकेको छ
4: पक्कै पनि अब जतिले हेर्नु भएको छ जतिले सुन्नु भएको छ राम्रो प्रतिक्रिया आएको छ त्यही नै ठुलो
3: सबैभन्दा ठुलो प्रतिक्रिया कलाकारको लागि त्यही नै हो यतिखेर मेरा प्यारा प्यारा साथीहरू हामीलाई सुन्दै अनि हेर्दै हुनुहुन्छ तपाईँले मौलिक असारे घाँसे गीत असार 16 सर्च गरेर मजाले हेर्नुहोला रोपाईको बेला यो त मजाले असार साउन भदौमै हेर्नुपर्छ होइन यो बेलासम्म तपाईँले हेर्नुपर्छ हेर्नको लागि हामीले तपाईँलाई आग्रह गरिसकेका छौँ अब सरु गौतमका बारेमा अन्य धेरै जानकारीहरू थाहा पाउन मन छ तपाईँलाई हुन त अन्य बसाईमा पनि तपाईँले थाहा पाइरहनु भएको छ तर श्रोता दर्शक होइन कति नयाँ बढ्नु भएको हुन्छ कतिलाई थाहा नहुन सक्छ आफूलाई मनपर्ने कलाकारले गाएका गीतहरू अनि उहाँका ती गीतहरू सुन्दै गर्दा उहाँका बारेमा धेरै कुराहरू बुझ्न पाए हुन्थ्यो नि भन्ने त धेरैलाई हुन्छ होइन अब अलिकति सरुको पृष्ठभूमि सुनौ न
4: अब मेरो जन्म चाहिँ काभ्रे पलानचोक जिल्ला रुसी गाउँपालिका वडा नम्बर 7 भएको हो सानैदेखिको स्कुल पढ्दादेखि नै अब गीत संगीतमा चाहिँ रुचि भएको भनौँ न अझ सानोमा त माई फ्युचर एम्बिसन इज टु बी अ हिरोइन म हिरोइन बन्छु भन्ने थियो
3: गायिका
4: भने
3: हिरोइन
4: त बनेको छु तर सानो बेलामा एउटा हुन्छ नि म यो बन्छु भनेर फिल्महरू हेर्ने त्यसपछि एक्टिङहरू गर्ने यो गर्छु भन्ने थियो अनि जब यो 62-63 को
3: जना
4: हाम्रो त्यो के अटो लेख्ने चलन थियो हजुरलाई याद छ हाम्रो पालामा अटो लेख्ने चलन थियो अनि साथीहरूले 9-10 पढ्दाखेरि तेरो हिरोइन हुने सपना पूरा होस् भनेर म अहिले पनि शुभकामना दिएको धेरैजना छ म त्यो हेर्छु अनि कहिले काहीँ आफै एक्लै पढेर मुस्कुराउँछु पनि होइन तेरो यो हुने सपना पूरा होस् भन्नुहुन्थ्यो अनि 62-63 को जनआन्दोलनमा चाहिँ मैले बनेपामा लोकतान्त्रिक गीत गाएको गएको थिएँ, त्यहाँ म जिल्ला फर्स्ट पनि भएको थिएँ होइन। अनि त्यही क्रममा चाहिँ हाम्रो आदरणीय दाई हुनुहुन्छ रामरी नेउपानी, काभ्रेकै सिङ्गर हुनुहुन्छ, उहाँले चाहिँ मेरो बुवा मम्मीलाई नानीको भोकल एकदम राम्रो छ, उसलाई चाहिँ गायिका बनाउनु पर्छ भनेपछि म अब सानै थिएँ, ओहो मेरो त राम्रो रहेछ क्यारे, मैले त म गायिका बन्नुपर्छ भनेर मेरो हिरोइनपट्टि दिमाग नगएर
3: त्यसपछि
4: म त गाउन सक्ने
3: हौसला
4: दिनुभयो त्यो आन्दोलनको टाइममा, गीत गाएर फर्स्ट पनि भयो, त्यसपछि सबैजनाले राम्रो प्रतिक्रिया दिएपछि भर्खरको सानो सानो फुच्ची मान्छे मलाई त झन् हौसला मिल्यो, त्यहाँबाट पत्रकारहरू आउने, इन्टरभ्यू लिने, पत्रिकामा फोटोहरू छाप्ने गरेपछि त ओहो ल मैले गर्नुपर्छ, अब मैले गीत गाउनै पर्छ, मेरो राम्रो रहेछ कि क्या हो भन्ने भयो। काठमाडौँ आए
3: त्यसपछि
4: यात्रा सुरु भयो।
3: काठमाडौँमा अब हुन त काभ्रे र काठमाडौँको दूरी लामो छैन, एकदम अब हामी त भाग्यमानी भन्नुपर्छ, किनभने देशको एउटा राजधानी, यो राजधानीबाट नजिकै रहेको जिल्ला होइन, अनि त्यही जिल्लामा जन्मिएर काठमाडौँ आउनको लागि त्यति सङ्घर्ष त गर्नु परेन होला होइन, फुत्त गाडी चढ्यो, फुत्त दुई चार घण्टामा काठमाडौँ आइ नै हालिन्थ्यो
4: होइन,
3: त्यो खालको अवस्था थियो। अब ग्रामीण परिवेश, त्यो रोसी, अनि काठमाडौँको यात्रा, गीत गाउने क्रमहरू, जब तपाईँले त्यो लोकतान्त्रिक गीत एउटा गाइसकेपछि पाएको सफलता, अनि त्यहाँ दिने गायकहरूले दिनुभएको, कलाकारहरूले दिनुभएको हौसलाका कारण आज सरु गौतम नेपाली गीत सङ्गीतको क्षेत्रमा स्थापित गायिका हुनुभएको छ
4: होइन,
3: अलिकति त्यो विगत र यहाँसम्म आइपुग्दाखेरि ओहो भन्ने खालको त्यस्तो केही कुराहरू छ
4: लाग्छ नि। अब मैले त्यो एक्सपेक्टेसन नै राखेको थिइनँ, म गायिका बन्छु भन्ने त मेरो सोच नै थिएन, त्यो मेरो सोच भन्दा बाहिरको कुरा हो होइन। अनि अब अहिले त्यो आन्दोलनबाट आएँ काठमाडौँ आइसकेपछि ललित कलामा
3: हजुर
4: त्यहाँ त्यस पछाडि, अनि छुट्टै म फेरि यता कन्या कलेज दिल्ली बजार त्यहाँ पनि पढेँ होइन। अनि अब यो हुँदै जाँदाखेरि अब गीतहरू
3: सालतिरको कुरा हो,
4: 65-66 सालको कुरा हो। त्यस पछाडि अनि त्यतिखेर त मैले जब 62-63 आन्दोलन हुँदा त म स्कूल पढ्दै थिएँ, मैले थिएन त्यतिखेर त लोकतान्त्रिक गीत गाएको थिएँ, अनि त्यसपछि त म एसएलसी दिएर आउनु पर्यो नि त काठमाडौँ, त म यी काभ्रे रोसीबाट नै त्यतिखेर चाहिँ गीत गाएँ, अनि एसएलसी दिएर काठमाडौँ आउँदा त्यस्तै 65-66 सालतिर होला, अनि गाएँ, अनि अब अहिले जे छु जस्तो छु खुसी लाग्छ। पहिलो गीत चाहिँ मेरो नरेन्द्र प्यासीसँग अपार माया हाम्रो कहिले पनि आधुनिक गीत थियो, दुई मुटुको साता जुनीभरि छुट्दैन भन्ने हाम्रो किरण बाबु पुन अहिले राष्ट्रिय नाचघरको जीएम पनि हुनुहुन्छ, उहाँ दाईले चाहिँ त्यो म्युजिक सिक्ने क्रममा चाहिँ मेरो आवाज सुनेर उहाँले चाहिँ लोकगीत मात्र लेख्नुहुन्थ्यो, अनि म फेरि लोकगीत स्टार्टिङमा म लोकगीतबाट होइन म आधुनिक गीत नै मन पराउँथे कि, अनि आधुनिक गीत भने चाहिँ दाईले मेरो लागि आधुनिक गीत लेखिदिनु भएको थियो, अपार माया हाम्रो कहिले पनि टुट्दैन, दुई मुटुको साथ किरण बाबु पुनको शब्द संगीत मेरो, र म त्यतिखेर भाग्यमानी नै भन्छु किनकि नरेन्द्र
3: दाईसँग पहिलो गीत दोस्रो चाहिँ किरण बाबु पुनसँग
4: पहिलो गीत नै किरण बाबु पुनको हजुर उहाँले नै लेख्नु भएको अपार माया हाम्रो
3: गीत चाहिँ नरेन्द्र प्यासीले अब त्यो बेलामा नरेन्द्र प्यासी भन्ने बित्तिकै उहाँका गीतहरू असाध्यै चलेका
4: गीत गाउन पाउनु मेरो भाग्यको कुरा थियो दाई होइन त्यतिखेर, अनि मलाई कति अब मान्छेहरूले कसरी गाउन सक्छ यति सानो फुच्चीले, यो त अर्कैलाई ल्याएर गाउनुपर्छ, कसलाई गाउनुपर्छ भन्नुभएको थियो, म कहिले स्टुडियो नछिरेको मान्छे, मलाई मान्छेहरूले बाहिर त्यसरी गाङगुङ गाङगुङ गर्दाखेरि मलाई डर पनि लागिरहेको थियो, स्टुडियोभित्र छिरे एकचोटि त म गाउन नसकेर एकछिन बाहिर पनि निस्केँ, अनि एकछिन पछाडि म सधैँ भगवान भन्ने अनि भगवान सम्झेर भित्र गएर गाएँ, त्यो गीतलाई धेरैजनाले मन पराउनु भएको छ।
3: रेकर्डेड गीतमा अहिलेका सांस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुनको शब्द र सङ्गीतमा पहिलो गीत तपाईँले रेकर्ड गराउनु भयो, त्यसपछि रेकर्डेड गीतहरूको क्रम शुरू भयो त्यही गीतलाई आम श्रोता दर्शकले असाध्यै मन
4: पराइदिनु भयो,
3: त्यसपछि अर्को गीत निकाल्ने हौसला त बढी नै हाल्यो,
4: दोहोरी
3: गीत चाहिँ कहिलेबाट गाउनु भयो कि गाउनु भएन?
4: दोहोरी गीत चाहिँ अब मेरो भिनाजु नै गायक हुनुहुन्छ होइन, अनि नानी गाउनुपर्छ भनेर भन्नुहुन्थ्यो भिनाजुले, अहिले पनि मलाई दोहोरी गाउन सिक भन्नुहुन्छ, तर सिकी पनि रहेको छु तर फर्काउन मलाई आउँदैन, अनि अब यही हो भिनाजुले लेखेको गीतहरू चाहिँ अब रेकर्डेड गरेर चाहिँ गाएको छु, तर मलाई एकदम नै मनपर्छ, अनि भिनाजुले नै गाउनुपर्छ भने पछाडि भिनाजुसँग नै सहकार्य गरेको दुई वर्ष वर्ष जति भयो,
3: दुई वर्ष भयो। त्यसपछि चाहिँ लगातार लोकदोहोरी गीतहरू पनि गाउन
4: गाइरहेछु।
3: त्योभन्दा अगाडि चाहिँ आधुनिक गीतहरू
4: गाउँथे नि,
3: सरुको यो क्षेत्रमा प्रवेश, त्यसपछि निरन्तरता,
4: आधुनिक
3: पके भने एउटा कलाकार भइसकेपछि सबै खालका गीतहरू गाउन सक्नुपर्छ, त्यो खुबी सरुमा छ होइन, र त सबै खालका गीतहरू गाइरहनु भएको छ। अब यो सँगसँगै यात्रा गर्दै गर्दा तपाईँले भन्नुभयो अब त्यो स्टुडियोका कुरादेखि लिएर होइन गाह्रो अप्ठ्याराका कुरादेखि लिएर त्यसपछि भगवान्लाई ढोगेर गाउन गइसकेपछि त्यो सफलता भएको कुरादेखि लिएर होइन यहाँसम्म आउँदा धेरै आरोह अवरोहहरू त पार गर्नु नै भयो होला होइन, कतिको गाह्रो साह्रो रहेछ यो क्षेत्रमा टिक्न र बिक्नको लागि चाहिँ।
4: अब गाह्रो त भइ नै हाल्छ दाइ होइन, त्यतिखेर अब भर्खर म काठमाडौँ आएको, त्यहाँमाथि फेरि हाम्रो आफ्नै फ्यामिली बिजनेस पनि थियो, बिजनेसलाई पनि हेर्न पर्थ्यो, म्युजिक क्लास पनि जानु पर्थ्यो, अनि अब गीत गाउँदाखेरि चाहिँ अब त्यतिखेर त्यस्तो भयो होइन, अनि त्यसपछि गीत रिलिज भइसके पछाडि अहिलेको जस्तो युट्युबमा खोलेर हेरेर आउँदैन थियो, अनि त्यो
3: एफएमहरूमा
4: गीत बज्नु पर्थ्यो, अनि
3: सीआरबीटीको
4: जमाना थियो, अनि बिहान 7:30 बजेबाट कुर्नु पर्थ्यो, ल मेरो प्रोमो बज्दैछ है भनेर सबैजनालाई जानकारी गराउँथे, अनि त्यो प्रोमो एउटा फोटो त्यसरी घुमेको त्यतिखेरको रमाइलो एकदम नै सम्झिन्छु म। अनि मेरो बुवा चाहिँ गाविस सचिव हुनुहुन्थ्यो पहिला होइन, अनि अब छोरीले गीत गाएको भनेपछि त्यतिकै पनि प्राउड फिल भइहाल्छ, मोबाइलमा रिङटोन त्यो फोन गर्दाखेरि अपार माया हाम्रो कहिले पनि टुट्दैन, मेरो छोरीले गीत गाएको छ भनेर साथीहरूलाई भन्नुहुँदो रहेछ अब धुलखेलमा अफिस आउँदाखेरि, अनि म कति धेरैचोटि कल गर्छु, 15-20 चोटि कल गर्छु, नानी त फोन नउठाए भन्नुहुँदै गीत सुनाउनको
3: लागि
4: त्यतिखेर त्यो जमानाको त्यो सम्झिँदाखेरि अहिले एकदम नै त्यो कस्तो जमाना पा अहिले अब होइन धेरै टेक्नोलोजीहरू आए, अब अहिले त गीत सर्च गर्ने बित्तिकै हामी देख्न
3: सकिहाल्छौँ,
4: त्यति बेलाको एकदम रमाइलो मलाई एकदम नै कस्तो रमाइलो लाग्छ त्यो क्षण
3: सम्झिँदा,
4: महत्व पनि थियो नि दाइ गीत सङ्गीतको बारेमा धेरै महत्व थियो नि,
3: धेरै जीवनमा साथीहरू पाउँछौ तर त्यो स्कुल पढ्दाका साथीहरू जस्तो जति नजिक बनाउन खोजे पनि पाइँदैन र त्यो अपनत्व हुँदैन रे, त्यस्तै हामीले सुरुवाती दिनहरूमा जुन संघर्ष गर्दाखेरि जुन हामीले सुख दुःखहरू गरेका थियौं होइन, अनि त्यो बेलाको जुन महत्व थियो होइन, आज प्रविधिको विकास भएको छ, अहिलेको तत्कालको तत्काल अहिले नै गीतहरू निकाल्न सक्ने अवस्था,
4: सबै कुराहरू छिटै प्राप्त पनि हुन्छ,
3: प्यारो भनेको चाहिँ त्यही नै रहेछ
4: पक्कै पनि। दशैंकै कुरा गरौं न, अब दशैंमा के भन्छ अरे, अब चिउरा आयो हाम्रो घरमा भन्ने, नयाँ लुगा आयो भन्ने, त्यस पछाडि त्यतिखेर अब पैसा गनेको गनेको कति
3: महत्व,
4: नयाँ पैसाको कति महत्व, त्यो पैसा गनेको गनेको तँलाई कति
3: नयाँ लुगा लगाउन पाइन्छ भन्ने, त्यसको
4: देउसी खेल्न जान्थ्यौँ हामी, देउसी खेलेर आएको त्यो मकै छोडाएर त्यो चामल दिएको पैसाले त्यसको कति रमाइलो हुन्थ्यो नि, तर आज म आफै कमाउन सक्छु होइन, तै पनि त्यो जस्तो रमाइलो त्यो जस्तो खुसी छैन, त्यो सायद कसैलाई पनि छैन होला,
3: सबैलाई खड्किन्छ जस्तो लाग्छ। त्यही भएर पनि हामीले ओल्ड इज गोल्ड भन्छौ नि त होइन, पुरानो हुँदै जान्छ तर त्यसको महत्व बढ्दै जान्छ के, त्यस्तै नै हुन्छ भनेपछि ती पलहरू ती यादहरू त
4: धेरै सम्झिन्छु,
3: त्यसरी नै अगाडि बढिरहनु भएको छ। पक्कै पनि श्रोता, आज मसँग सरु गौतम हुनुहुन्छ, सरु गौतमसँग हामी कुराकानी गरिरहेका छौं, र विशेष गरी अब उहाँको बारेमा मैले तपाईँलाई भनिसकेँ, तपाईँले पनि धेरै थाहा पाइसक्नु भएको छ, अब अलिकति योभन्दा अगाडिका गीतहरूको कुरा गरौं न होइन, जस्तै योभन्दा अगाडि दुईवटा गीतहरू, योभन्दा अगाडिको 82 असारमा कुन ल्याउनु भएको थियो,
4: असार 15
3: नै थियो, अनि 81 असारमा चाहिँ
4: नै 81 चाहिँ असार 15 हो, अनि 82 चाहिँ मौलिक घाँसे गीत असारे गीत भन्ने
3: असारे गीत, अनि हाम्रो त्यो बेलाका प्रधानमन्त्री केपी शर्मा ओलीले
4: 81 हजुर हजुर
3: त्यो शेयर गर्दाको पलहरू सुनौ न, त्यसपछि हो देशका प्रधानमन्त्रीले चाहिँ गीत शेयर गर्नुभयो भन्ने कुरा आयो होइन, त्यसपछि त्यसले चर्चा परिचर्चा पायो, जसरी अहिले सम्मानीय प्रधानमन्त्री बालेन्द्र शाहले जुन खालको कुराहरू शेयर गर्नुहुन्छ होइन, तत्काल त्यसले
4: रेस्पोन्स
3: पाउँछ भने, त्यो बेला पनि तपाईँहरूको त्यस्तै भएको थियो नि त,
4: भएको थियो असार 15 दिन
3: शेयर
4: गर्नुभएको थियो होइन केपी शर्मा ओलीजीले, अनि त्यस पछाडि सबैतिरबाट चाहिँ मलाई ओहो ल तिम्रो गीत त शेयर भयो भनेर जति पनि
3: सुन्ने
4: मान्छेहरू हुनुहुन्छ नि उहाँहरू सबैजनाले मलाई पठाउनु भयो, अनि मैले गएर हेरेँ युट्युबमा गएर हेर्दाखेरि उहाँले शेयर गरेको केही समयमा नै भाइरल पनि भयो र त्यो गीत ट्रेनिङमा आउन पनि सफल भएको थियो होइन, अनि जताततै चर्चा परिचर्चा भयो।
3: विगतको वर्षहरूमा सरुको टीम र सरुहरूको गीतलाई चाहिँ देशकै प्रधानमन्त्रीले शेयर गर्नुभएको थियो, हाम्रो मौलिक संस्कृतिसँग जोडिएको भएर, अनि ती बेलाका प्रधानमन्त्री त सेयर गर्नुभयो, अहिलेको प्रधानमन्त्रीले चाहिँ असार पन्ध्रमा सेयर गर्नुहुन्छ कि हुनुहुन्न भन्ने आशा कतिको लागेको थियो,
4: गर्नुहुन्छ कि भन्ने आशा लागेको थियो, अब सायद उहाँ बिजी भएर गर्नु भएन होला
3: भनेपछि त्यो खालको एउटा आशा चाहिँ थियो है,
4: आशा चाहिँ थियो
3: तर सेयर गरिदिनु भएको
4: उहाँले सेयर गरिदिनु भएको भए अझ धेरै दर्शकहरूमा आज पुग्थ्यो होइन, सबैजनालाई थाहा हुन्थ्यो,
3: अहिले पनि केही बिग्रिया छैन, अब कहीँ कतैबाट प्रधानमन्त्रीज्यूको त्यो कानसम्म यी कुराहरू पुग्यो र यो हाम्रो संस्कृति हो असार, अनि असारका गीतहरू चाहिँ ठिक छ प्रधानमन्त्रीज्यूले सरूहरूकै अथवा यो टिमकै गीत सेयर गर्नुपर्छ भन्ने पनि छैन, कुनै असारको एउटा राम्रो मौलिक भाकालाई सेयर गरिदिनु भयो भने चाहिँ असारको प्रमोट हुन्थ्यो होइन, किसानहरूको
4: हाम्रो मौलिक संस्कृति किसानहरूको नि सम्मान हुन्थ्यो, यसलाई जगेर्ना गर्नुपर्छ भन्ने सन्देश पनि जान्थ्यो
3: है, त्यो हिसाबले पनि आशा गरौं। अब युवा प्रधानमन्त्री सबैले रुचाउनु भएको छ बालेन्द्र शाहलाई, अहिले एकदम पपुलर पनि हुनुहुन्छ उहाँ, र अर्को कुरा चाहिँ उहाँ चाहिँ नेपाली किसानलाई चाहिँ माया गर्नुहुन्छ भन्ने हामीलाई लागेको छ, असार गइसकेको छैन, जनतामाझ पुर्याइदिनु भयो भने चाहिँ नेपाली गीत प्रेमी मन र कलाकारहरू पनि आभारी हुने थिए होइन, कहिले हामी हिमालको चाहिँ अपिमाल सेयर गरेको भेट्छौ, कहिले हामी भनौ त्यो चाहिँ अहिले छुर्पीहरूको सेयर गरेको देख्छौ होइन, यी विभिन्न छन् त, त्यसैले आशा गरौं मौलिक असारे घाँसे गीतको यी यस्ता खालका गीतहरूलाई पनि प्रधानमन्त्रीज्यूले सेयर गर्नुभयो भने हामी उहाँलाई फेरि पनि सबैको तर्फबाट धन्यवाद दिनेछौ होइन। अब एकपछि अर्का मौलिक घाँसे गीतहरूको सफलता यहाँले पाइरहनु भएको छ, अब तपाईँलाई अन्य दोहोरी गीतहरू चाहिँ गाउन मन लागेन सर?
4: अन्य दोहोरी गाएको छु नि बिनाजुसँगै, अर्को हेर न जोडा भन्ने गीत गाएको, त्यस्तै
3: जोड्दै थिएँ प्रसङ्ग, मैले धेरै पटक प्रस्तुत गरेको गीत
4: पनि गाएको छु, अनि
3: अन्य जस्तै तपाईँले शुरूआतमा आधुनिक गाउनुभयो, त्यसपछि त्यसमै लत बस्यो, पप गाउनुभयो, लोक पप गाउनुभयो, सबै गाउनुभयो, त्यसपछि भर्खर केही वर्षदेखि मात्र दोहोरी गाउन थाल्नु भयो नि त, त्यो हिसाबले पनि भन्न खोजेको, असारे गीत गाउनुभयो, हेर्न जोडा आयो, अर्को पनि आयो, अब अहिले फेरि मौलिक घाँसे गीत आएछ, यसपछि चाहिँ म दोहोरी नै गर्छु भन्ने छ कि छैन भन्न खोजेको मैले?
4: छ, बिनाजुले बनाइदिइसक्नु भएको छ, त्यो चाहिँ तिम्रो आफ्नै च्यानलको लागि भन्नु भएको छ, त्यो चाहिँ सायद तिज मानिस
3: सरु
4: गौतमबाट आउँछ,
3: जस तयारी अवस्थामा छन्,
4: अब मेरो च्यानल मोनिटाइज पनि भएको छैन, अनि बिनाजुले चाहिँ एउटा लोकगीत बनाइदिँदै हुनुहुन्छ, बिनाजुको र मेरो आवाजमा निस्किँदैछ, त्यो गीतको काम भइरहेछ,
3: काम भइरहेछ, त्यो गीत
4: हजुर
3: कुन चाहिँ छ भनौँ, कस्तो छ त्यो गीत चाहिँ,
4: त्यो गीत पनि
3: गाए पनि कस्तो छ भन्ने,
4: राम्रो छ,
3: हेर्नु जोडा जस्तै छ कि त्योभन्दा अझ राम्रो छ,
4: त्यस्तै छ हजुर,
3: अब हेरौँ जोडा थोरै गुनगुनाउनुहोस् न त, मैले मलाई पनि असाध्यै मन पर, धेरै पटक मैले रेडियोमा गुन्जाएको गीत हो
4: हजुर।

0: दाहालाई यो पनि असाध्यै मन परेको गीत हो।
1: थ्याङ्क यू दाइ।
0: आम श्रोताले नि मन पराउनु भएको छ, हामीले पनि इच्छा धेरै पटक बजाइरहेको गीत हो है। अनि जब हाम्रो यो भनौँ खाली टाइम हुन्छ होइन, त्यो बेलामा पनि हाम्रो साथीहरूले मजाले गीतहरू घन्काइरहनुहुन्छ। म पनि कहिलेकाहीँ रेडियोमा कार्यक्रम पश्चात कहिलेकाहीँ घरमा बसेका बेला श्रोता भन्छु, त्यो बेलामा रेडियो सुन्दा खुबै मजा आउँछ होइन। अनि मजाले गीत बज्दाखेरि चाहिँ त्यो आनन्द आउँछ कि होइन। हामी युट्युबमा गीत सुन्छौँ अनि विभिन्न माध्यमबाट सुन्छौँ, तर रेडियो कार्यक्रम सुनेको जस्तो मजा चाहिँ त्यो गीत सङ्गीतहरू हेरेर नहुँदैछ कि।
1: हो नि त, अब पहिला पहिला शनिबार आउने बित्तिकै साथीसँग मनका कुरा सुन्नलाई लुगा धुँदै धुँदै त्यो त्यतिखेरको हुन्छ नि, कति रमाइलो लाग्थ्यो। काम छिटो छिटो सकेर रेडियो सुन्नुपर्छ भन्ने थियो नि त त्यति बेला, जब त्यहाँ सानोमा स्कुल पढ्दाखेरि त्यतिखेर कस्तो छुट्टै खालको थियो।
0: अब अलिकति मेला र महोत्सवमा पनि सरूलाई धेरै ठाउँहरूमा देख्न पाइन्छ। मैले पनि धेरै ठाउँहरूको मेला महोत्सवमा सरू गौतमको पोस्टरहरू देखिरहेको छु होइन। अहिले पछिल्लो समय कलाकारले त्यति महोत्सवमा ठाउँ पाइएन भन्छन्, तर सरूले चाहिँ राम्रो ठाउँ पाइरहनु भएको छ होइन। मेला र महोत्सवमा चाहिँ कस्तो छ आमदानीको हिसाबले, आम श्रोता दर्शकको हिसाबले, उहाँहरूले दिने मायाको हिसाबले, संस्कृति संरक्षणको हिसाबले कसरी हेर्नुहुन्छ महोत्सवहरूलाई चाहिँ?
1: अब महोत्सवहरूमा पनि जान्छु, अब दर्शक श्रोताहरूको पनि अब राम्रो नै प्रतिक्रियाहरू पाएको छु होइन।
0: त्यो बेला चाहिँ कस्ता गीतहरू बढी माग आउँछन्?
1: त्यसमा चाहिँ अलिकति डान्सिङ खालको गीतहरू नै आउँछ।
0: कस्ता खालको गीतहरू गाउनुहुन्छ तपाईँ?
1: डान्सिङ खालकै गीतहरू गाउँछु,
0: अनि
1: आफ्नै मैले अहिलेसम्म दाइ मैले सुरुका दिनमा पनि मैले अरूको गीत गाएको थिइनँ होइन, मेरो गीतै रेकर्डै नभएको बेलामा पनि मैले गाइनँ। अब मैले सबै अहिलेसम्म मैले आफ्नै गीतहरू मात्र गाएको छु।
0: अब अलिकति मेला र महोत्सवमा गाइने गीत, त्यहाँको श्रोता दर्शकको माया होइन, त्यसपछि वान्स मोर भन्दा फेरि गाउनु पर्ने अवस्था कति ठाउँमा भएको छ?
1: त्यो प्राय धेरै ठाउँमा भएको छ। हुन्छ,
0: अलिक बढी चाहिँ महोत्सवमा यहाँले भने जस्तै डान्सिङ बिटमा पनि कस्ता खालको गीतहरूलाई बढी मन पराउँछन्?
1: अलिकति पप टाइपको, अलिकति अब म्युजिक मजासँगले चाहिँ होइन, एरेन्ज मजाको दमदार खालको एरेन्जलाई, उहाँहरूलाई शब्दसँग मतलब भएन, नाच्ने खालको भयो भयो, अनि अलिकति गीत चलेको गीत भयो भने पुगिहाल्छ।
0: मेला र महोत्सवको लागि अथवा कार्यक्रमको सिलसिलामा कहाँ कहाँ पुग्नु भएको छ?
1: म नेपालको प्राय
2: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
3: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदाङ, फोन नम्बर 082-561-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, मिरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
4: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ, अब यसको उपचारको लागि कहाँ जाने होला?
5: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा दिने सेवाहरू:
6: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
4: बाङ्गा टिङ्गा दाँत मिलाउने,
6: शल्यक्रिया गरेर दाँत निकाल्ने,
4: खाली ठाउँमा दाँत भर्ने,
6: दुखेको दाँत नदुखाई जरैबाट निकालिने,
4: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
6: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
5: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
7: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
5: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
7: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
5: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
7: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
5: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
8: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
5: उपचार हुने रोगहरू:
9: पायल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
5: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
9: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
5: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग
9: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
5: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
9: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
10: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराही 15 बीपी चोक दाङ। सम्पर्क फोन नम्बर 9866 61 694।
11: मध्यपश्चिम जायन्ट ज्याक यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्समा देवा भुसालको नमस्कार। वर्षायाममा हुन सक्ने प्राकृतिक विपत्ति, रोग व्याधि तथा अन्न बालीमा आउन सक्ने संकटबाट जोगिने जनविश्वासका साथ दाङ सहित विभिन्न जिल्लाका थारू समुदायमा परम्परागत धुरिया गुरै पूजा शुरू भएको छ। प्रकृति पूजक समुदायका रूपमा परिचित थारू समुदायले पुस्तौंदेखि प्रकृतिसँग सह अस्तित्वलाई जीवनशैलीका रूपमा आत्मसात गर्दै यो सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै आएका छन्। दमनीशरण गाउँपालिका तीन हेकुलीका गुरूवा खुशीराम चौधरीका अनुसार हरेक वर्ष जेठ वा असार महिनामा वर्षायाम शुरू हुनु अघि गाउँका सबै घरधुरीका मूल सदस्य भुयारथान देवीथानमा भेला भएर सामूहिक रूपमा धुरिया गुरे पूजा गर्ने चलन छ। उहाँका अनुसार यो पूजा धार्मिक आस्थामा मात्र सीमित नभई गाउँको सुरक्षा, मानव स्वास्थ्य, पशुपक्षी, अन्न बाली र प्राकृतिक सन्तुलनसँग जोड़िएको परम्परागत विश्वास हो। पूजामा परम्परा अनुसार सुंगुर र चल्लाको बलि चढ़ाइन्छ। पूजा सम्पन्न भएपछि गाउँमा विशेष सामाजिक अनुशासन लागू गरिन्छ। मादल, ढोल लगायतका बाजागाजा बजाउन रोक लगाउने प्रचलन आज पनि कायमै छ। थारू समुदायमा धुरिया गुरेपछि बाजा बजाए वर्षा नपर्ने, खडेरी पर्ने, अन्नबाली सुक्ने तथा प्राकृतिक असन्तुलन निम्तिने जनविश्वास रहिआएको छ। त्यसैले खेतीपाती सम्पन्न भएपछि गरिने अर्को धार्मिक अनुष्ठान हारिया गुरे सम्पन्न नभएसम्म मादल तथा अन्य बाजा

सहयोगमा आयोजित सम्मेलनको उद्घाटन परदेश उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम नेउपानेले गर्नु भएको हो। उहाँले बौद्ध सम्पदाको संरक्षणलाई पर्यटन विकाससँग जोडेर अघि बढ़ाउनु पर्ने उल्लेख गर्दै यस्ता अन्तर्राष्ट्रिय सम्मेलनले लुम्बिनीको पहिचान विश्व समुदायमा अझ सशक्त रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। सम्मेलनमा नेपाल सहित भारत, चीन, श्रीलंका र फिनल्याण्डका बौद्ध विद्वान, सम्पदा विज्ञ, अनुसन्धानकर्ता तथा शिक्षाविद्को सहभागिता रहेको छ। लुम्बिनी क्षेत्रमा बौद्ध सम्पदाको संरक्षण, अन्तर्राष्ट्रिय प्रवर्धन तथा दिगु पर्यटन विकासका सम्भावना बारे सम्मेलनमा गहन छलफल हुने आयोजकले जनाएको छ। दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा लुम्बिनी क्षेत्रमा सुशासन प्रवर्धन, बौद्ध सम्पदाको संरक्षण तथा दिगु पर्यटन विकासका उपाय बारे विभिन्न देशका विज्ञले एक दर्जन अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। सम्मेलनका प्रमुख वक्ता प्राध्यापक डाक्टर नरेशमान बज्राचार्यले लुम्बिनी केवल बुद्धको जन्मस्थल मात्र नभई मानव सभ्यताका लागि शान्ति, करूणा र सह अस्तित्वको विश्वव्यापी सन्देश बोकेको पवित्र भूमि भएको बताउनु भएको छ। र संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको आज अपरान्ह 1:15 बजे हुने बैठकमा आर्थिक तथा बजेट सम्बन्धी विधेयक र विनियोजन विधेयकमाथिको छलफललाई प्राथमिकता दिइएको छ। संसद सचिवालयका अनुसार बैठकमा राष्ट्रिय सभाका सचिव तुलबहादुर कणेलले आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबल गर्ने कार्यसूची रहेको छ। त्यसपछि विनियोजन विधेयक 2083 अन्तर्गत उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि वन तथा वातावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय तथा रक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि समूहीकृत रूपमा छलफल हुने भएको छ। यसै गरी राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शीर्षकमाथि पनि छलफल हुने कार्यसूचीमा उल्लेख गरिएको छ। एघार बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 99 4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको
2: मेडम दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्याएको यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 082-563-775
2: सम्पर्क नम्बर 98-478-26873
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
5: नेपाली जुत्ता घर
8: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% बम्पर छुट
8: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ
8: सम्पर्क मोबाइल नम्बर 98-577-71-546
9: होइन भाइला लखर लखर कहाँ हिँडिस्
10: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि

0: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला चाहिँ बाबु
1: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
0: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
1: ल ल काका गइहाले म
2: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
3: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
2: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 9849987741
4: डाक्टर आउने बारे सूचना
5: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स खोराहीमा
4: डाक्टरद्वारा दिइने सेवाहरू
5: पुरानो भन्दा पुरानो दम आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जी खोकी टीबी क्षयरोग छातीको संक्रमण पुरानो निमोनिया छाती दुख्ने रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार
4: सास फेर्न गाह्रो हुने छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
3: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ
6: बिरामी जाँच्ने मिति असार 20 गते शनिबार
7: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
6: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 9847597193 र 9818899028 राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युई द्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला
6: प्रवेश परीक्षा मिति 2083 यही असार 27 गते
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ
6: सम्पर्क फोन नम्बर 0825526601 सम्पर्क मोबाइल नम्बर 9578335990 9578331684 र 9578332770
4: तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला
8: यो दाँत दुख्यो
9: दाँत छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने होइन
8: अस्ति भर्खर त औषधि गरेको 20 को 19 भएको होइन
9: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
9: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ
10: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
11: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
10: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
12: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाँगाटिङ्गा दाँत झुलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटिरा आउने गिजाबाट रगत आउने गिजा सुनिने मुख गन्दाउने मुखमा सेतो दबा आउने लगायतका समस्याहरूको भर्पर सक्नुपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
7: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
11: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
7: 98-41-68-46-46।
11: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
13: सीता के हो तिमीलाई घुम्छ र बेसी छौ
14: के हुने?
13: बिहे भएको छ, छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
14: के कुरा गर्छ तिमीले?
13: हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ। त्यसै आश्चर्य हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ। त्यही भएर ढुक्क भएर त्यही जाऊ।
14: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
15: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
2: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
15: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-4-78-43-572।
16: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।

0: 6.9 को शानदार डिस्प्ले AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्न बारम्बार
1: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोड तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू बिस्तारै जोर्नीहरू र औँलाहरू बाँगिँदै जाने हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने छालामा दागहरू आउने कपाल झर्ने शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा बारम्बार गर्भपतन भएमा कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटेमा ढाड दुखेमा कम्मर दुखेमा गाउट तथा युरिक एसिडको समस्या बारम्बार आँखा रातो भएमा फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सोरियासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा सबै समस्याको समाधान हुन्छ आउनुहोस् बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ फोन नम्बर 0825 91 670 मोबाइल नम्बर 98578 43 123 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: उहिले पुर्खादेखि चली आएको रीति हो, यो रीतिलाई हामीले छोड्नु हुन्न। आउन साथी हो, माया गर्छौं, जाउँ झुमौं र सँगसँगै

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन, बिरिबार अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5383-414
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था छारे रोग मिर्गी निन्द्रा नलाग्ने रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
4: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार
5: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाँझोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
3: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-5163-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700
6: होइन भाइला लखर लखर कहाँ हिँडिस्
7: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
6: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
7: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाऊ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
7: ल ल काका गइहाले म
8: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
9: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
8: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498-87741

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम चाङ च्याक, यति बेला मध्याहको 12 बजेको छ।
2: सबैभन्दा पहिले मुख्य खबर। आज 6 जिल्लामा बाढ़ीको जोखिम। दिउँसोभन्दा राति ठूलो पानी पर्ने, मुहानमा ढल पसेपछि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द, बर्ड फ्लू प्रभावित किसानलाई क्षतिपूर्तिका लागि 50 करोड़ रकम निकासा, क्षतिको 75% उपलब्ध गराइने, औषधि आपूर्ति श्रृंखलामा सुधार गर्न विभागको 6 बुँदे निर्देशन, उत्पादक तथा पैठारीकर्ताले आधिकारिक विक्रेतासँग लिखित सम्झौता गर्नुपर्ने, कंगोमा इबोला संक्रमण तीव्र बन्दै उपचार परीक्षणका लागि क्लिनिकल ट्रायल शुरू, र अल्जेरियालाई हराउँदै स्विजरल्याण्ड विश्वकपको अन्तिम 16मा प्रवेश। नेपाल खबरमा अब पूरा खबर। कृषि वन तथा वातावरण मन्त्रालयले बर्ड फ्लूबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशुसेवा विभागलाई 50 करोड़ निकासा गरेको छ। मन्त्रालयले बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा नष्ट गरिएका पंक्षी अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि यो रकम विभागलाई उपलब्ध गराएको हो। बर्ड फ्लूबाट आर्थिक नोक्सानी बिहोरेका किसानलाई राहत स्वरूप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग रकम माग गरेको थियो। विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले निकासा भएको रकम पीड़ित किसानलाई क्षतिको 75% उपलब्ध गराइने जानकारी दिनुभयो। विभागका अनुसार बर्ड फ्लू संक्रमण देखिएका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, प्लाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौन र नवलपरासीमा झण्डै 7 लाख पंक्षी, 11 लाख अण्डा र 3 लाख किलो दाना नष्ट गरिएको छ। आज कास्की, पर्वत, म्याग्दी, बर्दिया, कैलाली तथा आसपासका जिल्लामा बहने ससाना नदी तथा खोलाहरूको बाफ उल्लेख्य रूपमा बढ़ने सम्भावना रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। ती क्षेत्र तथा आसपासका नदी तथा खोलामा पानीको सतह बढ़न सक्ने र आकस्मिक बाढ़ीको जोखिम रहेको महाशाखाले जनाएको छ। नदी किनार, खोल्सा तथा डुबान हुन सक्ने क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहन तथा अनावश्यक रूपमा नदी तर्ने वा नदी आसपास जोखिमयुक्त क्रियाकलाप नगर्न समेत महाशाखाले आग्रह गरेको छ। यसैबीच आज दिउँसोको तुलनामा राति ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागमा रातिको समयमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै दिउँसो देशका हिमाली पहाड़ी तथा तराईका धेरै ठाउँमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ, तर राति भने हिमाली र पहाड़ी भूभागमा वर्षाको सम्भावना धेरै छ। विशेष गरी कोशी प्रदेश र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा तथा लुम्बिनी प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले नदी नाला आसपास पहिरो जाने क्षेत्र तथा सड़क यात्रामा निस्कदा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। यस्तै मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढ़ी पसेपछि काठमाडौँ उपत्यकामा आपूर्ति भइरहेको पानी अस्थायी रूपमा बन्द भएको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयूकेएलका प्रवक्ता वीरबहादुर चन्दका अनुसार मेलम्चीको मुहानमा पानी धमिलो भएपछि प्रशोधन प्रक्रियामा समस्या आउँदा मेलम्चीबाट सुन्दरी जलको प्रशोधन केन्द्रमा प्रवाह हुने पानीको आपूर्ति अस्थायी रूपमा रोकिएको हो। वर्षाले मुहानमा पानी अत्यधिक धमिलो भएको छ। गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्व निर्धारित वितरण तालिका अनुसार पानी आपूर्ति सञ्चालन गरिने उहाँले बताउनुभयो। तर लगातार वर्षा भइरहेको खण्डमा भने पानी आपूर्ति केही समय रोकिने भएको छ। औषधि व्यवस्था विभागले औषधि आपूर्ति श्रृंखलामा सुधार गर्नका लागि 6 बुँदे निर्देशन जारी गरेको छ। व्यवस्था विभागका निर्देशक निमित्त महानिर्देशक शिवानी खड्गीले देशमा औषधि आपूर्ति श्रृंखला सुधार गर्न र बजारलाई व्यवस्थित गर्न स्वदेशी औषधि उत्पादक पैठारीकर्ता, थोक विक्रेता तथा खुद्रा विक्रेतालाई कार्यान्वयनका लागि निर्देशन जारी गरिएको जानकारी दिनुभयो। निर्देशन अनुसार सबै स्वदेशी उत्पादक तथा औषधि पैठारीकर्ताहरूले आफ्ना आधिकारिक थोक विक्रेतासँग लिखित सम्झौता गर्नुपर्नेछ। लिखित सम्झौता बिना कुनै पनि औषधि आपूर्ति वा बिक्री वितरण गर्न निषेध गरिएको निर्देशनमा भनिएको छ। आज पनि सुन चाँदीको भाव बढेको छ। सुनको भाव तोलामा 7,200 रूपियाँले बढेर 2,90,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको भाव हिजो पनि बढेको थियो। हिजो सुनको भाव तोलामा 6,200 रूपियाँले बढेर 2,83,500 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि बढेको छ। चाँदीको भाव आज तोलामा 165 रूपियाँले बढेर 4,625 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 180 रूपियाँले बढेर 4,450 रूपियाँमा कारोबार भइरहेको थियो। हिजो पनि चाँदी तोलामा 180 रूपियाँले बढेको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा रसुवागढ़ीको मितेरी पुलबाट गाड़ी चल्न शुरू, पर्यटन क्षेत्रमा लगानी विस्तार हुने क्रम तीव्र लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले 6 जिल्लामा बाढ़ीको जोखिम दिउँसोभन्दा राति ठूलो पानी पर्ने बर्ड फ्लू प्रभावित किसानलाई क्षतिपूर्तिका लागि 50 करोड़ रकम निकासा लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। चिनिया प्राविधिकहरूले परीक्षण सम्पन्न गरेपछि चार दिनपछि रसुवागढ़ी नाकाको मितेरी पुलबाट गाड़ी सञ्चालन हुन थालेका छन्। नेपालको उत्तरी नाका रसुवागढ़ीमा रहेको मितेरी पुलबाट आवागमन दुई दिनका लागि रोकिने भनेकामा पुल परीक्षण गरी चार दिनपछि सञ्चालनमा ल्याइएको हो। गएको वर्षको असार 24 गते लेहेन्दे खोलामा आएको बाढ़ीले सिमेन्टको मेसिनरी पुल बगाएपछि तत्काल आवाजातका लागि बेली ब्रिज निर्माण गरिएको थियो। बेली ब्रिज वर्षायामका लागि उपयुक्त छ कि छैन भन्ने परीक्षणका लागि चिनिया पक्षले गाड़ी सञ्चालनमा केही समय रोक लगायो। पुलको सफलतापूर्वक परीक्षण सम्पन्न गरी गाड़ी आवागमन हुन थालेका इलाका प्रहरी कार्यालय टिमुरेले जनाएको छ। नेपालमा विदेशी पर्यटक आगमन बढ़दै जाँदा तारे होटल तथा रिसोर्टमा लगानी पनि उल्लेखनीय रूपमा विस्तार भएको छ। पर्यटन विभागका अनुसार अहिले देशभर 350 तारे स्तरका होटल तथा रिसोर्ट सञ्चालनमा छन्, जुन गएको वर्षको 335 तुलनामा केही वृद्धि हो। तीमध्ये 29 पाँच तारे होटल रहेका छन्। अहिले सञ्चालनमा रहेका तारे होटल तथा रिसोर्टमा 16,613 कोठा र 26,285 उपलब्ध छन्। काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी, भैरहवा, नेपालगंज, भद्रपुर लगायतका प्रमुख पर्यटकीय गन्तव्यमा स्वदेशी तथा विदेशी लगानीमा नयाँ होटल तथा रिसोर्ट खोल्ने क्रम बढ़िरहेको विभागले जनाएको छ। अब विदेशको खबर। अफ्रिकी देश कंगोमा फैलिएको इबोला प्रकोप झन भयावह बन्दै गएको छ। अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका महानिर्देशक जिन कसयाले अहिलेको प्रकोप विगतका इबोला महामारीहरूको तुलनामा संक्रमण र मृत्युदर दुवैका हिसाबले निकै तीव्र रहेको चेतावनी दिनुभएको सिन्वाले जनाएको छ। कंगो सरकारले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार जून 30 इबोलाका 1,406 संक्रमित पुष्टि भएका छन् भने 438 जनाको ज्यान गइसकेको छ। यसैबीच विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले बुन्डी बुग्यो भाइरसबाट हुने इबोला रोगको उपचारका लागि क्लिनिकल ट्रायल शुरू गरिएको जनाएको छ। अब खेल खबर। अल्जेरियालाई 2-0 पराजित गर्दै स्विजरल्याण्ड विश्वकपको अन्तिम 16 प्रवेश गरेको छ। आज बिहान भएको खेलमा स्विजरल्याण्डले दुवै हाफमा 1-1 गोल गरेको हो। स्विजरल्याण्डका लागि ब्रिल एम्बोलो र डान एन्डोएले गोल गरेका छन्। स्विजरल्याण्डले अब अन्तिम 16 कोलम्बिया र घानाबीच भोलि हुने खेलको विजेतासँग खेल्नेछ। यस्तै विश्वकपमा आज राति पाउने 12 बजे अस्ट्रेलिया र इजिप्ट, भोलि बिहान पाउने 4 बजे अर्जेन्टिना र केप भर्डे तथा बिहान 7 बजे कोलम्बिया र घानाले खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज 6 जिल्लामा बाढ़ीको जोखिम, दिउँसोभन्दा राति ठूलो पानी पर्ने, मुहानमा ढल पसेपछि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द, बर्ड फ्लू प्रभावित किसानलाई क्षतिपूर्तिका लागि 50 करोड़ रकम निकासा, क्षतिको 75% रकम उपलब्ध गराइने, औषधि आपूर्ति श्रृंखलामा सुधार गर्न विभागको 6 बुधे निर्देशन, उत्पादक तथा पैठारीकर्ताले आधिकारिक विक्रेतासँग लिखित सम्झौता गर्नुपर्ने, कंगोमा इबोला संक्रमण तीव्र बन्दै उपचार परीक्षणका लागि क्लिनिकल ट्रायल शुरू, र अल्जेरियालाई हराउँदै स्विजरल्याण्ड विश्वकपको अन्तिम 16 प्रवेश। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजा तथा उपचार सेवा,
3: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजा तथा उपचार,
2: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजा तथा उपचार,
3: डेङ्गु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजा तथा उपचार सेवा,
2: अन्य विशेषज्ञ सेवाहरू,
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारी द्वारा चेक जाँच तथा अपरेशन सेवा,
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा द्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेत द्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसी द्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादव द्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा,
2: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ, फोन नम्बर 0825562018।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
9: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
7: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
2: इन्डोस्कोपी सेवा
7: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
11: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
7: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 0825607634 र 0825601038।
12: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सडक विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
13: डाक्टरद्वारा दिइने सेवाहरू,
1: सुगर रोग सम्बन्धी उपचार,
13: हर्मोन सम्बन्धी समस्याको उपचार,
1: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा,
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: बिरामी जाँच्ने मिति यही असार 28 गते आइतबार।
14: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 0825904010, मोबाइल नम्बर 9848728913 र 9905912871।
15: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
16: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ, सम्पर्क फोन नम्बर 0825908447 0825908447।
17: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुन्ने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हात जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 98453-0653।
18: राप्ती इंजीनियरिंग कलेज घोराई दांग को भर्ना सम्बन्धी सूचना।
3: स्थापना को पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकी उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
18: प्रवेश परीक्षा मिति 2083 यही असार 27 गते।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
18: सम्पर्क फोन नम्बर 082-5562-601। सम्पर्क मोबाइल नम्बर 98578-35990 98578-31684 र 98578-32177।
3: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला। डाक्टर आउने बारे सूचना।
12: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स घोराहीमा।
3: डाक्टरद्वारा दिइने सेवाहरू।
12: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
3: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार।
4: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
18: बिरामी जाँच्ने मिति 7/8/2017 शनिबार।
19: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
18: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-99028।

इन्स्टाग्राम कृष्ण टाइममा तपाईँ सम्पूर्णलाई अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अनियरमा सुन्न सक्नुहुनेछ। 082-568-5454 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले पनि हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478623।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5884 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो तपाई सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत भरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
4: सम्पर्क डिनोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5627-7।
5: हेलो पिङ्की,
6: बोल दिन।
5: एलईडी टिभी किन्न नजाने?
6: जान्न।
5: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
6: जान्न।
5: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
6: जान्न।
5: किन?
6: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
5: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
6: पाइने भए त जान लाग्यो नि।
5: हो र, कहाँ
6: भन्दिन के?
5: सत्य भन्दिनौ।
6: आई लभ यु पिङ्कुली भनेको
5: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिन पर्ने एउटै नाम
6: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
5: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
6: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
5: फोन नम्बर
6: 082-5624-52
5: 082-5624-52। पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन। यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाटो जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-4-98-87-741।
11: मध्यपश्चिम चाँड च्याक यति बेला दिउँसोको 1 बजेको छ।

दिउँसै बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। लमही नगरपालिका वडा नम्बर 7 स्थित सम्राट सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीहरूले सेवा सुविधा सुधारको माग गर्दै उद्योगमा तालाबन्दी गरेका छन्। कर्मचारीहरूले विभिन्न माग राखेर व्यवस्थापनलाई ज्ञापन पत्र बुझाउँदै माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्। कर्मचारीहरूले हाल केही कर्मचारीको मात्र तलब वृद्धि गरिएको भन्दै सबै कर्मचारीको समान रूपमा तलब वृद्धि गर्नुपर्ने माग राखेका छन्। लामो समयदेखि कार्यरत कर्मचारीहरूको उचित मूल्यांकन गरी स्तर वृद्धि तथा पदोन्नति गर्नुपर्ने, यससँगै उपलब्ध गराइदिए आएको सेवा सुविधा कटौती नगर्नुपर्ने र सम्पूर्ण कर्मचारीलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आबद्ध गरिनुपर्ने उनीहरूको माग रहेको छ। ज्ञापन पत्रमा सामाजिक सुरक्षा कोषमा जम्मा हुने रकम कर्मचारीले पाउँदै आएको तलब भत्ताको 60% आधार मानेर जम्मा गर्नुपर्ने, भोजन तथा आवास सम्बन्धी विद्यमान समस्या समाधान गरी समयानुकूल व्यवस्था मिलाउनु पर्ने तथा स्थानीय युवालाई रोजगारीमा पहिलो प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ। त्यसैगरी कुनै कर्मचारीले राजीनामा दिएपछि बाहिरबाट नयाँ कर्मचारी ल्याउने प्रवृत्ति अन्त्य गरी उद्योगकै कार्यरत कर्मचारीलाई आवश्यक तालिम, उचित पारिश्रमिक, पदोन्नति तथा अवसर प्रदान गर्नुपर्ने माग पनि गरिएको छ। मागको सुनवाई नभएसम्म आन्दोलनको कार्यक्रम जारी रहने बताइएको छ। लमही सामुदायिक डायलासिस सेन्टरमा मिर्गुलाको डायलासिस गराउने नयाँ बिरामीले पालो नपाउँदा उपचारमा गम्भीर समस्या देखिएको छ। नियमित सेवा लिइरहेका बिरामी बाहेक 50 भन्दा बढ़ी नयाँ बिरामी डायलासिसको पालो कुरेर बस्न बाध्य भएको सेन्टरका प्रमुख सुशील पाण्डेले जानकारी दिनुभएको छ। मिर्गुला फेल भएका बिरामीको संख्या निरन्तर बढ़दै गएपछि नयाँ बिरामीलाई तत्काल सेवा दिन नसकिएको हो। नियमित डायलासिस आवश्यक पर्ने बिरामीले समयमै सेवा नपाउँदा उनीहरूको स्वास्थ्य अवस्था थप जटिल बन्ने जोखिम बढ़ेको छ। यसले बिरामीसँगै उनीहरूका परिवारलाई पनि ठूलो मानसिक र आर्थिक भार परेको छ। हाल लमही सामुदायिक डायलासिस सेन्टरबाट 58 जना बिरामीले नियमित रूपमा डायलासिस सेवा लिइरहेका छन्। उपलब्ध जनशक्ति र उपकरणको अधिकतम उपयोग गरिए पनि बढ़दो बिरामीको चापका कारण नयाँ बिरामी भर्ना गर्न सक्ने अवस्था नरहेको प्रमुख पाण्डेले बताउनुभयो। उहाँका अनुसार दाङ मात्र नभई कपिलवस्तु, प्युठान, रोल्पा, रूकुम, सल्यान र कञ्चनपुर लगायतका विभिन्न जिल्लाबाट समेत बिरामी उपचारका लागि लमही जाने गरेका छन्। बिना कुनै उचित कारण पेट्रोल पम्प बन्द गरेर इन्धनको कृत्रिम अभाव सृजना गर्ने व्यवसायहरूलाई सरकारले कार्यवाही गर्ने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको पेट्रोलियम पदार्थ विक्रेता विनियमावली 2075 संशोधन गर्दै अभाव सृजना गराउने व्यवसायले कार्यवाही गर्न सकिने नियम ल्याएको हो। यो नियम अनुसार यस्तो गल्ती गर्ने व्यवसायले 3 लाखदेखि 10 लाख रूपियाँसम्म जरिवाना तिराउनुका साथै 5 देखि 15 दिनसम्म इन्धन आपूर्तिमै रोक लगाउन सकिने आयल निगमले बताएको छ। इन्धनको मूल्य घट्ने अनुमान गर्दै व्यवसायहरूले मंगलबार निगमको डिपोबाट पेट्रोलियम पदार्थ नउठाउँदा बुधबार देशभरि इन्धनको आपूर्ति प्रणाली प्रभावित भएको थियो। अत्यावश्यक वस्तुको आपूर्तिमा नियतवश अवरोध सिर्जना भएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले त्यस्ता गतिविधि रोक्न तत्काल कदम चाल्न निगमलाई निर्देशन दिएको जानकारी गराउनु भएको छ। र कृषि वन तथा वातावरण मन्त्रालयले बर्ड फ्लूबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तरण गरेर पशु सेवा विभागले 50 करोड़ रूपियाँ निकासा गरेको छ। मन्त्रालयले बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा नष्ट गरेका पंक्षी अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि यो रकम विभागलाई उपलब्ध गराएको हो। बर्ड फ्लूबाट आर्थिक नोक्सानी बिहोरेका किसानलाई राहत स्वरूप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग रकम माग गरेको थियो। विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले निकासा भएको रकम पीड़ित किसानलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिनुभएको छ। विभागका अनुसार बर्ड फ्लू संक्रमणमा देखिएको काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे पलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा करिब 7 लाख पंक्षी, 11 लाख अण्डा र 3 लाख किलो दाना नष्ट गरिएको थियो।
अवस्थ दिउँसो एक बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु, बजारतिर नि
2: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
0: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
3: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
0: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
4: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीह रोड, खोराही दाग,
6: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98475 977
7: र 98578 3689।

0: 6.9 inchको शानदार डिस्प्ले, AI powered camera, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: भर्ना खुल्यो।
2: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
1: हाम्रा विशेषताहरू
2: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
1: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
2: शान्त तथा पारिवारिक वातावरण भएको
1: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
2: तिहार सुसारको राम्रो व्यवस्था भएको
1: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
2: घरको जस्तै माया पाउने
3: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
4: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
3: सम्पर्क फोन नम्बर 082-5-63-387 सम्पर्क मोबाइल नम्बर 98-6-69-86-303 र 98-62-25-183
5: नेपाली जुत्ता घर
6: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट
6: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ
6: सम्पर्क मोबाइल नम्बर 98-577-71-546

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा हिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-563-479
3: मोबाइल नम्बर 98-494-67-487।
5: हामी जन्मदात नै सिकारी हौ, सिकारी
6: पुरै दैलेख मलाई चाहियो।
0: भिएफएक्स सिनेमाज कुराही 10 नारायणपुर सौरीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
7: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
0: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
8: एक जबरदस्त कहानी है।
9: और टाइटल क्या है फिल्म का?
8: वेलकम टू द जंगल।
10: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र वेलकम टू द जंगल।
8: हमें जाने तो मालिक, हम तो भांड है, रोजी रोटी के लिए काम करते हैं।
11: तेरी शक्ल कहीं देखी हुई है।
8: आप फ्लॉप फिल्म में भी देखते हो?
12: मध्य पश्चिम यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। दाङ जिल्लालाई आज पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता, जिल्ला हाम्रो प्रतिबद्धता भन्ने नारा सहित पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। जिल्ला खोप समन्वय समिति दाङको आयोजनामा कार्यक्रम भएको थियो। दाङ जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा सभालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले खोप सुनिश्चिततामा उत्कृष्ट उपलब्धि हासिल गरेको बताउनुभयो। पूर्ण खोप सुनिश्चितता तथा दिगोपना स्वास्थ्यका लागि एउटा महत्वपूर्ण आयाम रहेको बताउनुभयो। सबै मानिसहरू स्वस्थ भए मात्र देशमा समृद्धि हासिल हुन सकिने भएकाले लुम्बिनी प्रदेश सरकारले सम्पूर्ण नागरिकमा स्वास्थ्यको पहुँच पुर्याउन लागि परेको उहाँको धारणा रहेको थियो। त्यस अवसरमा मन्त्री घिमिरेले स्वस्थ नागरिकले राष्ट्र निर्माणका लागि महत्वपूर्ण भूमिका खेल्ने भएकाले खोप अत्यन्त आवश्यक रहेको बताउनु भएको थियो। त्यस्तै स्वास्थ्य मन्त्री घिमिरेले दाङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना बनाउन लाग्ने सम्पूर्ण जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वयंसेविकाहरूलाई बधाई तथा कृतज्ञता व्यक्त गर्नुभएको थियो। अझै पनि स्वास्थ्य क्षेत्रमा विभिन्न काम गर्न बाँकी रहेको हुँदा प्रदेश सरकारले सहजीकरण गर्दै जाने उहाँको भनाइ थियो। त्यस अवसरमा उहाँले यस पटकको बजेटबाट सबैको माग पूरा गर्न नसकेको बताउँदै बजेट अभावका कारण विभिन्न विषयहरूलाई सम्बोधन गर्न नसकेको उहाँको भनाइ थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डे, कुराही महानगरपालिकाका नगर प्रमुख नरूलाल चौधरी, लम्ही नगरपालिकाका कार्यवाहक नगर प्रमुख लक्ष्मी योगी, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट लगायतै स्वास्थ्य सुधारको मुख्य आधार नै खोप भएकाले आफूको भूमिका प्रति सधैं सकारात्मक रहेको बताउनु भएको थियो। सबैको प्रयासले आज यो सम्भव भएको भन्दै आगामी दिनमा गुणस्तरीय खोपमा ध्यान दिनुपर्ने धारणा राख्नु भएको थियो। जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख टीबी गुरूङले कार्यक्रममा स्वागत मन्तव्य राख्दै सबैको साथ सहयोगले दाङ जिल्लालाई पूर्ण खोप सुनिश्चित गराउन सफल भएको बताउनु भएको थियो। राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले विपन्न वर्गका विद्यार्थीहरूको अध्ययनमा सघाउने उद्देश्यले राज्य कोषबाट आफूलाई प्राप्त हुने तलब भत्ताबाट अक्षय कोष स्थापना गर्नुभएको छ। आफ्नो पालिकाको सर्वोदय माध्यमिक विद्यालयमा अभिभावक विहीन विपन्न तथा जेहेन्दार विद्यार्थीको शैक्षिक उत्थानका लागि 1,01,000 रूपियाँको अक्षय कोष स्थापना गरेको विद्यालय व्यवस्थापन समितिले बताएको छ। आफूलाई मासिक रूपमा प्राप्त हुने 33,000 रूपियाँबाट अक्षय कोष स्थापना गरेको गाउँपालिकाका अध्यक्ष विष्टले जानकारी दिनुभएको छ। दाङको माधकपुर स्थित तलावमा एक व्यक्ति मृत फेला परेका छन्। राप्ती गाउँपालिका 6 माधकपुर स्थित तलावमा सोही गाउँपालिका 6 मझिरिया बस्ने रामधनी चौधरीको शव भेटिएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार उहाँको शव आज मृत अवस्थामा फेला परेको, यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ। र लम्ही नगरपालिका वडा नम्बर 7 स्थित सम्राट सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीहरूले सेवा सुविधा सुधारको माग गर्दै उद्योगमा तालाबन्दी गरेका छन्। कर्मचारीहरूले विभिन्न माग राखेर व्यवस्थापनलाई ज्ञापन पत्र बुझाउँदै माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्। कर्मचारीहरूले हाल केही कर्मचारीहरूको मात्र तलब वृद्धि गरिएको भन्दै सबै कर्मचारीको समान रूपमा तलब वृद्धि गर्नुपर्ने माग राखेका छन्। लामो समयदेखि कार्यरत कर्मचारीहरूको उचित मूल्यांकन गरी स्तर वृद्धि तथा पदोन्नति गर्नुपर्ने, यसअघि उपलब्ध गराउँदै आएको सेवा सुविधा कटौती नगर्नुपर्ने र सम्पूर्ण कर्मचारीलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आबद्ध गरिनुपर्ने उनीहरूको माग रहेको छ। अवस्थ दिउँसो 2 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा आर्चमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम
1: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
2: खुशीको खबर।
3: यसै उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सीटीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
2: हाम्रा विशेषताहरू:
4: आधुनिक प्रयोगशाला,
2: अत्याधुनिक सर्वेक्षण उपकरण,
4: अनुभवी प्रशिक्षक,
2: व्यवहारिक तथा परियोजना आधारित सिकाई,
4: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
2: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
4: सिमी सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
2: आजै रजना टेक्निकल कलेज घोराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावी रजना टेक्निकल कलेज घोराए 18 रजना दाङ।
2: सम्पर्क फोन नम्बर 082-562-204,
3: सम्पर्क मोबाइल नम्बर 9858-30672 र 9869-64-848।
5: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
6: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
7: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
6: हाम्रा विशेषताहरू:
7: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
6: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
7: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
8: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
6: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीविस रोड, खोराही दाङ।
9: फोन 562-521।
6: सम्पर्क मोबाइल
8: 9858-32819 र 9858-32223।

0: micro red chakatra no it like pro rasita pao from 2 and 4 sa yasma hamro patro nepal ma sarvadhik download garieko hamro patro app tapai ka lagi sadai sajilo sabai sajilo tapai pani download garnu ho kinaki yasma sabai cha
1: महासेवन जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबूत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महसेवन अनिवार्य छ।
1: हरेक बिहान मनतातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल घोराही सोह्र सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही सोह्र सर्रा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
3: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848204040।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा, नयाँ बजार हार जोड्नी, नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमर भन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी, नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर, पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5-63-509 र मोबाइल 98-453-0653-23।
2: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
3: विशेषज्ञ डाक्टरी सेवाहरू,
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
4: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
3: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक, हस्पिटल रोड, खोराही दाङ।
2: सम्पर्क फोन 082-5-90-079, मोबाइल नम्बर 98-4-78-10-03 र 98-2-29-54-555।
5: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
6: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
5: बिस्तारै जोर्नीहरू र औँलाहरू बाङ्गिँदै जाने,
6: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
5: हात खुट्टा तथा पाइताला झमझम गर्ने, पोल्ने,
6: छालामा दागहरू आउने, कपाल झर्ने,
5: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
6: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
5: बारम्बार गर्भपतन भएमा,
6: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
5: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
6: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
5: बिना कारण शरीरको तौल घटेमा,
6: ढाड दुखेमा, कम्मर दुखेमा,
5: गाउट तथा युरिक एसिडको समस्या,
6: बारम्बार आँखा रातो भएमा,
5: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
6: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
5: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
6: लामो समयदेखि छाला कडा भएमा,
5: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
6: युवा अवस्थामा पक्षघात भएमा,
5: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
6: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
5: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
6: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
5: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
6: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: फोन नम्बर 082-5-91-670,
5: मोबाइल नम्बर 98-5-78-43-123। परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराईदाङ बिरामी भए गोर्खा हस्पिटल जाऊ फोन नम्बर टिप्नुहोस् 082-563-414
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डाइनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
6: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
7: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेक जाँच तथा उपचार सेवा,
8: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेक जाँच तथा उपचार,
7: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेक जाँच तथा उपचार,
8: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेक जाँच तथा उपचार सेवा,
7: अन्य विशेषज्ञ सेवाहरू
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
9: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
7: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
9: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
7: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
9: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
7: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
10: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 082-563-218।
11: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
12: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
11: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
12: ए हो र, त्यसो भए म अहिले नै गइहालेँ।
13: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
14: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जाँच।
15: सम्पर्क मोबाइल नम्बर 98-22-9-22-64।
16: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
17: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेसन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम चाङ च्याक। यति बेला दिउँसोको 3 बजेको छ।
2: भित्र बलियो स्तरमा पुग्ने विश्व मौसम विज्ञान संगठनको चेतावनी, सम्भावित प्रभाव न्यूनीकरणका लागि तत्काल तयारी गर्न आग्रह, र विश्वकप फुटबलको नकआउटमा आज राति अस्ट्रेलिया र इजिप्ट खेल्दै अर्जेन्टिना र के भडे बीचको खेल भोलि बिहान पाउने 4 बजे। नेपाल खबरमा अब पूरा खबर। स्वास्थ्य बीमा बोर्डले गएको मंगिरसम्मको दावी बक्यौता भुक्तानी भएको जनाएको छ। साथै बोर्डले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन बीमितलाई आग्रह पनि गरेको छ। बोर्डले आज विज्ञप्ति निकालेर सेवा प्रदायक संस्थालाई 7 महिना अर्थात पुष यताको रकम भुक्तानी गर्न बाँकी रहेकोले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन भनेको हो। सरकारबाट आवश्यक रकम विनियोजन भएपछि मात्रै पुषदेखिको रकम भुक्तानी गरिने बोर्डले जनाएको छ। चालू आर्थिक वर्षका विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई 23,44,02,98,000 रकम भुक्तानी गरिएको विज्ञप्तिमा उल्लेख छ। बाँकी रकम भुक्तानीका लागि रकम जुटाउने प्रयास भइरहेको बोर्डले जनाएको छ। बीमित सेवाग्राहीलाई अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न र डाक्टर तथा स्वास्थ्यकर्मीलाई आवश्यकताभन्दा बढ़ी परीक्षण वा उपचारका लागि दवाब नदिन बोर्डले आग्रह गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले 100 दिनमा गरेका कामहरू उपलब्धि भोलि सार्वजनिक गर्ने गरी तयारी भइरहेको छ। प्रधानमन्त्री शाहको सचिवालयका अनुसार सरकारले गरेका कामहरूको समीक्षा सहित 100 दिनमा भएका उपलब्धिको सूची सार्वजनिक गर्ने तयारी छ। वर्तमान सरकार गठन भएको भोलि शनिबार 100 दिन पुग्छ। प्रधानमन्त्री शाह नेतृत्वको सरकारले गएको चैत 13 शासकीय सुधारका 100 कार्यसूची सार्वजनिक गरेको थियो। त्यसैता कार्यसूचीमा समेटेका कामलाई कार्यान्वयन गर्ने गरी प्रयास थालिएको सचिवालय जनाएको छ। सुशासन र समृद्धिलाई केन्द्रमा राखेको सरकारले अरू विभिन्न क्षेत्र सँगसँगै देशको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र कूटनैतिक सञ्चालनमा पनि नयाँ प्रयासको प्रारम्भ गरेको छ। यसबीचमा परराष्ट्र मन्त्री शिशिर खनालले दुवै देशको औपचारिक भ्रमण गर्नुभयो। उहाँले विकासका पूर्वाधार, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलाइजेशन, पर्यटन, रासायनिक मल, पेट्रोलियम र प्राकृतिक ग्यास अन्वेषण र जनस्तरको सम्बन्ध लगायत विविध क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा दुई देशका उच्च अधिकारीसँग छलफल पनि गर्नुभएको थियो। यसैबीच श्रम संस्कृति पार्टीका अध्यक्ष अर्कराज राईले सरकारले आफ्नो 100 दिनमा नागरिकले महसुस गर्ने गरी काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ। दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गे पुल उद्घाटन गरी आज काठमाडौँ फर्किएसँगै उहाँले तिरुवनन्तराष्ट्रिय विमानस्थलमा सरकारको कामबारे प्रतिक्रिया दिनुभएको हो। महँगी धेरै बढ़ेकोले त्यसको नियन्त्रण गर्न आफूहरूले सरकारलाई सुझाव दिँदै आएको स्मरण गर्दै उहाँले सरकारले 100 दिनमा गरेका काम नागरिकले अपेक्षा गरे जस्ता नरहेको बताउनुभयो। नियन्त्रण गर्नुपर्ने आफ्नो पार्टीले उठाउँदै आएको माग रहेको राईको भनाई छ। अध्यक्ष राईले सरकारले पछिल्लो समय पेट्रोलियम पदार्थको भाव घटाएको भन्दै सरकारको यो निर्णयको समर्थन पनि गर्नुभयो। नेपाल चीन सीमावर्ती लप्ची क्षेत्रमा सीमा पार गरी ड्रोन उड़ाएको आरोपमा चिनिया सुरक्षाकर्मीको नियन्त्रणमा रहेका दुई नेपाली युवा आज रिहा भएका छन्। चिनिया सुरक्षाकर्मी र अध्यागमन प्रतिनिधिले उनीहरूलाई तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमिल सिन्हा र सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट बीओपी तातोपानीका प्रहरी निरीक्षक लीलाराम फुन्जेल सहित अन्य प्रशासनका प्रतिनिधिलाई मितेरी पुलमा जिम्मा लगाएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार चिनिया पक्षले आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि दुवै युवालाई नेपाली पक्षलाई हस्तान्तरण गरेको जानकारी प्राप्त भएको छ। काठमाडौँका मनोज प्रजापति र भक्तपुरका सुदीप थापा मगरले गएको असार 12 लप्ची घुम्न पुगेका बेला सीमा क्षेत्रबाट ड्रोन उड़ाएका थिए। ड्रोन चिनिया भागमा प्रवेश गरेपछि चिनिया सुरक्षाकर्मीले उनीहरूलाई नियन्त्रणमा लिएका थिए। नेपाल चीन सीमा क्षेत्रमा आवत जावत बढ़न थालेसँगै चिनिया पक्षले सुरक्षा निगरानी पनि बढ़ाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज संवैधानिक परिषदको बैठक बस्दैछ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बेलुका 5 बजे बस्ने गरी बैठक बोलाइएको हो। बैठकमा संवैधानिक निकायका रिक्त पदमा नियुक्ति सिफारिश सम्बन्धी विषयमा छलफल हुने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता विष्णुराज आङदेम्बेले जानकारी दिनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556943333 4935555।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। हिजो बिहान कर्णाली नदीमा खसेको मिनी बस र यात्रुको खोजी कार्य आज दोस्रो दिन पनि भइरहेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 6 महेश्वरी वाहिनी मुख्यालय सुर्खेतका 6 गोताखोरको टोलीले आज पनि खोजी कार्य गरिरहेका छन्। सुर्खेतबाट कालीकोटका लागि छुटेको कर्णाली प्रदेश 02001 10 55 नम्बरको मिनी बस हिजो बिहान 11:30 बजे दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका साथ सांगे तडाबाट कर्णाली नदीमा खसेको थियो। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाका अनुसार नदीमा उच्च जलसतह र वेग तथा पानी धमिलो हुँदा खोजीमा समस्या भइरहेको छ। खोजीका लागि जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक श्रवण विकसित, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेना पनि परिचालन गरिएको छ। चालक र सहचालक गरी 2, गाड़ी छुट्दा चढ़ेका 3 र दैलेखको डुंगेश्वरबाट 2 गरी मिनी बसमा 7 रहेको पछिल्लो विवरण छ। यात्रु कति संख्यामा थिए भन्ने पूर्ण विवरण अहिले खुल्न सकिरहेको छैन। यसअघि हिजो भीरमा अड्किएको अवस्थामा फेला परेका एकजनाको उद्धारपछि ज्यान गएको थियो। यसैबीच कर्णालीको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले खोज तथा उद्धार कार्यका लागि थप सहयोग र समन्वय गरिदिन गृह मन्त्रालयलाई पत्राचार गरेको छ। लुम्बिनी प्रदेश सरकारले प्रदेशको प्रशासनिक कार्यकुशलता र सुशासनलाई थप सुदृढ़ बनाउन लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने भएको छ। लुम्बिनी प्रदेश सभाबाट पारित भएको लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन 2082 प्रदेश राजपत्रमा प्रकाशित भएसँगै यसको स्थापना र संचालनका लागि कानूनी बाटो खुलेको हो। प्रतिष्ठानले मुख्य गरी प्रदेश तथा स्थानीय तहका निर्वाचित वा मनोनित पदाधिकारी, सरकारी निकाय र सार्वजनिक संस्थामा कार्यरत कर्मचारीको कार्यक्षमता बढ़ाउने उद्देश्यले प्रतिष्ठान स्थापना गर्न लागि प्रदेशसभा सदस्य यमबहादुर नेपालीले बताउनुभयो। प्रतिष्ठानको सर्वोच्च निकायका रूपमा एक परिषद रहनेछ, जसको अध्यक्ष मुख्यमन्त्री हुने तथा परिषदमा प्रदेश सरकारका मुख्य सचिव, लोकसेवा आयोगका अध्यक्ष, योजना आयोगका उपाध्यक्ष र स्थानीय तहका प्रतिनिधि सदस्य रहने व्यवस्था ऐनले गरेको छ। त्यसै गरी प्रतिष्ठानको प्रशासनिक प्रमुखका रूपमा खुल्ला प्रतिस्पर्धा र योग्यताको आधारमा 3 लागि 1 कार्यकारी निर्देशकको नियुक्त गरिने व्यवस्था छ। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले एल निनो आउँदो केही महिनाभित्र तीव्र रूपमा बलियो हुने चेतावनी दिएको छ। डब्ल्यूएमओले विश्वका धेरै क्षेत्रमा खडेरी, अत्यधिक वर्षा, गर्मीको लहर तथा अन्य चरम मौसमीय घटनाको जोखिम उल्लेखनीय रूपमा बढ़ने बताएको समाचार संस्था एएफपीले जनाएको छ। संगठनले देशहरूलाई सम्भावित प्रभाव न्यूनीकरणका लागि तत्कालीन तयारी गर्न आग्रह गरेको छ। डब्ल्यूएमओको मासिक विश्व मौसमी जलवायु अध्यावधिक अनुसार एलनिनो अवस्था अहिले नै शुरू भइसकेको छ र जुलाईदेखि सेप्टेम्बरसम्म यो बलियो स्तरमा पुग्ने उच्च सम्भावना रहेको छ। एलनिनो समुद्रको पानी सामान्य भन्दा बढ़ी तातेको अवस्था हो। प्रशान्त महासागरको सतहमाथिको तापक्रममा 0.5 डिग्री सेल्सियस भन्दा धेरै तापक्रम वृद्धि कायम रहेको अवस्थामा त्यसको विश्वव्यापी असर पर्छ। यो असरले वायुको नियमित प्रणालीलाई खलबल्याउँदा पैदा हुने अवस्था नै एलनिनो प्रभाव हो। यसपटक जुलाईदेखि सेप्टेम्बरको अवधिमा यो तेस्रो अर्थात बलियो श्रेणीमा पुग्ने अनुमान छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति अस्ट्रेलिया र इजिप्ट खेल्दैछन्। यो खेल राति पाउने 12 बजे अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। विश्वकपमा अस्ट्रेलिया र इजिप्ट बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पाउने 4 बजे साविक विजेता अर्जेन्टिना र नवप्रवेशी केप भडेले खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा हुनेछ। फुटबल इतिहासमा यी दुई टोलीबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। केप भडे समूह चरणको खेलमा सन् 2010 विजेता स्पेनलाई बराबरीमा रोकेर चर्चामा आएको टोली हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 7:15 बजे कोलम्बिया र घाना खेल्दैछन्। यो खेल अमेरिकाको कन्सा सिटी रंगशालामा हुनेछ। यो राउण्ड अफ 32 अन्तिम खेल हो। अहिलेसम्म 13 टोली प्री क्वार्टर फाइनलमा पुगेका छन्। अब 3 टोलीको टुंगो लाग्न बाँकी छ। प्री क्वार्टर फाइनलमा क्यानाडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इंग्ल्याण्डले एकअर्कासँग खेल्ने पक्का भइसकेको छ। यस्तै स्विजरल्याण्डले कोलम्बिया र घानाबीचको विजेतासँग खेल्नेछ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बीमा बोर्डबाट गएको मंगिरसम्मको दावी बक्यौता भुक्तानी, अनावश्यक स्वास्थ्य परीक्षण नगराउन बीमितलाई आग्रह। वर्तमान सरकारको 100 दिने उपलब्धि भोलि सार्वजनिक गर्ने तयारी, नागरिकले महसुस गर्ने गरी काम नगरेको श्रम संस्कृति पार्टीका अध्यक्ष रायको टिप्पणी। ड्रोन उड़ाएको आरोपमा चिनिया सुरक्षाकर्मीको नियन्त्रणमा रहेका दुई नेपाली युवा रिहा, कर्णालीमा हिजो खसेको मिनीबस र यात्रुको आज पनि खोजी चल्दै। एलनिनो केही महिनाभित्र बलियो स्तरमा पुग्ने विश्व मौसम विज्ञान संगठनको चेतावनी, सम्भावित प्रभाव न्यूनीकरणका लागि तत्काल तयारी गर्न आग्रह। र विश्वकप फुटबलको नकआउटमा आज राति अस्ट्रेलिया र इजिप्ट खेल्दै अर्जेन्टिना र केप भडे बीचको खेल भोलि बिहान पाउने 4 बजे।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित
8: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि।
9: वरिष्ठ हार्ट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराहीमा।
10: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
9: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हार्ट जोर्निङ सम्बन्धी अपरेशन सेवा,
11: अन्य विशेषज्ञ सेवाहरू, वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
12: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
13: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
14: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
15: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
16: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
17: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
18: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082563218।
19: सूचना: न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
20: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीले सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
21: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
22: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिड।
20: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
22: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
19: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
0: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
1: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902222।
20: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मधुपश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
23: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
24: डाक्टरद्वारा दिइने सेवाहरू:
23: सुगर रोग सम्बन्धी उपचार,
24: हर्मोन सम्बन्धी समस्याको उपचार।
23: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा।
24: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
25: बिरामी जाँच्ने मिति यही असार 28 गते आइतबार।
26: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 0825904010। मोबाइल नम्बर 9847828913 र 9905912871।
20: आया मम्मी मम्मी दाँत दुख्यो।
27: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
21: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
22: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बीआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
20: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बीआर डेन्टल होराईमा
22: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
19: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
0: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
1: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902222।
20: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मधुपश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
28: भर्ना खुल्यो।
29: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
28: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
29: हाम्रा विशेषताहरू:
28: उत्कृष्ट शैक्षिक वातावरण,
29: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
28: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच,
29: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
30: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
25: सम्पर्क फोन 0185360086
28: र मोबाइल नम्बर 9840096600, 9580360086 र 9481720073।
31: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। संपर्क नंबर 9843008804 9843008804 www.pashupatiicare.com।
2: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
2: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
4: छाती, दम, निमोनिया, खोकी, छेरो,
2: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
4: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
2: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
4: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
2: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
4: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
2: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
4: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
2: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
4: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
2: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
4: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
2: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
4: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
17: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9848726001।

तारा वासिन का आवाज पश्चिम नेपाल का आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज को आफ्नो प्रस्तुति रेडियो कार्यक्रम लेखबेसीको फाकामा प्राविधिक मित्र प्रदीप अधिकारी सँगै म कार्यक्रम प्रस्तोता अमृता डागीको तर्फबाट तपाई रेडियो कार्यक्रम लेखबेसीको फाका 3 बजेको नेपाल खबर र केही व्यापारिक विश्राम पछि करिब करिब 4 बजेसम्म रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। लोक तथा दोहोरीकी संगीतको संघालो रेडियो कार्यक्रम लेखबेसीको फाका फरकबार फरक श्रृंखलाको साथमा तपाईँको माझमा आउने गर्दछौ। आज भने हामी शुक्रबार श्रृंखलामा छौ, तपाईँकै रोजाईको फाका फजाउने श्रृंखलामा छौ। आफूलाई मन परेको लोक फाका आजको श्रृंखलामा चाहिँ तपाईँले रोज्न पाउनुहुनेछ। त्यसको लागि 082-5860 टेलिफोन नम्बर डायल गरेर आउँदै गर्नु। साम्बानिक कार्यक्रमको शुभारम्भ गर्छौ यो निकै नै मिठो सांगीतिक आवाजबाट।

0: अहो, एकदमै मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थिए। गीतपछि पुनः स्वागत छ। रेडियो कार्यक्रम लेग्बिसीको फाकामा छौ। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने श्री आवाजबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तुता अमृता डागी बाँकी साथ तपाईँहरूको छ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioamphi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। फरकबार फरक श्रृंखलाको साथमा तपाईँको माझमा आउने गर्दछौ। आज पनि हामी शुक्रबार श्रृंखलामा छौ, तपाईँकै रोजाईको फाका फजाउने श्रृंखलामा छौ है। सो तपाईँहरूले आफूलाई मन परेको लोक फाका चाहिँ आजको श्रृंखलामा चाहिँ रोज पाउनुहुनेछ। 3 बजेको नेपाल खबर र केही व्यापारिक विश्रामपछि करिब करिब तपाईँको माझमा चाहिँ हामी 4 बजेसम्म चाहिँ रहनेछौ। यो कुरा चाहिँ अवगत गराउन चाहन्छु, के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, सबैजना साथीहरू आफ्नो काममा व्यस्त हुनुहुन्छ होला, स्वस्थ हुनुहुन्छ होला है। हजुर, जहाँ जे जस्तो अवस्थामा भए पनि हामीसँग जोडिनु होला, मिठो कुराकानी पनि गरौला, साथसाथै तपाईँलाई मन परेको गीत पनि हामीले यहाँबाट पक्कै पनि बजाउनेछौ है। छिनमै घाम अनि छिनमै पानी चाहिँ परिरहेको छ है। सो हल्का हल्का पानी पर्छ अनि फेरि घाम गर्न थालिहाल्छ। यतातिरको मौसम त्यस्तो छ है। हजुरहरूको कस्तो छ? कतिपय साथीहरू त कोठालोतिर पनि जानु भएको छ होला भने, कतिपय साथीहरू आफ्नै गरेसी काम गर्दै पनि हामीले सुनिराख्नु भएको छ होला भने, कतिपय साथीहरू पसल व्यवसायमा बसेर पनि सुनिराख्नु भएको छ होला। कन्ट्याक्ट गर्न सम्भव छ भने चाहिँ जोडिन सक्नुहुनेछ। यति बेला टेलिफोनमा साथी आउँदै हुनुहुन्छ, आउनुभयो भने पक्कै पनि हामी उहाँसँग कुराकानी र सो उहाँकै रोजाइको गीत चाहिँ हामी बजाउनेछौ। हजुरले पनि कन्ट्याक्ट गर्न नबिर्सनु होला। नितान्त लोकगीत संगीतलाई चाहिँ हामीले प्राथमिकता दिने गर्दछौ आजको श्रृंखलामा। सो यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। नमस्कार।
1: नमस्कार हजुर। नमस्कार।
0: नमस्कार। शुभ नाम?
1: मलाई रतनपुर टोपेन्द्र नेपाली।
0: टोपेन्द्र नेपाली, टोपेन्द्रजी सन्चै हुनुहुन्छ नि है?
1: हजुर, आरामै छ हजुर।
0: अनि के गर्दै हुनुहुन्छ?
1: ए, कोठामा बसेर कार्यक्रम सुनेको, फोन लगाएको।
0: कोठामा बसेर हामीलाई सुनिराख्नु भएको छ। नास्ता खानुभयो?
1: खाइया छैन। हजुरले खानुभयो?
0: हाम्रो भइसक्यो है।
1: ए ल, धन्यवाद।
0: आज कुन गीत रोज्नुहुन्छ?
1: मैले रोजेको छु भेट्यो भेट्दैन, गुराँस फुल्ने बन छ।
0: गुराँस फुल्ने बन है?
1: गुराँस फुल्ने बन छ हजुरलाई कस्तो छ? मलाई त कुशल मङ्गल छ।
0: गुराँस फुल्ने बन छ ल, कि हामी भेट्यो भने चाहिँ बजाउनेछौ। आफ्नो सँग साथीलाई सम्झिनुहोस् है।
1: प्रथम त हजुरलाई पराजित बस्नु भएको पराजित चाहिँ मलाई प्रदीपजीलाई साथीहरूमा चाहिँ हार मङ्गल गर्द सिङ्गोली राधा आचार्य मुस्कान ऋषिलाई सम्झिँदै बिदा हुन्छ। नमस्कार।
0: हस्टिउ नमस्कार। र सम्झिनु भएको थियो टुपेन्द्र नेपाली फन्दै हुनुहुन्थ्यो। सो गुराँस फुल्ने वन छ बोलको गीत चाहिँ रोजाइमा पार्नु भएको सही। हजुरहरू पनि जोडिन सक्नुहुने, सो गीतलाई समर्थन जनाउन चाहनुहुन्छ भने 082-5860-5754 टेलिफोन नम्बर चाहिँ हजुरहरूको लागि चाहिँ खुल्ला छ। सो हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्र हरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioamphi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है। फरकबार फरक श्रृंखलाको साथमा तपाईँको माझमा चाहिँ आउने गर्दछ है। यो कुरा चाहिँ तपाईँलाई पक्कै पनि जानकारी नै छ। आज भने शुक्रबार श्रृंखलामा छौ, तपाईँकै रोजाइको फाकाहरू चाहिँ हामीले बजाउनेछौ। यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। नमस्कार।
2: नमस्ते। नमस्ते। नमस्कार। शुभ आशीर्वाद।
0: नमस्कार। हजुरको शुभ नाम?
2: मेरो शुभ नाम भन्नु पर्दाखेरि चार गोगलीबाट राधा आचार्य, मेरो मुटुको धर्कनको मुटुको टुकुरा।
0: कस्तो मिठो बोल्न जान्नु भएको छ कि है। अनि के गर्दै हुनुहुन्छ राधाजी?
2: हजुर
0: के गर्दै हुनुहुन्छ
2: ए म त बसेर सालको पटको त परि हो नि हे बराई नहुनि सलैको अमृता र राधाको भए नै चल्यो हे बराई गाउँभरी हल्लैबो
0: अह आफ्नो काम पनि सँगसँगै गीत पनि मिलाइहाल्नुहुन्छ क्या है एकदम धेरै ट्यालेन्ट हुनुहुन्छ आफ्नो काम सँगसँगै हामीलाई पनि सुन्नुहुन्छ नास्ता खानुभयो मन नलाई नलाई भन्नुभयो त खाएको पनि नखाएको जस्तो रे है
2: अनि खाएको छैन त्यही भएर खाए भन्नु पर्यो मन नलाई
0: नलाई ल र ठिक छ खानु भएको छैन भने एकछिन पछाडि खानु होला सो आज हाम्रो चाहिँ टुपेन्द्र नेपालीले गुराज सुन्ने बन्छ बोलको गीत चाहिँ रोजाइमा पार्नु भएको छ हजुरले समर्थन जनाउनु पर्छ आफ्नो सङ्घ साथीलाई सम्झिनुहोस् है
2: हजुर हजुर सर्वप्रथम हजुरलाई मिठो माया सम्झना है अनि प्रदिवसरलाई पनि मिठो माया सम्झना गीत रोजेर जानु नि दाइलाई पनि मिठो माया सम्झना अब पछिबाट आउने साथीहरूलाई पनि मिठो माया सम्झना मध्यपश्चिमको होइल टिमलाई पनि मुरी मुरी मिठो माया सम्झना है अनि हामी चाहिँ यहाँ दुवैजना बसेर सुन्दैछौँ मेरो श्रीमानलाई पनि मिठो माया सम्झना बुहारीलाई पनि मिठो माया सम्झना भन्दै छुटिन्छु नमस्ते
0: हस्छुट्यौ नमस्कार सम्झिनु भएको थियो राधा सारे गोगलेबाट फोन देख्नुहुन्थ्यो अनि मेरो साथी हुनुहुन्छ एकदमै रेडियो प्रेमी साथी हुनुहुन्छ खुसी लाग्छ सो अब पालो तपाईँको छ सुने भएपछि पाल साथी आरसिएस सुन्नुको टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुनेछ हाम्रो टुपेन्द्र नेपालीले रोजाइमा पार्नुभएको भाका तपाईँलाई मनपर्छ भने चाहिँ समर्थन जनाउन सक्नुहुनेछ है सो मलाई चाहिँ टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी बाँकी साथ तपाईँहरूको छ सो फरक बार फरक श्रृंखलाको साथमा तपाईँहरूको मासमा चाहिँ आउने गर्दछु आज भने शुक्रबार श्रृंखलामा छौ सो यो कुरा चाहिँ जानकारी छ तपाईँहरूलाई आज तपाईँकै रोजाइको फाका चाहिँ बस्नेछन् हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है सो हजुरहरू जोडिन चाहिँ नबिर्सिनु होला सो तपाईँहरू पनि आउन सक्नुहुन्छ यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौँ नमस्कार टेलिफोनको साथी नमस्कार टेलिफोनमा साथी हुनुहुन्छ तर उहाँको आवाज चाहिँ हामीले सुन्न सकिरहेका छैनौँ हजुरहरू पनि जोडिन चाहिँ नबिर्सिनु होला है सो के गर्दै हुनुहुन्छ अहिले चाहिँ घाम लागिरहेको छ यतातिरको माहौल चाहिँ हजुरहरूकोतिर कस्तो छ पानी वर्षा है परिराख्या हुन्छ बेला बेलामा चाहिँ आफ्नो पनि ख्याल गर्नुहोला चाहिँ भन्न चाहन्छु विशेष त किनकि कति बेला पानी पर्छ थाहै नै हुँदैन सो त्यो भएको बेला आफ्नो ख्याल चाहिँ सदैव गर्नुहोला मौसमको भर हुँदैन बर्खा लागिसके पछाडि चाहिँ यात्रा गर्दा विशेष त ध्यान दिनुहोला भन्न चाहन्छु सो तपाईँहरू पनि जोडिन सक्नुहुनेछ रेडियो कार्यक्रमले कृषिको फाका हो तपाईँलाई यो कुरा चाहिँ पक्कै पनि जानकारी चाहिँ छ यति बेला चाहिँ टुपेन्द्र नेपाली अनि राधा आचार्यको संयुक्त रोजाइमा परेको फाका वन गुराज फुल्ने वन छ बोलको गीत चाहिँ प्रस्तुत गर्छौ त्यस पछाडि आउने नै छौ सुन्दै गर्नुहोला

0: एकदमै मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियौ। टोपेन्द्र नेपाली अनि राधा आचार्यको संयुक्त रोजाइमा परेको फाका कुरा सुन्ने बन्छ। बोलको गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम लेखबेसीको फाकामा। छौ मलाई टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु। म कार्यक्रम प्रस्तोता अमृता डाकी बाकी साथ तपाईँको छ। यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। नमस्कार।
1: नमस्ते,
0: नमस्ते, के छ हजुर? एकदमै ठिकै, सन्चै आरामी छ। हजुरको शुभ नाम? हाम्रो कृष्णजी आउनु भयो है। नाम मिलेको छ, खुसी लाग्छ। सहभागिता जनाउनुहुन्छ क्या है? अनि के गर्दै हुनुहुन्छ कृष्णजी?
1: गोठालोतिर छु है।
0: गोठालोतिर जानु भएको छ है? आफ्नो काम पनि गर्नु पर्यो। कति बेला फर्कनुहुन्छ?
1: अब फर्किन्छु 4:30 बजे।
0: ओके,
1: चार बजेतिर फर्किने अनि 5 बजेतिर नास्ता खाने अनि बस्ने।
0: रमाइलो छ है।
1: आइतबार किन आउनुहुन्न?
0: आइतबार चाहिँ हाम्रो अलिकति समय मिलिरहेको छैन, पक्कै पनि हामी समय मिलाएर चाहिँ आउँछौँ है।
1: निरन्तर आउने गर्नुलाई अब म सुनिरहन्छु, हामी सुनिरहन्छौँ, नआएपछि अर्कै लाग्छ क्या।
0: हो नि हो नि, सो अलिकति ग्याप चाहिँ भएको हो सो हामी चाहिँ पक्कै पनि कन्टिन्यू चाहिँ गर्नेछौँ। आज कुन गीत रोज्नुहुन्छ?
1: पुरानो गीत कसको, विष्णु माझी हो कि कसको, यो चोखो माया मर्दैन भन्ने होइन?
0: यो चोखो माया मर्दैन है?
1: हजुर हजुर,
0: ठिक छ। एकदमै मिठो गीत रुजाइमा पार्नु भएको छ। आफ्नो साथीलाई सम्झिनुहोस्।
1: हजुरलाई सम्झाउँछु अनि अघि नै भर्खर आउनु भएको थियो राधा दिदीलाई, अनि जसले लेखबेसी भाका सुनिरहनु सम्झाउँछु र मेरो प्यारो छोराछोरी र बुढीलाई सम्झन्छु र अन्तिममा मेरो प्यारी कान्छी सारीलाई पनि सम्झँदै बिदा हुन्छ। नमस्ते।
0: अछिटो नमस्कार। सम्झिनु भएको थियो कृष्ण चौधरी खुराईबाट फोन देख्नुहुन्थ्यो। यो चाहिँ खु माया मर्दैन बोलको गीत चाहिँ रुजाइमा पारेर चाहिँ गइसक्नु भएको छ है। हजुरहरू पनि जोडिन सक्नुहुनेछ। सो तपाईँलाई मनपर्छ यो गीत भने पछाडि 082-85-8-8-54 टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुनेछ। यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। नमस्कार।
2: हजुर नमस्ते।
0: नमस्कार, शुभ नाम? जीवन साङ्गीतिक मगर है
2: हजुर।
0: जीवनजी सन्चै हुनुहुन्छ नि?
2: सन्चै छ हजुर,
0: एकदम सन्चै छ नि। अनि के गर्दै हुनुहुन्छ
2: यति बेला? हजुर राम्रो कार्यक्रम सुनेर बसिरहेको
0: छु। प्रोग्राम सुनेर बसिराख्नु भएको छ है
2: हजुर।
0: प्युठानमै हुनुहुन्छ नि है?
2: हजुर, प्युठानमै गाउँमै छु, गैरीगाउँमा।
0: सुन्नुहुन्छ, खुसी लाग्छ कि टाढाबाट आउनुहुन्छ यो मायाको लागि। धेरै धेरै धन्यवाद है
2: हजुर।
0: आज हाम्रो साथीले गीत रोज्नु भएको छ, यो चोखो माया मर्दैन, पक्कै मनपर्छ है हजुरलाई पनि?
2: मनपर्छ मलाई।
0: आफ्नो साथीलाई सम्झिनुहोस्।
2: सर्वना हजुर सम्झान्छु,
0: धन्यवाद।
2: र पारिवारिक दाइले सम्झान्छु र रेडियो लेखबेसी भाका सुनेर बस्नु सम्बन्धी सम्झाउँदै बिन्दान्छु। नमस्ते।
0: हजुर नमस्कार। सम्झिनु भएको थियो जीवन साङ्गीतिक मगर प्युठानबाट फोन देख्नुहुन्थ्यो, समर्थन जनाएर चाहिँ गइसक्नु भएको छ। हजुरहरू पनि जोडिन चाहिँ सक्नुहुनेछ 082-85-8-8-54 टेलिफोन नम्बरमा। साथी आउनुभयो भने हामी एकजनासँग चाहिँ कुराकानी गर्न सक्छौँ, एकदमै छोटो अनि मिठो। यदि आउनु भएन भने तपाईँको माझबाट चाहिँ छुटेर जानेछौ। मलाई टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले साथी राख्नु भएको छ भने यसरी अब आजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तोता अमृता डागी बाँकी साथ तपाईँको छ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radiomp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है। अब भने तपाईँको माझबाट छुट्टिएर जाने बेला भइसकेको छ। यतिसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सबै सबै श्रोता साथीहरूलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। सहभागिता जनाएर आफूलाई मन परेको गीत रोज्नु हुने र समर्थन जनाउने साथीहरूलाई पनि विशेष विशेषतै धन्यवाद दिन चाहन्छु। सुहानी टेक्निसियनमा साथ दिनुहुने टेक्निसियन मित्र हुनुहुन्छ प्रदीप अधिकारीलाई पनि विशेष विशेष धन्यवाद भन्दै आजको श्रृंखला कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया दिन नबिर्सनुहोला भन्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तोता अमृता डागीलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: साइकल चालेर
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
8: सम्पर्क मोबाइल 98477
9: र 98578 3689।
10: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
11: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नु भएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
10: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
9: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
12: फोन नम्बर 082-563-479,
9: मोबाइल नम्बर 98-494-67-487।
13: मध्य पश्चिम ट्राङ्क चेक, यति बेला अपराह्नको 4 बजेको छ।

अपरान्ह 4 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। बर्खायाम शुरू भएसँगै पहाड़ी तथा ग्रामीण भेगका वन जंगल र खेतबारीका कालनाहरूमा च्याउ उम्रन थालेका छन्। तर प्राकृतिक रूपमा उम्रिने यी च्याउहरू स्वादका लागि मात्र नभई कतिपय अवस्थामा काल बनेर आउने गरेका छन्। वनस्पति विज्ञका अनुसार बर्खाको मौसममा च्याउको उपभोग उच्च हुने भए पनि विषालु र खाने च्याउ छुट्याउन नसक्दा वर्षै धेरै मानिसले अकालमै ज्यान गुमाउने गरेका छन्। यस्तै गम्भीर परिस्थितिलाई मध्यनजर गर्दै वनस्पति अनुसन्धान केन्द्र सल्यानले ग्रामीण भेगमा जंगली च्याउ संकलन र उपभोग नगर्न विगतमा झैं सचेतना अभियान सञ्चालन गरेको छ। नेपालमा हालसम्म करिब 1300 प्रजातिका च्याउहरू अभिलेखीकरण गरिएका छन्। जसमध्ये 100 भन्दा बढ़ी प्रजातिहरू अत्यन्तै विषालु र ज्यानमारा रहेको वैज्ञानिक तथ्य छ। वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डाक्टर मित्र पाठकका अनुसार नेपाली समाजमा च्याउको गन्ध, स्वाद, रंग वा किराले खाएको र नखाएको हेरेर विषालु हो वा होइन भनी छुट्याउने भ्रम अझै कायम रहेको बताउनु भएको छ। दाङ जिल्लाले आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। स्थानीय स्रोतको उपभोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता तथा जिल्ला हाम्रो प्रतिबद्धता भन्ने नारासहित पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। जिल्ला खोप समन्वय समिति दाङको आयोजनामा कार्यक्रम भएको थियो। दाङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सभालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले खोप सुनिश्चिततामा उत्कृष्ट उपलब्धि हासिल गरेको बताउनुभयो। पूर्ण खोप सुनिश्चितता तथा दिगोपना स्वास्थ्यका लागि एउटा महत्वपूर्ण आयाम रहेको बताउनु भएको छ। सबै मानिसहरू स्वस्थ भए मात्र देशमा समृद्धि हासिल गर्न सकिने भएकाले लुम्बिनी प्रदेश सरकारले सम्पूर्ण नागरिकमा स्वास्थ्यको पहुँच पुर्याउन लागि परेको उहाँको धारणा रहेको थियो। त्यस अवसरमा मन्त्री घिमिरेले स्वस्थ नागरिकले राष्ट्र निर्माणका लागि महत्वपूर्ण भूमिका खेल्ने भएकाले खोप अत्यन्त आवश्यक रहेको बताउनुभयो। त्यस्तै स्वास्थ्य मन्त्री घिमिरेले दाङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना बनाउन लाग्ने सम्पूर्ण जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वयंसेवकहरूलाई धन्यवाद व्यक्त गर्नुभएको थियो। राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले विपन्न वर्गका विद्यार्थीको अध्ययनमा सघाउने उद्देश्यले राज्य कोषबाट आफूलाई प्राप्त हुने तलब भत्ताबाट अक्षय कोष स्थापना गर्नुभएको छ। आफ्नो पालिकाको सर्वोदय माध्यमिक विद्यालयमा अभिभावक विहीन विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक उत्थानका लागि 1,01,000 रूपियाँको अक्षय कोष स्थापना गरेको विद्यालय व्यवस्थापन समितिले बताएको छ। आफूलाई मासिक रूपमा प्राप्त हुने 33,000 रूपियाँबाट अक्षय कोष स्थापना गरेको गाउँपालिकाका अध्यक्ष विष्टले बताउनुभयो। यसैबीच राप्ती गाउँपालिकाले मुक्त कमैया कमलरी समुदायको जीविकोपार्जन सुधार तथा आय आर्जन वृद्धि गर्ने उद्देश्यले 50 घर परिवारलाई माउ बाख्रा वितरण गरेको छ। र लमही नगरपालिका वडा नम्बर 7 स्थित सम्राट सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीहरूले सेवा सुविधा सुधारको माग गर्दै उद्योगमा तालाबन्दी गरेका छन्। कर्मचारीहरूले विभिन्न माग राखेर व्यवस्थापनलाई ज्ञापन पत्र बुझाउँदै माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्। कर्मचारीहरूले हाल केही कर्मचारीको मात्र तलब वृद्धि गरिएको भन्दै सबै कर्मचारीको समान रूपमा तलब वृद्धि गर्नुपर्ने माग राखेका छन्। लामो समयदेखि कार्यरत कर्मचारीहरूको उचित मूल्यांकन गरी कटौती नगर्नुपर्ने र सम्पूर्ण कर्मचारीलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आबद्ध गरिनुपर्ने उनीहरूको माग रहेको छ। ज्ञापन पत्रमा सामाजिक सुरक्षा कोषमा जम्मा हुने रकम कर्मचारीले पाउँदै आएको तलब भत्ताको 60% आधार मानेर जम्मा गर्नुपर्ने, भोजन तथा आवास सम्बन्धी विद्यमान समस्या समाधान गरी समयानुकूल व्यवस्था मिलाउनु पर्ने तथा स्थानीय युवालाई रोजगारीमा पहिलो प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ। अब अपरान्ह 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: रिभर्स ओसमोसिस तथा यूभी स्टेरिलाइज एन्ड ओजोनाइज प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5670-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98-4-78-63-75
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
3: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
4: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
3: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
4: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
3: हुलासले बनाउँदैछ परिवार एक साथ
5: नेपाली जुत्ता घर
6: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट
6: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ
6: सम्पर्क मोबाइल नम्बर 98-5-77-71-546

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाङ्गिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने
3: छालामा दागहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 0825916770
2: मोबाइल नम्बर 98578443123 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको भर्ना सम्बन्धी सूचना
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकी उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला
3: प्रवेश परीक्षा मिति 2083 यही असार 27 गते
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ
3: सम्पर्क फोन नम्बर 0825562601 सम्पर्क मोबाइल नम्बर 98578353990 98578313684 र 98578320770
4: तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।

0: मम्मी दाँत दुख्यो
1: मम्मी मेरो दाँत बाङ्गो आयो साथीले सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
2: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिड
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
5: सावधान उस्ता उस्तै नामबाट नझुक्किनु होला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
3: सम्पर्क फोन नम्बर 0825902222
1: रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
7: सीता के भयो तिमीलाई गुम्सेर बसेछौ
8: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आशै मरिसक्यो
7: के कुरा गर्छ निमले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
8: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ
9: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
10: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
9: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एभरेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847823572
11: भर्ना खुल्यो
12: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/83/84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
11: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ
12: हाम्रा विशेषताहरू
11: उत्कृष्ट शैक्षिक वातावरण
12: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
11: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
12: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
13: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 चितल नगर बाँकी जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
14: सम्पर्क फोन 081536086
11: र मोबाइल नम्बर 9840096600 9580836086 र 9841720273
15: मध्यपश्चिम टाइम चेक यति बेला बेलुकीको 5 बजेको छ

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने। साइकल
1: चढेर के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
8: प्रोप्रेटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478927976
9: र 98578369।

0: बायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बायनेट अब सब कनेक्टेड।
1: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङगुराईको दिव्य फार्मेसीमा।
2: आधुनिक लेजर प्रविधि द्वारा उपचार र बिना चिरफार उपचार,
3: डाक्टर द्वारा दिइने सेवाहरू, पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
4: बिना टाका प्रभावकारी उपचार,
2: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
4: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
2: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरन्तै डिस्चार्ज,
4: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ, बिरामी जाँच्ने मिति यही श्रावण 8 गते शुक्रबार।
5: दिव्य फार्मेसी कुराई 15 सड़क विभाग रोड, सम्पर्क फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98-478-28913, 98-478-26163 र 98-095-12-871।
6: नेपाली जुत्ता घर,
7: राप्ती अञ्चलकै सबैभन्दा ठूलो जुत्ता चप्पलको शानदार घर,
6: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट।
7: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
6: स्वदेशी उत्पादनको प्रवर्धन गरौं, स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, हुराही दाङ।
7: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।

0: बेस्ट प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एण्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने
3: छालामा दागहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 0825916670
2: मोबाइल नम्बर 98578343 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली

0: मा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदै छ परिवार एक साथ
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
1: हुलास फुसका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
2: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
1: हुलासले बनाउँदैछ परिवार एक साथ
3: भर्ना खुल्यो
4: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
3: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
4: हाम्रा विशेषताहरू
3: उत्कृष्ट शैक्षिक वातावरण
4: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
3: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
4: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
5: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगञ्ज

0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दान।
2: हीरा काट्ने हीरै मा राखे।
3: नमस्ते, म रामकृष्ण काल। तपाई सुन्दै हुनुहुन्छ तपाईको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4।

0: गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदान बिरामी भए गोर्खा हस्पिटल जाम। फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने डाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्छमा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार।
10: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
11: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
15: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
16: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
17: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
18: इन्डोस्कोपी सेवा
17: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
19: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
13: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान। फोन नम्बर 082-560-734 र 082-560-138।
20: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
21: विशेषज्ञ डाक्टरी सेवाहरू:
20: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
21: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
22: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
21: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
21: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
20: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
14: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
16: हाट जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
23: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
16: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
0: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
22: सम्पर्क सुवर्ण मेडिकल हल, ओराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6094। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
3: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
18: डाक्टर आउने बारे सूचना।
24: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स खोराहीमा।
18: डाक्टरद्वारा दिइने सेवाहरू:
24: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जिक खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
18: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार।
25: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
26: बिरामी जाँच्ने मिति 8/7/20 शनिबार।
22: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
26: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।
27: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
28: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको।
27: हाम्रा विशेषताहरू:
28: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
27: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
28: शान्त तथा पारिवारिक वातावरण भएको,
27: स्टेडियम, प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
28: तिहार सुसारको राम्रो व्यवस्था भएको,
27: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
28: घरको जस्तै माया पाउने,
22: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
18: सम्पर्क शिशु आदर्श प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, सैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
22: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-25-183।
29: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
30: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
29: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-5-90-847, 082-5-90-847।
31: होइन, कसलाई के भयो?
18: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियू चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
31: कहाँ नेपालगञ्ज दौडाउन लागेको? हाम्रै दाङ घोराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
18: ल ल, एम्बुलेन्सलाई घोराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान, समय र पैसा बर्बाद भएको।
31: घोराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू, बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
18: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराही बर्गदुवा दाङ। सम्पर्क फोन नम्बर 082-5-91-101 र मोबाइल नम्बर 97-090-65-255।
1: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
4: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492964643 र 98578553825।
7: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
8: छाती दम निमोनिया खोकी छेरोग
7: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
8: मधुमेह सुगर मृगौला रोग पिसाब
7: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
8: डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दिइने सेवाहरू
7: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
8: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
7: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
8: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
7: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
8: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
7: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
8: कान पाक्ने कानबाट पिप बगिरहने कान गडा हुने
7: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
8: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 98478826001।
8: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
9: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
8: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
9: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
8: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
9: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98578434910।
8: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
6: अम्बिकेश्वरी मन्दिर संरक्षण तथा प्रवर्धन समितिको मिति 2083/3/16 निर्णय अनुसार अम्बिकेश्वरी मन्दिर परिसरमा आप 2083/84 लागि फोटोग्राफी व्यवसाय सञ्चालन गर्न इच्छुक व्यवसायीबाट तपसिल अनुसार सिलबन्दी टेन्डर निवेदन पूर्ण आह्वान गरिन्छ।
8: मिति 2083 यही असार 23 गते बिहान 8 बजेसम्म निवेदन दिइसक्नु पर्नेछ। निवेदन फारम मन्दिर सचिवालयले उपलब्ध गराउनेछ।
6: निवेदनका साथ नेपाल सरकारको सम्बन्धित निकायमा फर्म दर्ता गरेको प्रमाण, कर दर्ता गरेको प्रमाण र प्रोप्राइटरको नागरिकता प्रमाणको प्रतिलिपि पेश गर्नुपर्नेछ।
8: मिति 2083 यही असार 23 गते बिहान 8 बजेसम्म आएका निवेदकहरू र मन्दिर समितिको सहमतिमा मिति र समय तय गरी टेन्डर खोलिनेछ।
6: न्यूनतम बोल कबोल रकम ₹10,00,000 कायम गरिएको छ। गोप्य बोल कबोलमा सबैभन्दा बढी रकम हाल्ने फर्मसँग आवश्यक सम्झौता गरी उक्त फर्मलाई टेन्डर प्रदान गरिनेछ।
8: सचिव दामोदर भूषाल।
6: अम्बिकेश्वरी मन्दिर संरक्षण तथा सम्वर्धन समिति घोराही उपमहानगरपालिका 18 अम्बापुर दाङ।
10: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
10: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
10: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यही बाटो गएको हो।
31: राम्रो पैसा कमाइरहेछ त्यसले।
5: ल ल काका गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
25: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498877141।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम चाङ च्याक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी छ बजेको मध्यपश्चिम खबरमा सहकर्मी देवा भूषालसँगै म सुशीला ओलीको तपाईँलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगा हर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: दाङ जिल्ला आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा। मानिस स्वस्थ भए मात्र समृद्धि हासिल गर्न सकिने लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री घिमिरेको भनाई।
1: सम्राट सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीद्वारा सेवा सुविधा सुधारको माग गर्दै उद्योगमा तालाबन्दी। मागको सुनवाई नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने भनाई।
0: लमहित सामुदायिक डायलासिस सेन्टरमा बिरामीले पालो नपाउँदा उपचारमा गम्भीर समस्या। सेवा क्षेत्र फराकिलो हुँदै गए पनि आवश्यक पूर्वाधार विस्तार हुन नसक्दा समस्या बढ्दै।
1: र विपन्न विद्यार्थी पढाउन राप्ती गाउँपालिका अध्यक्ष विष्टद्वारा अध्यक्ष कोष स्थापना। वर्षायाममा जंगली च्याउ नखान नागरिकलाई आग्रह।
0: अब खबर विस्तारमा।
1: दाङ जिल्लालाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता, जिल्ला हाम्रो प्रतिबद्धता भन्ने नारा सहित पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। जिल्ला खोप समन्वय समिति दाङको आयोजनामा कार्यक्रम भएको थियो। दाङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सभालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले खोप सुनिश्चिततामा उत्कृष्ट उपलब्धि हासिल गरेको बताउनुभयो। पूर्ण खोप सुनिश्चितता तथा दिगोपना स्वास्थ्यका लागि एउटा महत्वपूर्ण आयाम रहेको बताउनुभयो। सबै मानिसहरू स्वास्थ्य भए मात्र देशमा समृद्धि हासिल गर्न सकिने भएकाले लुम्बिनी प्रदेश सरकारले सम्पूर्ण नागरिकमा स्वास्थ्यको पहुँच पुर्याउन लागि परेको उहाँको धारणा रहेको थियो।
2: पूर्ण खोपलाई सुनिश्चितता गरेका छौं। यो हाम्रो निम्ति महत्वपूर्ण उपलब्धि हो र दाङ जिल्लावासीको निम्ति अत्यन्तै खुशीको विषय पनि हो। प्रत्येक वर्ष त्यो सफलता हासिल गर्दै अगाडि बढ़िरहेका छौं। पूर्ण खोपलाई सुनिश्चित गर्ने सफलता हासिल गर्दै अगाडि बढ़िरहेका छौं। यसको निम्ति म तपाईँ सबैलाई लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको तर्फबाट, सिङ्गो सरकारको तर्फबाट धेरै बधाई भन्न चाहन्छु तपाईँहरूको यो महत्वपूर्ण सफलताको निरन्तरताको लागि। खोप हामी किन दिन्छौ भन्नु भन्दाखेरि चाहिँ भविष्यमा लाग्न सक्ने सम्भाव्य रोगहरूलाई लाग्न नदिनको निम्ति हामी खोप लगाउँछौ। बालबालिकामा लगाउँछौ, किशोरहरूलाई लगाउँछौ र युवा अवस्थाका मान्छेहरूलाई पनि खोप लगाउने गर्छौ। हामी सबै स्वस्थ हौं, निरोगी हौं, हामी यो चाहन्छौ। स्वास्थ्य क्षेत्रमा पनि हामीले धेरै काम गर्नुपर्नेछ दिगो विकासको लक्ष्य हासिल गर्नको निम्ति। त्यसकारण यो विश्व समुदायको समेत चाहनाको विषय हो, आकांक्षाको विषय हो। त्यसको निम्ति चाहिँ विश्वका कैयन दात्री संस्थाहरूले हामीलाई यो अभियानको निम्ति पनि सहयोग गरिरहेका छन्। हामी प्रदेश सरकार, स्थानीय सरकारको तर्फबाट पनि हामी सहयोग गरिरहेका छौँ। त्यसकारण यो राष्ट्रको साझा संकल्प पनि हो। निरोगी जनताले मात्र राष्ट्र निर्माणको अभियानमा सक्रिय योगदान दिन सक्छन्। रोगी जनताले, रोगी मान्छेले चाहिँ आफ्नो जीवनलाई पनि अगाडि बढाउन सक्दैन, आफ्नो परिवारमा योगदान गर्न सक्दैन, समाजलाई योगदान गर्न सक्दैन। त्यसो भएको हुनाले हामी राष्ट्रको समृद्धि, राष्ट्रको विकास, राष्ट्रको उन्नति र प्रगतिको यो चाहिँ अभियानमा निरोगी जनशक्तिको आवश्यकता चाहिँ महसुस गरेर हामीले यसलाई निरोगी नेपाली जनताको अभियानलाई चाहिँ यो ढंगले अगाडि बढ़ाइरहेका छौं। र त्यही निरोगी नेपाली जनताको सुनिश्चितताको निम्ति हामीले यो खोप अभियान सानैदेखि शुरू गरेका छौं। यसमा तपाईँको चाहिँ सक्रिय सहभागिता महत्वपूर्ण छ।
1: त्यस अवसरमा मन्त्री घिमिरेले स्वास्थ्य नागरिकले राष्ट्र निर्माणका लागि महत्वपूर्ण भूमिका खेल्ने भएकोले खोप अत्यन्त आवश्यक रहेको बताउनुभयो। यस्तै स्वास्थ्य मन्त्री घिमिरेले दाङलाई पूर्ण रूप सुनिश्चितता तथा दिगोपना बनाउन लाग्ने सम्पूर्ण जनप्रतिनिधि, स्वास्थ्य कर्मी, महिला स्वयंसेवीकालाई धन्यवाद व्यक्त गर्नुभएको थियो।
2: यो अभियानमा चाहिँ कोही पनि छुट्नु हुँदैन। हामी नछुटेकै कारणले चाहिँ दिगोपनाको चाहिँ सुनिश्चितता गर्न सफल भएका छौं र यो घोषणा सभामा चाहिँ उपस्थित हुन सकेका छौं। यो सफल अभियानमा चाहिँ तपाईँ सबैको सक्रिय सहभागिताको निम्ति म हार्दिक धन्यवाद भन्न चाहन्छु। जिल्ला जनस्वास्थ्यले चाहिँ लिडिङ गरेको छ, म धन्यवाद भन्न चाहन्छु त्यसको प्रमुख र सबै साथीहरूलाई। नगरपालिका र गाउँपालिकाहरूले चाहिँ कम्प्लिटली साथ दिनुभएको छ यो अभियानमा पूर्ण शक्तिका साथ। उहाँहरूको सहयोग बिना यो अभियान सम्भवै हुन्न थियो। बिना पारिश्रमिक हाम्रा महिला स्वयंसेविका दिदी बहिनीहरू चाहिँ यो अभियानको अग्रभागमा उभिनु भएको छ र उहाँहरूले चाहिँ धेरै ठूलो सहयोग गर्नुभएको छ। स्वयं सेवाको भावनाबाट उद्वेलित भएर उहाँहरू यो अभियानको सफलतामा अग्रपंक्तिमा उभिनु भएको छ। म उहाँहरूलाई चाहिँ धेरै धेरै बधाई भन्न चाहन्छु। उहाँहरूलाई हामीले पारिश्रमिक दिँदैनौ, त्यसकारण उहाँहरूको नामै स्वयं सेविका छ। पारिश्रमिक दिन थालियो भने उहाँहरूले यो गौरव गुमाउनुहुन्छ, त्यसकारण उहाँहरू पनि पारिश्रमिक लिन चाहनुहुन्न। राज्यले त्यसको व्यवस्था पनि गर्न सकिरहेको छैन। पारिश्रमिक दिने व्यवस्था हुने बित्तिकै उहाँहरू चाहिँ कर्मचारीमा रूपान्तरण हुनुहुन्छ। स्वयंसेविकाको जुन गौरव हो त्यो उहाँहरूले गुमाउनुहुन्छ। तर पनि उहाँहरू यो अभियानमा स्वयं सेवकको भावनाले चाहिँ उत्प्रोत भएर अत्यन्तै खट्नु भएको छ। ती बाल बालिकाको पहुँचमा सबभन्दा पहिले उहाँहरू पुग्नुहुन्छ, त्यसपछि स्वास्थ्य संस्थामा कार्यरत साथीहरू पुग्नुहुन्छ। त्यसो भएको हुनाले उहाँहरूको योगदान अतुलनीय छ, प्रशंसनीय छ। म उहाँहरूको योगदानको उच्च सम्मान गर्न चाहन्छु र उहाँहरूको चाहिँ यो पवित्र कर्ममा अझ थप योगदानको अपेक्षा गर्न चाहन्छु।
1: अझै पनि स्वास्थ्य क्षेत्रमा विभिन्न काम गर्न बाँकी रहेको हुँदा प्रदेश सरकारले सहजीकरण गर्दै जाने उहाँको भनाई रहेको थियो। त्यस अवसरमा मन्त्री घिमिरेले यस पटकको बजेटबाट सबैको माग पूरा गर्न नसकेको बताउनुभयो। बजेट अभावका कारण विभिन्न विषयहरूलाई सम्बोधन गर्न नसकेको उहाँको भनाई थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डे, घोराई उपमहानगरपालिकाका नगर प्रमुख नरूलाल चौधरी, लमही नगरपालिकाका कार्यवाहक नगर प्रमुख लक्ष्मी योगी, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट लगायतले स्वास्थ्य सुधारको मुख्य आधार नै खोप भएकाले आफूहरूको भूमिका प्रति सधैं सकारात्मक रहेको बताउनु भएको थियो। सबैको प्रयासले आज यो सम्भव भएको भन्दै आगामी दिनमा गुणस्तरीय खोपमा ध्यान दिनुपर्ने धारणा राख्नु भएको थियो। जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख टीबी गुरूङले कार्यक्रममा स्वागत मन्तव्य राख्दै सबैको साथ सहयोगले दाङ जिल्लालाई पूर्ण खोप सुनिश्चित गराउन सफल भएको बताउनु भएको थियो। जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको अध्यक्षता एवं लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा उत्कृष्ट कार्य गर्ने जिल्लाका 10 वटै पालिका का एक एक जना स्वास्थ्य कर्मी र स्वास्थ्य संस्थाहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा दाङका 10 वटै स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्य कर्मी तथा सरकारवालाहरूको सहभागिता रहेको थियो।
0: लमही नगरपालिका वडा नम्बर 7 स्थित सम्राट सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीहरूले सेवा सुविधा सुधारको माग गर्दै उद्योगमा तालाबन्दी गरेका छन्। कर्मचारीहरूले विभिन्न माग राखेर व्यवस्थापनलाई ज्ञापन पत्र बुझाउँदै माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्। कर्मचारीहरूले हाल केही कर्मचारीको मात्र तलब वृद्धि गरिएको भन्दै सबै कर्मचारीको समान रूपमा तलब वृद्धि गर्नुपर्ने माग राखेका छन्। लामो समयदेखि कार्यरत कर्मचारी उचित मूल्यांकन गरी स्तर वृद्धि तथा पदोन्नति गर्नुपर्ने, यसअघि उपलब्ध गराइँदै आएको सेवा सुविधा कटौती नगर्नुपर्ने र सम्पूर्ण कर्मचारीहरूलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आबद्ध गरिनुपर्ने उनीहरूको माग रहेको छ। ज्ञापन पत्रमा सामाजिक सुरक्षा कोषमा जम्मा हुने रकम कर्मचारीले पाउँदै आएको तलब भत्ताको 60% आधार मानेर जम्मा गर्नुपर्ने, भोजन तथा आवास सम्बन्धी विद्यमान समस्या समाधान गरी समयानुकूल व्यवस्था मिलाउनु पर्ने तथा स्थानीय युवालाई रोजगारीमा पहिलो प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ। त्यसैगरी कुनै कर्मचारीले राजीनामा दिएपछि बाहिरबाट नयाँ कर्मचारी ल्याउने प्रवृत्ति अन्त्य गरी उद्योगमै कार्यरत कर्मचारीलाई आवश्यक तालिम, उचित पारिश्रमिक, पदोन्नति तथा अवसर प्रदान गर्नुपर्ने माग पनि गरिएको छ। मागको सुनवाई नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने जनाइएको छ।
1: लमही सामुदायिक डायलासिस सेन्टरमा मृगौलाको डायलासिस गराउने नयाँ बिरामीले पालो नपाउँदा उपचारमा गम्भीर समस्या देखिएको छ। नियमित सेवा लिइरहेका बिरामी बाहेक 50 भन्दा बढ़ी नयाँ बिरामी डायलासिसको पालो कुरेर बस्न बाध्य भएको सेन्टरका प्रमुख सुशील पाण्डेले जानकारी दिनुभएको छ। मृगौला फेल भएका बिरामीको संख्या निरन्तर बढ़दै गएपछि नयाँ बिरामीलाई तत्काल सेवा दिन नसकिएको हो। नियमित डायलाइसिस आवश्यक पर्ने बिरामीले समयमै सेवा नपाउँदा उनीहरूको स्वास्थ्य अवस्था थप जटिल बन्ने जोखिम बढ़ेको छ। यसले बिरामीसँगै उनीहरूका परिवारलाई पनि ठूलो मानसिक र आर्थिक भार परेको छ। हाल लमही सामुदायिक डायलासिस सेन्टरबाट 58 जना बिरामीले नियमित रूपमा डायलासिस सेवा लिइरहेका छन्। उपलब्ध जनशक्ति र उपकरणको अधिकतम उपयोग गरिए पनि बढ़दो बिरामीको चापका कारण नयाँ बिरामी भर्ना गर्न सक्ने अवस्था नरहेको प्रमुख पाण्डेले बताउनुभयो। उहाँका अनुसार दाङ मात्र नभई कपिलवस्तु, प्युठान, रोल्पा, रूकुम, सल्यान र कञ्चनपुर लगायत विभिन्न जिल्लाबाट समेत बिरामी उपचारका लागि लमही आउने गरेका छन्। सेवा क्षेत्र फराकिलो हुँदै गए पनि आवश्यक पूर्वाधार विस्तार हुन नसक्दा समस्या झन बढ़दै गएको छ। पर्याप्त भवन र उपकरणको व्यवस्था गर्न सके सेवाको दायरा विस्तार गरी पालो कुरिरहेका बिरामीलाई समेत नियमित सेवा दिन सकिने सेन्टरको भनाइ छ। स्थानीयवासी तथा बिरामीका आफन्तले बढ़दो आवश्यकतालाई ध्यानमा राख्दै सरकारले थप डायलासिस मेसिन, दक्ष जनशक्ति र पूर्वाधार विस्तारमा तत्काल पहल गर्नुपर्ने माग गरेका छन्।
0: राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले विपन्न वर्गका विद्यार्थीको अध्ययनमा सघाउने उद्देश्यले राज्य कोषबाट आफूलाई प्राप्त हुने तलब भत्ताबाट अक्षय कोष स्थापना गर्नुभएको छ। आफ्नो पालिकाको सर्वोदय माध्यमिक विद्यालयमा अभिभावक विहीन विपन्न तथा जेहेन्दार विद्यार्थीको शैक्षिक उत्थानका लागि 1,01,000 रूपियाँको अक्षय कोष स्थापना गरेको विद्यालय व्यवस्थापन समितिले बताएको छ। आफूलाई मासिक रूपमा प्राप्त हुने 33,000 रूपियाँबाट अक्षय कोष स्थापना गरेको गाउँपालिकाका अध्यक्ष विष्टले बताउनुभयो। यसैबीच राप्ती गाउँपालिकाले मुक्त कमैया कमदरी समुदायको जीविकोपार्जन सुधार तथा आय आर्जन वृद्धि गर्ने उद्देश्यले 50 घर परिवारलाई माऊ बाख्रा वितरण गरिएको छ। गाउँपालिकाको आर्थिक वर्ष 2082-83 को वार्षिक कार्यक्रम अन्तर्गत संचालित मुक्त कमैया कमदरी आय वृद्धि तथा सिविकास कार्यक्रम मार्फत 50 जना लाभग्राहीलाई प्रति परिवार 1 वटाका दरले माऊ बाख्रा वितरण गरियो। कार्यक्रम अन्तर्गत स्थानीय जातसँग करस भएका उन्नत जातका बाख्रा वितरण गरिएको गाउँपालिकाले जनाएको छ। वितरण गरेका सबै बाख्राको बीमा गाउँपालिकाले पहिलो पटकका लागि गरिदिएको छ, जसले पशुपालनमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
1: वर्षायाम शुरू भएसँगै पहाड़ी तथा ग्रामीण भेगका वन जंगल र खेतबारीका कान्लाहरूमा च्याउ उम्रन थालेका छन्। तर प्राकृतिक रूपमा उम्रिने यी च्याउहरू स्वादका लागि मात्र नभई कतिपय अवस्थामा काल बनेर आउने गरेका छन्। वनस्पति विज्ञका अनुसार वर्षाको मौसममा च्याउको उपभोग उच्च हुने भए पनि विषालु र खाने च्याउ छुट्याउन नसक्दा वर्षेनी धेरै मानिसले अकालमै ज्यान गुमाउने गरेका छन्। यसै गम्भीर परिस्थितिलाई मध्यनजर गर्दै वनस्पति अनुसन्धान केन्द्र सल्यानले ग्रामीण भेगमा जंगली च्याउ संकलन र उपभोग नगर्न विगतमा झैं सचेतना अभियान सञ्चालन गरेको छ। नेपालमा हालसम्म करिब 1,300 प्रजातिका च्याउहरू अभिलेखीकरण गरिएका छन्, जसमध्ये 100 भन्दा बढ़ी प्रजातिहरू अत्यन्तै विषालु र ज्यानमारा रहेको वैज्ञानिकको तथ्य छ। वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डाक्टर मित्र पाठकका अनुसार नेपाली समाजमा च्याउको गन्ध, स्वाद, रंग वा किराले खाएको र नखाएको हेरेर विषालु हो वा होइन भनी छुट्याउने भ्रम अझै कायम छ। डाक्टर पाठकले वैज्ञानिक परीक्षण बिना च्याउको बाहिरी रूप, गन्ध वा रंग हेरेर मात्र विषालु हो कि होइन भनेर छुट्याउनै नसकिने स्पष्ट पार्नुभयो। यदि जंगली च्याउ खाएपछि कुनै पनि असहज लक्षण देखिएमा घरेलु उपचारमा नअल्झी तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न वैज्ञानिक अधिकारी डाक्टर पाठकले सुझाव दिनुभएको छ।
0: कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि ल्याएको 35,39,85,48,000 रूपियाँ बराबरको बजेट प्रदेशबाट बहुमतले पारित भएको छ। शुक्रबार बसेको कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको 8 अधिवेशन अन्तर्गतको विषम बैठकले बजेट पारित गरेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले असार 1 गते प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको थियो। पारित बजेट अनुसार चालू खर्चतर्फ 8,60,45,56,000 रूपियाँ अर्थात 24.31% विनियोजन गरिएको छ। त्यस्तै पूँजीगत खर्चतर्फ 20,00,00 74 करोड 67 लाख 12 हजार रुपियाँ अर्थात 55.31% बजेट छुट्याइएको छ। बाँकी बजेट वित्तीय व्यवस्थापन तथा अन्य शीर्षकमा विनियोजन गरेको प्रदेश सरकारले जनाएको छ।
1: पश्चिम नवलपरासीमा 5 वर्ष मुनिका बाल बालिकामा कुपोषणको गम्भीर अवस्था देखिएको छ। स्थानीय तहसंघको समन्वयमा हेलन केलर इन्टरनेशनल बेस्ड नेपाल मार्फत सञ्चालन गरेको पोषण मार्फत जीवन रूपान्तरण परियोजना अन्तर्गत जिल्लाका सातै स्थानीय तहमा गरिएको बाल बालिकाको पोषण लेखाजोखाको क्रममा 13% बाल बालिकामा कुपोषणको समस्या देखिएको हो। कुल 22,654 जना बाल बालिकाको जाँच गर्दा 2,693 जनामा मध्यम शीघ्र कुपोषण माम र 250 जनामा अति शीघ्र कुपोषण साम देखिएको छ। कुपोषित बालबालिकाको नियमित निगरानीमा उपचार शुरू भएको परियोजनाका कार्यक्रम संयोजक शालिकराम पोखरेलले जानकारी दिनुभयो। जिल्लाको सातै स्थानीय तहमा कुपोषणको समस्या छ। रामग्राम नगरपालिकामा सबैभन्दा धेरै 463 जना बालबालिका मध्यम शीघ्र कुपोषण र 47 जना बालबालिकामा अति शीघ्र कुपोषित देखिएको छ। 2,725 जना बालबालिका उपचारपछि निको भएका छन्। 6 महिनादेखि 59 महिनासम्मका बालबालिका, गर्भवती महिला, सुत्केरी अवस्थाका महिलालाई लक्षित गरी परियोजना कार्यक्रम सञ्चालन रहेको छ।
0: कृषि वन तथा वातावरण मन्त्रालयले बर्ड फ्लूबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशु सेवा विभागले 50 करोड़ रूपियाँ निकासा गरेको छ। मन्त्रालयले बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा नष्ट गरेका पंक्षी अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि यो रकम विभागलाई उपलब्ध गराएको हो। बर्ड फ्लूबाट आर्थिक नोक्सानी बिहोरेका किसानलाई राहत स्वरूप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग रकम माग गरेको थियो। प्रवक्ता डाक्टर मुकुल उपाध्यायले निकासा भएको रकम पीड़ित किसानलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिनुभएको छ। विभागका अनुसार बर्ड फ्लू संक्रमण देखिएका काठमाण्डु, ललितपुर, भक्तपुर, काभ्रे पलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौन र नवलपरासीमा करिब 7 लाख पंक्षी, 11 लाख अण्डा र 3 लाख किलो दाना नष्ट गरिएको थियो। यसबाट 70 करोड़ रूपियाँ बराबरको क्षति भएको थियो। बर्ड फ्लू रोग नियन्त्रण चौथो संशोधन 2074 अनुसार प्रमाणित क्षतिको विवरणका आधारमा नष्ट गरिएको पंक्षीजन्य पदार्थ तथा पंक्षी उत्पादन सामग्रीको मूल्यांकन गरी सम्बन्धित धनीलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराइने भएको छ। गएको चैतदेखि देशको पूर्वी क्षेत्रबाट फैलिन शुरू भएको बर्ड फ्लू संक्रमण हाल 11 जिल्लामा फैलिएको छ। भाइरसको स्वरूप परिवर्तन हुन सक्ने जोखिम रहेकाले सम्भावित संक्रमण नियन्त्रणका लागि पंक्षी अण्डा तथा दाना नष्ट गरिएको प्रवक्ता उपाध्यायले बताउनु भएको छ।
1: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि मानवीय संकट थप गहिरिएको छ। राष्ट्रसंघीय सहायता एजेन्सीहरूले हजारौं मानिस घरबार विहीन भएको र उद्धार राहत तथा पुनस्थापनाको काम तीव्र रूपमा अघि बढ़िरहेको बताएका छन्। राष्ट्रसंघीय शरणार्थी एजेन्सी यूएएनएचसीआरका अनुसार अहिलेसम्म कम्तीमा 2300 जनाको ज्यान गएको छ भने 11,000 भन्दा बढ़ी घाइते भएका छन्। उद्धार कर्मीहरूले हालसम्म 6,400 भन्दा बढ़ी मानिसलाई जीवित उद्धार गरेका छन्। भूकम्प गएको झण्डै 8 दिनपछि पनि मानिसहरू जीवित भेटिने आशा कायमै छ। संयुक्त राष्ट्रसंघीय बाल कोष युनिसेफले 3 महिनाका लागि 1 लाख मानिसलाई पुग्ने राहत सामग्री तयारी अवस्थामा राखेको छ भने यूएनएचसीआरले विस्थापित परिवारका लागि अस्थायी आश्रयको व्यवस्था गरिरहेको छ। सबैभन्दा बढ़ी प्रभावित समुदायका तत्कालीन आवश्यकता पहिचान गर्ने कार्यलाई निरन्तरता दिएको जनाएको छ। राष्ट्रसंघका अनुसार भूकम्पका कारण अस्पताल, 400 भन्दा बढ़ी विद्यालय, खानेपानी सञ्जालका संरचना तथा 1,000 भन्दा बढ़ी भवन क्षतिग्रस्त वा पूर्ण रूपमा ध्वस्त भएका छन्।
0: अब खेल समाचार फिफा विश्वकप फुटबलको नकआउट चरणमा भोलि बिहान पौने 4 बजे सावेक विजेता अर्जेन्टिना र केप भर्डे खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा हुनेछ। अर्जेन्टिनामा समूह जेको विजेता र केप भर्डे समूह यसको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। फुटबल इतिहासमा यी दुई टोली बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डे समूह चरणको पहिलो खेलमै स्पेनलाई बराबरी रोकेर चर्चामा आएको टोली स्पेनका खेलाड़ीले प्रहार गरेका 27 मध्ये 7 वटा गोल पोस्ट भित्र थिए। तर केप भर्डेका गोलकिपर भन्जीहाले उत्कृष्ट बचाव गर्दै सन् 2010 को विजेता स्पेनलाई बराबरीमा रोकेका थिए।
1: मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 33.2 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24.5 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घरायले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 8.7 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षिक आर्द्रता 74.81% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
0: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: दाङ जिल्ला आज पूर्ण रूप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा। मानिस स्वास्थ्य भए मात्र समृद्धि हासिल गर्न सकिने लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री घिमिरेको भनाई।
0: सम्राट सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीद्वारा सेवा सुविधा सुधारको माग गर्दै उद्योगमा तालाबन्दी। मागको सुनाई नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने भनाई।
1: लमही सामुदायिक डायलासिस सेन्टरमा बिरामीले पालो नपाउँदा उपचारमा गम्भीर समस्या। सेवा क्षेत्र फराकिलो हुँदै गए पनि आवश्यक पूर्वाधार विस्तार हुन नसक्दा समस्या बढ्दै।
0: र विपन्न विद्यार्थी पढ़ाउन राप्ती गाउँपालिकाका अध्यक्ष विष्टद्वारा अक्षय कोष स्थापना। बर्खायाममा जंगली च्याउ नखान नागरिकलाई आग्रह।
1: हवस् त अहिलेलाई भने मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org लगइन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
0: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र अमृता डाङ्गी तपाई श्रोताले पनि धन्यवाद दिँदै
1: म देवा भुसाल
0: अनि म सुशीला ओली पनि बिदा हुन्छौ।
1: नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइनी भएर त जान लाग्यो नि।
2: हो र कहाँ
3: भन्दिन के?
2: साथै भन्दिनौ।
3: आई लभ यू पिंकुली भनेको
2: हो। एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायानेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स जयद उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जाँच
2: सम्पर्क मोबाइल नम्बर 9822964264
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
5: के तपाई पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
6: उपचार हुने रोगहरू
5: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
6: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
5: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
6: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
5: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
6: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
5: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
7: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 विपिसोक दाङ सम्पर्क फोन नम्बर 9686 61 694
8: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज

0: 94.4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक टी। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक टी मात्र रु 50 मा।
2: कोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कोराहीदान फोन नम्बर 082-5161-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छानामुनि।
4: वरिष्ठ हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराहीमा।
5: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
4: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हाट जोड्ने सम्बन्धी अपरेशन सेवा।
6: अन्य विशेषज्ञ सेवाहरू:
7: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
8: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
9: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
11: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
12: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
13: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
3: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 082-5363-218।

0: वायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
1: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
4: सम्पर्क मोबाइल नम्बर 9822964264
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
6: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराइदाङमा
7: उपचार हुने रोगहरू
6: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
7: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
6: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
7: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
6: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
7: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
6: हामी कहाँ फार्मेसी ल्याब पंचकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
8: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686 61694

0: नमस्ते, म रामकृष्ण काल। तपाई सुन्दै हुनुहुन्छ तपाईको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
2: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
1: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
2: सम्पर्क मोबाइल नम्बर 9858-44-722, 9858-38-0060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दान।
3: नेपाली जुत्ता घर
4: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
3: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
4: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
3: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान: सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाङ।
4: सम्पर्क मोबाइल नम्बर 9857-71-546। खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
5: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सीटीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
4: हाम्रा विशेषताहरू:
6: आधुनिक प्रयोगशाला,
4: अत्याधुनिक सर्वेक्षण उपकरण,
6: अनुभवी प्रशिक्षक,
4: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
6: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
4: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
6: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
4: आजै रजना टेक्निकल कलेज घुराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
4: सम्पर्क फोन नम्बर 082-5602-04।
5: सम्पर्क मोबाइल नम्बर 9857-30-672 र 9699-64-848।
7: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
3: डाक्टर आउने बारे सूचना:
8: दाङमै अब पहिलो पटक एम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
8: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
3: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार।
4: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ। बिरामी जाँच्ने मिति 8/20 शनिबार।
9: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847-57-193 र 9818-89-0028। होइन, के भयो दाई, किन झोक्राएर बस्नु भएको?
10: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
11: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आरोग्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
10: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
11: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
10: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
11: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 शहीद गेट दाङ।
12: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
11: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
12: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
11: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
12: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
11: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498887141।

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। कांग्रेसभित्रको विवाद झन गहिरिँदै इतर पक्षले संस्थापनसँग तत्काल सहमति नगर्ने, सरकारको 100 दिन सफल भएको रासुपाको दावी, सरकार फितलो र असफल रहेको विपक्षी दलको टिप्पणी।
1: आधारभूत तहका गरी खाने जनताको पक्षमा छैन, सेवा शुल्क लगाइयो, त्यसै गरी स्वास्थ्यमा पनि अनावश्यक 3% कर लगाइयो।
0: स्वास्थ्य बीमा बोर्डद्वारा मंगिरसम्मको 23.44 अर्ब रूपियाँ भन्दा बढ़ी बकेउता भुक्तानी, सिंहदरबारमै निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालन, कार्यस्थलबाटै स्वास्थ्य सेवा शुरू।
2: सामान्य चेक जाँचको लागि पनि अब निजामती अस्पताल जानुपर्दा निकै समय लाग्ने, निजामती अस्पतालमा पनि भीड बढ्दो, भीड़लाई नियन्त्रण गर्नलाई अलिकति व्यवस्थापन गर्नलाई सिंहदरबारमा स्थापन गरिएको
0: हो। मनसुनभर मेलम्चीको पानी आपूर्ति बन्द, काठमाडौँवासीलाई खाने पानीको समस्या बढ़ने, दैलेखमा कर्णाली नदीमा खसेको गाड़ी अझै बेपत्ता, किसान कल सेन्टरमा किसानको चासो बढ़दै।
3: तर मलाई लाग्छ 2 घण्टाको समयमा राम्रै मैले 1 दिन अब्जर्भ गर्न पाएको थिएँ, फोनहरू राम्रै आउने गरे आउँछ।
0: र फ्रान्समा त्यति गर्मीको कहर, एक सातामै 2000 भन्दा बढ़ीको मृत्यु, विश्वकप फुटबलको नकआउटमा आज अस्ट्रेलिया र इजिप्ट आमने सामने हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: महिलाका लागि ब्लू बस सञ्चालनको पहल सार्वजनिक यातायातलाई थप सुरक्षित बनाउने सकारात्मक प्रयास हो, तर महिलाका लागि छुट्टै बस व्यवस्था गर्नु मात्र दीर्घकालीन समाधान हुन सक्दैन। सबै सार्वजनिक यातायातमा महिला निर्धक्क यात्रा गर्न सक्ने सुरक्षित वातावरण निर्माण गर्नु राज्यको मुख्य दायित्व मानिन्छ। ब्लू बस सँगै प्रभावकारी कानूनी कार्यान्वयन, निगरानी र जनचेतनामा पनि जोड़ दिन आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले नागरिकलाई सम्बोधन गर्ने र सुशासनको शुरूआत गर्ने सवालमा सरकारको 100 दिन सफल भएको बताएको छ। पार्टीको अभिमुखीकरण कार्यक्रमपछि संचारकर्मीसँग कुरा गर्दै पार्टी सभापति रवि लामिछानेले सरकारको 100 दिन सुशासनमा केन्द्रित भएको बताउनुभयो। तत्काल देखिने नतिजाहरूमा पनि काम निरन्तर भएको भन्दै सुशासन सरकारको अहिलेको प्राथमिकता रहेको बताउनु भएको छ। वहाँले सुझावको आधारमा केही कमी कमजोरी रहे सच्याई र अघि प्रतिबद्धता जनाउनु भएको छ।
6: सरकारले यो 100 दिनमा नागरिकसँग सम्बन्धित विषयहरूमा बढ़ी जोड़ लगायो। सरकारले अहिले यो 100 दिनमा विशेष गरेर सुशासनमा अझै बढ़ी समय लगाएको छ, लगाउनु पर्ने नै छ। सुशासनका मुद्दामा सरकारको बढ़ी ध्यान गयो तुलनात्मक रूपमा। विकास निर्माण र दूरगामी विषयहरूमा आज गरिएको कामको प्रभाव अलिकति पछाडि देखिँदै आउँछ। भौतिक पूर्वाधारकै क्षेत्रमा भन्नुहुन्छ भने हामीले 3 वर्षलाई प्याकेज बनाएर काम गरेका छौं। त्यसमा केही कमी कमजोरी रहेछ भने नागरिक समाजले उठाएका विषय, ती कमजोरीहरूलाई पनि हामी त्यसलाई सुझावका रूपमा अगाडि बढ़ाएर त्यसमा अझ परिपक्व ढंगले सरकार अगाडि बढ़छ।
5: यसैबीच नेकपा एमाले भने सरकारको 100 दिन फितलो, अपरिपक्व र विवादास्पद भइएको निष्कर्ष निकालेको छ। महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको 100 दिन असफल देखिएको उल्लेख गरिएको छ। प्रधानमन्त्री र मन्त्रीका निजी सचिवालयहरू नै आर्थिक स्वार्थ र भ्रष्टाचारका घटनाहरूमा खुलेआम जोड़िएका प्रमाणहरू एकपछि अर्को गर्दै सार्वजनिक हुनु अहिलेको सरकारको असफलताको मुख्य कड़ी भएको एमालेको निष्कर्ष छ। कुरा गर्दै एमाले नेता विशाल भट्टराईले भन्नुभयो,
1: त्यो देशको पक्षमा बिल्कुलै देखिएनन्, जनताका पक्षमा देखिएनन्, आधारभूत तहका गरी खाने जनताको पक्षमा छैन। सेवा शुल्क लगाइयो, त्यसै गरी स्वास्थ्यमा पनि अनावश्यक 3%

0: कर लगाइयो, विद्युतमा 5% क्याप लगाइयो, लगातार रूपमा चाहिँ जनता तल्लो तहका जनता गरी खानेहरू रुकुमवासीहरूका विरूद्धमा यो सरकार चाहिँ गएको देखिएको छ।
1: विशेष महाधिवेशनपछि दुई ध्रुवमा विभाजित नेपाली कांग्रेसको इतर पक्षले अहिलेकै अवस्थामा संस्थापन पक्षसँग कुनै पनि सहमति नहुने निष्कर्ष निकालेको छ। पूर्व उपसभापति पूर्णबहादुर खड्का निवासमा आज बसेको बैठकले सभापति गगन थापा नेतृत्वसँग कुनै एकताको महाधिवेशन नहुने निष्कर्ष निकालेको नेता डाक्टर प्रकाश रण महतले सीआईएमसँग बताउनुभयो।
2: पार्टी मिल्नुपर्छ भन्ने पक्षमा हो, तर जो नेतृत्व हुनुहुन्छ उहाँहरूले चाहिँ चाहेको देखिएन। भेट्दाखेरि कसै भेट्दाखेरि सबै भइहाल्छ नि भन्नु, अब सामान्य कुराहरू हामीले राखेका छौँ, ठुला कुरा गरेका छैनौँ। 15 अधिवेशन निष्पक्ष हुने र साझा संयन्त्र समायोजन संयन्त्र जे हुन्छ गर्नु पर्यो र नवीकरण भएकाहरूलाई चाहिँ सबैलाई यो नबनिकन त्यसलाई डिजिटल गर्ने कुरा चाहिँ सबै चाहिँ केन्द्र गर्नु पर्यो। त्यसमा को आयो को आएन, किनभने नवीकरण त गरिसकेका छौँ। यति नै कुरा छ र यो धेरै अगाडिदेखिको प्रयास हुँदा पनि उहाँहरू चाहिँ गम्भीर देखिनु भएको छैन, त्यसले चाहिँ हामी सबै चिन्तित छौँ।
1: हालको नेतृत्वबाट कुनै पनि सहमतिका खाकाहरू प्रस्तुत नभएको अवस्थामा आन्तरिक मतभेद बढ़ने कांग्रेसको निष्कर्ष छ। यसैबीच निवर्तमान सभापति शेरबहादुर देउवा समूहले छुट्टी सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गर्ने भएको छ। सोमबार कार्यालयको औपचारिक उद्घाटन गर्ने तयारी गरेको नेताहरूले बताएका छन्। सिंहदरबारभित्र निजामती कर्मचारी अस्पतालको सेवा एकाई सञ्चालनमा आएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा आजदेखि सेवा एकाई सञ्चालनमा आएको हो। निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा एकाई सञ्चालनमा ल्याएको मन्त्रालयले जनाएको छ। मन्त्रालयको कर्मचारी कल्याण शाखाको प्रमुख दीपक ढकालले सीआईएमसीलाई जानकारी दिनुभयो। उहाँका अनुसार कर्मचारीले स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइएको हो।
3: निजामती कर्मचारीहरू ठूलो संख्यामा सिंहदरबार परिसरमा कार्य गर्नुहुन्छ। उहाँहरूले चाहिँ सामान्य चेक जाँचको लागि पनि अब निजामती अस्पताल जानुपर्दा निकै समय लाग्ने, अनि निजामती अस्पतालमा पनि अब भिड बढ्दो भिडलाई नियन्त्रण गर्नलाई अलिकति व्यवस्थापन गर्नलाई सिभिल सर्भिस हस्पिटलको चाहिँ एक्सटेन्सन काउन्टर सिंहदराभित्र राख्नुपर्छ भन्ने कुरा अस्पताल व्यवस्थापन समितिले समेत निर्णय गर्यो। त्यसको आधारमा चाहिँ यो सिंहदरबारमा स्थापन गरिएको हो।
1: दैलेखको चामुण्डा विन्द्रसैनी नगरपालिका सात स्थित कर्णाली राजमार्गको साङ्ने ताडा क्षेत्रबाट कर्णाली नदीमा खसेको गाड़ीको अझै फेला पर्न सकेको छैन। आज बिहानभरि खोजी जारी रहे पनि नदीमा गाड़ी नभेटिएको प्रमुख जिल्ला अधिकारी आनन्द सारूले सीआईएनलाई जानकारी दिनुभयो।
4: गाड़ी पनि भेटेको छैन र कुनै पनि बडीहरू पनि भेटेको छैन। गाडी खसेको स्थान चाहिँ एकदमै करेन्ट धेरै भएको, पानीहरू पनि धेरै भएको, त्यो अब गोताखोरहरू पनि त्यहाँ एकदमै भित्र जान सक्ने स्थिति छैन। त्यहाँ चाहिँ अब खोज्नु आज दिनभरि नै खोजेको छ, त्यसको 4-5 किलोमिटर तलसम्म पनि गोताखोरले खोजेको छ। अब सम्भावित जहाँ खसेको भनेको छ त्यहाँ पनि खोजेको छ, तर अहिलेसम्म पत्ता लगाउनु लागिसकेको छैन। बडी चाहिँ एकजनाको भेटियो होइन, त्यही एकजनाको चाहिँ आफन्त दुईजना तीनजना अनि एउटा चालक र सहचालक, यही पाँचजनाको मात्रै मिसिङ भएको भन्ने हिसाबले चाहिँ एक किसिमले जानकारी आएको छ। त्यहाँभन्दा बढीको परिवारहरूले कसैले सूचना दिनुभएको छैन।
1: तमिलो पानी र वेग ठूलो भएकाले खोजी प्रभावित बनेको छ। दुर्घटनामा परेका मध्ये हिजो कालीकोटका एकजनाको शव फेला परेको थियो। त्यसबाहेक गाड़ी सहित अन्य यात्रुको अवस्था अझै अज्ञात रहेको छ। यस्तै आज बैतडीमा भएको बस दुर्घटनामा 17 जना घाइते भएका छन्। धनगढ़ीबाट बैतडीतर्फ जाँदै गरेको बस दिउँसो बैतडीको पाटन नगरपालिका 8 गौराखानामा दुर्घटनामा परेको हो। स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालू आर्थिक वर्षको मंगसिरसम्मको बोक्यौता रकम भुक्तानी गरेको छ। बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोक्यौता बाफत उपलब्ध गराउनु पर्ने 23,44,02,98,015 रकम भुक्तानी गरिएको जनाएको छ। बोर्डले स्वास्थ्य बीमा बोर्डमा आबद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको गत मंगसिर महिनासम्मको दावी बोक्यौता फरफारमा भएको जनाएको छ। मनसून अवधिभर काठमाडौँ उपत्यकामा मेलम्ची नदीको पानी आपूर्ति बन्द हुने जनाएको छ। मेलम्ची खानेपानी विकास समितिले आजदेखि समितिले विज्ञप्ति निकालेर यस वर्ष मनसून सक्रिय भएसँगै मेलम्चीको मुहान क्षेत्र भन्दा माथिल्लो भागमा रहेको पहिरो गिग्रान तथा बाढ़ीका कारण सुरुङभित्र माटो ढुंगा र लेदो प्रवेश गर्ने जोखिम बढ़ेकाले मेलम्ची खानेपानी आयोजना बन्द गर्न लागेको हो। अहिले वैकल्पिक प्रणाली मार्फत पानी पठाइएको र अत्याधिक वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न तथा विगत चार वर्षदेखि सुरुङको सफाई मर्मत र निरीक्षण पनि नभएको हुँदा यी कार्यहरू सम्पन्न गर्न केही अवधिका लागि सुरुङ बन्द गर्नु परेको समितिले जनाएको छ। लगातार परेको वर्षाले बैतडीको पाटन नगरपालिका छ स्थित कृष्ण माध्यमिक विद्यालयको दुई तले भवन पूर्ण रूपमा भत्किएको छ। विद्यालयका प्राध्यापक वीरेन्द्र केसीका अनुसार 16 असारदेखि निरन्तर परेको वर्षाका कारण आज करिब 10:45 चार कोठे दुई तले भवन पूर्ण रूपमा भत्किएको हो। घटना भएको समयमा भवनभित्र केही नरहेकाले कुनै मानवीय क्षति नभएको प्राध्यापक केसीले जानकारी दिनुभयो। भवन भत्किएसँगै पठन पाठन सञ्चालनमा समेत समस्या भएको केसीले बताउनुभयो। साझा खबरमा अब विदेशका खबर। जून महिनाको अन्त्यतिर युरोपमा गर्मीका कारण फ्रान्समा एक साताको अवधिमा 2,000 भन्दा बढ़ी अतिरिक्त मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ। फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार जूनको अन्तिम सातामा अघिल्लो साताको तुलनामा मृत्यु संख्या 29% बढ़ेको हो। विशेष गरी 45 वर्ष भन्दा माथिका व्यक्तिहरूमा मृत्युको दर उल्लेख्य रूपमा बढ़ेको पाइएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा अन्तर्गत राति अस्ट्रेलिया र इजिप्ट खेल्दैछन्। यो खेल राति 12:45 अमेरिकाको डल्लास रंगशालामा शुरू हुनेछ। त्यस्तै भोलि बिहान 4:45 साविक विजेता अर्जेन्टिना र केप भर्डे खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा हुनेछ। अर्जेन्टिना समूह जेको विजेता र केप भर्डे समूह एचको उपविजेताको रूपमा नकआउटमा पुगेका हुन्।
5: नार्को किसान सेन्टरबाट कृषकलाई प्रत्यक्ष प्राविधिक सेवा।
6: पैसा लाग्दैन यसमा। 4-6 बीचमा चाहिँ किसान दाजुभाइहरूले चाहिँ आफ्नो यो कृषिसँग सम्बन्धित समस्याहरू राख्नुहुन्छ। किसान दाजुभाइहरूलाई सम्बोधन हुने गरी त्यसका विज्ञहरू बस्नुहुन्छ।
5: कृषि समस्याको समाधान सम्भव छ। कुराकानीसँगै हानिकारक परम्परागत अभ्यासले महिला किसानमा परेको प्रभाव रिपोर्ट लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
8: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
7: डाक्टरद्वारा दिइने सेवाहरू
9: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
7: अनुहार हड्डी भाँचिएको जोड्ने,
9: दाँतको एक्सरे सेवा,
7: सामान्य तथा जटिल दाँत निकाल्ने,
9: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
7: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
9: मेसिनबाट जरेदेखि दाँत फरिने,
7: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
9: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
7: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
9: साथै
8: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
9: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
10: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दान दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: प्रडक्टहरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहिँ नाइस
0: अड्गुरी
2: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
3: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
2: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
3: ए हो र त्यसो भए म अहिले नै गइहाले
4: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
5: नारायणी टेलर्स जय उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जान
3: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: पशुपालन रोग किरा व्यवस्थापन कृषि प्रविधि कृषि यान्त्रिकीकरण लगायतका विषयमा किसानलाई परामर्श दिइन्छ यसबाट किसानले कसरी लाभ लिइरहेका छन् हामीले नारका कृषि मौसमविद डाक्टर मुक्तिनाथ झासँग सोधेका छौं
8: हरेक शुक्रबार 11:35 चाहिँ नेपाल कृषि अनुसन्धान परिषदमा चाहिँ यो टोल फ्री पैसा लाग्दैन यसमा 4-6 बीचमा चाहिँ किसान दाजुभाइहरूले चाहिँ आफ्नो यो कृषिसँग सम्बन्धित समस्याहरू राख्नुहुन्छ त्यहाँ सबै विज्ञहरू बस्नुहुन्छ जस्तो कि म एउटा कृषि इन्जिनियरिङ मेरो विषय यो मेसिन भयो सँगसँगै यो सिँचाइका कुराहरू भए त्यस्तै चाहिँ त्यहाँ अब रोगका किराका साथीहरू बस्नुहुन्छ त्यस्तै लाइफ स्टकतिरका पशुपालन गर्ने किसान दाजुभाइहरूलाई सम्बोधन हुने गरी त्यसका विज्ञहरू बस्नुहुन्छ तोबेर फरक फरक विज्ञहरू बस्नुहुन्छ केही समस्या छ भने यहाँ मैले समाधान गर्न नसके पनि हजुरहरूले चाहिँ 11:35 यदि सम्पर्क गर्नुभयो भने हरेक शुक्रबार 4-6 पक्कै पनि समस्याका समाधानहरू चाहिँ हल गर्न सजिलो हुन्छ र पक्कै पनि त्यसले चाहिँ किसान दाजुभाइहरू चाहिँ अलिकति बेनिफिटेड हुन सक्नुहुन्छ
9: तपाईँले नम्बर नोट गर्नुभएको छैन भने म पुनः दोहोर्याउँदैछु 11:35 तपाईँले हरेक शुक्रबार 4-6 फोन गर्न सक्नुहुनेछ तपाईँको खेतीपातीसँग सम्बन्धित पशुपालनसँग सम्बन्धित माछा पालनसँग सम्बन्धित जुन कुनै विषयमा पनि केही समस्या छन् भनेदेखि तपाईँले किसान कल सेन्टरमा फोन गरेर चाहिँ प्रत्यक्ष विज्ञसँग नै टेलिफोनमा संवाद गर्न सक्नुहुन्छ होइन त त्यसको समस्याको समाधान गर्न सकियो तर किसानहरूको गुनासो अब समुदायमा पुगेर छलफल गर्दै गर्दा कुरा गर्दै गर्दाखेरि त्यहाँनिर चाहिँ लिमिटेड हुन्छ मतलब निश्चित मात्रामा चाहिँ फोन उठाइन्छ अनि त्यो समय पनि 2 घण्टाको समय भयो अनि हाम्रो फोनै लाग्दैन हामीले कुरै गर्न पाउँदैनौँ कति ट्राई गर्दा पनि कोसिस गर्दा पनि कुरा हुँदैन अनि जम्मा 12 कि कतिवटा मात्रै फोन लिनुहुन्छ यो चाहिँ समस्याको विषय रहेछ पनि भन्नुभएको थियो कि यसबारेमा केही छलफल भएको छ हजुरहरूको
8: यस्तो समस्या नहुनुपर्ने तैपनि म त्यो टिमसँग यदि यस्तो गुनासो छ भने यो मेसेज म पनि प्रत्यक्ष चाहिँ त्यो टिमसँग पुर्याउँछु तर मलाई लाग्छ 2 घण्टाको समयमा राम्रै मैले एक दिन अब्जर्भ गर्न पाएको थिएँ फोनहरू राम्रै आउने गरे हुन्छ त्यो रह्यो कुरा अलिकति मैले चाहिँ अर्को पाटो समस्या चाहिँ ठाउँ ठाउँबाट के पाएँ भने कुनै समस्या छ भने शुक्रबारसम्म कुर्नुपर्ने हुन्छ खेतीपाती गर्ने किसान दाजुहरूले त के हुन्छ कि तत्काल समाधान चाहिन्छ त्यो कतिपय पशुपालनमा भयो कहिलेकाहीँ त यो यदि किरा र रोगको एक दिनमै चाहिँ पुरै स्वाहा पार्ने हुने रहेछ कतिपय केसहरूमा त्यो भएर यसको फ्रिक्वेन्सी बढाउनु पर्यो भनेर ठाउँ ठाउँबाट मैले चाहिँ
9: अर्को पनि यसमा चाहिँ प्लेटफर्म पनि रहेछ कि त्यो चाहिँ तत्कालैको लागि चाहिँ वाट्सएप ग्रुप कि बनाएको रहेछ वाट्सएप ग्रुपमा पनि किसानहरू त्यहाँनिर एड हुनुभयो भनेदेखि त्यहाँ चाहिँ त्यो बालीको अथवा जे समस्या छ त्यसको चाहिँ फोटो खिचेर यस्तो समस्या भएको छ भनेर हालिदिनु भयो भनेदेखि विज्ञहरूले सुझाव दिनुहुँदो रहेछ कि त्यो कस्तो राम्रो लाग्यो थियो मलाई चाहिँ
8: हजुर त्यो पनि हो नि जस्तो कि कहिलेकाहीँ के हुन्छ फोनमा समस्या भन्दै गर्दाखेरि उहाँले भन्ने समस्या र हामीले बुझ्ने त्यो समस्या चाहिँ फरक पर्न सक्छ त्यो भएर यदि फोटो र भिडियोको अवस्थामा कहिलेकाहीँ त यदि सिम्पलै मगाउनु पर्ने अवस्था हुन सक्छ त्यो अवस्थामा चाहिँ अब यो खासमा हेर्नुभयो भने टु वे कम्युनिकेसन न हो किसान र विज्ञ दुवैजना सँगै मिलेर सबै कुराहरू तत्काल पनि सम्भव नहोला तर सँगै गएर चाहिँ समाधान चाहिँ गर्न सकिन्छ पक्कै पनि। तपाईँले यो एउटा कार्यक्रम राम्रै कार्यक्रम 11:35 मलाई चाहिँ त्यो राम्रो लागेको छ। तथापि जति राम्रो गरे पनि सुधारका बाटोहरू जहिले पनि हुन्छ र त्यसको डोमेन अझै बढाउनु पर्ने पक्कै पनि छ। हप्तामा एक दिन अब दुई घण्टाले पक्कै पनि किसानमै पूरै देश भएको अवस्थामा त्यतिले समाधान गर्ला जस्तो मलाई पनि लाग्दैन। यो गुनासोहरू चाहिँ मैले टिप्छु र हजुरहरूको गुनासोमा सम्बन्धित ठाउँमा चाहिँ पुर्याउने कोशिश गर्छु।
7: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। कर्णालीको कृषि महिलाको काँधमा अधिकार भने अझै टाढा।
10: महिलाले जति दुःख संकष्ट गरे पनि त महिला कन अलि दबाउनै खोज्छन् त पुरूषहरूले।
11: पुरूष भन्दा पनि महिलाले धेरै बढी बोझ हुन्छ, धेरै महिलाले धेरै बढी काम गर्नुपर्छ। पुरूष
7: महिला किसानलाई अवसरमा अझै असमानता, समानताका लागि स्थानीय सरकारले गर्नुपर्ने पहल विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: वरिष्ठ अर्थोपेडिक सर्जन हाड़ जोड़नी नशा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन
1: एमबीबीएस एमएस जनरल फिजिशियन एन्ड सर्जन डाक्टर राजीव ढकाल द्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड गोराही दाल फोन नम्बर 0825625023 98478 1817 98478 3543।
0: भर्ना सम्बन्धी सूचना
3: बर्खा ग्रुप द्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
0: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
1: सम्पर्क फोन नम्बर 0825563133, मोबाइल नम्बर 9847802983 र 97625226।
0: बालबालिका र ज्येष्ठ नागरिकको हेरचाह गर्ने जिम्मेवारी पनि अधिकांश महिलाकै काँधमा हुन्छ। यसले उनीहरूको स्वास्थ्यदेखि आर्थिक अवसरसम्म असर पुर्याइरहेको किसान बेसरकला नेपालीको अनुभव छ।
4: कहिले कसो अलिकति हो हलो सलो जोत्दाखेरि खन्दाखेरि केही हामीलाई गाह्रो पर्यो भनेपछि हामीले जाउँ भनेर भनेपछि मात्र हो, नत्र महिलाहरूले धेरै गर्छन्। पुलिस अलिकति हो पुरुषले गर्ने, उब्जनी गर्दाखेरि हामीले गर्नुपर्छ, ड्याङहरू बनाउँदाखेरि हामीले गर्नुपर्छ, ग्रिन हाउस गर्दाखेरि कहिले कसो हामीलाई धेरै लोड पर्यो भने कामको अब गर्नु भनेपछि सघाउने मात्र हो। अलिकति पुरुषभन्दा महिलाले धेरै बढी बोझ हुन्छ, धेरै महिलाले धेरै बढी काम गर्नुपर्छ पुरुषले भन्दा।
0: राष्ट्रिय तथ्याङ्कले पनि यही वास्तविकता देखाउँछ। नेपालको कृषि गणना 2078 अनुसार कृषिमा संलग्न जनशक्ति मध्ये महिलाको सहभागिता आधा भन्दा बढी छ। नेपाल श्रम शक्ति सर्वेक्षण अनुसार पनि कृषिमा कार्यरत महिलाको प्रतिशत पुरुषको तुलनामा उल्लेख्य रूपमा बढी छ। तर राष्ट्रिय तथ्याङ्क कार्यालयको कृषि गणना अनुसार कृषि सञ्चालन गर्ने व्यक्ति मध्ये महिलाको हिस्सा करिब एक तिहाई मात्र छ। अर्थात खेतमा महिलाको श्रम बढी भए पनि निर्णय गर्ने अधिकार र स्रोतमा उनीहरूको पहुँच अझै सीमित छ। छायानाथ रारा नगरपालिका तिनकी किसान रामदेवी बुढा उत्पादन गरेको अन्न बाली र तरकारी बजारसम्म पुर्याउन तथा व्यापार सम्बन्धी निर्णय लिन अझै पनि कठिन हुने बताउनुहुन्छ।
5: पहिला त कृषिमा व्यवसाय गर्नलाई सजिलो थियो, अहिले गाह्रो छ। अब केही यता पर्वजोलतिर हालम भने पछि कर्मचारी अन्नर यहाँ जग्गा सग्गा हेरी जान्छन्, कहीँ पानीको ऊ छैन, ऊ स्वर रोजगार छैन भन्ने भयो, कोही क्या भन्ने भयो। अनि त्यही भएर पनि हामीलाई गाह्रो त गाह्रो, तरकारी खेती गर्ने कन गाह्रो पनि गाह्रो छ। अब यो डोखामा लिँदाखेरि पनि हामीकन गाह्रो छ त, केलाई गाह्रो छ भनेपछि अब राति आँट्छौँ, अध राति आँट्छौँ, पुरुष दाजुभाइले कोहीले केही नभने पनि त हामीकन ढोलको डर छ, पहिरोको डर छ, बाटो नराम्रो छ, हामीकन त्यही बाटो सबजनाले लागेको त्यही बाटो हेरिदिए पनि त हामीकन कति कति सुविधा हुने थियो त।
0: कतिपय ठाउँमा महिलाको नाममा जग्गा नहुनु, कृषि ऋण तालिम अनुदान र आधुनिक प्रविधिमा पुरुषलाई प्राथमिकता दिनु जस्ता अभ्यास अझै कायमै छन्। यसको प्रत्यक्ष असर उत्पादन आमदानी र महिला सशक्तिकरणमा परेको छ। कर्णालीमा वैदेशिक रोजगारी र अन्य कारणले पनि धेरै पुरुष घर बाहिर रहने भएकाले खेतीपातीको मुख्य जिम्मेवारी महिलाले सम्हालिरहेका छन्। तर नीति निर्माणदेखि कृषि सम्बन्धी योजना बनाउने तहसम्म उनीहरूको आवाज भने कमजोर सुनिन्छ। महिला किसान रमाइली बुढा महिला किसानलाई सिप प्रविधि वित्तीय सेवा र जग्गा माथिको अधिकार सुनिश्चित गर्न सके उत्पादन र परिवारको आर्थिक अवस्था दुवैमा सुधार आउने बताउनुहुन्छ।
6: एउटा राख्ने ठाउँ भइदिए अनि एउटा गाडी भइदिए हामीलाई डोकामा लिनु नपर्ने थियो, हामीलाई अलि मिलाएर दिँदाउ बजारमा डोका गरिकन लिनु नपर्ने थियो। रोड आएको थियो, गाडी गरिकन नियको तरकारी तराई तराईको
0: नेपालको कुल गृहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान करिब 24% रहेको छ। यो क्षेत्रको मेरुदण्ड नै महिला किसान हुन्। तर उनीहरूको श्रमलाई उचित सम्मान, निर्णय प्रक्रियामा सहभागिता, सम्पत्ति माथिको अधिकार, कृषि प्रविधिमा पहुँच र वित्तीय अवसर विस्तार नगरी दिगो कृषि विकास सम्भव देखिँदैन। खड्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगडी।
7: महिलाले उत्पादन गर्छन् तर बजारसम्म पुग्ने बाटो सजिलो छैन। एक्लै बजार जाँदा कुरा काट्ने, यातायात नपाउने, व्यापारीसँग मूल्य तय गर्न कठिन हुने समस्या अझै कायम छ। यस्तो समस्या समाधानका लागि के गर्नुपर्छ? हामीले काठमाडौँको शंकरापुर स्थित माने डाँडा महिला किसान समूहका सचिव अस्मिता खातीसँग सोधेका छौं।
8: यी छैन, केही छैन, गर्यो भने मेहनत गर्यो भने हरेक चिज बिक्नेछ, कसैले मागेर हिँड्नुपर्ने उयो नै छैन। तर मेहनती चाहिँ हुनु पर्यो मान्छे, अनि सोच चाहिँ राम्रो हुनु पर्यो, परिवर्तन चाहिँ हुनै पर्यो। हामी दुःख चाहिँ गर्यो भने
9: परिवर्तनको कुरा, यो त अहिलेदेखिको कुरा होइन नि त।
8: हजुर,
9: म जन्मिँदा

0: भन्दा अगाडिदेखि नै परिवर्तन गर्ने, सोच परिवर्तन गर्ने भन्ने कुरा यहाँ जन्मिनुभन्दा अगाडिदेखिको पनि कुरा होला, होइन? कुरा भइरहँदा पनि अहिलेसम्म पनि परिवर्तन किन भइरहेको छैन, यसमा चाहिँ के कारण होला जस्तो लाग्छ हजुरलाई?
1: यो चाहिँ अब पहिलादेखि नै चलिआएको चलन भनौँ कि पुरुषमाथि गर्ने व्यवहार हो। आमाले पनि छोरालाई पढ्दैन तिमी यो गर्न, तिमी यो पढेर बस्छ, तिमी काम गर्नु पर्दैन भने
0: काम नगर
1: नगर भन्ने उयो हो कि
0: बहिनीले गर्छ, अब सानो बहिनीलाई
1: बहिनीलाई त्यस्तो चलनले पनि हो कि आजसम्म पनि परिवर्तन गर्न नसकेको। जस पुरुषमा चाहिँ त्यति परिवर्तन चाहिँ भएको छैन अहिलेसम्म, दबिरहेको
0: आफ्नो बच्चाहरू हुर्काउँदै गर्दाखेरि हुर्काइमा पनि
1: हुर्काउँछ,
0: बाबाले कसरी हुर्काइरहेछ भन्ने कुराले पनि फरक पार्ने भयो,
1: त्यो फरक नै पर्ने भयो। अनि त्यही देखेर आएर पनि अहिलेको युवाहरू पनि त्यति चाहिँ काममा सघाउनु पर्छ भन्ने सोच चाहिँ भएको छैन जस्तो लाग्छ।
0: आफ्नो सन्तानलाई चाहिँ कसरी हुर्काइरहनु भएको छ त?
1: मैले चाहिँ मेरो छोरालाई, मेरो 7 वर्ष भयो, मैले चाहिँ त्यो खाना खाएपछि त्यसलाई कुच्चो लाउनेदेखि काम, अनि जस आफ्नो सामानहरू चाहिँ आफै व्यवस्था गर भनेर चाहिँ भन्या भन्या मतलब गर्न पनि लाग्छु मैले।
0: अहिले नेपालमा धेरै महिला किसान, हुन त सरकारी डेटा पनि आएको छ, नेपालमा 60% भन्दा बढी अझै पनि कृषि पेसामा आश्रित परिवार छन्, ती मध्ये 70% चाहिँ किसान महिला छन् कि, महिला किसानले काम गरिरहेछन्, तर उनीहरूको न परिचय छ महिला किसान भनेर, अनुदान लिने ठाउँमा पनि पुरुषै छन् होइन, राहत लिने ठाउँमा पनि पुरुषै बढी छन्, सबै ठाउँमा चाहिँ अलिक बढी पुरुष देखिनुहुन्छ, काम गर्ने धेरै महिला तर पाउने जति हुन्छ नि पुरुष हुनुहुन्छ।
1: यसलाई घटाउनको लागि चाहिँ राज्य अनि नगरपालिकाबाट नै महिलालाई अगाडि कसरी बढाउने होइन, विभिन्न शिक्षामूलक तालिम अथवा कुरा पुरै जानकारीहरू चाहिँ महिलालाई पनि हुनु पर्यो, अनि घरबाट पनि स्वतन्त्र हुनु पर्यो महिला, महिलालाई मात्रै काम मात्रै आइराख्नुपर्छ भन्ने छैन, महिलालाई नै अगाडि बढ्न दिनुपर्छ भन्ने सोच चाहिँ घरबाटै हुनुपर्छ।
2: कांग्रेसभित्रको विवाद गहिरिँदै गएको छ भने इतर पक्षले संस्थापनसँग तत्काल सहमति नगर्ने नेताहरूको दावी छ। सरकारको 100 दिन सफल भएको राष्ट्रपाको दावीमा सरकार फितलो र असफल रहेको विपक्षी दलहरूले टिप्पणी गरेका छन्। स्वास्थ्य बीमा बोर्डद्वारा मंगिरसम्मको 23 अर्ब 44 करोड़ रूपियाँ भन्दा बढ़ी बकेउदा भुक्तानी गरिएको छ भने आजबाट सिंहदरबारमै निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालन भएको छ। मनसूनभर मेलम्चीको पानी आपूर्ति बन्द हुने भएको छ, यसले काठमाडौँवासीलाई खानेपानीको समस्या बढ़ी दैलेखमा कर्णाली नदीमा खसेको गाड़ी अझै बेपत्ता छ भने किसान कल सेन्टरमा किसानको चासो बढ़दै गएको छ। र फ्रान्समा अत्यधिक गर्मीले एक सातामै 2000 भन्दा बढ़ीको मृत्यु भएको छ। विश्वकप फुटबलको नकआउटमा आज अस्ट्रेलिया र इजिप्ट आमने सामने हुनेछन्।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम जान चेक यति बेला रात्रिको 8 बजेको छ।

हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेशमा कृष्ण शर्मासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: त्रिवेणी सहित सातवटा विश्वविद्यालयमा उपकुलपति नियुक्त, प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिश।
0: बालिन सरकारको 100 दिन अपरिपक्व र विवादास्पद रहेको एमालेको निष्कर्ष, सुशासनलाई प्राथमिकतामा राखेर सरकार अघि बढ़ेको राकोपा सभापति लामिछानेको दावी।
1: काठमाण्डुमा महिलाका लागि निशुल्क ब्लू बस चलाउने सरकारको तयारी, रंग फेरेर प्रचारमुखी काम गर्न थालेको भन्दै विपक्षी दलको विरोध।
0: इरानका सर्वोच्च नेता खामेनीको अन्त्येष्टि कार्यक्रम 6 दिनसम्म चल्ने, 2 करोड़ मानिस सहभागी हुने अनुमान।
1: र फिफा विश्वकप फुटबलमा आज अस्ट्रेलिया र इजिप्ट भेट्दै एन्फा पदाधिकारीको विदेश भ्रमण नरोक्न उच्च अदालतको अन्तरिम आदेश।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। त्रिभुवन विश्वविद्यालय सहित सातवटा विश्वविद्यालयमा उपकुलपति नियुक्त भएका छन्। विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री बालिन्द्र शाहले आज सातवटा विश्वविद्यालयका उपकुलपति नियुक्त गर्नुभएको हो। नियुक्ति हुनेहरूमा त्रिभुवन विश्वविद्यालयमा डाक्टर भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किशन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कटेल, राजर्षि जनक विश्वविद्यालयमा श्याम नारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्ट रहेका छन्। उपकुलपति छनौटका लागि शिक्षा मन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सिफारिश समिति बनाइएको थियो। उक्त समितिले 8 विश्वविद्यालयका उपकुलपतिका लागि 24 जनाको नाम सिफारिश गरेको थियो। त्यसैबाट प्रधानमन्त्री शाहले 7 विश्वविद्यालयको उपकुलपति नियुक्त गर्नुभएको हो। अब लुम्बिनी बौद्ध विश्वविद्यालयमा उपकुलपति नियुक्त हुन बाँकी छ।
1: संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिश गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम सिफारिश गर्ने निर्णय गरेको हो। बैठकले रिक्त निर्वाचन आयुक्तमा डाक्टर राजीव सुब्बा काठमाडौँ र यही असार 23 गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरूप्रसाद वाक्ले ओखुलडंगालाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको परिषदका सदस्य एवं प्रतिनिधि सभाका उपसभामुख रूबी कुमारी ठाकुरले जानकारी दिनुभयो। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्त सहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिश गर्ने संवैधानिक व्यवस्था छ।
0: सर्वोच्च अदालतले व्यवसायी अजय राजसुमार्गीमाथि सम्पत्ति शुद्धिकरणमा अनुसन्धान नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले आज यस्तो आदेश दिएको हो। सर्वोच्चकै फैसला विपरीत हुने गरी फेरि अनुसन्धान अघि बढ़ाउँदै सरकारले पासपोर्ट नै रोक्का गरेपछि सुमार्गीले सम्पत्ति शुद्धिकरण विभागसँगै अध्यागमन विभागलाई समेत विपक्षी बनाई हिजो रिट दायर गर्नुभएको थियो। सुमार्गीले मुक्तिश्री सिमेन्ट इण्डस्ट्रीज प्रणाली र नेपाल सैटेलाइट टेलिकम प्रणालीमा कानून बमोजिम नै वैदेशिक लगानी ल्याउँदा सम्पत्ति शुद्धिकरण विभागले 7 वर्ष अघि नै अनुसन्धान गरेको थियो। 2076 जेठ 14 गते सर्वोच्चले सो रकम वैधानिक स्रोतबाट आएको हो कि होइन भन्ने विषयमा 6 महिनाभित्र अनुसन्धान सकेर आवश्यक कार्यवाही अघि बढ़ाउन परामर्श दिएको थियो। त्यसपछि फैसला कार्यान्वयन निर्देशनालयले पटक पटक सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई पत्रचार गर्दै अनुसन्धानको निचोड़बारे प्रश्न गरेको थियो, तर विभागले गोलमटोल रूपमा हदम्याद नलाग्ने भन्दै जवाब पठाएपछि निर्देशनालयले अदालतको परामर्श बाध्यात्मक रहेको भन्दै सुमार्गीको ठेक्का सुमार्गीको रोक्का राखिएको रकम फुकुवा गरेको थियो। त्यति बेलाकै फैसलाले टेक्दै आज सर्वोच्चले निवेदनको अन्तिम किनारा नलाग्दासम्म सुमार्गी विरूद्ध कुनै काम कार्यवाही नगर्न अन्तरिम आदेश जारी गरेको हो। साथै अदालतले निवेदकको माग बमोजिम आदेश जारी हुन नपर्ने भए शोको आधार र कारणसहित 15 दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्न पनि आदेश दिएको छ। व्यवसायी सुमार्गीले आफूलाई एउटै विषयमा पटक पटक धरपकड़ गर्न खोजिएकाले आफू अदालत जान बाध्य भएको बताउनुभयो। आफूले विक्रमसम्म 2070 सालमा ल्याएको विदेशी लगानीलाई अनुसन्धानका नाममा 6 वर्षसम्म विभिन्न बैंकमा रोकिएको र त्यही पैसालाई राजनीतिक व्यक्तित्वहरूसँग जोडेर पटक पटक आफ्नो बदनाम गर्ने चेष्टा गरिएको भन्दै सुमार्गीले आपत्ति जनाउनुभयो। जहिले सम्पत्ति शुद्धिकरण भनेको छ लखेटेको छ, राजनीतिक नेतृत्वसँग जथाभावी नाम जोडेर मीडिया ट्रायल गर्ने गरिएको छ, कति मान्छेलाई कहिलेसम्म मैले स्पष्टीकरण दिँदै हिँड्ने, सुमार्गीले भन्नुभयो। 2074 सालदेखि नै सरकार फेरिएपछि मलाई एउटै मुद्दामा अनुसन्धानका नाममा निशाना बनाउने गरिएको छ। पासपोर्ट रोक्का गर्ने सरकारको निर्णयले आफ्नो व्यवसाय र व्यक्तिगत ख्यातिमा अपूरणीय क्षति पुगेको र विदेशी लगानीकर्ता समेत निरुत्साहित भएको व्यवसायी सुमार्गीको भनाई छ। आज अदालतमा सुमार्गीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशील कुमार पन्त, रामनारायण बिरारी, सुरेन्द्र थापा, सुरेन्द्र खड्का, कमल खनाल, अधिवक्ता समीर शर्मा, मुकुन्द न्यौपाने लगायतले बहस गर्नुभएको थियो।
1: नेकपा एमाले बालेन्द्र शाह नेतृत्वको सरकार सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्णत असफल देखिएको टिप्पणी गरेको छ। आज सरकारको 100 दिने कार्यकालको प्रारम्भिक धारणा सार्वजनिक गर्दै एमाले आफ्नो 100 बुधे वाचापत्र र आम जनताको अपेक्षा अनुरूप काम गर्नुको साटो सस्तो चर्चा र विवादास्पद निर्णयहरूमा मात्रै रूचि देखाएको आरोप लगाएको छ। महासचिव शंकर पोखरेलले आज जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री र मन्त्रीका निजी सचिवालयहरू आर्थिक स्वार्थ र भ्रष्टाचारका घटनामा खुलेआम जोडिएका प्रमाण एकपछि अर्को गर्दै सार्वजनिक भइरहेको दावी गरिएको छ। छबुदामा सरकारका कामको समीक्षा गरेको एमाले सिंहदरबारबाट कानूनले नचिनेका व्यक्तिले स्वेच्छाचारी शासन चालेको आरोप लगाएको छ। बिहानीले दिनको संकेत गर्छ भने झैं 100 दिनको सरकारको कामले मुलुकको आर्थिक संकट समाधान गर्न विधिको शासन कायम गर्न सरकार पूर्ण रूपमा असफल साबित भएको एमालेको विश्लेषण छ। यो अवधिमा सरकारका काम अत्यन्त फितलो, अपरिपक्व र विवादास्पद देखिएको बताएको छ। एमाले यो सरकार नीतिगत र संवैधानिक रूपमा विचलनमा गएको भन्दै शान्ति, सुरक्षा र न्याय सम्पादनमा उल्टो बाटो हिँडेको आरोप लगाएको हो। त्यस्तै सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारितातर्फ सरकार अघि बढ़ेको पनि एमालेको आरोप छ। त्यसै गरी प्रशासनिक सुधार र सेवा प्रवाहमा पनि सरकार असफल भएको एमाले टिप्पणी गरेको छ। परराष्ट्र नीतिमा गम्भीर ढंगले चुकेको सरकार देशभक्ति र राष्ट्रहितका सवालमा अत्यन्तै फितलो देखिएको निष्कर्ष पनि एमाले निकालेको छ।
0: यता श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले 100 दिनमा नागरिकले महसुस गर्ने गरी काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ। दार्चुलाको दुर्गम गाउँमा झुलुङ्गे पुल उद्घाटन गरी आज काठमाडौँ फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष साम्पाङले सरकारले केही गर्ने कोशिश गरे पनि जनताले महसुस हुने गरी परिणाम दिन नसकेको बताउनुभयो।
3: कोसिस उहाँहरूले गर्नु भएकै हो, कोसिस भएको तर रिजल्ट चाहिँ महसुस त्यति जनताले भएको छैन। महँगीहरू धेरै भयो, अब महँगी नियन्त्रण गर्नुपर्छ भन्ने सल्लाह सुझाव हाम्रो रहेको थियो।
1: सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले सरकार सुशासन र नागरिकलाई सेवा दिने विषयलाई प्राथमिकतामा राखेर राम्रो शुरूआत गरेको दावी गर्नुभएको छ। उहाँले आज सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै सरकारले शुरूआती 100 दिनमा नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूलाई प्राथमिकतामा राखेर नागरिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने प्रक्रियाको शुरूआत भएको बताउनुभयो।
4: सुशासन सरकारको अहिलेको प्राथमिकता भएको हुनाले सुशासनका क्षेत्रमा र नागरिकलाई सेवा दिने विषयमा जहाँ नागरिकको हुल हुन्छ, जहाँ आम नागरिकले सेवा प्राप्त गर्ने हुन्छ, तिनलाई डिजिटल, तिनलाई होम डेलिभरी अथवा तिनलाई कम झन्झटिलो बनाउने क्रमको शुरूआत भएको छ। यो राम्रो बिगिनिङ जस्तो मलाई लाग्छ।
1: सभापति लामिछानेले विकास निर्माण तथा दीर्घकालीन पूर्वाधार आयोजनाको विषयमा सरकारले 2-3 वर्षको योजना बनाएर काम गरिरहेको उल्लेख गर्दै त्यसको नतिजा 2-3 वर्षभन्दा पहिले अपेक्षा गर्न हुने बताउनुभयो। यद्यपि विकास निर्माणको विषयमा तत्काल देखिने केही क्षेत्रमा पनि उपलब्धिमूलक काम भएको सभापति लामिछानेको दावी छ।
4: सुशासनका मुद्दामा सरकारको बढ़ी ध्यान गयो तुलनात्मक रूपमा. विकास निर्माण र दूरगामी विषयहरूमा आज गरिएको कामको प्रभाव अलिकति पछाडि देखिँदै आउँछ. भौतिक पूर्वाधारकै क्षेत्रमा भन्नुहुन्छ भने हामीले 3 वर्षलाई प्याकेज बनाएर काम गरेका छौं, जसको नतिजा 3 वर्षभन्दा अगाडि अपेक्षा गर्न चाहिँ गाह्रो हुन सक्ला, यद्यपि तत्काल देखिने नतिजाहरूमा पनि काम निरन्तर भएकै छ.
0: नेपाली कांग्रेसको इतर पक्षले वर्तमान अवस्थामा संस्थापन पक्षसँग सहमति हुने सम्भावना क्षीण बन्दै गएको निष्कर्ष निकालेको छ. नेता पूर्णबहादुर खड्काको निवास गोलफुटारमा बसेको इतर पक्षको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेता मीन विश्वकर्माले अहिलेको परिस्थितिले एकताको महाधिवेशन हुने सम्भावना कमजोर भएको बताउनुभयो. वहाँले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले पार्टीभित्र प्रस्ताव विमति र सहमतिको प्रयास स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै लोकतान्त्रिक प्रणालीमा सहमति जुटाउन समय लाग्ने बताउनुभयो. विश्वकर्माले गत पौषमा विशेष महाधिवेशन त्यसपछि पार्टीभित्र देखिएको अन्तर्कलह माघ 6 गते एकता र वैशाख 6 गते आएको फैसलालाई स्वीकार गर्दै पार्टीले सहमतिको प्रयास निरन्तर जारी राखेको स्मरण गराउनुभयो. तर संस्थापन पक्ष एकपक्षीय रूपमा अघि बढ़दै गएर अधिवेशनका गतिविधि सञ्चालन गरे पार्टी एकताको सम्भावना अझ कमजोर हुने उहाँको भनाइ छ. नेता विश्वकर्माले पार्टी एकतालाई प्राथमिकतामा राखेर इतर पक्षले निरन्तर पहल गरिरहने स्पष्ट पार्नुभयो. नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला.
5: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल.
6: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड. साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन भरको.
8: कर्जा सूचना सम्बन्धी व्यवस्थाबारे थाहा पाउनु भएको छ? ब्याङ्क तथा वित्तीय संस्थाले कर्जा सम्बन्धी निर्णय लिनु अघि ग्राहकले अन्य ब्याङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिए नलिएको र लिएको भए सोको अवस्था के रहेछ भनेर कर्जा सूचना केन्द्रबाट लिने विवरणलाई कर्जा सूचना भनिन्छ. कर्जा सूचनामा ऋणीले लिएको कर्जा सीमा, बक्यौता, भाका नागेको भए सोको अवधि, सुरक्षामा राखेको धितोको विवरण, जवानीकर्ताको विवरण, कालो सूचीमा रहे नरहेको विवरण लगायतका विस्तृत जानकारी हुन्छन्. यस्तो सूचना कर्जाको पुनर्संरचना वा पुनर्तालिकीकरण गर्दा वा नियमित समीक्षा गर्दा समेत आवश्यक पर्दछ. सही सूचना, सुरक्षित कर्जा. वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश. नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा. फोन नम्बर 01-5719-605. गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np.
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज.
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार.
1: सरकारले काठमाडौँ उपत्यकामा महिलाहरूका लागि निशुल्क र सुरक्षित यात्रा सुनिश्चित गर्ने भन्दै साझा यातायातका बसलाई ब्लू बसका रूपमा सञ्चालन गर्ने तयारी गरेको छ. राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछानेले विगतमा आफ्नो निर्वाचन क्षेत्र चितवनमा चलाएको अवधारणालाई सरकारले अपनत्व लिएर देशैभर विस्तार गर्न खोजेको हो. यसलाई सरकारले 100 दिने कार्यसूचीमै पनि राखेको थियो, तर गुडिरहेका हरिया बसको रंग फेरेर सरकारले प्रचारमुखी काम गरेको र सार्वजनिक यातायातको दलीयकरण गर्न खोजेको भन्दै यसको कड़ा आलोचना हुन थालेको छ. एक सामग्री सहकर्मी माधव तिमल छैनबाट.
9: भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काठमाडौँ उपत्यकाका विभिन्न 3 रूटमा साझा यातायातसँग सहकार्य गरेर ब्लू बस चलाउने गृह कार्य गरिरहेको छ. मन्त्रालयका अनुसार महिलाहरूका लागि मात्रै तोकिएको यो बसमा यात्रुले भाड़ा तिर्नुपर्ने छैन भने यसको खर्च सरकारले नै बेहोर्नेछ. मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी ज्ञानराज लम्सालले साझा यातायातको पहिचान यथावत राखी आगामी आर्थिक वर्षदेखि मन्त्रालयको 3 करोड़को लगानीमा नयाँ ब्लू बस सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो.
10: ब्लू बस सञ्चालन गर्ने सम्बन्धमा साझा यातायातसँग मन्त्रालयले सहकार्य गरिरहेको अवस्था छ. साझा यातायात त आफ्नो आइटी छ, त्यही हिसाबले अगाडि चलि नै रहन्छ. ब्लू बस सञ्चालन गर्नको लागि हाम्रो मन्त्रालयले साझा यातायात अहिले अफर गरेको छ, प्रस्ताव माग गरेको छ, छलफल भइराखेकै छ.
9: तर रासोपाले आफ्नै पार्टीको चुनावी रंग निलो र नाम ब्लू बससँग ठ्याक्कै मिल्ने गरी सरकारी बस रंग्याउन खोजेको भन्दै आलोचना समेत हुन थालेको छ. प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले यसलाई स्टन्टको संज्ञा दिएको छ. पार्टी सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले यो स्टन्ट धेरै दिन नटिक्ने बताउँदै वर्तमान नेतृत्वले इतिहासका धरोहरहरूलाई उपेक्षा गरेको आरोप लगाउनुभयो।
11: स्टन्ड हो यो, धेरै दिन टिक्दैन, एकजना टिक्दैन, कलर मात्र होइन, उहाँ त कलर अब अहिले मिल्यो भने सिंहदरबारभित्रै कलर लाउनु, संसद भवनभित्र कलर लाउनु, त्योभन्दा नेपाली गणतन्त्रको कलर शान्ति प्रक्रियाबाट मूर्ति गिर्जा थापाको फोटो, भीमसेन थापाहरूको फोटो जसले नेपालको महत्वपूर्ण कार्य उनीहरूको फोटो कल्चर लगाएको भए, त्यो बेलाको ऐतिहासिक लगाएको भए हुन्थ्यो, अरू सक्ने भए तर उहाँहरू आफ्नै फोटो लगाउनुहुन्थ्यो होला।
9: अर्को प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले यसप्रति कड़ा आपत्ति जनाउँदै यसलाई जनमतको अपमान र चटक्के कामको संज्ञा दिनुभयो। जनताले जीवनस्तरमा परिवर्तन आउने विश्वासका साथ दिएको मतको उपहास गरिएको उहाँको टिप्पणी छ।
12: यति धेरै चटके हुन्छन् भन्ने त्यो अनुमान पनि गरेको छ, यो त जनमतको हुर्मत हो नि, यति धेरै विश्वास गरेर तर आम चाहिँ जनताको जीवन स्तरमा परिवर्तन ल्याउँछन् भन्ने विश्वासका साथ दिने मतको यो अपमान गर्ने कुरा, त्यसलाई चाहिँ होइन अनदेखा गर्ने कुरा हो नि त, त्यसको चाहिँ पुरै खिल्ली उडाएको भद्दा मजाक भयो। यस्ता काममा यस्ता चाहिँ वयस्का मन लाग्नुहुन्छ, त्यही भइरहेका साझावास चाहिँ हरियो चाहिँ रङमा भएका साझावासलाई निलो रङ लगाएर ब्लुबस बनाउने भन्ने कुरा, त्यहीभन्दा सतकी कुरा के हुन सक्छ होला भन्नुहोस् त।
9: साझा यातायातका प्रमुख कार्यकारी अधिकृत सीईओ भूपेन्द्र अरियालले बसको रङ परिवर्तन गर्ने विषयमा सरकारवाला निकायहरूसँग गहन छलफल शुरू भइसकेको तर सञ्चालनका लागि ठ्याक्कै मिति नै टुङ्गी नसकेको बताउनु भएको छ। उहाँले यस निर्णयका सम्भावित जोखिम र नकारात्मक प्रभावहरूका बारेमा समाजमा भइरहेका बहसलाई ध्यानमा राख्दै छिट्टै सबै पक्ष बसेर उचित निष्कर्ष निकाल्ने बताउनुभयो।
13: छलफल र समाजमा छ, यसको सम्भावित जोखिमहरू अनि यसले पार्ने नकारात्मक प्रभावहरू इम्प्याक्टका कुराहरू छन्, अब यी विषयहरूमा अब गहन छलफल हामी सुरुवात गरेका छौँ, हामी अब कसरी गर्ने भन्ने कुरा छिटै यस विषयमा हामी सम्बन्धित सरकारहरूलाई निकायहरू बसेर पनि छलफल गर्छौँ।
0: नगर्न बिमितहरूलाई आग्रह गरेको छ। बोर्डले आज सूचना जारी गरी स्वास्थ्य बीमामा आबद्ध भएका बिमितहरूलाई अस्पतालहरूमा अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न तथा चिकित्सक एवं स्वास्थ्य कर्मीहरूलाई आवश्यकता भन्दा बढ़ी परीक्षण वा उपचारका लागि दवाब नदिन बोर्डले ध्यान आकर्षण गराएको छ। स्वास्थ्य बीमा कार्यक्रमको दिगोपन र प्रभावकारिता कायम राख्न नागरिकको तर्फबाट पनि महत्वपूर्ण भूमिका निर्वाह गरिदिन बोर्डले अनुरोध गरेको हो। बोर्डले चालू आर्थिक वर्षको विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कुल 23,44,02,98,16 रूपियाँ दावी भुक्तानी गरेको छ। उक्त भुक्तानीसँगै मिति 2082 साल मंगसिर भस्तान्तसम्मको सम्पूर्ण आबद्ध सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दावी बक्यौता पूर्ण रूपमा फरफारक भएको जनाएको छ।
1: निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा आजदेखि उक्त सेवा इकाई सञ्चालनमा ल्याइएको हो। निजामती कर्मचारीहरूलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाई सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कर्मचारीहरूले स्वास्थ्य सेवाका लागि अस्पतालमा धाउनुपर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइएको हो।
0: औषधि व्यवस्था विभागले मुलुकमा औषधि आपूर्तिमा सुधार गर्नका लागि 6 बुँदे निर्देशन जारी गरेको छ। विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले सबै स्वदेशी उत्पादक तथा औषधि पैठारीकर्ताले आफ्ना आधिकारिक थोक विक्रेतासँग लिखित सम्झौता गर्न निर्देशन दिनुभएको हो। लिखित सम्झौता बिना कुनै पनि औषधि आपूर्ति वा वितरण गर्न निषेध गरिएको निर्देशनमा उल्लेख गरिएको छ। यस्तै सबै स्वदेशी उत्पादक तथा औषधि पैठारीकर्ताले आफ्ना आधिकारिक थोक विक्रेताको अध्यावधिक सूची आफ्नो आधिकारिक वेबसाइटमा प्रकाशित गर्नुका साथै औषधि व्यवस्था विभागको आधिकारिक पोर्टलमा पनि उपलब्ध गराउनु पर्नेछ।
1: भारी वर्षासँगै आजदेखि मेलम्ची खानेपानी अस्थायी रूपमा बन्द भएको छ। आयोजनाको मुहानमा बाढ़ी पसेपछि काठमाडौँ उपत्यकामा आपूर्ति अस्थायी रूपमा बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका सहायक प्रबन्धक एवं सूचना अधिकारी वीरबहादुर चन्द्रले जानकारी दिनुभयो। उहाँका अनुसार मेलम्ची आसपास ठूलो वर्षा भएपछि खोलामा आज पनि बाढ़ी आइरहेको छ। यदि पानी पर्न रोकिए मेलम्ची खोला सङ्घिएपछि काठमाडौँ उपत्यकामा पठाइने र अन्यथा बागमतीको धापबाट भए पनि पानी वितरण गर्ने योजना रहेको सूचना अधिकारी चन्दले बताउनुभयो।
14: अब त्यो जुन पानी छ नि बागमतीबाट मेलम्चीबाट आउने, अब त्यो धमिलो पानी आयो भने त्यो त सुरुङ मार्गमा पुरै जाम भएर बलुवा त्यहाँ बस्ने भएकोले गर्दाखेरि झन् असर पर्छ भनेर त्यो अहिले अस्थायी रूपमा बन्द गरिएको। अब एक दुई दिनभित्र मिल्यो भने त्यहाँबाट गर्ने होइन, भयो भने त्यो बागमतीको धापबाट पानी नै वितरण गर्ने भन्ने कुरा भइरहेको छ। बर्सातको लागि मात्रै हो यो समस्या, अरू बेला त थिएन। अब त्यो अब नेपाल सरकार अब खानेपानी मन्त्रालय छलफल भइरहेको छ यसको बारेमा।
0: राष्ट्रिय सभामा विनियोजन विधेयक 2083 माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ मन्त्रीहरूले असार 22 गते दिनुभएका छन्। आज बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले मन्त्रालयगत छलफलमा सांसदहरूले उठाएका जिज्ञासाहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूचीबारे सदनलाई जानकारी गराउनु भएको हो। अध्यक्ष दाहालका अनुसार युवा श्रम तथा रोजगार मन्त्रालय, सूचना तथा संचार मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयका मन्त्रीहरूले असार 22 गतेको बैठकमा जवाफ दिनुहुनेछ। त्यसै गरी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका मन्त्रीहरूले पनि सोही दिन सदनमा उठेका प्रश्नहरूको सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ। राष्ट्रिय सभाको अर्को बैठक असार 20 गते शनिबार दिउँसो सभा 1 बजे बस्ने गरी स्थगित भएको छ।
1: नेकपा एमालेका पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई कारागार चलान गरिएको छ। महोत्तरीको गौशालाबाट हिजो पक्राउ परेका उनलाई प्रहरीले आज जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पेश गरेको थियो। अदालतको आदेशमा उनलाई कैद भुक्तानका लागि आज दिउँसो जलेश्वर कारागार चलान गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी पञ्चलाल गोलेले जानकारी दिनुभयो। प्रवक्ता गोलेका अनुसार दोस्रो मधेस आन्दोलनको बेला 2082 सशस्त्र प्रहरीका असही थमनबीको हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले उनलाई सफाई दिए पनि उच्च अदालत जनकपुरले गत बुधबार 5 वर्ष कैद सजाय सुनाएको थियो। अदालतको यो फैसला अनुसार आज कोइरीलाई कारागार चलान गरिएको प्रवक्ता गोलेले बताउनु भएको हो।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
15: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
16: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
15: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
16: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
15: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
16: एकपटक दङ्गालीबाट किनेर हेर न।
15: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
17: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
16: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
18: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
19: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
16: प्रोप्राइटर सोमराज रैदास।
20: सम्पर्क फोन नम्बर 0825635775।
16: सम्पर्क नम्बर 9848726873।
21: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
22: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
23: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार जोड्नी नसा तथा मेरो उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 9845503523।
0: भरतपुर महानगरपालिका क्षेत्रमा रोप्नका लागि तयार भएको बिउको ब्याडमा मरूवाको समस्या देखिएको जिल्लास्थित कृषि विकास कार्यालयले जनाएको छ। कार्यालयको सूचना अधिकारी बिन्दु पौडेलका अनुसार भरतपुर महानगरपालिका 27 र 28 रोप्नका लागि तयार भएको धानको ब्याडमा मरूवाको समस्या देखिन थालेको हो।
1: नेपाली सेनाको पूर्वी प्रेतना र कोशी प्रदेशका 14 जिल्लामा तैनात सेनाका युनिटले विपदलाई लक्षित उच्च सतर्कता सहित आवश्यक तयारी पूरा गरेको जनाएको छ। विपद प्रतिकारीय तयारीका लागि कोशीमा मनसुनजन्य बाढ़ी, पहिरो, डुबान, आगलागी, सवारी दुर्घटना तथा अन्य विपदलाई लक्षित गर्दै सम्पूर्ण सुरक्षा निकायसँग समन्वय गरी आवश्यक तयारी पूरा गरेको जनाएको हो।
0: शेयर बजार परिसूचक नेप्से आज ओह्रालो लागेको छ। नेप्से परिसूचक 8.30 अंकले ओह्रालो लागेर 2653.40 को बिन्दुमा कायम भएको हो। आज कुल 345 कम्पनीको शेयर 4,41,12,34,537 मूल्यमा खरीद बिक्री भएको छ। आज 103 कम्पनीको शेयर मूल्य बढ़दा 160 कम्पनीको शेयर मूल्य घटे भने 14 कम्पनीको शेयर मूल्य स्थिर रह्यो।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टि कार्यक्रम भोलिदेखि यही असार 25 गतेसम्म 6 दिन चल्ने भएको छ। इरानको इतिहासकै सबैभन्दा ठूलो राजकीय अन्त्येष्टिहरूमध्ये एक हुने इरानी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अन्त्येष्टि समारोहमा करिब 1,50,00,000 2 करोड़ मानिसहरू सहभागी हुने अनुमान गरिएको छ।
0: नेपाल परिवेशमा अब खेल समाचार।
3: विश्वकप फुटबल विशेष।
4: फिफा विश्वकप फुटबलमा आज अस्ट्रेलिया र इजिप्ट भिड्दैछन्। यी दुई टोली बीचको खेल नेपाली समयअनुसार आज राति 12:15 अमेरिकाको डालासमा शुरू हुनेछ। दुवै टोली पहिलो पटक विश्वकपको नकआउट चरणमा ठूलो सफलता हात पार्ने लक्ष्यका साथ मैदानमा उत्रन लागेका हुन्। इजिप्टले समो चरणमा न्यूजील्याण्डलाई 3-1 अन्तरले हराउँदै विश्वकप इतिहासकै पहिलो जित दर्ता गरेको थियो। यता अस्ट्रेलिया भने विश्वकपको नकआउट चरणमा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रन लागेको हो। यी दुई टोली बीच पछिल्लो पटक सन् 2010 नोभेम्बरमा भेट हुँदा इजिप्ट 3-0 गोल अन्तरले विजय भएको थियो। अस्ट्रेलियाका प्रशिक्षक टोनी पोपोभिचले पाराग्वे विरूद्ध खेलेको टोलीलाई नै निरन्तरता दिने सम्भावना छ। डिफेन्स बलियो भए पनि अस्ट्रेलियाले पछिल्ला दुई खेलमा गोल गर्न सकेको छैन। त्यसैले नकआउट चरणमा अघि बढ़न अस्ट्रेलियाका स्ट्राइकरहरूलाई आज गोल गर्नै पर्ने दबाव छ। अस्ट्रेलिया 20 वर्षीय युवा खेलाड़ी निस्टोरी इरान कुण्डाको गति र काउन्टर अट्याकमा निर्भर रहनेछ। यता इजिप्टका लागि सबैभन्दा ठूलो चिन्ता कप्तान मोहम्मद सलाहको फिटनेस हो। हेमस्ट्रिङको चोटका कारण उनी खेल्ने नखेल्ने निश्चित भएको छैन। टोलीले उनी समयमै फिट हुने आशा गरे पनि कुनै ग्यारेन्टी गरेको छैन। अस्ट्रेलियाले हालसम्म विश्वकपमा केवल 2 गोल गरेको छ। 2 गोल टर्की विरूद्ध आएका थिए। समूह चरणमा टर्कीमाथिको जीत निर्णायक बनेपछि अस्ट्रेलिया दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेको हो। यदि उसले इजिप्टलाई हरायो भने क्वार्टर फाइनल प्रवेशका लागि अर्जेन्टिना वा केप भर्डेसँग खेल्नेछ। इजिप्टले 3 खेलमा 3 गोल बेहोरे पनि उसको रक्षात्मक प्रदर्शन पूर्ण रूपमा सन्तोषजनक छैन। तर अस्ट्रेलियाले अवसरको सिर्जना गर्न संघर्ष गरिरहेको यो खेलमा धेरै गोल हुने सम्भावना देखिएको छ। सलाह खेल्न नसके इजिप्टका लागि अर्को चरण पुग्ने सम्भावना निकै कमजोर हुने विश्लेषण गरिएको छ। 34 वर्षीय सलाहले क्लब फुटबल जस्तो शानदार प्रदर्शन विश्वकपमा नगरे पनि टोलीका सबैभन्दा प्रभावशाली खेलाड़ी बनेका छन्। हालसम्म उनले 3 खेलमा 3 गोलको योगदान दिएका छन्। विशेष गरी न्यूजील्याण्ड विरूद्धको जीतमा उनको भूमिका निर्णायक बनेको थियो। इजिप्टका लागि उनले 87 खेलमा 61 गोल गरिसकेका छन्।
1: र अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारी तथा सदस्यहरूको वैदेशिक भ्रमणमा अवरोध नगर्न उच्च अदालत पाटनले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशहरू गणेश प्रसाद बराल र तेजेन्द्र प्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले आज यस्तो आदेश दिएको हो। गत जेठ 26 गते विश्वकप फुटबल हेर्न अमेरिका जान लागेका एन्फा अध्यक्ष पंकज विक्रम नेमाङ र महासचिव किरण राईलाई अध्यागमन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएको थियो। अदालतले सो पत्र लगायत विभिन्न निकायमा भएका पत्राचार तत्काल कार्यान्वयन नगर सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो।

0: भनेको दावी।
1: काठमाडौँमा महिलाका लागि निशुल्क ब्लूबस चलाउने सरकारको तयारी। रंग फेरेर प्रचारमुखी काम गर्न थालेको भन्दै विपक्षी दलको विरोध।
0: इरानका सर्वोच्च नेता खामेनीको अन्त्येष्टि कार्यक्रम 6 दिनसम्म चल्ने, 2 करोड़ मानिस सहभागी हुने अनुमान।
1: र फिफा विश्वकप फुटबलमा आज अस्ट्रेलिया र इजिप्ट भेट्दै एन्फा पदाधिकारीको विदेश भ्रमण नरोक्न उच्च अदालतको अन्तरिम आदेश।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने सुरेश पौडेललाई धन्यवाद। कृष्ण र अप्सरा विदा हुन्छौ। नमस्कार।

0: नमस्ते, म गीतकार संगीत राजकुमार बगर। तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4 MHz।
1: तिम्रो साथमा हस्न पाए
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5364-414
1: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 082-5161-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमलाई घुम्सेर बसेछौ
5: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
4: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
5: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
6: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
7: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
6: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98478-23572
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
9: डाक्टर मोहम्मद अनुद्दिन बागवानद्वारा दिइने सेवाहरू
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
10: युनिक्षमा कमी शरीर काट्ने तथा पादपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
11: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
12: बिरामी जाँच निमित्त यही श्रावण 9 गते शनिबार
13: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
14: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700
15: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको

0: यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
2: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
3: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
4: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
1: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
5: इन्डोस्कोपी सेवा
1: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
6: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
7: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा।
8: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
9: डाक्टरद्वारा दिइने सेवाहरू,
10: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
11: बिना टाका प्रभावकारी उपचार,
8: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
11: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
8: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज।
11: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। बिरामी जाँच्ने मिति यही श्रावण 8 गते शुक्रबार।
7: दिव्य फार्मेसी, कुराई 15 सडक विभाग रोड, सम्पर्क फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-28913, 98478-26163 र 98095-12871।
12: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
6: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: अन्य सेवाहरू,
11: हाट जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
8: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
11: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
12: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082-560-694, सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
13: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
10: खुशीको खबर।
14: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
15: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
12: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल, एमबीबीएस, एमएस,
5: र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
16: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
17: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहीदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492964643 र 98578553825।
18: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
19: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
18: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
19: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
18: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
19: ल ल काका, गइहाले म।
20: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
21: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
20: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498987141।

0: नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा बर्खामा पुरानै घाउ बल्झिने डरमा मेलम्चीको पानी बन्द, दिगो समाधान कहिले भेटिएला?
1: फाइनल डिजाइन चाहिँ सेप्टेम्बरसम्म सक्ने भन्ने हाम्रो लक्ष्य छ। त्यो सकेपछि निर्माणको लागि टेन्डर अगाडि बढाउने भन्ने लक्ष्य छ। हजुर,
0: पासपोर्टलाई लिएर प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालय बीच के भएको हो?
2: यत्रो ठूलो ट्रान्जिसनका बीच पनि कुनै पनि डिस्ट्रप्सन नभइकन सहज ढंगले यो ट्रान्जिसन होस् भन्ने दुवै पक्षको चाहना हो।
0: परराष्ट्र मन्त्री शिशिर खनालसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। संयुक्त राष्ट्रसंघले सुडानमा जारी भीषण गृहयुद्धका बीच उत्तर कोडोफान राज्यमा अर्को गम्भीर मानवाधिकार संकट पैदा भइरहेको जनाएको छ। राष्ट्रसंघीय मानवाधिकार प्रमुख फोल्कर ट्युकले घेराबन्दीमा परेको उक्त राज्यको राजधानी एल ओबेद वरपर लगातार अत्याचारका घटनाहरू भइरहेको भन्दै चेतावनी दिएका हुन्। राष्ट्रसंघको एउटा आकस्मिक सत्रलाई सम्बोधन गर्दै ट्युकले अन्तर्राष्ट्रिय समुदायलाई तत्काल कदम चाल्न पनि आग्रह गरे। जिनिभाबाट बीबीसीकी Eugene Falls भन्छन्,
4: This session is aimed to be preventative.
3: यो सत्र पूर्व सावधानीका लागि हो। ट्युकले यो कुनै अभ्यास वा ड्रिल नभएको स्पष्ट पारे। उनका अनुसार एल ओबेद शहरमा गम्भीर हिंसाका स्पष्ट संकेतहरू देखा परेका छन्। बीबीसीकी इम्युजिन फोल्ज। पछिल्ला दिनमा एल ओबेद, सुडानी सेना र अर्धसैनिक ऱ्यापिड सपोर्ट फोर्सेस आरएसएफ बीचको लड़ाईको केन्द्र बनेको छ। इरानका राष्ट्रपतिले तेहरान स्थित ग्रान्ड मोसल्ला मस्जिदमा उपस्थित भई दिवंगत सर्वोच्च नेता अली खामेनेई प्रति श्रद्धांजली प्रकट गरेका छन्। खामेनेईको शवसँगै परिवारका अन्य चार सदस्यको शव बाकस पनि प्रदर्शनमा राखिएको छ, जसमा उनीसँगै मारिएकी सानी नातिनीको शव पनि समावेश छ। उनीहरू फेब्रुअरीमा अमेरिका र इजरायलले थालेका युद्धको शुरूआततिर मारिएका थिए। शनिबार हुने आधिकारिक समारोहमा लाखौं मानिस तथा विदेशी कूटनीतिज्ञहरू पनि सामेल हुने ठानिएको। फ्रान्सले गत जून महिनाको उष्ण लहरका कारण 2000 भन्दा बढ़ी अतिरिक्त मृत्युका घटना भएका जनाएको छ। तापमान चरममा पुग्दा अघिल्लो साताको तुलनामा मृत्युका घटना झण्डै एक तिहाईले बढ़ेका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। फ्रान्सकी स्वास्थ्य मन्त्री स्टेफनी रिस्टले खास गरी 45 वर्षभन्दा माथिका व्यक्तिका मृत्युको संख्यामा वृद्धि भएको बताइन्। बेल्जियममा पनि सामान्य अवस्थाको तुलनामा अधिक मृत्युका घटना देखिएका छन्। इन्टरपोलले सोमबार मोनाकोमा भएको एउटा बम विस्फोटनको घटनामा संलग्न रहेको आशंकामा एक युक्रेनी महिलाको खोजी भइरहेको जनाएको छ। उक्त घटनामा 3 जना घाइते भएका थिए। स्थानीय सरकारी अभियोजकहरूका अनुसार 39 वर्षीय ती महिलाले पुरूषको भेषमा उक्त बम राखेकी थिइन् र त्यसलाई रिमोट कन्ट्रोल मार्फत विस्फोट गराएकी थिइन्। र पाकिस्तानी अधिकारीहरूले अस्पतालहरूबाट मानव साल नाल तस्करी गरेर बुढ़ेहुली नदेखिने एन्टी एजिङ सुई बनाउन प्रयोग गरिएको आशंकामा एउटा संगठित गिरोहबारे अनुसन्धान गरिरहेका छन्। फेडरल इन्भेस्टिगेशन एजेन्सीले उक्त गिरोहले हरेक महिना करिब 200 किलोग्रामको परिमाणमा उक्त अंग खरिद गर्ने र त्यसलाई सुकाएर प्रशोधन गरी विदेश निर्यात गर्ने गरेको आरोप लगाएको छ। इस्लामाबाद प्रहरीले यस मामिलामा गत साता 5 जनालाई पक्राउ गरेको थियो। एक अधिकारीले बीबीसीलाई बताए अनुसार मानव साल नालसँग सम्बन्धित यस्तो अन्तर्राष्ट्रिय गिरोह फेला परेको यो पहिलो पटक हो। यो बीबीसी नेपाली सेवा हो।
0: कार्यक्रममा तपाईलाई पुनः स्वागत छ। मेलम्ची खानेपानी संरचना रहेको स्थानमा खोलाको पानीमा बढ़ेको धमिलोपना र पानीको कारण त्यहाँको अस्थायी संरचनामा पुगेको क्षतिका माझ केही अवधिका निम्ति सुरुङबाट काठमाण्डु पानी पठाउने काम बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। विक्रम सम्मत 2078 असार 1 र साउन 16 गते मेलम्चीमा आएको भीषण बाढ़ी तथा गेग्रान बहावले उक्त खानेपानी परियोजनाको सुरुङमा पानी पसाउने संरचना वा मुख्य हेडवर्कलाई व्यापक क्षति पुगे यता हरेक वर्ष बर्खामा मेलम्ची बन्द हुने गरेको छ। सुनौ संजय ढकालको यो रिपोर्ट। काठमाडौँ उपत्यकाका लाखौं मानिसहरूको दैनिक जीवनसँग सोझै जोडिने यो महत्वपूर्ण परियोजना अस्थायी रूपमा बन्द हुँदा पनि खानेपानीको वैकल्पिक व्यवस्था गरेर सकेसम्म कम अप्ठ्यारो पर्ने गरी काम गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड KUKLले बताएको छ। तर विगतमा उसले बाचा गरे पनि खानेपानीको अभावले उपभोक्ता धेरै मारमा पर्ने गरेका थिए। मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक लक्ष्मी प्रसाद उपाध्याय भन्छन्,
1: हिजो चाहिँ धमिलोपना मात्रै नबढेर अस्थायी ड्याममै क्षति पुग्यो, गएर बन्द गराएको छ। अहिले केही दिन वेट गर्छौँ, एक दुई दिन फेरि पानी घटेर तत्काल मद्दत गरेर चलाउन सक्यो, फर्दर क्षति नपुग्ने भयो भने त्यसलाई रिज्युम गर्छौँ, नत्र पनि त्यसलाई हामी बन्द गर्नलाई तयारी गरेका छौँ।
0: प्रत्येक वर्ष जसो यो वर्ष पनि बर्खाको अवस्था हेरेर सुरुङमा पानी पठाउने काम बन्द गर्ने योजना समितिको थियो। गत वर्ष छेउको रिवरमा खोलाको पानी सुरुङमा पसाएर वैकल्पिक व्यवस्था गरिएकोमा यो वर्ष चाहिँ त्यसो गर्ने योजना नरहेको उपाध्यायले बताए। समितिको उक्त योजना माथिल्लो निकायले मानेमा सुरुङको सरसफाई तथा जाँचका कार्यहरू गरिने अधिकारीहरूले बताए। दैनिक 17 करोड़ लिटर पानी काठमाडौँलाई आपूर्ति गरिरहेको मेलम्ची अकस्मात बन्द हुँदा त्यसले सर्वसाधारण उपभोक्तालाई असर पर्ने देखिन्छ। खानेपानी आपूर्तिको जिम्मा पाएको KUKLले सकेसम्म आन्तरिक क्षमताबाट वैकल्पिक व्यवस्थापन मिलाइने बताएको छ। मेलम्चीको 17 करोड़ लिटर दैनिक पानीमा छेउछाउका याङ्ग्री र लार्के खोलाबाट थप 17 करोड़ लिटर पानी जम्मा गरेर दीर्घकालसम्मका निम्ति काठमाडौँको तिर्खा मेटिने बाचा एकपछि अर्को सरकारले गर्दै आएका छन्। तर 2078 सालको विनाशले मेलम्चीकै 17 करोड़ लिटर पनि अहिले बाह्रै मास आउन सकेको छैन। फेरि विकास समितिका कार्यकारी निर्देशक उपाध्याय,
1: प्रारम्भिक डिजाइन रिपोर्ट सबमिट गरेका छ कन्सल्ट्यान्टले, हामीले त्यसको रिभ्यू गरेर फिडब्याक दिएका छौँ। अब यसको फाइनल डिजाइन चाहिँ सेप्टेम्बरसम्म सक्ने भन्ने त्यो हाम्रो लक्ष्य छ। त्यो डिजाइन सकेपछि निर्माणको लागि टेन्डर अगाडि बढाउने भन्ने लक्ष्य छ।
0: अहिलेको ढिलाइलाई त्यहाँको भौगोलिक जटिलताका कारण स्वाभाविक नै मान्न सकिने भूगर्भशास्त्रका प्राध्यापक रंजन दाहाल बताउँछन्। अब एउटा विषय संक्षेपमा, संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिश गरेको प्रतिनिधि सभाकी उपसभामुख रूबी कुमारी ठाकुरले बताएकी छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको परिषदको बैठकले रिक्त निर्वाचन आयुक्तमा राजीव सुब्बा र यही असार 23 गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरू प्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको परिषदकी सदस्य समेत रहेकी उपसभामुख ठाकुरले जानकारी दिइन्। यसपछि सिफारिश भएका व्यक्तिको संसदीय सुनवाईबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान रहेको छ। अब अर्को विषय, प्रधानमन्त्री बालेन्द्र शाहले सत्ता सम्हालेको पहिलो 100 दिनमा परराष्ट्र सम्बन्ध सञ्चालनमा विभिन्न उतार चढ़ावहरू देखिए। यो बीचमा प्रधानमन्त्री शाहले कूटनीतिज्ञहरूसँग एक्ला एक्लै भेटवार्ता गरेनन् भने परराष्ट्र मन्त्री शिशिर खनालले दिल्ली र बेजिङको भ्रमण गरे। नेपाल भारत सीमा विवाददेखि राहदानी खरिद प्रकरण यो बीचमा चर्चामा रहे। यसै सन्दर्भमा साथी फडिन्द्र दाहालले परराष्ट्र मन्त्री शिशिर खनालसँग मन्त्रालयमा कुरा गर्दै तपाईँको पार्टी सभापति रवि लामिछाने र तपाई आफै पनि भारत भ्रमणबाट फर्किनुभयो, तपाईहरूको भ्रमणबाट आम मानिसले के पाउँछन्?
2: अब परराष्ट्र मन्त्री अथवा मन्त्रालयले प्रत्यक्ष रूपमा सेवा डेलिभर गर्ने भनेको विशेष गरी विदेशी नेपालीहरूको हकमा पासपोर्ट डिस्ट्रिब्युसन गर्ने, कन्सुलर सेवा प्रोभाइड गर्ने, त्यो प्रत्यक्ष मान्छेले अनुभूत गर्ने विषयहरू चाहिँ अथवा विदेशमा भएका नेपालीहरूले नेपाल सरकार छ र आवश्यकता पर्दाखेरि हाम्रो हितलाई ध्यानमा राख्छ भन्ने अनुभूत गर्नुपर्ने विषय हो। त्यो अर्थमा चाहिँ हामी अरू ढंगमा काम गरिरहेका छौँ। यो पछिल्लो दुईटा भारत अथवा चीनसँगको भ्रमणबाट मैले पाएको एउटा फिडब्याक भन्दाखेरि नेपाल अन्तर्राष्ट्रिय मञ्चमा पनि कन्फिडेन्टली आफ्ना कुराहरू राख्न सक्छ र नेपाल र नेपाली भएर गर्वका साथ छिमेकी मित्रराष्ट्र र अन्तर्राष्ट्रिय मञ्चमा चाहिँ शिर उठाउन सक्ने हैसियत चाहिँ पायौँ। त्यो गर्व, त्यो कन्फिडेन्स चाहिँ नेपालले पाएको छ जस्तो मलाई लाग्छ।
5: भारतपछि तपाईँ चीन जानुभयो, चीनसँगको सम्बन्धमा पनि वर्तमान सरकारले कुनै किसिमको रिसेट चाहेको छ?
2: चीनसँगको विषयमा मूल रूपमा यो सरकार बन्दै गर्दाखेरि केही संशयहरू व्यक्त गरिएका थिए। मेरो भ्रमणको एउटा ठूलो प्रयास चाहिँ नेपाल सरकार आफ्ना प्रतिबद्धताहरूमा एक चीन नीति र नेपालको भूभाग चिनिया गतिविधि विरूद्ध प्रयोग हुन नदिन नदिने विषयमा हामी स्पष्ट छौं भन्ने कुरा मैले कम्युनिकेट गर्ने त्यो नेपालको परम्परागत परराष्ट्र नीतिको विशेष गरी चीनका सम्बन्धमा आधारशिला नै हो. हाम्रो अलि बढी जोड कनेक्टिभिटी दुई देश बीचको कनेक्टिभिटी टुरिज्म को विस्तारमा र टेक्नोलोजी सहकार्यमा रिसर्च टेक्नोलोजीको विषयको सहकार्यमा अलि बढी जोड हुन्छ भनेर मैले राखेँ.
5: अब अलिकति म तपाईँको मन्त्रालयको कामहरूमा आउँछु. तपाईँहरूले यो खुला आवेदन मार्फत जुन राजदूत नियुक्तिको प्रक्रिया अघि बढाउनु भएको थियो यसमा जस्तो खालको आवेदनहरू आए योबाट कतिको सन्तुष्ट हुनुहुन्छ?
2: मैले अपेक्षा गरेको भन्दा बढी संख्या र अपेक्षा गरेको भन्दा बढी क्वालिटीको एप्लिकेशन पाएको छु. त्यसले गर्दाखेरि हामी अहिले त्यो रिभ्यू प्रारम्भिक रिभ्यू प्रोसेसमा छौँ. आएका एप्लिकेसन्सहरू नेपाल र नेपाल बाहिर रहनुभएका व्यक्तिहरूले नै नेपालको कूटनीतिक राजदूतको रूपमा नेपाललाई सेवा गर्छु भन्ने चाहना व्यक्त गरेको देखिन्छ.
5: अनि अन्त्यमा यो बीचमा अलिकति राजधानी छपाईको विषय विवादमा पनि परेको छ. विशेष अदालतमा मुद्दा नै दायर भयो. जनताले समयमा राजधानी पाउँछन् अब अभाव हुन्छ भन्ने कुरा आइरहेछ.
2: परराष्ट्र मन्त्रालय र सरकार यो अभाव नभइकन राजधानी वितरण होस् भन्नेमा हामी एकदमै सचेत भएर लागिरहेका छौँ. अहिले एउटा ठूलो ट्रान्जेक्ट टेक्नोलोजिकली पनि एउटा भेन्डरबाट अर्को भेन्डरमा ट्रान्जिसन हुनुपर्ने परिस्थिति भएको र अत्यन्त त्यो चुनौती आउँछ कि भन्ने कुरामा चाहिँ राजधानी विभाग अत्यन्त सचेतताका साथ काम गरिराखेका छ. हाम्रो चुनौती पनि र प्रयास पनि के हो भने यत्रो ठूलो ट्रान्जिसन हुँदै गर्दा पनि निकै धेरै अप्ठ्यारो नपरिकन ट्रान्जिसन गर्न सकौँ भनेर हामी अहिले काम गरिराखेका छौँ.
5: खासमा यो विवाद के हो भनेर नै धेरैलाई अन्यल छ. अनि यसको समाधान के हो तपाईँको विचारमा?
2: केही विषय चाहिँ अदालतमा गइसकेको भएर मैले धेरै टिप्पणी गर्न उपयुक्त हुँदैन. तर त्यहाँ खरिद प्रक्रियामा नै भ्रष्टाचारहरू भएको छ भनेर अहिले अख्तियारले पनि मुद्दा लगाएको छ. भोलि त्यो न्यायिक विशेष अदालतले निरूपण गर्ने विषय नै रह्यो. अहिले चाहिँ मूल चासो भनेको कुनै पनि समस्या नपरिकन पासपोर्ट सही समयमा वितरण गर्न सकियोस् भन्ने चाहिँ मूल चासो हो. धेरै पहिला एक वर्ष अगाडि नै नेपाल सरकारले कम्पिटेटिभ बिडिङ मार्फत ठेका प्रक्रिया अगाडि बढाएर त्यो ट्रान्जेक्सनको प्रोसेसमा छ. कन्ट्राक्चुअल लले नेपाल सरकार यति बेला आजको समयसम्ममा भइरहेको प्रक्रियालाई अगाडि बढाउँछ. भोलि बने पनि न्यायिक निरूपणको विषयमा भोलि अदालतहरूले जे निर्णय गर्छन् त्यसको आधारमा हामी अगाडि बढ्ने विषय त छुट्टै भयो. तर आजको दिनमा जे प्रक्रिया छ त्यो प्रक्रिया अगाडि बढाइराखेका छौँ.
5: अनि यो प्रधानमन्त्रीको कार्यालय र तपाईँ बीच सहमति हो भन्ने खबरहरू आयो होइन, यो त परराष्ट्र मन्त्रालयको क्षेत्राधिकारमा किन यो यस्तो हस्तक्षेप भएको हो जस्तो लाग्दैन तपाईँलाई कि के हो यो?
2: त्यो असहमति भन्दा पनि दुवै पक्षको चासो यति बेला के हो भने राजधानी यत्रो ठूलो ट्रान्जिसनका बीच पनि कुनै पनि डिस्ट्रप्सन नभइकन सहज ढंगले यो ट्रान्जिसन होस् भन्ने दुवै पक्षको चाहना हो. र यसलाई चाहिँ अब अलिक बढी असहमति अथवा द्वन्द्वको रूपमा व्याख्या गर्न खोजियो कि भन्ने मलाई लाग्छ.
0: उनी थिए परराष्ट्र मन्त्री शिशिर खनाल साथी फडिन्द्र दाहालसँग कुरा गर्दै. अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग. फ्रान्सले गत जून महिनाको उष्ण लहरका कारण 2000 भन्दा बढ़ी अतिरिक्त मृत्युका घटना भएका जनाएको छ. तापमान चरममा पुग्दा अघिल्लो साताको तुलनामा मृत्युका घटना झण्डै एक तिहाईले बढ़ेका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। प्यारिस क्षेत्रमा उक्त वृद्धि करिब दुई तिहाई पुगेको बताइएको छ. बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट.
3: फ्रान्सकी स्वास्थ्य मन्त्री स्टेफनी रिस्टले खास गरी 45 वर्षभन्दा माथिका व्यक्तिका मृत्युको संख्यामा वृद्धि भएको बताइन्. फ्रान्सले 24 जूनमा देशभर अहिलेसम्मकै उच्च औसत तापक्रमको अनुभव गरेको थियो. बेल्जियममा पनि सामान्य अवस्थाको तुलनामा अधिक मृत्युका घटना देखिएका बताइएको छ. जून महिनामा 11 दिनसम्म चलेको उष्ण लहरका क्रममा त्यहाँ मृत्युका घटना करिब 40% बढ़ेको थियो. त्यहाँको स्वास्थ्य मन्त्रालयले उष्ण लहरका क्रममा भएको मृत्युको संख्यालाई अभूतपूर्व भनेको छ. जलवायु परिवर्तनले विश्वभर तापक्रम बढ़िरहेको बताइएका बेला विशेष गरी यूरोपमा त्यसको प्रभाव अझ तीव्र देखिएको हो.
0: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ. अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ. त्यति बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्. नमस्कार.
6: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
7: मध्यपश्चिम टाइम चेक यति बेला रात्रिको 9 बजेको छ।

राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। दाङ जिल्लालाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता जिल्ला हाम्रो प्रतिबद्धता भन्ने नारासहित पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। जिल्ला खोप समन्वय समिति दाङको आयोजनामा कार्यक्रम भएको थियो। दाङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सभालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजी प्रसाद खिमिरेले खोप सुनिश्चिततामा उत्कृष्ट उपलब्धि हासिल गरेको बताउनुभयो। पूर्ण खोप सुनिश्चितता तथा दिगोपना स्वास्थ्यका लागि एउटा महत्वपूर्ण आयाम रहेको बताउनुभयो। सबै मानिसहरू स्वस्थ भए मात्र देशमा समृद्ध हासिल गर्न सकिने भएकाले लुम्बिनी प्रदेश सरकारले सम्पूर्ण नागरिकमा स्वास्थ्यको पहुँच पुर्याउनका लागि परेको उहाँको धारणा रहेको थियो। त्यस अवसरमा मन्त्री खिमिरेले स्वस्थ नागरिकले राष्ट्र निर्माणका लागि महत्वपूर्ण भूमिका खेल्ने भएकाले खोप अत्यन्त आवश्यक रहेको बताउनुभयो। यस्तै स्वास्थ्य मन्त्री खिमिरेले दाङमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना बनाउन लाग्ने सम्पूर्ण जनप्रतिनिधि, स्वास्थ्य कर्मी, महिला स्वयंसेविकाहरूलाई धन्यवाद व्यक्त गर्नु भएको थियो। अझै पनि स्वास्थ्य क्षेत्रमा विभिन्न काम गर्न बाँकी रहेको हुँदा प्रदेश सरकारले सहजीकरण गर्दै जाने उहाँको भनाइ रहेको थियो। त्यस अवसरमा मन्त्री खिमिरेले यस पटकको बजेटबाट सबैको माग पूरा गर्न नसकेको बताउनुभयो। बजेट अभावका कारण विभिन्न विषयहरूलाई सम्बोधन गर्न नसकिएको उहाँको भनाइ थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी निशुल राज पाण्डे, खुराही उपमहानगरपालिकाका नगर प्रमुख नरलाल चौधरी, लमई नगरपालिकाका कार्यवाहक नगर प्रमुख लक्ष्मी योगी, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट लगायतले स्वास्थ्य सुधारको मुख्य आधार नै खोप भएकाले आफूहरूको भूमिकाप्रति सधैँ सकारात्मक रहेको बताउनु भएको थियो। सबैको प्रयासले आज यो सम्भव भएको भन्दै आगामी दिनमा गुणस्तरीय खोपमा ध्यान दिनुपर्ने धारणा राख्नु भएको थियो। जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख टीभी गुरूङले कार्यक्रममा स्वागत मन्तव्य राख्दै सबैको साथ सहयोगले दाङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता गराउन सफल भएको बताउनु भएको थियो। जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको अध्यक्षता एवं लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजी प्रसाद खिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा उत्कृष्ट कार्य गर्ने जिल्लाका 10 वटै पालिकाका 1-1 जना स्वास्थ्य कर्मी र स्वास्थ्य संस्थाहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा दाङका 10 वटै स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्य कर्मी तथा सरकारवालाहरूको सहभागिता रहेको थियो। लमी नगरपालिका वडा नम्बर 7 स्थित सम्राट सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीहरूले सेवा सुविधा सुधारको माग गर्दै उद्योगमा तालाबन्दी गरेका छन्। कर्मचारीहरूले विभिन्न माग राखेर रा व्यवस्थापनलाई ज्ञापन पत्र बुझाउँदै माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्। कर्मचारीहरूले हाल केही कर्मचारीको मात्र तलब वृद्धि गरेको भन्दै सबै कर्मचारीको समान रूपमा तलब वृद्धि गर्नुपर्ने माग राखेका छन्। लामो समयदेखि कार्यरत कर्मचारीहरूको उचित मूल्यांकन गरी स्तर वृद्धि तथा पदोन्नति गर्नुपर्ने, यसअघि उपलब्ध गराउँदै आएको सेवा सुविधा कटौती नगर्नुपर्ने र सम्पूर्ण कर्मचारीलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आबद्ध गरिनुपर्ने उहाँहरूको माग छ। ज्ञापन पत्रमा सामाजिक सुरक्षा कोषमा जम्मा हुने रकम कर्मचारीले पाउँदै आएको तलब भत्ताको 60% आधार मानेर जम्मा गर्नुपर्ने, भोजन तथा आवास सम्बन्धी विद्यमान समस्या समाधान गरी समय अनुकूल व्यवस्था मिलाउनु पर्ने तथा स्थानीय युवालाई रोजगारीमा पहिलो प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ। त्यसै गरी कुनै कर्मचारीले राजीनामा दिएपछि बाहिरबाट नयाँ कर्मचारी ल्याउने प्रविधि अन्त्य गरी उद्योगमै कार्यरत कर्मचारीलाई आफ्नो तालिम, उचित पारिश्रमिक, पदोन्नति तथा अवसर प्रदान गर्नुपर्ने माग पनि गरिएको छ। मागको सुनाई नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने जनाइएको छ। र लमै सामुदायिक डायलासिस सेन्टरमा मृगोलाको डायलासिस गराउने नयाँ बिरामीले पालो नपाउँदा उपचारमा गम्भीर समस्या देखिएको छ। नियमित सेवा लिइरहेका बिरामी बाहेक 50 भन्दा बढ़ी नयाँ बिरामी डायलासिसको पालो कुरेर बस्न बाध्य भएको सेन्टरका प्रमुख सुशील पाण्डेले जानकारी दिनुभएको छ। मृगौला फेल भएका बिरामीको संख्या निरन्तर बढ़दै गएपछि नयाँ बिरामीलाई तत्काल सेवा दिन नसकेको हो।
नियमित डायलाइसिस आवश्यक पर्ने बिरामीले समयमै सेवा नपाउँदा उनीहरूको स्वास्थ्य अवस्था थप जटिल बन्ने जोखिम बढ़ेको छ। यसले बिरामीसँगै उनीहरूका परिवारलाई पनि ठूलो मानसिक र आर्थिक भार परेको छ। हाल लमै सामुदायिक डायलाइसिस सेन्टरबाट 58 जना बिरामीले नियमित रूपमा डायलाइसिस सेवा लिइरहेका छन्। उपलब्ध जनशक्ति र उपकरणको अधिकतम उपयोग गरिए पनि बढ़दो बिरामीको चापका कारण नयाँ बिरामी भर्ना गर्न सक्ने अवस्था नरहेको प्रमुख पाण्डेले बताउनुभयो। उहाँका अनुसार दाङ मात्र नभई कपिलवस्तु, प्युठान, रोल्पा, रूकुम, सल्यान र कञ्चनपुर लगायत विभिन्न जिल्लाबाट समेत बिरामी उपचारका लागि लमै आउने गरेका छन्। सेवा क्षेत्र फराकिलो हुँदै गए पनि आवश्यक पूर्वाधार विस्तार हुन नसक्दा समस्या अझै बढ़दै गएको छ। पर्याप्त भवन र उपकरणको व्यवस्था गर्न सके सेवाको दायरा विस्तार गरी पालो कुरिरहेका बिरामीलाई समेत नियमित सेवा दिन सकिने सेन्टरको भनाइ छ। स्थानीयवासी तथा बिरामीका आफन्तले बढ़दो आवश्यकतालाई ध्यानमा राख्दै सरकारले थप डायलाइसिस मेसिन, दक्ष जनशक्ति र पूर्वाधार विस्तारमा तत्काल पहल गर्नुपर्ने माग गरेका छन्। अस्ट्रेलियाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाइभाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु, बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यस्तो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाङ,
7: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98477979।
8: र 98578 3689।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सबै कनेक्टेड
1: एमबीबीएस एमडी न्यूरोसाइकाटिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
1: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
2: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
1: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
2: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
3: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार
4: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 9847878913 र 9805912871
5: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 0825635509 र मोबाइल 9843530653।

0: Hello.
1: Let's go.
2: 6.9 inch को standard display, AI powered camera, 3 years को warranty सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईंको मन जित्छ बारम्बार.
3: नमस्ते, म रामकृष्ण रकाल. तपाईं सुन्दै हुनुहुन्छ तपाईंको आफ्नै रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज.

0: नमस्ते, म रामकृष्ण काल। तपाई सुन्दै हुनुहुन्छ तपाईको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: यो दाँत दुखेर मर्नु भयो।
2: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
1: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
2: घोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निकाल।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
5: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
7: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
4: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
7: 98-41-68-47-46।
4: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
8: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट COEM नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
9: प्लस 2 वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
8: हाम्रा विशेषताहरू:
9: उत्कृष्ट शैक्षिक वातावरण,
8: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
9: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
8: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
3: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगंज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड।
4: सम्पर्क फोन 081-536-086
9: र मोबाइल नम्बर 98-480-96-600, 98-580-36-086 र 98-481-72-273।
10: मध्यपश्चिम ट्याङ च्याक, यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले विपन्न वर्गका विद्यार्थीको अध्ययनमा सघाउने उद्देश्यले राज्य कोषबाट आफूलाई प्राप्त हुने तलब भत्ताबाट अक्षी कोष स्थापना गर्नु भएको छ। आफ्नो पालिकाको सर्वोदय माध्यमिक विद्यालयमा अभिभावक विहीन विपन्न तथा जेहेन्दार विद्यार्थीको शैक्षिक उत्थानका लागि 1,01,000 रूपियाँको अक्षी कोष स्थापना गरिएको विद्यालय व्यवस्थापन समितिले सुनाएको छ। आफूलाई मासिक रूपमा प्राप्त हुने 33,000 रूपियाँबाट अक्षी कोष स्थापना गरेको गाउँपालिका अध्यक्ष विष्टले बताउनुभयो। यसैबीच राप्ती गाउँपालिकाले मुक्त कमैया कमलहरी समुदायको जीविकोपार्जन सुधार तथा आय आर्जन वृद्धि गर्ने उद्देश्यले 50 खरतुरीलाई माउ बाख्रा वितरण गरेको छ। गाउँपालिकाको आर्थिक वर्ष 2082-83 को वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालित मुक्त कमैया कमलहरी आय वृद्धि तथा शिव विकास कार्यक्रम मार्फत 50 जना लाभग्राहीलाई प्रति परिवार 1 वटाका दरले माउ बाख्रा वितरण गरिएको हो। कार्यक्रम अन्तर्गत स्थानीय जातसँग क्रस भएका 9 जातका बाख्रा वितरण गरिएको गाउँपालिकाले सुनाएको छ। वितरण गरिएका सबै बाख्राको बीमा गाउँपालिकाले पहिलो पटकका लागि गरिदिएको छ, जसले पशुपालनमा हुने सम्भावित जोखिम निरीक्षण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। वर्षायाम शुरू भएसँगै पहाड़ी तथा ग्रामीण फेकका वनजंगल र खेतबारीका कालनाहरूमा च्याउ उम्रिन थालेका छन्। तर प्राकृतिक रूपमा उम्रिने यी च्याउहरू स्वादका लागि मात्र नभई कतिपय अवस्थामा काल बनेर आउने गरेका छन्। वनस्पति विज्ञका अनुसार वर्षाको मौसममा च्याउको उपभोग उच्च हुने भए पनि विषालु र खाने च्याउ छुटाउन नसक्दा वर्षिने धेरै मानिसले अकालमै ज्यान गुमाउने गरेका छन्। यस्तै गम्भीर परिस्थितिलाई मध्यनजर गर्दै वनस्पति अनुसन्धान केन्द्र सल्यानले ग्रामीण फेकमा जंगली च्याउ संकलन र उपभोग नगर्न विगतमा चाहिँ सचेतना अभियान सञ्चालन गरेको छ। नेपालमा हालसम्म करिब 1,300 प्रजातिका च्याउहरू अभिलेखीकरण गरिएका छन्। जसमध्ये 100 भन्दा बढ़ी प्रजातिहरू अत्यन्तै विषालु र ज्यानमा रहेको वैज्ञानिक तथ्य छ। वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डाक्टर मित्र पाठकका अनुसार नेपाली समाजमा च्याउको गन्ध स्वाद रंग वा किराले खाएको र नखाएको हेरेर विषालु हो वा होइन भनी छुट्याउने क्रम अझै कायम छ। डाक्टर पाठकले वैज्ञानिक परीक्षण बिना च्याउको बाहिरी स्वरूप गन्ध वा रंग हेरेर मात्र विषालु हो कि होइन भनेर छुट्याउने नसकिने स्पष्ट पार्नुभयो। यदि जंगली च्याउ खाएपछि कुनै पनि असहज लक्षण देखिएमा घरेलु उपचारमा नअल्झी तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न वैज्ञानिक अधिकृत डाक्टर पाठकले सुझाव दिनुभएको छ। र कृषि वन तथा वातावरण मन्त्रालयले बर्ड फ्लूबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तरण गरेर पशु सेवा विभागलाई 50 करोड़ रूपियाँ निकासा गरेको छ। मन्त्रालयले बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा नष्ट गरिएका पंक्षी अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि यो रकम विभागलाई उपलब्ध गराएको हो। बर्ड फ्लूबाट आर्थिक नोक्सानी बिहोरेका किसानलाई राहत स्वरूप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग रकम माग गरेको थियो। विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले निकासा भएको रकम पीड़ित किसानलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिनुभयो। विभागका अनुसार बर्ड फ्लू संक्रमण देखिएका काठमाडौँ, ललितपुर, भरतपुर, काप्रे पलाञ्चोक, छापा, मोरङ, सुनसहरी, महोत्तरी, बारा, चितवन र नवलप्रासमा करिब 7 लाख पंक्षी, 11 लाख अण्डा र 3 लाख किलो दाना नष्ट गरिएको थियो। यसबाट 70 करोड़ रूपियाँ बराबरको क्षति भएको थियो। बर्ड फ्लू रोग नियन्त्रण चौथो संशोधन 2074 अनुसार प्रमाणित क्षतिको विवरणका आधारमा नष्ट गरिएका पंक्षीजन्य पदार्थ तथा पंक्षी उत्पादन सामग्रीको मूल्याङ्कन गरी सम्बन्धित धनीलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था छ। गएको चैत्रदेखि देशको पूर्वी क्षेत्रबाट फैलिन शुरू भएको बर्ड फ्लू संक्रमणमा हाल 11 जिल्लामा देखिएको छ। भाइरसको स्वरूप परिवर्तन हुन सक्ने जोखिम रहेकाले सम्भावित संक्रमण नियन्त्रणका लागि पंक्षी अण्डा तथा दाना नष्ट गरिएको प्रवक्ता उपाध्यायले बताउनुभयो। रोग नियन्त्रणका लागि विभागका उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लू रोग नियन्त्रण कक्ष स्थापना गरिएको छ।
रोग देखिएका क्षेत्रमा संघ प्रदेश तथा स्थानीय तहबीच समन्वय भई नियन्त्रणको प्रयास जारी छ। हौसलीलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यहाँ हाइलाइटसँगै आजका लागि हाम्रा दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाई सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने नै छौं। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम प्रयाग दिनुहोस्। नमस्कार, शुभरात्री।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

0: दाँत गिजा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
1: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत भरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
1: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बानेर मिलाउने सुविधा पनि छ।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: किराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
9: खुशीको खबर।
10: यसरी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सिची भिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
9: हाम्रा विशेषताहरू:
11: आधुनिक प्रयोगशाला,
9: अत्याधुनिक सर्वेक्षण उपकरण,
11: अनुभवी प्रशिक्षक,
9: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
11: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
9: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
11: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
9: आजै रजना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
10: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावी रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
9: सम्पर्क फोन नम्बर 082-560-204।
10: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64-848।
12: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रिम मिल्की बटर तथा डाइजेस्टिभ होल विट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस।
0: अडगुरी।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज एंड ओजोनाइज प्रविधि प्रस्तुत राप्ती अंचलक पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र 20 लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: 20 लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाडी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
3: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
4: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: युनिच्यामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
6: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार
7: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
8: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-567-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25-7
1: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
9: विशेषज्ञ डाक्टरी सेवाहरू
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
10: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
9: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
9: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
1: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
11: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरु थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com
12: भर्ना खुल्यो
13: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
12: हाम्रा विशेषताहरू
13: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
12: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
13: शान्त तथा पारिवारिक वातावरण भएको
12: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
13: तिहार सुसारको राम्रो व्यवस्था भएको
12: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
13: घरको जस्तै माया पाउने
14: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
15: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ सही गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
14: सम्पर्क फोन नम्बर 082-567-387 सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-662-25-183
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको भर्ना सम्बन्धी सूचना
16: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन ब्रिज विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत

0: दाङमै अब पहिलो पटक एम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुँवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स खोराहीमा
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: पुरानो भन्दा पुरानो दम आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जिक खोकी टीबी क्षयरोग छातीको संक्रमण पुरानो निमोनिया छाती दुख्ने रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार
1: सास फेर्न गाह्रो हुने छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
2: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ
3: बिरामी जाँच्ने मिति असार 20 गते शनिबार
4: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
3: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 9847 57193 र 9818890028 होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
5: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
3: ए त्यसो हो भने घोराई 15 सय गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
5: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
3: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
5: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 9858734910
3: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नया व्यवस्थापन र निशुल्क दन्त परीक्षण को सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: आया, मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्केर जान्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार